0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशू प्रभुको सुसमाचार सुनेर प्रभु येशू ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रीष्ट येशू प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबैको

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समयमा उहाँलाई दिन चाहन्छु।

0: जय मसी की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू म टेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ प्रभुको प्रतिज्ञा र तपाईँ। म उत्पत्तिको पुस्तक 12 अध्यायको 1 पददेखि 3 पदसम्म पढिदिँदछु। यस खण्डमा यसरी लेखिएको छ, परमप्रभुले अब्राहमलाई भन्नुभयो, तेरो देश र तेरो कुटुम्ब तथा तेरो पिताको घरबाट निस्केर जुन देश म तलाई देखाउँदछु त्यहाँ जा। म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु र तँलाई आशिष दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु र तँ आशिषको मूल हुनेछस्। तीन पद, तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु र तँलाई श्राप दिनेहरूलाई म श्राप दिनेछु। तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन् भनिकन प्रभुको प्रतिज्ञा अब्राहमलाई यही थियो। र भनिन्छ पवित्र बाइबलको उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म 8810 प्रतिज्ञा मानिसहरूलाई परमेश्वरले दिनुभएको छ। प्रभु येशूले सृष्टिकर्ता परमेश्वर र हाम्रो सम्बन्ध चाहिँ पिता अनि छोराछोरीको सम्बन्ध त्यसरी उहाँले बताउनुभयो। र जसरी हामीले बाल बच्चाहरूलाई म यो दिन्छु तिमीहरूलाई त्यो दिन्छु यसरी पढ्यो भने यसो गरिदिन्छु तिमीहरूको जिन्दगीमा म यसो गर्छु त्यसो गर्छु भनेर चाहिँ हामीले पनि उनीहरू सानो हुँदाखेरि त्यो प्रतिज्ञा गर्दछौ, यानि ठूलै भइसकेपछि पनि हामी कति समय उनीहरूलाई त्यसरी प्रतिज्ञा गर्दछौ भने जस्तै उहाँ असल पिता जसरी प्रभु येशूले सुसमाचारको पुस्तकमा भन्नुभयो, तिमीहरू पापी स्वभावको भएर त आफ्ना छोरा छोरीहरूलाई असल चिज दिन जान्दछौ भने स्वर्गमा हुनुहुने उहाँ असल पिताले कति बढी गरेर तिमीहरूलाई असल कुरा दिनुहुनेछ भनिकन प्रभु येशूले स्वर्गीय पिताको विषयमा त्यो वर्णन गर्नुभयो। भने जस्तै यहाँ सृष्टिकर्ता परमेश्वरले तपाईँको स्वर्गीय पिताले तपाईँलाई प्रेम गर्नुहुन्छ, तपाईँको वास्ता गर्नुहुन्छ र तपाईँको भविष्य सम्बन्धी उहाँलाई वास्ता छ र तपाईँको जीवनमा उहाँले धेरैवटा प्रतिज्ञा गर्नु भएको छ र तपाईँ धरतीमा त्यतिकै आउनु भएको छैन, उहाँले उद्देश्य सहित नै तपाईँलाई धरतीमा ल्याउनु भएको छ। एउटा मानिसको हातमा चम्ची छ भने यो चम्ची त्यतिकै आएको होला, यसो के बजाउनुको लागि होला भन्ने कोही मानिसले सम्झेलान् र कुनै कुनै समयमा कसैलाई यसो थाहा दिनको लागि ट्याङ ट्याङ थालमा चम्चीले बजाइएला पनि, तर चम्ची त्यसरी बजाउनको लागि होइन, चम्ची त हातले चम्ची समातेर खाना खानको लागि हो। भने जस्तै हरेक कुरा मानिसले बनाएको कुराहरू त उद्देश्य सहित नै बनाइएको छ भने तपाईँ जो परमेश्वरको स्वरूपमा परमेश्वरको प्रतिरूपमा सृष्टि हुन भएको जो परमेश्वरको दोस्रो रूप जस्तै व्यक्ति हुनुहुन्छ, तपाईलाई उद्देश्य सहित नै परमेश्वरले धरतीमा ल्याउनु भएको छ भनिकन बाइबलले बताउँदछ र तपाईँको जीवनमा प्रभु येशूको प्रतिज्ञा छ यानि योजना छ भनेर चाहिँ बाइबलले बताएको हो। र मेरो जीवनमा के परमेश्वरको योजना छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्दछ र उहाँको प्रतिज्ञालाई हामीले त्यो थाहा पाइसकेपछि उहाँकै प्रतिज्ञा सम्बन्धी हामी तयार पनि हुनुपर्छ, हामीले जिन्दगीको तयारी पनि गर्न पर्दछ र त्यही कुरालाई चाहिँ ज्ञान र बुद्धि भनिकन इतोपदेशको पुस्तकमा भनिएको पनि छ। सृष्टिकर्ता परमेश्वर मसीहा येशूले हरेक मानिसलाई उद्देश्य सहित नै धरतीमा जन्माउनु भएको छ र त्यो मानिसको जीवनमा उहाँले प्रतिज्ञा राखिदिनु भएको छ। उदाहरणको लागि परमेश्वरले संगतिको लागि उहाँको महिमा गराउनको लागि आदम र हावालाई सृष्टि गर्नुभयो। आदम र हावालाई दुष्ट आत्माले छलेपछि त्यो पछि उहाँको साथ साथमा हनक हिन्न भयो भनिकन बाइबलले बताउँदछ। त्यसपछि फेरि नुहालाई परमप्रभु परमेश्वरले छान्न भयो, तर नुहाले पनि शरीरतर्फ मन लगाउनु भएर मातेर लड्न थाल्नु भएपछि उहाँले त्यसपछि उहाँकै सन्तानबाट आउने जो अब्राहम थियो अब्राहमलाई साथी जस्तै गरेर छान्न भयो। र उत्पत्तिको पुस्तक 12 अध्यायको 1 पददेखि 3 पद अघि मैले पढिदिएँ र उहाँलाई त्यो जमिन प्रतिज्ञाको भूमि दिने कनान देश दिने भन्ने कुराहरू बताउनको साथ साथै परमेश्वरको हृदयमा के छ अब्राहम सम्बन्धी भनिकन त्यहाँ उत्पत्तिको पुस्तक 12 अध्यायको 1 पददेखि 3 पदसम्म त्यहाँ बताइयो पनि आशिषको मूल बनाउनु हुने र उहाँद्वारा नै धरतीलाई आशिष दिने भन्ने कुराहरू यी सबै कुराहरू भए। त्यही प्रकारका कुराहरूबाट नै अहिले धरतीमा त्यही प्रकारले आशिष पनि भइरहेको छ र अब्राहमलाई त्यो पछि उहाँले इसाक दिने प्रतिज्ञा गर्नुभयो, तर अब्राहम र साराले उहाँहरूले पर्खिन सक्नु भएन। परमेश्वरको समय हाम्रो समय होइन र हाम्रो समय परमेश्वरको समय होइन भनिकन बाइबलले यो स्पष्ट गर्दछ। उपदेशकको पुस्तक 3 अध्यायमा परमेश्वरको समय छ, सबै कुराहरूको समय छ, जन्मने समय छ, मर्ने समय छ, छुटिने समय छ, मिल्ने समय छ, लगायत सबै कुराहरूको समय छ भनेर त्यहाँ परमेश्वरको समय सम्बन्धी पनि बताइएको छ। र परमप्रभु परमेश्वरले जब अब्राहमलाई म एउटा प्रतिज्ञाको छोरा तिमीलाई दिन्छु भनिकन उहाँले भन्नुभएको थियो, त्यो दिनको लागि उहाँले परमेश्वरको समय अलिक ढिलो भयो अब्राहम र साराको समय अनुसार। त्यो समयमा त अब्राहम र साराले इस्माएल त्यो हागार जो साराको दासी थिइन् तिनी मार्फत एउटा छोरा उहाँहरूको तर्फबाट नै जन्माइसक्नु भएको थियो। र यो प्रकारले अब्राहम र साराले परमप्रभु परमेश्वरको प्रतिज्ञा पर्खन नसकेको कारणले गर्दा इस्माएल घरमा जन्मिएपछि त्यहाँ झै झगडा सुरु भयो र त्यहाँ घर बस्नु लायकको ठाउँ बनेन। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, प्रभुले तपाईँलाई अति नै धेरै प्रेम गर्नुहुन्छ। तपाईँ परमेश्वरको योजना अनुसार नै धरतीमा जन्मिनु भएको छ र तपाईँको जीवनमा उहाँको प्रतिज्ञाहरू छ। तपाईँलाई हुनसक्छ बाइबल पढ्दै गर्नुहुँदाखेरि बाइबलको वचनबाट तपाईँले आफ्नो प्रतिज्ञा सृष्टिकर्ता परमेश्वर मसिहा येशूबाट मेरो जीवनमा के प्रतिज्ञा छ भन्ने कुरा उहाँले थाहा दिनु भएको हुनसक्छ। सपनाबाट तपाईँको जीवनमा के प्रतिज्ञा छ भन्ने थाहा पाउनु भएको हुनसक्छ। र कोही परमेश्वरको जनहरूले दिनुभएको वचन यानि अगमवाणी मार्फत तपाईँले आफ्नो जीवनमा परमेश्वरको प्रतिज्ञा थाहा पाउनु भएको हुन सक्दछ। र अरू कोही परिवारका सदस्यहरूले देख्नु भएको सपना यानि उहाँहरूले देख्नु भएको दर्शनबाट बताउनु भएको कुराहरूबाट पनि तपाईँको जीवनमा परमेश्वरको प्रतिज्ञा के छ भनिकन तपाईँले थाहा गर्न सक्नुहुन्छ। र प्रभुको प्रतिज्ञालाई तपाईँ र मैले पर्खेर बस्नु पर्दछ। उहाँ प्रतिज्ञामा कटिबद्ध हुनुहुन्छ, उहाँ मानिस जस्तो हुनुहुन्न। मैले मेरो बालबच्चा सानो हुँदाखेरि विशेष गरेर कान्छा छोरा सलोमले चाहिँ कतिवटा कुराहरू ममा माग गर्थ्यो र माग गरे पछाडि म हुन्छ बाबु म दिन्छु भनेर चाहिँ भन्दो रहेछु, पछि गएर बिर्सिहाल्दो रहेछु। त्यसो भए पछाडि त अब सलोम बाबुले त के गर्न सुरु गर्यो भने एउटा कपी र पेन्सिल ल्याएर जब उसले माग्यो त्यो समयमा उसले चाहिँ लेख्यो, त्यहाँ लेखेर मलाई सिग्नेचर पो गर्न सुरु गर्यो। अनि बाबु तैँले मैले भनेको पत्याउँदैनस् भनेर चाहिँ भन्दाखेरि होइन तपाईँले धेरैचोटि प्रतिज्ञा गर्नुभयो पूरा गर्नु भएन, त्यसले गर्दाखेरि तपाईँ बिर्सिहाल्नु हुँदो रहेछ, त्यसले गर्दाखेरि तपाईँलाई म सिग्नेचर नै गराउँछु भने त ऊ त नियम कानुन तर्फ गयो। र हामी मानिसहरू हौ, हामी कतिवटा कुराहरू प्रतिज्ञा गर्दाखेरि नसोची म दिन्छु यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर चाहिँ हामी भन्दछौँ र पछि गएर गर्दैनौँ। र एकछिन उनीहरूलाई खुसी पार्नको लागि पनि लो यो म गरिदिउँला भनेर पनि हामी भन्छौँ त्यो, तर पछि गएर हामी त्यसरी गर्दैनौँ। र हामी मानिस भएको कारणले गर्दाखेरि हामीले प्रतिज्ञाहरू तोड्न सक्दछौँ, तर सृष्टिकर्ता परमेश्वर मानिस जस्तो हुनुहुन्न। उहाँले जे गर्छु भन्नुभयो त्यो पुरा गरेरै छोड्नुहुन्छ र उहाँले जे कुरा दिन्छु भन्नुभएको छ त्यो कुरा दिएरै छोड्नुहुन्छ। यहाँ अब्राहम र सारालाई एउटा प्रतिज्ञाको छोरा दिन्छु भनिकन उहाँले भन्नुभयो, उहाँले पर्खिन सक्नु भएन, अर्को छोरा जन्माइसक्नुभयो उहाँहरूले आफ्नै तर्फबाट परमेश्वरलाई सहायता गर्ने नियतले त्यो काम भइसक्यो। तर पनि सृष्टिकर्ता परमेश्वरले आफ्नो प्रतिज्ञा बद्ध गर्नु भएन, इसाक दिएरै छोड्नुभयो र पछि गएर साराले भनिन् मेरो हाँस्ने माध्यम। पुरानो समयमा जो विवाहित स्त्रीले बालबच्चा जन्माएन भने धेरै मानिसले श्रापित सम्झिने कुराहरू थियो र त्यो स्त्रीलाई देख्दाखेरि पनि श्रापित हुन्छ भन्ने जस्तो गाउँ घरमा गर्थे। हाम्रै गाउँमा पनि एकजना आन्टी हुनुहुन्थ्यो, उहाँको बालबच्चा भएको थिएन र गाउँलेहरूले खुब कुरा काट्थे, यो बाजी आदि इत्यादि भनेर चाहिँ त्यो प्रकारले कुरा काट्दथे। र यस्तो पनि कुरा काटेको सुनिन्थ्यो एका बिहानै त उसको अनुहार पनि हेर्न नपरोस् भन्ने जस्तो पनि उहाँहरूले गर्नुहुन्थ्यो। यो गलत थियो, त्यो गाउँलेहरूले जे गरिराख्नु भएको थियो जे भनिराख्नु भएको थियो त्यो गलत थियो। यद्यपि मैले यहाँ भन्न खोजेको कुराहरू चाहिँ पुरानो समयमा गाउँलेहरूले बच्चा नपाउने मान्छेलाई श्रापित भनेर चाहिँ त्यसरी सम्झँदथे र साराको समय धेरै पुरानो समय हो र मानिसहरूले सारालाई त्यही प्रकारले सम्झेको हुन पर्दछ। र त्यही श्रापको कुराहरू सुन्दा सुन्दा सारा दिगदार भएर आफ्नै दासी हागारलाई आफ्नै श्रीमानलाई लु बिहा गर्नुहोस् र बच्चा जन्माउनुहोस् भनेर चाहिँ भन्नुभएको पनि हुन सक्दछ। तर उहाँ सृष्टिकर्ता परमेश्वर आफ्नो प्रतिज्ञामा उहाँ कटिबद्ध हुनुहुन्छ। सारा एकदमै वृद्ध अवस्था करिब 90 वर्षको अवस्थामा पुगिसक्नु भएको थियो, अब्राहम करिब 100 वर्षको अवस्थामा पुगिसक्नु भएको अवस्थामा त्यहाँ समय आयो सारा गर्भवती भइन् र तिनले प्रतिज्ञाको छोरा इसाकलाई जन्माउनु भयो। इसाक जन्मिएपछि साराले नाम आइजाक यानी इसाक मेरो हाँस्ने माध्यम भने चाहिँ यस प्रकारले साराले इसाकको नाम राख्नुभयो। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, सृष्टिकर्ता परमेश्वर आफ्नो प्रतिज्ञामा कटिबद्ध हुनुहुन्छ र तपाईँको जीवनमा कुनै पनि प्रतिज्ञा उहाँले गर्नुभएको छ र ढिलो भइरहेको छ भने उहाँले भुल्नु भयो भने तपाईँले नसम्झिनुहोस्। उहाँ कहिले पनि भुल्नुहुन्न र उहाँले अब यो प्रतिज्ञा क्यान्सल गरिसक्नु भयो भने नसम्झिनुहोस्। तपाईँले क्यान्सल गर्नुभयो भने मात्र त्यो क्यान्सल होला, तर परमेश्वरको तर्फबाट मसीहा येशूको तर्फबाट त्यो प्रतिज्ञा उहाँले क्यान्सल गर्नुहुने छैन, उहाँले पूरा गरेरै छाड्नुहुनेछ। त्यसले गर्दाखेरि हामीले यो कुरा थाहा गर्नु पर्दछ, जो सृष्टिकर्ता परमेश्वर मसीहा येशू आफ्नो प्रतिज्ञामा उहाँ कटिबद्ध हुनुहुन्छ। उत्पत्तिको पुस्तक 12 अध्यायमा जसरी म जुन तँलाई भूमि दिन्छु भनिकन उहाँले भन्नुभयो र अब्राहमको छोरा नातिको पालोदेखि लिएर पलाती खलाती हुँदा हुँदै ती ती कुराहरू हुँदा हुँदै इजरायल भनेर नाम आइसके पछाडि उनीहरू गएर त्यो कनान देश जुन भूमिलाई परमप्रभु परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो त्यो भूमि पारै छोडे। अहिले पनि इजरायलीहरूले त्यही भूमिमा बसोबास गरिरहेका छन्। यति भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: मेरो नाम चाहिँ रोदा सुन्दास हो। मेरो माइती चाहिँ काप्रे जिल्ला पाँचकाल हो अनि अहिले हाल म चाहिँ यहाँ नरेफाटमा बसिरहेको छु अनि मेरो घर चाहिँ यता सर्लाई सर्लाईमा पर्छ। अनि मैले चाहिँ प्रभु येशूलाई चाहिँ यसरी मैले चिनेको, मेरो दिदीलाई चाहिँ ब्लड क्यान्सर भएको थियो अनि उहाँलाई स्याहार्ने क्रममा, उहाँलाई चर्च लाने क्रममा अनि मैले चाहिँ प्रभु येशूलाई चिनेको अनि उहाँलाई चाहिँ दुईजना पास्टर सुक्रम अनि त्यसपछिबाट गौतम उहाँहरूले चाहिँ परमेश्वरको सुसमाचार सुनाएर अनि मेरो दिदीलाई चाहिँ चर्चमा लानुभयो अनि मेरो दिदी चाहिँ पाटन हस्पिटल हुनुहुन्थ्यो अनि उहाँलाई चाहिँ 3 दिनको डेट दिनुभएको थियो अनि उहाँ चाहिँ अब चाहिँ मर्नुहुन्छ, अब चाहिँ उसलाई उपचार पनि गर्नु पर्दैन, अब मर्नुहुन्छ भने डाक्टरले 3 दिनको डेढ दिन क्रममा चाहिँ अनि जुन जीवित मण्डली रहेछ अनि त्यो जीवित मण्डलीको पास्टर सहारा कुवरले चाहिँ उहाँले आएर प्रार्थना गरिदिनु भयो अनि प्रार्थना गरिदिनु भएपछि चाहिँ मेरो दिदी निको हुनुभयो, बिस्तारै निको हुनुभयो। दिदी मरिसकेको व्यक्तिले बिस्तारै क्रममा चर्चहरू लाँदै क्रममा दिदीलाई निको हुँदै गयो अनि त्यसबाट मेरो परिवारले परमेश्वरलाई चिनेको अनि आज मैले परमेश्वरलाई चिन्दा त मलाई सुख थियो, खुसी थियो। जब मैले परमेश्वरलाई चिने अनि त्यसपछि मेरो जीवनमा धेरै संघर्षका कुराहरू, धेरै कष्टको कुराहरू, धेरै आपतका कुराहरू आए, तर पनि मैले प्रभुमा ढाडस गरे। प्रभुले भन्नुभएको छ नि त, यो हुन्ना 16:33 भन्नुभएको छ नि त, तिमीहरूलाई चाहिँ संसारमा छ संकट आइपर्छ तर ढाडस गर, मैले संसारलाई जितेको छु भनेर परमेश्वरले भन्नुभएको छ। मैले चाहिँ खासै भन्नुपर्दा चाहिँ म चाहिँ एउटा क्रिस्चियन भएर पनि, क्रिस्चियन त क्रिस्चियनैसँग मैले विवाह गरे, तर पनि मैले परमेश्वरको इच्छा अनुसार होइन, मेरो इच्छा अनुसार मैले विवाह गरेको रहेछ। आज यो दिनहरू मैले बुझ्दैछ मेरो जीवनमा सबैभन्दा धोकाका कुरा भनेको चाहिँ अनि मेरो जीवनको संकटको कुराहरू भनेको चाहिँ विवाह हो। जब मैले विवाहहरू गरेँ अनि त्यसपछि जब मैले विवाह गरिसकेपछि मेरो जीवनमा धेरै संकटका कुराहरू, धेरै सतावटका कुराहरू चाहिँ आएको, किनभने चाहिँ मेरो श्रीमान चाहिँ कस्तो हुनुहुँदो रहेछ भने उहाँले चाहिँ बाहिर शरीरले मात्रै परमेश्वरलाई चिनेको रहेछ, भित्र आत्मा र सत्यतामा परमेश्वरलाई नचिनेको कारणले गर्दा चाहिँ मलाई त्यही श्रीमान मार्फत नै मलाई चाहिँ के हो त सतावट आयो। के मान्छेले शरीर रूपमा सब ठिक छ है, एकदम राम्रो छ, सिप छ, दक्षता छ, सबै कुरा छ, त्यो एउटै कुराको चिस्तावट धेरै के धेरै। विवाह पश्चात कति मलाई 4 वर्ष होला, 4 वर्षसम्म चाहिँ ठिकै थियो अनि त्यस पश्चात चाहिँ अनि जब मेरो छोरा भयो नि, अगमबाडी यही मण्डलीमा भएको हो मेरो छोरा, मेरो बच्चा थिएन अनि उहाँ विदेशका कुरीहरू आउनु भएको थियो अनि उहाँबाट अगमबाडीबाट छोरा भयो अनि जब मेरो छोरा पेटमा आएकोदेखिबाट चाहिँ उहाँले मलाई राम्रो गर्नु भएन, राम्रो गर्नु भएन, उहाँ चाहिँ आफ्नै इच्छा आफ्नै चाहनाले उहाँ हिँड्नुभयो कि, तर पनि मैले गुप्त रूपमा प्रभुलाई चाहिँ यो कुराहरू राखिरहेको छु, त्यही हो मेरो समस्या चाहिँ। तर पनि प्रभुमा मैले धैर्य गरिरहेको छु, प्रभुले त्यो कुराबाट पनि समस्याको समाधान गर्नुहुन्छ। जसरी उपदेश 3:11 भन्नुभएको छ, अनि तिमीहरूको समयमा होइन अनि मेरो समयमा चाहिँ प्रभुले के गर्नुहुन्छ, त्यो समस्याको समाधान गर्नुहुन्छ। मैले प्रार्थना गरेको छु एक दिन आज मेरो श्रीमान प्रभुको गवाही हुनुपर्छ, प्रभुलाई साँचो तरिकाले चिन्नुपर्छ र प्रभुमा फर्किनुपर्छ। मेरो इच्छा चाहिँ त्यही हो, आत्मा र सत्यतामा उहाँले चिन्नुपर्छ परमेश्वरलाई। मेरो चाहना चाहिँ यो हो।
3: अनि आज म मेरो छोरा चाहिँ निरन्तर रूपमा मण्डली आइरहेको छु, अनि परमेश्वरले चाहिँ आशालाई कहिले पनि निराश पार्नुहुन्न। एक दिन मेरो श्रीमानले चाहिँ प्रभु यीशुको गवाही उहाँ बढ्नुहुनेछ, उहाँ फर्किनुहुनेछ। जब मेरो घरमा मलाई खाँचो पर्छ अनि म प्रभुसँग प्रार्थना गर्छु अनि फास्टिङ बस्छु, अनि प्रभु म भन्छु, प्रभु तपाईँलाई थाहा छ मलाई कति कुराको आवश्यकता छ, तपाईँलाई थाहा छ भने जब म प्रार्थना गर्छु अनि प्रभुले चाहिँ मेरो श्रीमानको हृदयमा बोलेर मलाई जति आवश्यक पर्नेहरू पैसा उहाँ मार्फत दिनुहुन्छ।
2: त्यो दुईटा बीचमा, यो 8 वर्षको बीचमा दिएको मैले यो संघर्षको पाइलाहरूमा उभिन सकेको भने दुईटा दर्शनले भनेको मलाई
3: प्रार्थना गर्छु अनि फास्टिङ बस्छु भने फिलिपी 4:13 भन्नुभएको छ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै सबै कुरा गर्न सक्छ भनेर प्रभु तपाईँको वचनमा लेखेको छ। आज मैले यही वचन दावी गरेर आज मेरो संकटको दिनहरूमा प्रभुलाई पुकार्दै माग्दै आज फिलिपीको वचनमा भने चाहिँ आज मैले यसरी नै अगाडि बढ्नका लागि मैले प्रभुसँग सहायता मागे अनि प्रभुले मलाई दिनु पनि भएको छ। अनि प्रभुले मलाई 3 दिनकोमा चाहिँ शक्ति दिनुभएको रहेछ त्यो कुरा चाहिँ, अनि 3 दिनको दिनमा अनि म 1 दिनसम्म मण्डलीमा रहेछु, अनि त्यसपछि मेरो नाम चाहिँ स्वर्गमा लेखेको रहेछ, रोजा सुन्दास रहेछ, अनि मलाई चाहिँ 1 दिनसम्म मण्डलीमा चाहिँ ठुलो सम्मेलन रहेछ, अनि त्यो सम्मेलनमा चाहिँ मलाई त यति साह्रो त्यो 3 थरीको फूल अनि त्यसपछिबाट त्यो तकमाहरू लगाइदिनु भएको के लगाइदिनु भएको, अनि मेरो नाम चाहिँ दिदी के दिदी स्वर्गमा त रोजा सुन्दास के, अनि त्योले मलाई यति धेरै साहस बढ्यो। त्यसपछिबाट त म त लडेको थियो, म त खडा भए, यति साह्रो शान्ति मिल्यो, यति साह्रो आनन्द मिल्यो, अनि त्यसपछि मेरो यो छाती चाहिँ अनि पोलेको थियो। त्यसपछि फेरि अर्को स्टेपमा मैले फास्टिङ बस्दाखेरि चाहिँ अनि मैले अर्को स्टेपमा देखेको चाहिँ प्रभुले मेरो यो हृदयमा त अपरेसन गरिदिएको भनेको, अपरेसन गरेर अपरेसन सफल भएर एउटा पाइप हालेर पठाइदिनु भएको। त्यसपछि त कति शान्ति, मेरो यो भित्र त पोल नै हरायो। त्यो दुईटा बीचमा, यो 8 वर्षको बीचमा दिएको मैले यो संघर्षको पाइलाहरूमा उभिन सकेको भने दुईटा दर्शनले भनेको मलाई, अचम्मै लागेको मलाई। अब अहिले पनि कुनै बेलामा त पोल्छ तर हराइहाल्छ भनेको, पाइप पनि मैले देखेको छु भनेको, पाइप रोपेर अपरेसन गरेर पठाइदिएको। हेर्नु त प्रुफमा कति धेरै सम्भव कुराहरू हेर्नु त। मेरो गवाही यतिमै राख्न चाहन्छु, जतिले सुन्नु भएको छ सुनिदिनु भएको लागि धन्यवाद। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटिदिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
4: केही भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र? मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। अटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौ ज्ञान बाँडौ। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
4: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
9: 3 दिन भयो।
4: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
9: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
9: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
10: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
11: महिनावारीलाई मर्यादित बना, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: तपाईँले त्यो किल्ला फत्काउन सक्नुहुन्छ। जयमसी आज बिहिबार जुन 11 तारिक जेठ 28 गते। आजको बाइबल खण्ड दोस्रो कोरन्थीको पुस्तक 10 अध्यायको 4 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, हाम्रो युद्धका अस्त्र शस्त्रहरूमा किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य छ। जसरी कनान देशमा यरियो एउटा बलियो किल्ला थियो, त्यसरी नै हाम्रो जीवनमा पनि किल्लाहरू छन्। पावलले लेखेका छन्, हाम्रा युद्धका अस्त्र शस्त्रहरूमा किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य छ। परमेश्वरको ज्ञानको विरूद्धमा खड़ा हुने बहसहरू र हरेक अहंकारपूर्ण बाधालाई हामी नाश गर्छौं र हरेक विचारलाई ख्रिष्टको आज्ञा पालन गर्नलाई बस्न पार्छौं। किल्ला भनेको कुनै तर्क वा बहस हो जुन परमेश्वरको ज्ञानको विरूद्धमा खड़ा हुन्छ। यो एक दृढ आस्था, दृष्टिकोण वा विश्वास हो जसले सत्यतामाथि हस्तक्षेप गर्ने प्रयत्न गर्छ। किल्ला भनेको झूठो कथन हो जसले परमेश्वरको प्रतिज्ञालाई इन्कार गर्दछ। यसले परमेश्वरको ज्ञानको विरूद्धमा आफूलाई उचाल्छ। यसले समस्यालाई ठूलो बनाउने र यसलाई समाधान गर्ने परमेश्वरको क्षमतालाई न्यूनीकरण गर्ने प्रयास गर्दछ। के तपाईँमाथि यस्तो किल्लाको बलियो पकड छ? के तपाईँ असम्भाव्यताको भाषा बोल्नुहुन्छ? परमेश्वरले मलाई कहिले क्षमा गर्न सक्नुहुन्न? दोषको किल्ला, म त्यो व्यक्तिलाई कहिले क्षमा गर्न सक्दिन? तितोपनको किल्ला, मसँग सधैँ नराम्रा कुराहरू हुन्छन्। आत्मदयाको किल्ला, मैले जिम्मेवार लिनुपर्छ। अहंकारको किल्ला, म प्रेम पाउन लायक छैन। इन्कारको किल्ला, म यसबाट कहिले उठ्ने वा निको हुने छैन। हारको किल्ला, म असल हुनुपर्छ नत्र परमेश्वरले मलाई इन्कार गर्नुहुनेछ। कार्य सम्पादनको किल्ला, म जति राम्रो देखिन्छु त्यति मात्र राम्रो छु। रूपको किल्ला, मेरो मूल्य मेरो सम्पत्ति बराबर छ। भौतिकवादको किल्ला, धेरै क्रिश्चियनहरूले आफ्नो जीवनमा रहेका किल्लाहरू चिन्न पनि सक्दैनन्, तर तपाईँ तिनीहरू मध्ये एक हुनु पर्दैन। परमेश्वरले तपाईँलाई प्रार्थना, धर्मशास्त्र, येशूको नाम, येशूको रगत, संगति जस्ता हतियारहरू दिनुभएको छ, अनि सामूहिक रूपमा तिनीहरूसँग किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य छ। आज तपाईँको जीवनमा जस्तो सुकै किल्ला भए तापनि ईश्वरीय सामर्थ्यद्वारा तपाईँले त्यसलाई नाश गर्ने वा भत्काउन सक्नुहुन्छ। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
5: कता हुनु दाइ, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्ने हिँडेँ कि नि।
4: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
5: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
4: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू,
5: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
4: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
5: पार्किङ र ग्रीन गार्डन भएको,
4: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
5: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
4: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
5: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।
6: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
6: के तपाईँले गर्नुपर्ने काम गरिरहनु भएको छ? हामी असल कामको निम्ति सिर्जना गरिएका उहाँका हातका सिप हौ। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम स्वयंवस्त्र राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। सफल व्यक्तिहरू कसरी वृद्धि हुन्छन् नामक आफ्नो पुस्तकमा नेतृत्व विज्ञ जोन म्याक्सले तीन प्रकारका मानिसहरूको पहिचान गरेका छन्। त्यस्ता मानिसहरू जसलाई उनीहरू के गर्न चाहन्छन् भन्ने थाहा छैन, उनीहरूमा उद्देश्यको बलियो भावना हुँदैन, उनीहरू कुनै पनि काममा हल्का रूपमा हात हाल्छन्, उनीहरू यताउता भहकिन्छन्, के को लागि प्रयत्न गर्ने उनीहरूलाई थाहा छैन। म ठान्छु कि यसको मुख्य कारण उनीहरूलाई आफैलाई जति चिन्नु पर्ने थियो त्यसरी नै नचिन्नु र आफ्नो वृद्धिमा केन्द्रित नहुनु नै हो। त्यस्ता मानिसहरू जसलाई उनीहरू के गर्न चाहन्छन् भन्ने थाहा छ तर त्यो काम गर्दैनन्। कहिलेकाहीँ उनीहरूले आफूले चाहेको काम गर्दैनन् किनभने उनीहरू चिन्ता गर्छन् कि यसले उनीहरूलाई अन्य जिम्मेवारीहरू व्यवस्था गर्ने बनाउँछ, जस्तै कि आफ्नो परिवारको लागि प्रबन्ध गर्ने, कहिलेकाहीँ उनीहरू सिक्न वृद्धि हुन आफू जान्न चाहेको ठाउँमा पुग्नको लागि मूल्य चुकाउन इच्छुक हुँदैन। त्यसै गरी डरले पनि उनीहरूलाई आफ्नो लगावको कुरालाई पछ्याउनको लागि मार्ग परिवर्तन गर्नबाट रोक्छ, कारण जेसुकै भए तापनि उनीहरूले गर्न सक्ने काम गर्दैनन्। त्यस्ता मानिसहरू जसलाई आफूले के गर्न चाहेको थाहा छ त्यो काम गर्छन्। यो यी मानिसहरूले धर्मशास्त्रको यो वचन पूरा गर्छन्। हामी असल कामहरूको निम्ति ख्रिस्ट येशूमा सिर्जना गरिएका उहाँका हातका सिप हौ। हामी ती बमोजिम हिँडौ भन्ने हेतुले परमेश्वरले पहिलाबाटै ती तयार गर्नुभएको थियो। तेस्रो प्रकारका मानिसहरूले आफैलाई चिन्छन्, उनीहरूको लगावको बलियो भावना हुन्छ, उनीहरू उद्देश्यमा केन्द्रित हुन्छन्, उनीहरू त्यस्ता क्षेत्रमा वृद्धि हुन्छन् जसले उनीहरूलाई आफ्नो उद्देश्यतर्फ जान मदत गर्दछ, अनि उनीहरू त्यो काम गर्छन् जुन काम गर्नको लागि उनीहरूलाई सिर्जना गरिएको थियो। त्यस्ता व्यक्तिहरूलाई वर्णन गर्ने उत्तम शब्द पूर्ण हो आफैलाई चिन्नु, आफ्नो क्षमता वृद्धि हुँदै जानु। अलिक जटिल कुरा हुन सक्छ, तपाईँले आफ्नो क्षमताको पूर्णतामा वृद्धि हुन आफू को हुँ भन्ने कुरा जान्नुपर्छ, तर तपाईँ को हो भन्ने जान्नको लागि तपाईँ वृद्धि हुनुपर्छ। यसको समाधान यही हो, परमेश्वरसँग समय बिताउनुहोस् र तपाईँलाई निर्देशन गर्न उहाँलाई अनुमति दिनुहोस्। यसकारण तपाईँ जुन उद्देश्यको निम्ति बोलाउनु भएको छ त्यही अनुरूप कार्यहरू गर्दै जानुहोस्। के तपाईँ के को लागि बोलाइनु भएको हो थाहा छैन भने यतिखेरै प्रार्थना गर्नुहोस्। परमेश्वरले तपाईँलाई त्यो बाटो पक्कै पनि देखाउनुहुन्छ जुन बाटोमा आशा छ, भरोसा छ र अन्तिमसम्म पुग्ने गन्तव्य पनि छ। आदरणीय श्रोता, अब भने समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह।

0: पहिला साथी हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
1: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यसो त जसले लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
4: नेपाल सरकार, विज्ञापन हो।
5: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनार्दन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउँछौं। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सन्ध्याजीका साथ कार्यक्रम हो प्रेयर टावर। प्रस्तुता यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै प्रार्थना किन र कसरी गर्नुपर्छ भन्ने विषयमा पनि हामी तपाईँसँग भलाकुसारी गर्ने गर्दछौं। प्रेसरता यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईसँग प्रार्थनामा सहकार्य गर्नु र तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्नु र साथसाथै प्रार्थना गर्नको लागि उत्साह दिनु हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। श्रोता, त्यही अनुरूप आज पनि हामी अबको करिब आधी घण्टासम्मको लागि तपाईसँग प्रार्थनामा सहकार्य गर्न र तपाईँको यो बिहानलाई प्रार्थनामय बनाउनको निम्ति आइसकेका छौं। ताउनु श्रोता, अब भने आजको यो बिहान हामी सबैजना सँगै प्रार्थनामा सहयात्रा गर्दै आजको यो सुन्दर बिहानीलाई प्रार्थनामय बनाऊ। श्रोता, यदि तपाईसँग कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-4470-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ। हाम्रो वाट्सएप नम्बर रहेको छ 97798-0243-4646। हजुर, 97798-0243-4646 हाम्रो वाट्सएप नम्बर रहेको छ र हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत हामीसँग तपाईँ आफ्नो प्रार्थनाका अनुरोधहरू साझा गर्न चाहनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट मेसेज गरेर हामीसँग तपाईँ वाट्सएप नम्बर रहेको छ 97798-0243-4646। हजुर, 97798-0243-4646 हाम्रो वाट्सएप नम्बर रहेको छ

तपाईंका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी अवश्य पनि प्रार्थना गर्ने नै छौं। आदरणीय श्रोता, अब भने तपाई आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै रहनुहोस् र म भने केही समय प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हामीले बाइबल धर्मशास्त्रलाई सूक्ष्म रूपले अध्ययन गर्ने हो भने कतिपय अध्यायहरूमा हामी प्रार्थना खासै गरेको जस्तो हामीलाई लाग्दैन, तर हामीले अध्ययन गर्दै अगाडि बढ्ने हो भने त्यहाँ प्रार्थनै प्रार्थना, अझै भनौं परमेश्वर र उहाँका विश्वासी सन्तहरूको बीचमा दोहोरो संवाद देखिन्छ। कतिपय संवादहरू विश्वासले पूर्ण देखिन्छ र परमेश्वर तर्फबाट प्रतिज्ञाले युक्त देखिन्छ भने कतिपय संवादहरूमा परमेश्वरप्रतिको थोड़ा संशयका कुराहरूले भरिएको देखिन्छ भने कतिपय अवस्थाहरूमा परमेश्वरले संशयपूर्ण रूपमा गरिएका प्रार्थनाहरूलाई पनि जवाफ दिइरहनु भएको हामी देख्न सक्छौं र यो प्रार्थना हामी नयाँ करार र पुरानो करार दुवैमा पाउन सक्छौं। प्रिय श्रोता, हामीले कतिपय अवस्थामा शंका अर्थात संशय भन्ने कुरा जो प्रार्थना गर्ने प्रार्थनाकर्ता हो उसको हृदयमा स्वयं प्रकट भएको देखिन्छ भने परिस्थितिलाई हेरेर त्यो पनि र कतिपय अवस्थामा चाहिँ परिस्थितिहरूलाई सम्झाएर देखाएर परमेश्वरको शक्ति र परमेश्वरको कामप्रति शंका उत्पन्न गराउने कोशिश भइरहेको हामी देख्न सक्छौं। आदरणीय श्रोता, तर नयाँ करारमा तपाईँ हाम्रो सृष्टिकर्ता परमेश्वरको एउटा प्रतिज्ञा छ, म तिमीहरूलाई कहिल्यै छाड्ने छैन, त्याग्ने छैन, म तिमीहरूलाई टुहुरो छोड्ने छैन भन्ने एउटा प्रतिज्ञा रहेको छ यूहन्ना 14:18 पदमा। त यो हो हामीले आजको यो बसाईमा कुराकानी गर्न लागेको विषयवस्तु र हामी सबैभन्दा पहिला उत्पत्ति 17 अध्यायको घटनालाई म तपाईँको बीचमा अलिकति स्मरण गराउन चाहन्छु, जहाँ खतनाको करार भनिएको छ र परमेश्वरले एक पद दुई पदमा यसो भन्नुहुन्छ, जब अब्राहम 99 वर्षका भए तब परमप्रभु अब्राहम कहाँ देखा पर्नुभयो र तिनलाई भन्नुभयो, म सर्वशक्तिमान परमेश्वर हुँ, मेरो सामु हिँड र निर्दोष भएर बस, मेरो र तेरो बीचमा म आफ्नो करार पक्का गर्नेछु र म तेरो अत्यन्तै वृद्धि गराउनेछु। यो परमेश्वरको आवाज अब्राहमसँग एकाएक आएको होइन, त्यसो त अब्राहम विश्वासको पिता भनिन्छ र अब्राहम चाहिँ परमेश्वरको आज्ञा अनुसार परमेश्वरको अगुवाई अनुसार उहाँप्रति आज्ञाकारी हुँदै परमेश्वरले जहाँ जहाँ गएर बस भन्नुभयो त्यही त्यही आफ्नो पाल सार्दै बसेको कुरा हामी देख्न सक्छौं र यो समय उनी एउटा ठाउँ जसलाई मम्रेको उपत्यका पनि भनेर भनिन्छ, कारे मम्रेको रूखको फेदमुनि बसिरहेको कुरा हामी देख्न सक्छौ। आदरणीय श्रोता, अनि त्यो आरामले बसिरहेको बेलामा परमेश्वर अब्राहमसँग बातचित गर्दै हुनुहुन्छ र उनी र उनको सन्तानलाई वृद्धि गर्ने असल प्रतिज्ञा उनले प्राप्त गरेका छन्।

अब्राहमको प्रतिक्रिया चाहिँ केवल परमेश्वरको आराधना रहेको छ। घोप्टो परेर आराधना गरिरहेका हामी पाउँदछौं। परमेश्वरलाई ठूलो श्रद्धा र भयको साथ उनले आराधना गरेको कुरा हामी पाउँछौं, किनभने प्रतिज्ञा असल थियो तर उनको परिस्थितिलाई उनले देखाउँछ। उनले वरपर आफ्नो परिस्थितिलाई हेरे, साराबाट एउटा छोरा जन्मनेछ भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो, तर साराबाट छोराछोरी अहिलेसम्म भएका थिएनन्। तर मिश्री हागार जो साराको कमारी थिए उसबाट एउटा छोरा इस्माइल मात्रै जन्मिएको छ। प्रेसवता परमेश्वरले त्यो करारलाई अझै नवीकरण गर्दै भन्नुभयो, हेर यो मेरो करार तँसँगै छ, तँ असंख्य जातिहरूको समूहको पिता हुनेछस्। अब उपरान्त तेरो नाउँ चाहिँ अब्राहम हुने छैन तर अब्राहम हुनेछ, किनकि मैले तँलाई असंख्य जाति समूहहरूको पिता तुल्याएको छु र म तँलाई अत्यन्तै फल्दो फुल्दो तुल्याउने छु र तँबाट धेरै जातिहरू बनाउनेछु, तँबाट राजाहरू उत्पन्न हुनेछन्, तँ र तँ पछिका तेरा सन्तानका परमेश्वर हुनलाई मेरो करार मेरो र तेरो र तँ पछिका तेरा सन्तानहरूको बीचमा युग युगसम्म स्थापित गर्नेछु र तैले प्रवास गरेको यो देश अर्थात सारा कनान देश तँ र तेरो भावी सन्तानलाई अनन्त अधिकारको पद दिनेछु र म तिनीहरूका परमेश्वर हुनेछु भनेर परमेश्वरले अब्राहमसँग भन्दै गर्दा अब्राहमको दिमागमा एउटा कुरा चल्दै थियो, पक्कै पनि यो चाहिँ अब मेरो मिश्री हागारको कमारीबाट जन्मिएको इस्माइलद्वारा हुनेछ। परमेश्वरले इस्माइलसँग करार स्थापित गर्न लाग्नुभयो भन्ने उनको दिमागमा चलेको थियो, तर परमेश्वरले फेरि अगाडि यसरी भन्नुहुन्छ कि करार चाहिँ म साराबाट जन्मेको छोरासँग मात्र स्थापित गर्नेछु। पन्ध्र पददेखि परमेश्वर भन्नुहुन्छ, तेरी पत्नी सराईलाई चाहिँ अबदेखि सराई भनेर नबोलाउनु, तर त्यसको नाउँ चाहिँ सारा हुनेछ। म त्यसलाई आशिष दिनेछु र निश्चय नै त्यसबाट म तँलाई एकजना छोरो दिनेछु। म त्यसलाई आशिष दिनेछु र त्यो धेरै जातिहरूकी आमा हुनेछ र जातिहरूका राजाहरू त्यसबाट उत्पन्न हुनेछन्। आदरणीय श्रोता, जब परमेश्वरले यो भन्नुभयो तब अब्राहमको दिमागमा यस्तो प्रकारका कुरा आयो, म बुढो भइसके र सारा जो मेरो श्रीमती हो पनि धेरै बुढी भइसके, त के यो कसरी सम्भव होला, के यो परमेश्वरले कसरी गर्न सक्नुहुन्छ, हाम्रो त उमेर गइसक्यो। तब उनले मनमनै हाँसेर संशयपूर्ण हाँसो शंकापूर्ण हाँसो हाँस्दै परमेश्वरलाई भने, के 100 वर्ष पुगिसकेकोलाई सन्तान होला, 90 वर्ष पुगेकी साराले बालक जन्माउन लिन् र? यो उनको जवाब परमेश्वरसँग थियो। उनले परमेश्वरसँग स्पष्टीकरण माग्न चाहे, कसरी गर्नुहुन्छ, हाम्रो शरीर दुर्बल भइसक्यो, फेरि यो कहिले गर्नुहुन्छ भन्ने प्रकारका जवाफ उनले सोध्न चाहे, तर परमेश्वरसँग डराए र उनले साराबाट र आफूबाट फेरि सन्तान हुने कुरामा शंका गर्दै परमेश्वरसँग यसरी संशयपूर्ण प्रार्थना गरे। अनि अब्राहमले परमेश्वरलाई भने, इस्माइल नै तपाईँको आशिषमा बाँचिरहे त हुन्छ। अब यो कुरालाई हामीले हेर्ने हो भने उनले अप्रत्यक्ष रूपमा परमेश्वरसँग भन्दै थिए कि तपाईँले सारा र मेरो छोराबाट मबाट जन्मने जो छोरा छ त्यसलाई
त्यसको जीवनबाट र त्यसको निम्ति तपाईँले जे जे आशिषको प्रतिज्ञा गर्नुभयो त्यो सबै इस्माइलमा पूरा भए हुन्छ, किनभने हामी बुढा भइसकेका छौं र तपाईँलाई सायद एउटा हामीद्वारा सन्तान दिनको लागि तपाईँलाई धेरै कठिन पर्छ होला भन्ने तरिकाले सायद अब्राहमले यसरी बोल्दैछन्। आदरणीय श्रोता, यो संशयपूर्ण प्रार्थनामा अब्राहमको प्रार्थनामा परमेश्वरको प्रतिक्रिया के रह्यो? उहाँले अब्राहमलाई हकार्नु भएन उनको शंकाप्रति, र परमेश्वरले अब्राहमको यो शंकामाथि निवारण गर्नको लागि कुनै स्पष्टीकरण पनि दिनुभएन, तर उहाँले सिधै अब्राहमको यो संशयपूर्ण प्रार्थनालाई पनि स्वीकार गर्नुभएको र सुन्नुभएको विषयमा बताउनुभयो। उहाँले भन्नुभयो, हो तर तेरै पत्नी साराले नै तेरो लागि एकजना छोरा जन्माउने छे र तैले त्यसको नाउँ चाहिँ इसाक राख्नेछस्, म त्यससित र त्यसपछि हुने त्यसका सन्तानहरूसित आफ्नो करार स्थापित गर्नेछु। यो परमेश्वरको पक्का इरादा उहाँले प्रकट गर्नुभयो, अनि उहाँले अगाडि भन्नुभयो, इस्माइलको विषयमा चाहिँ मैले तेरो बिन्ती सुने, हेर म त्यसलाई आशिष दिनेछु र म त्यसलाई फल्दो फुल्दो तुल्याएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु, 12 शासकहरूको त्यो पिता हुनेछ र म त्यसबाट एउटा ठूलो जाति उत्पन्न गराउनेछु, तर मेरो करार त म इसाकसँग नै स्थापित गर्नेछु जसलाई साराले आउँदो साल यही समयमा तँबाट जन्माउने छे। प्रेसवता, यहाँ हामी देख्छौं अब्राहम जो शंकाले भरिएर प्रार्थना गर्दै थिए त्यसको पनि उत्तर दिने कुरा उहाँले बताउनु भएको कुरा हामी देख्न सक्दछौं। आदरणीय श्रोता, यदि हामी यसबाट के सिक्न सक्छौ भने परमेश्वरको वचनप्रति पूर्ण रूपले हामी विश्वासयोग्य भई त्यसमा आज्ञाकारी भएका छौं भने यदाकदा तपाईँ हामीले कतिपय अवस्थामा मनमा कुनै शंका राखेर संशय राखेर कहीँ कतै प्रार्थना गरिहाल्यौं भने पनि परमेश्वरले त्यो शंकालाई निवारण गर्नको लागि हाम्रो प्रार्थनालाई सुन्नुहुने रहेछ भन्ने कुरा हामी यहाँबाट सुन्न सक्छौ, बुझ्न सक्छौ। प्रेसरोता, यद्यपि हामीलाई थाहा छ जो संशयुक्त प्रार्थना छ परमेश्वरबाट सुनवाई हुँदैन र त्यसबाट आशिष पाउन सकिँदैन भन्ने हामीलाई थाहा छ, तर यो कुन परिस्थितिमा? जतिखेर हामीले परमेश्वरको सामर्थ्यमाथि प्रश्न उठाउन थाल्छौ नि त्यो परिस्थितिमा परमेश्वरले आफ्नो सामर्थ्य जनाउनको लागि हाम्रा संशयुक्त प्रार्थनाहरूमा पनि उहाँले आफ्नो सामर्थ्य प्रकट गर्न सक्नुहुन्छ भन्ने कुरा देखाउनको लागि यो सब भएको हो। आदरणीय श्रोता, अर्को घटना हामी त्यसैगरी देख्न सक्छौ मर्कुस 5 अध्यायमा। मर्कुस 5 अध्यायको हामीले 21 पदमा हेर्ने हो भने त्यहाँ एउटा घटना घटेको छ। सभाघरका एकजना शासक मध्ये याइरस नाउँ गरेको एकजना शासक उहाँका आएका छन् र उहाँलाई देखेर उहाँको पाउमा घोप्टो परी आराधना गरेका छन् र यसो भन्दै विन्ती प्रार्थना गर्छन्, मेरी सानी छोरी मर्न लागेकी छे, आएर त्यसमाथि तपाईँको हात राखिदिनुहोस् र त्यो निको होस् र बाँचोस्। तब येशु तिनीसँग सँगै जानुभएको हामी पाउँछौ। यहाँ हामी देख्छौ याइरसको हृदयमा एउटा विश्वास छ, यदि येशुले आएर त्यो केटीमाथि हात राखिदिनु भयो भने केटीको जीवनबाट, त्यो सानो छोरीको जीवनबाट सबै बिमार सबै रोग निस्केर जानेछ र उसले जीवन पाउनेछ। यो उनको विश्वासयुक्त प्रार्थना हो।
अनि त्यही भीड़को क्रममा बाटोमा जाँदै गर्दा एउटा स्त्रीलाई परमेश्वरले अर्थात यीशु ख्रीष्टसँग त्यो स्त्रीको एउटा जम्का भेट हुन्छ, जो 12 वर्षदेखि रगत बग्ने बिमारीले आक्रान्त हुन्छे र उसले गुप्त रूपले यीशुको वस्त्र छोएर निको हुन्छे। प्रभु यीशु ख्रीष्टले यो कुरा थाहा पाउनुहुन्छ र त्यसलाई उसको विश्वासको एउटा नमूना प्रकट होस् भन्नको निम्ति आफूले नथाहा पाए झैं कसले मेरो वस्त्र छोयो भनेर प्रश्न गर्दै यताउता हेर्नुहुन्छ। यद्यपि यीशु ख्रीष्टले त्यो स्त्रीको विश्वासलाई देखिसक्नु भएको थियो, उसको समस्यालाई बुझिसक्नु भएको थियो, किनभने उहाँ सर्वज्ञानी परमेश्वर हुनुहुन्छ र त्यो भीड़मा हरेक मानिसले एउटा एउटा उद्देश्य राखेर उहाँलाई ठेल्दै थिए। कोही यीशुभन्दा अगाडि हिँड्न चाहन्थे, कोही यीशुलाई छोएर यीशुको चङ्गाई गर्ने अभिषेक प्राप्त गर्न चाहन्थे, वा कोही आश्चर्यकर्महरू हेर्ने कुराको निम्ति आतुर भएर यीशुको नजिक हुन चाहन्थे। तर त्यही भीड़मा एउटा यस्तो विश्वासले युक्त स्त्री थिइन् जो 12 वर्षदेखि कुनै पनि उपचार गर्दा नलागेर उसको अन्तिम अवस्था पुगेको थियो र उसले त्यो काम गरी र त्यो विश्वासको कारण ऊ निको भई र अनि यीशुले जब उसको विश्वासको नमूना भीड़हरूलाई देखाउनु भयो तब उहाँले भन्नुभयो, ए छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसित जाऊ र तिम्रो रोग निको होस्। यो यीशु प्रभुले गर्नुभएको उसको विश्वासको अनुमोदन हो। अब हामी देख्छौ यही क्रममा एउटा सभाघरको शासकको घरको एकजना मान्छे त्यहाँ आइपुग्छ र याइरसलाई भन्छ, मानिसहरू आएर उहाँलाई भन्छ, तपाईँको छोरी त मरी, गुरूज्यूले अब कष्ट किन दिनुहुन्छ? तर तिनीहरूले गरेको कुरालाई ध्यान नदी येशूले सभाघरका शासकलाई भन्नुभयो, नडराओ, विश्वास मात्र गर। आदरणीय श्रोता, कहिलेकाहीँ यहाँ हामी देख्छौ ठ्याक्कै त्यही शासकको जस्तै अवस्था आउँछ। हामीले एउटा विषयको निम्ति प्रार्थना गरिरहेका हुन्छौं र त्यहाँ परिस्थिति अनुसार हामीले जे कुरालाई प्रार्थना गरेका थियौं त्यो उत्तर आउनुभन्दा अगाडि नै सबै सकिसकेको जस्तो हुन्छ। वास्तवमा त्यो स्त्री अर्थात त्यो याइरसको छोरी बिमारी थिए, तर उसले उसको श्वास रोकियो। मानिसहरूले ठाने अब यीशुले यो केटीलाई जीवित पार्न सक्नुहुन्न। अब याइरसको प्रार्थना बेकार गयो, याइरसको बिन्तीको अब जवाफ आउँदैन भन्ने जब मानिसहरूले ठाने र उनीहरूको हृदयमा जुन अविश्वास आयो त्यो अविश्वास याइरसको मनमा पनि हालिदिन खोजे, तर यीशुले त्यो विश्वासलाई कायम राख्नको लागि उत्साह दिनुभयो, तिम्रो प्रार्थनाको जवाफ अवश्य आउँछ, तिमीले मानिसहरूको कुरालाई नसुन र परिस्थितिलाई नहेर केवल विश्वासयोग्य भइराख। याइरसले यीशुको कुरालाई सुने र उनी यीशुप्रति विश्वासयोग्य भइराखे र उनले यीशुलाई सँगसँगै लिएर आफ्नो घरमा गए। परिणामस्वरूप के भयो? मानिसको नजरमा मरिसकेको स्त्री अर्थात त्यो केटीलाई प्रभु यीशु ख्रीष्टले सुतिरहेको मात्र देख्नुभयो र उसलाई निको पार्नुभयो। अर्थात यहाँ याइरसको प्रार्थनाको जवाफ आएको कुरा हामी देख्न सक्छौ। प्रेसवता, यसकारणले गर्दा आजको यो कार्यक्रममा म तपाईँलाई उत्साह दिन चाहन्छु, तपाईँको जीवनमा थोर बहुत प्रार्थनाप्रति शंका छ, संशय छ भने पनि तपाईँको हरेक परिस्थितिमा प्रभु यीशु ख्रीष्टले तपाईँको शंकाको त्यो समयमा पनि सहायता गर्न उहाँको उपस्थिति तपाईँसँग रहिरहन्छ र तपाईँको विश्वासलाई मजबूत पार्ने काम उहाँले गरिराख्नु भएको हुन्छ। त्यसकारणले गर्दाखेरि आजको यो भनाईले यो विषयवस्तुले हामीलाई के उत्साह दिन्छ भन्दा,
हामीमा पूर्ण विश्वास होस् या नहोस् अथवा हाम्रा असम्भव भन्दा असम्भव देखिने खाले परिस्थितिहरू हाम्रो बीचमा आए तापनि हामीले गर्नुपर्ने एउटै काम हो प्रार्थना, पूर्ण रूपले विश्वासको साथ प्रार्थना। कस्तो विश्वास? यो परिस्थिति केही होइन, तर मैले येशूमा विश्वासका साथ प्रार्थना गरे भने मेरो प्रार्थनाको उत्तर अवश्य आउनेछ भन्ने दृढ निश्चयतासहितको विश्वासले युक्त प्रार्थना तपाईँ हामीले गर्नुपर्दछ। आदरणीय श्रोता, येशू ख्रीष्टले हामीलाई यहुन्ना 14:28 भन्नुभएको छ, म तिमीहरूलाई टुहुरो छोड्ने छैन र म तिमीहरूका आउँछु। र आज पवित्र आत्माको रूपमा येशू तपाईँ हामीभित्र हुनुहुन्छ र हामीसँगै हामीभित्रै 24 घण्टा हुनुहुन्छ र उहाँले हाम्रा हरेक अविश्वासहरूमा पनि हामीलाई विश्वासमा दरिलो रहन सहायता गर्नुहुन्छ। श्रोता, अब्राहमसँग चाहिँ परमेश्वर हुनुहुन्थ्यो तर अब्राहमभित्र चाहिँ हुनुहुन्थेन। अब्राहमसँग कुरा गरिसकेपछि परमेश्वरले अब्राहमलाई छोडेर जानुभयो भनेर लेखिएको छ, तर येशू हाम्रो प्रार्थनालाई सुनिसकेपछि हामीलाई हाम्रो अविश्वासमा पनि सहायता गर्दै गर्दाको अवस्थामा पनि उहाँले चाहिँ हामीलाई कहिल्यै पनि छोडेर हामीबाट जानुहुन्न, यो उहाँको प्रतिज्ञा हो। यसकारणले गर्दा हामी हाम्रा परिस्थितिलाई नहेरौं तर हाम्रो प्रार्थनालाई निरन्तर रूपले हामीले निरन्तरता दिइराखौं भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिन चाहन्छौ र गीतपछि हामी पुनः आउनेछौं। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम हो प्रेयर टावरमा र यतिखेर म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तुता जोनाथन गिरी पनि प्रविधिमा हुनुहुन्छ सन्ध्याजी र यतिखेर मेरो हातमा एकजना श्रोताको प्रार्थनाको अनुरोध परेको छ र उहाँ हुनुहुन्छ सन्ध्याज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ मलाई पेट दुखिरहेको छ सो पेट दुखेको कारण चंगाईको लागि प्रार्थना गरिदिनुहोला भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ तादनी श्रोता आउनुहोस् हामी हाम्रो सन्ध्याजीको लागि हामी केही समय प्रार्थना गर्नेछौं र परमेश्वरले उहाँलाई चंगाई दिनुभएको होस् भनेर सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर बुवा हामी तपाईँको चरणमा आउँदछौं तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ तपाईँ जीवित परमेश्वर हुनुहुन्छ तपाईँ महिमाको राजा पवित्र अनि परम धन्यका परमेश्वर हुनुहुन्छ जसले हाम्रा हरेक प्रार्थनाहरूलाई सुनेर त्यसको उत्तर दिनुहुन्छ प्रभु जो हाम्रो अविश्वास र हाम्रो थोर बहुत संशयपूर्ण प्रार्थनाहरूलाई पनि तपाईँले जवाफ दिनुहुन्छ र हामीसँग तपाईँले बाँध्नुभएको करारलाई पक्का रूपले पूर्ण रूपले निभाउनुहुन्छ प्रभु हामी यतिखेर तपाईँको छोरी सन्ध्यालाई तपाईँको चरणमा ल्याउँदछौ र तपाईँ परमेश्वर आफूले आफूले भन्नुहुन्छ म तिमीहरूलाई निको पार्नुहुने परमेश्वर हुँ म यहोवा राफा हुँ भनेर तपाईँ भन्नुहुन्छ प्रभु आज हामी तपाईँको चरणमा तपाईँको छोरी जो निको पार्ने हुने परमेश्वरको अगाडि लिएर आउँदछौं प्रभु तपाईँ परमेश्वरले आफ्नो छोरीलाई भजन सङ्ग्रह 107:20 पद अनुसार तपाईँले चंगाईका वचन पठाउनुहोस् र उहाँलाई निको पार्नुभएको छुटकारा दिनुभएको र उहाँको जीवनभएका सम्पूर्ण बिमारीहरूलाई रोगहरूलाई निको पारिकन असल सुस्वास्थ्य चंगाई छुटकारा तपाईँले दिनुहोस् प्रभु हामी प्रार्थना गर्दछौ कि यो गहिरो दुखाईमा पनि उहाँको मनमा कहिलेकाहीँ संशय आउन सक्ला प्रभु तपाईँले जसरी अब्राहमको संशयपूर्ण प्रार्थनालाई जवाफ दिनुभयो र आफ्नो करारलाई पक्का गर्नुभयो र याइरसलाई मानिसले हाल्न खोजेको शंकामाथि तपाईँले भन्नुभयो विश्वास मात्र गर प्रभु यही वचन अनुसार आफ्नो छोरीलाई पूर्ण रूपले तपाईँ यहोवा राफा परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई पक्का रूपले प्रकट गरिकन उहाँलाई अहिले भर्खरै पूर्ण रूपले चंगाई छुटकारा दिनुहोस् र सम्पूर्ण रूपले निको पार्नुभएको छ धन्यवाद पिता परमेश्वर र हामी विश्वास गर्छौं तपाईँको सामर्थ्य हातले छोइसक्नु भएको छ र उहाँलाई तपाईँले चंगाई र छुटकारा दिइसक्नु भएको छ धन्यवाद पिता परमेश्वर सबै आदर सबै महिमा सबै प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा आमेन हवस् त श्रोता यिनै प्रार्थनाको अनुरोधको साथसाथै भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र यतिखेरसम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा हामी यहाँलाई धन्यवाद दिँदै अब भने प्रविधिमा सन्ध्याजीको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रम समयलाई आज्ञा दिनुहोस् र तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् तपाईँको आजको दिन आशिषमय होस् अवस्था जय मसीह।

0: कहिले हजुर आफ्नो जन्म मिति यो हो कार्यक्रम हजुरबालाई चिट्ठी
1: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु निर्षक फ्रेन्स बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हजुरबालाई चिट्ठीमा आदरणीय श्रोता कार्यक्रम हजुरबालाई चिट्ठी लिएर मेरो हजुरबा र म नाति उपस्थित भइसकेका छौं र हाम्रो हजुरबाले चाहिँ हामीलाई अति उपदेश दिनुहुन्छ र विशेष गरिकन परमेश्वरको वचनले पनि भन्छ आफ्नो अग्रजहरूको अर्थीलाई मान बुढापाकाहरूको अधीनमा बस यी कुराहरू एकदमै महत्वपूर्ण कुरा लाग्छ मलाई र हाम्रो हजुरबाले चाहिँ हामीलाई प्रत्येक हप्ता चाहिँ साथ दिइराख्नु भएको छ आज पनि हजुरबा उपस्थित पक्कै पनि हुनुहुन्छ आज चाहिँ म हजुरबासँग चाहिँ मेरो समस्याहरू राख्न चाहन्छु म त यङ हो नि त होइन अब यङ मान्छेलाई के समस्या हुन्छ भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ के भयो त समस्या भन्दा नि म आज हजुरबालाई यो कुरा बताउन गइरहेको छु र हजुरबाले हामीलाई के भन्नुहुन्छ त होइन यसो गरौँ कार्यक्रमको शुरूआतमा चाहिँ एउटा गीत राख्न चाहन्छु म कस्तो विश्वासी बोलको गीत राख्न चाहन्छु र किनभने हामी कस्तो छ भने मुखमा एउटा व्यवहारमा एउटा त्यो हुन्छ त्यो नहोस् होइन हामी जस्तो त्यस्तै प्रस्तुत हुनुपर्छ होइन एउटा विश्वासीको जीवन चाहिँ उदाहरणीय जीवन हुनुपर्छ र म कोसिस गर्छु तपाईँले पनि कोसिस गर्नैपर्छ र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यो अर्थपूर्ण संगीत पछि भने श्रोता तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हजुरबालाई चिठी र हजुरबालाई चिठीमा भने हजुरबा आइसक्नु भएको छ. स्वागत छ हजुरबा हजुरलाई.
1: वा वा मेरो नाति ल धेरै धेरै धन्यवाद छ तँलाई के हजुरबालाई सम्झेर आदर इज्जत गर्छस्. तेरो यही कुरा चाहिँ मलाई मन पर्छ क्या बा.
0: हो नि हजुरबा, मैले केही नसिके पनि एउटा संस्कार चाहिँ सिकेको छु. तपाईँहरूले सिकाउनु भएको छ नि त आफूभन्दा ठुलोलाई आदर, आफूभन्दा सानोलाई माया. यो कुरा चाहिँ सिकाउनु भएको छ र म यो कुरा पनि गर्ने गर्छु हजुरबा.
1: ल यो कुरामा त तँ साह्रै राम्रो छस् बा, साह्रै राम्रो छस्. यो हामी संस्कारी पनि बन्नुपर्छ क्या बा. जहिले पनि हामी झगडा गर्ने, अब ठुलोलाई आदर नगर्ने, सानालाई माया नगर्ने भयो भने चाहिँ हामी एउटा उदाहरणीय जीवन कहिले पनि जिउन सक्दैनौ है बा. यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ. हेर बा, कति घरमा म जान्छु क्या बा, अनि साना साना बच्चाहरू हुन्छन्, आमा बुवा हुँदैनन्, के भन्छन् थाहा छ? हजुर, पानी

0: तातो खानुहुन्छ कि चिसो खानुहुन्छ? अहिले आमा बुवा हुनुहुन्न, हजुर बस्दै गर्नु उसो भन्छन् पिँढीमा, होइन पिँढीमा गुन्द्री ओछ्याइदिन्छन्, पानी दिन्छन्, हजुर तातो पानी खानुहुन्छ कि चिसो पानी खानुहुन्छ भन्छन्। म त साह्रै राम्रो लाग्छ यस्तो। अब कति घरमा जान्छु, जो आओस् जे आओस् केही मतलबै छैन, मान्छे चौबिसै घण्टा मोबाइल हेरा हुन्छ, को आयो को गयो केही थाहा हुँदैन। यस्तो पनि फ्यामिली मैले देखेको छु। त्यो भएर वा हाम्रो छोरा छोरीलाई मैले भन्न खोजेको कुरा के हो भने, संस्कार चाहिँ सिकाउनु पर्छ है वा, संस्कार सिकाउनु पर्छ। ठुलालाई आदर, सानोलाई माया भन्ने कुरा सिकाउन सक्यो भने परमेश्वरको वचनले पनि त भन्छ नि होइन, तिमीले जे कुरा सिकाउँछौ त्यसले बुढेसकालसम्म त्यही कुरा पछाइराख्छ। अहिले सानैदेखि बच्चाहरूलाई राम्रो कुराको तालिम गरायो भने राम्रै हुन्छ, ठुलो कुराको तालिम गरायो भने ठुलै हुन्छ। अब हेर भा, हामीले बच्चालाई फ्री पनि छोड्नु हुँदैन, यहाँ जान्छु भन्दा जा भन्नु हुँदैन, कहाँ जाँदैछ, कोसँग जाँदैछ, किन जाँदैछ भन्ने कुरा चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ है भा, अनि मात्रै हिँड्नु पर्छ, नत्र यो जहाँ पाए ती हिँड्ने काम चाहिँ कहिले पनि गर्नु हुँदैन। बच्चाहरूलाई जहाँ पाए ती जाने अनुमति पनि दिनु हुँदैन, बच्चाहरूलाई यो कुरा सिकाउनु पर्छ, कहीँ जान लागेको छ भने सोधेर जाने होइन, बाबालाई सोध्ने, आमालाई सोध्ने, घरको ठुलो मान्छेलाई सोधेर म यहाँ जाँदैछु ऊ भनेर हिँड्ने तालिम दिनुपर्छ। बच्चाहरू अन्धा धुन्दा हिँडिदिन्छन्, बाबामा रातभरि कुरिरहन्छन्, कहाँ पुग्छन् पुग्छन्। हो त्यो के कारणले हुन्छ भने हामीले कति कुरा सिकाएको छैनौ, कहीँ हिँड्नु पर्यो भने सोधेर हिँड्ने भन्ने कुरा सिकाउनु पर्यो नि, अनि पनि राम्रो हुन्छ होइन त नाति? हो नि हजुरबा, कस्तो राम्रो कुरा सिकाउनु भयो। हो हजुरबा, म पनि मेरो बाबा आमालाई के भन्छु भने नि, कहीँ जाँदैछु भने साथीलाई भेट्न हुन सक्छ, कहिले काहीँ फुटबल खेल्न जानुपर्ने हुन्छ, कहिले काहीँ के गर्न जानुपर्ने हुन्छ, तर म चाहिँ बाबा आमालाई सोध्छु, ल है मम्मी म यहाँ जाँदैछु, ल है ड्याडी म यहाँ जाँदैछु। यो भयो भने चाहिँ आमा बुवालाई पनि ढुक्क हुँदो रहेछ हजुरबा, कस्तो राम्रो कुरा गरिस् नाति, कस्तो राम्रो कुरा गरिस्, ढुक्क होइन महा ढुक्क हुन्छ, किनभने आमा बुवा एउटा भनाइ छ नि भा होइन, के पो हो मैले त झसक्कै बिर्से, छोराछोरीको मन ढुङ्गा मुढा माथि, बा आमाको मन छोराछोरी माथि भन्छ नि भा, त्यस्तो हो क्या, यो कुरा चाहिँ एकदमै महत्वपूर्ण छ क्या भा, त्यो भएर यस्तो चाहिँ हुनु पर्छ है भा। अनि नाति त संस्कारी चाहिँ लास्टै त संस्कारी हो, यसमा 100% कुनै पनि शंका छैन, तर पढाइमा त तेरो त यसपालि त रिजल्ट त खतमै आएछ त वा, के गरिस हौ पढाइ? हजुरबा के गर्नु, मलाई त आमा बुवाले कराएर हैरान बनाइसक्नु भयो नि। ओ राम्रै भएछ, तँलाई त कराउनु मात्र होइन भाटा हान्नु पर्छ भाटा। होइन हजुरबा, किन? ल मैले तेरो कुरा पत्ता लगाएको छु, त जतिखेर पनि मोबाइल, जतिखेर पनि कम्प्युटरमा झुन्ड्या छ, अनि 1-2 बजी रातिसम्म बस्या छ, के हेर्या छ, त्यो के हो सिरा कोडेर हान हान, अब केटाहरूसँग त्यो गेम खेल्दा हान कि हान भन्छस्, यो के हो कसो हो, यसरी रातभरि 1-2 बजी रातिसम्म गेम त खेल्नु भएन नि बा, राति भनेको सुत्ने समय हो, त्यसरी गेम खेल्न थाल्यो भने स्कुल पनि ढिलो गइन्छ, सबैभन्दा ठुलो कुरो के हुन्छ भने क्लासमा निन्द्रा लाग्छ, अनि त्यो क्लासमा सुत्न गएको कि पढ्न गएको, त्यो भएर जहिले पनि सबै कुराको समय छ भनेर परमेश्वरको वचनले भन्छ, गेम खेल्ने समय छ, होमवर्क गर्ने समय छ होइन, त्यसरी समय छुट्टायो भने नाति उन्नति प्रगति हुन्छ, होइन भने यो मोबाइलले चाहिँ हाम्रो भविष्य बनाउँदैन। यो अब मोबाइल पनि नचाहिने चाहिँ होइन, चाहिन्छ, तर जहिले पनि कुनै पनि कुरा अति भयो भने चाहिँ खती नै हुन्छ क्या, खती नै हुन्छ, तेरो खती भयो कि भएन, हे त सँगैका साथीहरूले कस्तो राम्रो ए प्लस लिएछन्, अब त भने बिगारिस नम्बर बिगारिस, के भन्दाखेरि तैले चाहिँ नाति मोबाइललाई पढी ध्यान दिइस् पढाइलाई भन्दा पनि, त्यो भएर मैले मोबाइल चाहिँ हेर्नु नै नभनेको होइन, तर तर के कुरो चाहिँ भने मोबाइल कतिखेर हेर्ने भन्दाखेरि आफूलाई चाहिने कुरा होमवर्क सिधाउने होइन, अब आफूलाई कति कुराहरू हामीले अब मोबाइलबाट पनि युट्युबबाट पनि खोज्न सक्छौ नि त हो, त्यतिखेर चाहिँ प्रयोग गर्ने क्या वा ठ्याक्क पारेर चौबिसै घन्टा मोबाइल दिक्क लाग्ने मोबाइल, जतिखेर हेरो त्यही मोबाइलमा झुन्डेको छ, बिहान हेरो त्यही मोबाइलमा झुन्डेको छ, उठ्ने बित्तिकै मोबाइल, स्कुलबाट आयो मोबाइल, अनि सुत्ने बेलामा मोबाइल, अनि कसरी उन्नति प्रगति हुन्छ त बा? आफूले त आफ्नो पढाइलाई अब्बल बनाउनु पर्यो नि। हाम्रो जग डह्रो छ भने बा हामी अडिन सक्छौ, जगै डह्रा भयो भने के हुन्छ बा? त्यो भएर पढ्ने बानी बसाल भा, यसपालिको तेरो रिजल्ट हेरेको त म त विरक्तै लागेर आयो हौ। हेर बा, पढाइ भन्ने कुरा यति इम्पोर्टेन्ट छ, हेर पढाइ भन्ने कुरा यति इम्पोर्टेन्ट छ, जब तैले कुनै पनि कुरामा कम्पिटिसन गर्नु पर्यो भने पढाइ कति महत्वपूर्ण कुरा छ। देश विदेश जानु पर्यो, पढाइ नै चाहिन्छ। अब कुनै जागिर खानु पर्यो, त्यहाँ पनि प्रतिस्पर्धा गरेर अगाडि जागिर खानु पर्छ। त्यतिकै त हुँदैन बा, हुँदैन। त्यो भएर अहिले नै मेहनत गरी बक्सियोस् नाति, गरी बक्सियोस्। हेर बा, मैले धेरै साथीको जीवन देखाएको छु। मेरो एउटा साथी थियो, अब उसको चाहिँ विदेश जाने ठूलो सपना, त्यही पनि पढाइमा एकदमै अल्छे, अनि उसको सपना अमेरिका जाने, अस्ट्रेलिया जाने। अनि के भयो भनेदेखि त पढ्नु पर्यो बा, कन्सल्टेन्सीमा चाहिँ अब कति नम्बर लिएपछि कति हुन्छ भन्ने हुन्छ, त्यसले त्यो ल्याउनै सकेन। अब हेर बा, पढ्ने बेलामा दिमाग लगाएन, अनि अब सँगैका साथीहरू अमेरिका पुगे, जापान पुगे, अस्ट्रेलिया पुगे, अहिले त्यसको बिजोग भएर बसेका छ, मैले देखाएको छु। हेर त, बेलैमा पढे बा कति राम्रो हुन्छ। पढ्ने साथीहरू अमेरिकामा छन्, अस्ट्रेलियामा छन्, जापानमा छन्, हेर त अहिले त्यो चाहिँ पशु त गर्दै बसेका छ। त्यो भएर समयमा पढेन भने फुर्सदमा पछताउनु पर्छ। उसले भन्दै थियो बा, हेर मैले पनि मेहनत गरेको बा, सँगैका साथी हवाई जहाजमा थिए, म चाहिँ पूर्वमा हात लगाएर बसेको छु ओ भनेर भन्थ्यो। त्यो भएर नाति, अहिले मेहनत गर, पछि पछताउनु पर्दैन। यतिखेर पढेका कुरा ठ्याक्क अठ्याक्क दिमागमा पनि बस्यो। अब हामी बुढो मान्छेले अब पढ्छु भन्ने हुँदैन, आज पढ भोलि बिर्सिहालिन्छ। त्यो भएर नाति, यो समय चाहिँ तेरो लागि पढ्ने समय हो है। हो नि हजुरबा, धेरै राम्रो कुरा बताउनु भयो हजुरबा। मेरो पनि भोलि पर्सि देश विदेश जाने कत्रो सपना छ। ओहो, पढ्नु पो पर्ने रहेछ त हजुरबा। ए बाबु, थपक्क तँलाई भिसा कसले दिन्छ, थपक्क भिसा कसले लगाइदिन्छ? त्यतिकै आफूसँग पनि क्षमता हुनु पर्यो, ट्यालेन्ट हुनु पर्यो, अनि प अवसर र मौका पनि आउँछ। त्यो कुरा बुझ्नु पर्दैन हो नि हजुरबा। हो हजुरबा, अब चाहिँ म एकदम मेहनत गर्छु क्या। तपाईँले यो पालि त मेरो रिजल्ट बिग्रियो, अब हेर्नुहोस् हजुरबा, अर्को पालि तपाईँ मेरो रिजल्ट सुन्नुभयो भने नि तपाईँ छक्क पर्नुहुन्छ। म मेहनत गर, अब चाहिँ हजुरबा म जतिखेर पनि मोबाइल हेर्दिनँ ल। यो मोबाइल तपाईँले नै राख्नु, होइन तैँ राख न, तैँ राख, तर होमवर्क गरिसक। होमवर्क गरेर मात्रै भएन, स्कुलमा पढाएका कुरालाई फेरि एकचोटि पढ, होइन, अनि त्यसपछि एकछिन खेल, स्वास्थ्य पनि रहनु पर्छ, अनि त्यसपछि मोबाइल हेर्न एक घन्टा हेर अथवा दुई घन्टा हेर, त्यसपछि फेरि पढ्न बस। त्यसरी गरे त भइगयो नि बा, अब होमवर्क गर रातभरि मोबाइलमा झुन्डिआएको छ, खाना खाँदा पनि मोबाइलै हेरेको छ, भात खाँदा पनि मोबाइलै हेरेको छ, टोइलेट जाँदा पनि मोबाइलै हेरेको छ। ए बाबा, यो कुराले हो क्या त बिग्रिया? हो नि हजुरबा, अब चाहिँ म आफूलाई पढाइमा अब्बल बनाउँछु। हो रहेछ, मोबाइलले चाहिँ मलाई बर्बादै गराए रहेछ। अघि हजुरबाले भन्नुभएको थियो नि कुनै पनि कुरा अति भयो भने खती हुन्छ भनेर, त्यही भएर मेरो खती भने हजुरबा हेर्नु त, सबै साथीले कति ए प्लस बी प्लसले आफ्नो चाहिँ भन्न पनि लाजै लाग्छ। हो ल, देखिस त, परिणाम भनेको यही हो, जतिखेर पाए त्यतिखेरै मोबाइल हेरेपछि, अनि खती नभएर के हुन्छ, प्रगति हुन्छ, हुँदैन। त्यो भएर नाति, जहिले पनि पढ्ने कुरामा पछि पर्नु हुँदैन, पढ्नु पर्छ तर मनैदेखि पढ्नु पर्छ। त्यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। धेरै मान्छेहरू हेर्न कति मान्छेहरू पढ्न चाहेर पनि पढ्न पाएको छैन। तेरो त बुवा विदेशमा हुनुहुन्छ, विदेशबाट पैसा पठाइदिन्छ। कति बच्चाहरूको नपाहु न आमा, उनीहरू मोल बोकेर पढिरहेको छन्, दुःख गरेर पढिरहेको छ। तर तिमीहरूको सबै कुरा सम्पन्न छ र पनि मन दिएर पढ्दैन बाबा। यसले चाहिँ फुर्सदमा पछताउनु बाहेक अरू केही पनि हुँदैन। जहिले पनि छोरा छोरीले के कुरा सोच्नु पर्छ भने आमा बाले गरेको दुःख सबै छोरा छोरीको लागि नै हो। न भोक, न प्यास, न घाम, न पानी भनेर काम गरे हुन्छ आमा बुवाले तिमीहरूको लागि। तिमीहरू भने चाहिँ रात दिन मोबाइल हेरेर घुमेर समय बिताएपछि त्यो आमा बुवाको मन दुख्दैन बा। आमा बुवाको मन कहिले पनि दुखाउनु हुँदैन है बा। र आमा बुवा त्यतिखेर अति खुसी हुन्छन् आफ्नो छोरा छोरीको उन्नति प्रगति देखेर। त्यो अवसर, त्यो मौका त दिनु पर्यो नि, खुसी हुने मौका दिनु परेन आमा बुवालाई। जिन्दगी नै दुःखमा बिता हुन्छ। छोरालाई त्यो स्थानमा पुर्याउँछु, छोरीलाई त्यहाँ पुर्याउँछु, पढुन् आफूले पढ्न पाएन भनेर यति दुःख गर्छन्। तर छोरा छोरी बिग्रिँदाखेरि त्यो आमा बुवाको मन कस्तो हुन्छ, कडक भाँचिन्छ बा। त्यस्तो काम कसैले नगरी बक्सियोस् यही भन्न चाहन्छु। हजुरबा धेरै धेरै धन्यवाद, कस्तो राम्रो कुरा हजुरले आज हामीलाई सिकाउनु भयो। यसको लागि त म हजुरबालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हजुरबा। अनि हजुरबा तपाईँको नयाँ नौलो के छ?
1: ए भाइ के हुनु नयाँ नौलो, यस्तै त हो नि, हलिँडो खायो, अब नाति नातिनालाई यसो उत्साह दियो, सरसल्लाह गर्यो, यस्तै त हो नि बा। अब एउटा सल्लाह चाहिँ के दिन चाहन्छु भने बा, अब यो पानीको समय आउँदैछ है बा, यो बर्खाको समय आउँदैछ, त्यो भएर आफ्नो छोरा छोरी साना बच्चाहरूलाई एक्लै दुक्लै छोड्नु हुँदैन है। खोला ढल होइन, यस्तोमा चाहिँ जोगाउनु पर्छ, छाता लिएर हिँड्नु पर्यो अलिक पानी भएको ठाउँमा। अब बच्चाहरू स्विमिङ खेल्ने भन्छन्, साथीभाइ मिलेर त्यसरी पनि जहाँ पाए त्यहाँ हाम फाल्नु भएन, ठुलो दुर्घटना हुन्छ। गएको वर्षमा धेरै नराम्रा घटनाहरू घटे, खोलामा मान्छे डुबे, त्यो भएर अलिकति भिड भाड, अलिकति भिरमा घर छ, खोलाको किनारमा घर छ भने पनि होसियारी चाहिँ हुनुपर्छ भनेर नाति नातिनालाई यो सल्लाह दिन चाहन्छु। किनभने यो प्राकृतिकको चाहिँ भर हुँदैन क्या बा। अब भर्खरै फिलिपिन्समा कति ठुलो भूकम्प आयो, कति क्षति भयो, कति क्षति भयो, कति मान्छे मरे, कति घर भत्क्यो, त्यो भएर अब बर्खामा पानी आउँछ। अब यस्तो ठुलो पानी आउँछ, नसोचेको पानी आउँछ नि बा। त्यो भएर हामीले अलिकति खोलाको किनार छेउछाउमा छौँ भने चाहिँ सतर्क हुनुपर्छ बाबु। अब साना साना बच्चाहरू हुन्छन्, वृद्ध आमा बुवाहरू हुन्छन्, कुनै पनि दुर्घटना नहोस् भनेर चाहिँ यो कुरा चाहिँ म यसो सूचना गर्न चाहन्छु है बा।
0: हो नि हजुरबा, कस्तो राम्रो कुरा। म पनि मेरो साथीहरू कोही खोलाको किनारमा हुनुहुन्छ, कोही पहिरो जाने ठाउँमा हुनुहुन्छ भने म पनि मेरो साथीहरूलाई सल्लाह गर्छु नि त हजुरबा, उहाँहरूलाई सजेस्ट गर्छु, सल्लाह दिन्छु होइन। हो नि बा, हो यस्तै बेला त हो नि हामीले मान्छेलाई सहायता गर्ने, सरसल्लाह दिने होइन। अब त्यस्तै परेको छन् भने हामीले हेल्प गर्नु पर्यो, सहायता गर्नु पर्यो, यस्तै त हो नि बा। मानवता भन्ने कुरा, प्रेम भन्ने कुरा त परेको बेला त मान्छेलाई देखाउने हो नि। हो नि हजुरबा, हो, साह्रै राम्रो कुरा सम्झाउनु भयो हजुरबा, मलाई त खुसी लाग्यो। ल नाति, ल म पनि आज यसो वृद्ध भत्ता चाहिँ लिन जाम भन्ने मनमा चिन्ता छ। वृद्ध भत्ता आएको छ अरे, अनि यसो लिन हिँडेको, यसो चिया खाने खर्च हुन्छ नि त बुढो मान्छेलाई। हो नि हजुरबा, हो हजुरबा, बिस्तारै जानु ल। ल बा, ल। आदरणीय श्रोता, कार्यक्रम हजुरबालाई चिठीमा तपाईँ हुनुहुन्थ्यो र कार्यक्रम हजुरबालाई चिठीमा आज निकै नै महत्वपूर्ण कुरा हाम्रो हजुरबाले बताउनु भएको छ। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो? हजुरबाले दिएको सल्लाह सुझाव कस्तो लाग्यो? हेर्नुहोस् त, हामीले मन दिएर पढिनौ भने फुर्सदमा पछताउनै पर्छ। हामी पढ्नको लागि हो नि त, पढिसकेपछि हाम्रो कति धेरै सपनाहरू हुन्छन् नि, त्यो सपनाहरू पूरा गर्न त पढ्नै पर्छ। पढेन भने हाम्रो सपना कहिले पनि पूरा हुँदैन। साथीहरूले भन्नुहुन्छन् तिमी के भन्छौ, डाक्टर भन्छु, यो भन्छु, त्यो भन्छु, त्यो भन्नको लागि त मेहनत गर्नै पर्छ र पढ्नको लागि हामीले कहिले पनि अल्छी गर्नु हुँदैन। किनभने मेरो काम पढ्ने हो, बुवामुख काम कमाउने हो हाम्रो लागि, अनि हामी चाहिँ नपढ्ने, हामी चाहिँ दिनभरि रातभरि गेम खेलेर बस्ने, यस्तो कहिले पनि गर्नु हुँदैन। हामी अब हामीले आफूलाई बनाउनु पर्छ। जब कुनै पनि रुखको जरा डरो हुन्छन् त्यो रुख कहिले ढल्दैन। भन्न खोजेको कुरा के भने हामी पनि पढाइमा स्ट्रङ भयौँ भने, पढाइमा दरिलो भयौँ भने, पढाइमा अब्बल भयौँ भने हामीले जस्तो सुकै इन्टरभ्यूको पनि सामना गर्न सक्छौँ, जस्तो सुकै होइन हामी ठाउँमा पनि जागिर पाउन सक्छौँ, जुनै पनि देशमा हामी पढ्न सक्छौँ होइन। तर हामी क्यापेबल छैनौँ, हाम्रो पढाइ कमजोर छ भने चाहिँ पछाडि पढ्नुपर्छ। अब हामी अगाडि बढ्ने काम गर्नुपर्छ, पछाडि हट्ने होइन। र श्रोत अब भने लगभग समयले पनि मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

हाम्रा प्रभु येशु ख्रिस्टलाई म धन्यवाद भन्न चाहन्छु, किनभने उहाँले यो मौका मलाई दिनुभएको छ र यो समय तपाईँको स्थानीय रेडियो मार्फत उहाँको जीवित वचन तपाईँको अगाडि ल्याउने मौका पाएको छु। आजको पाठ मैले छानेको छु पवित्र शास्त्र बाइबल उपदेशकको पुस्तक 7:1-7 म यो पदहरू तपाईँ श्रोता मित्रहरूको निम्ति पढ्नेछु। असल नाउँ अति सुगन्धित अत्तर भन्दा अझ असल हो र मृत्युको दिन जन्मको दिन भन्दा अझ उत्तम हो। भोजको घरमा जानु भन्दा शोकको घरमा जानु असल हो। जीवित मानिसले हृदयमा यो कुरा जानिराख्नु पर्छ कि मृत्यु सबै मानिसको अन्तिम दशा हो। हाँसो भन्दा अफसोस अझ असल हो, किनकि शोकित अनुहार हृदयका लागि ठिक छ। बुद्धिमानको मन शोकको घरमा हुन्छ, तर मूर्खहरूको मन चैनको घरमा हुन्छ। बुद्धिमान मानिसको हप्काईलाई ध्यान दिनु मूर्खहरूको संगीत सुन्नु भन्दा अझ असल हो। भाँडा मुनि पड्कने काँडाको आगो जस्तै मूर्खहरूको हाँसो हुन्छ, यो पनि व्यर्थ हो। कर कापले बुद्धिमान मानिसलाई पनि भ्रष्ट पार्दछ। पवित्र बाइबल शास्त्रबाट उपदेशकको पुस्तकको सानो खण्ड मैले पढेर तपाईँलाई सुनाए। यो पुस्तक परमेश्वरको प्रेरणाद्वारा राजा सोलोमनले लेखेका हुन्। उनी इजरायलका राजा थिए। राजा सोलोमन अहिलेसम्म संसारमा जिउने मानिसहरू मध्ये सबैभन्दा ज्ञानी र बुद्धिमान व्यक्तिको रूपमा चिनिन्छन्। उनको बारेमा बाइबलले वर्णन गरेको छ। उनको जीवनको एउटा घटना तपाईँलाई सुनाउन चाहन्छु। राजा सोलोमन परम प्रभु परमेश्वरलाई बलिदान चढाउन गिबोन भनिने डाँडामा गए। उनी परमेश्वरलाई प्रेम गर्ने र उहाँको आज्ञा पालन गर्ने व्यक्ति थिए। गिबोनमा परम प्रभु परमेश्वर राति सपनामा देखा परेर उनलाई भन्नुभयो, तिमी मसित जे माग्छौ त्यो दिनेछु। सोलोमनले जवाब दिए, तपाईँले आफ्नो दास मेरा पिता दाउदलाई ठूलो दया देखाउनु भयो, किनभने उहाँ तपाईँ प्रति विश्वास योग्य हुनुहुन्थ्यो र धार्मिक र हृदयमा ठिक हुनुहुन्थ्यो। तपाईँले उहाँ प्रति यो ठूलो दया कायम नै गरिरहनु भएको छ र अब उहाँ पछि सिंहासनमा बस्नलाई तपाईँले उहाँलाई आज यो दिन एउटा छोरा दिनुभएको छ। अब हे परम प्रभु परमेश्वर, तपाईँले आफ्नो दासलाई मेरा पिता दाउदको सट्टामा राजा तुल्याउनु भएको छ, तर म त सानै बालक मात्र छु र मेरो कर्तव्य म जान्दिन। म तपाईँको दास यहाँ तपाईँले चुन्नु भएको तपाईँका प्रजाको बीचमा छु, जो असंख्य र अनगिन्ती छ। यसकारण तपाईँको प्रजालाई ठिकसित शासन गर्नलाई बुझ्ने मन आफ्नो दासलाई दिनुहोस् र त्यसले असल खराबको भेद छुट्याउन सकोस्, किनकि तपाईँको यस ठूलो प्रजालाई कसले शासन गर्न सक्छ र। सोलोमनले यो कुरा मागेकोमा परमप्रभु प्रसन्न हुनुभयो। यसकारण परमेश्वरले तिनलाई भन्नुभयो, तैले यो कुरा मागेकोले र तैले आफ्नो निम्ति लामो आयु अथवा धन सम्पत्ति वा तेरा शत्रुहरूको प्राण नमागेको तर ठिकसित न्यायको निधो गर्नलाई बुद्धि मागेको कारणले तैले मागेको म पूरा गर्नेछु। म तलाई बुद्धिमान र निधो गर्न सक्ने मन दिनेछु कि तेरो अघि त जस्तो कहिल्यै कोही भएको छैन, न तेरो पछि कहिल्यै कोही हुनेछ। यस बाहेक तैले नमागेका ती कुराहरू अर्थात् धन सम्पत्ति र मान पनि म तलाई दिनेछु। पहिलो राजा 3:3-13 हामीले यो कुरालाई पढ्न सक्छौ। राजा सोलोमनको जीवनको धेरैवटा घटनाहरू मध्ये एउटा घटना मैले तपाईँलाई बताए श्रोता मित्र। राजा नियुक्त हुँदा उनी जवान थिए। ठूलो साम्राज्यमा शासन गर्ने योग्यता उनमा थिएन। उनी परमेश्वरमा भरोसा राख्ने व्यक्ति थिए। परमेश्वरले उनलाई मौका दिनुभयो। उनले चाहेका कुनै पनि थोक परमेश्वरसँग उनले माग्न सक्थे। धन सम्पत्ति, वैभव, शत्रुमाथि विजय, जनतालाई अनुशासनमा राख्ने शक्ति, उनले जे पनि माग्न सक्थे। तर उनले के मागे? उनले बुझ्ने मन वा बुद्धि मागे? कस्तो अचम्म! उनले सबै कुरालाई भन्दा बढी बुद्धिलाई र समझदार मनलाई महत्व दिए। परमेश्वरले त्यसको साथमा उनलाई धन सम्पत्ति र मान पनि दिनुभयो भनी बाइबलमा लेखिएको छ। तपाईँ सोलोमनको स्थानमा हुनुभएको भए के माग्नु हुने थियो? हामी के माग्ने थियौं होला? संसारका धेरैजना मानिसहरू धन सम्पत्ति, मान पद, जेठा सम्पत्ति यस्तै कुरालाई धेरै महत्व दिन्छन्।
बुद्धिलाई महत्व दिने मानिसहरू त धेरै कम छन् संसारमा। अझ परमेश्वरले दिनुहुने बुद्धि र ज्ञानको खोजी गर्ने मानिसहरू त देउसै पुल्टो बालेर खोज्दा पनि भेटाउन गाह्रो हुन्छ। साँचो बुद्धि र ज्ञानको अभाव भएकै कारण धन सम्पत्ति हुने मानिसहरू पनि आफ्नो जीवन नाश पार्ने खेलमा मग्न हुन्छन्। अज्ञानताले मानिसलाई नाश पार्छ भनेर बाइबलले स्पष्ट रूपमा बताएको छ। सोलोमनले बुद्धि रोजे, बुद्धिले नै उनलाई अरू भन्दा श्रेष्ठ बनायो। हामी स्कुलमा पढ्छौ, कलेजमा पढ्छौ वा पढेर उच्च शिक्षा हासिल गरिरहेका छौ, तर म तपाईँलाई यो कुरा बताउन चाहन्छु कि किताबहरू परिस्थितिहरूद्वारा पाइएको ज्ञानलाई सही प्रकारले प्रयोग गर्ने बुद्धि हामीसँग हुनु पर्दछ। ज्ञानलाई प्रयोग गर्ने क्षमता नै बुद्धि हो। यो बुद्धि परमेश्वरले दिनुहुन्छ। धन सम्पत्ति र योग्यतालाई सही रूपमा प्रयोग गर्न बुद्धि चाहिन्छ। हाम्रो जीवनका विभिन्न परिस्थितिहरूमा सही र उचित निर्णय लिँदै अघि बढ्नका निम्ति हामीलाई बुद्धि चाहिन्छ। सही निर्णय लिन नसक्दा जीवनमा थुप्रै दुर्घटनाहरू भएका उदाहरणहरू हाम्रै अघि प्रशस्त छन्। आदरणीय श्रोता मित्र, बुद्धिमान मानिसहरूका निर्णयले कार्यहरूले सफलता र उन्नतिहरू ल्याउँदछ, जीवनलाई नाश हुनदेखि बचाउँदछ यही बुद्धिले। हाम्रो आजको समाजलाई बुद्धिमान मानिसहरूको कति धेरै आवश्यकता छ। हो श्रोता मित्र, साँच्चै नै बुद्धि बिना हामीले केही पनि गर्न सक्दैनौ। त्यसकारण संसारको सबैभन्दा ठूलो कुरो हामीले बुद्धिलाई रोज्नु पर्छ। बाइबलले एउटा सुन्दर प्रतिज्ञा हामीलाई दिएको छ, जहाँ यसो भनिएको छ, यदि तिमीहरू मध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तले नझर्किकन दिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ। याकुब एक अध्यायको पाँच पदमा हामीले पढ्न सक्छौ, बुद्धि धन भन्दा पनि मूल्यवान कुरा हो। निर्बुद्धि मानिस अरूहरूको कुरामा भरोसा राखेर जिउँछ, अरूहरूले जे भन्छ त्यही पत्याएर जिउँछ। तर बुद्धिमान मानिसले सुनेको पढेको कुरामाथि विचार अर्थात मन्थन गर्दछ अनि आफ्नो निष्कर्ष निकालेर अघि बढ्दछ। आज तपाईँको अवस्था कस्तो छ? बुद्धिको कमी भएको अनुभव गर्नुभएको छ भने परमेश्वरसित माग्नुहोस्, उहाँले त्यो तपाईँलाई दिनुहुनेछ। धन सम्पत्ति घट्दै जान्छ तर बुद्धि बढ्दै जान्छ। परमेश्वरले दिनुहुने बुद्धि प्राप्त गरी तपाईँ जिउन सिक्नुहोस्, ताकि तपाईँको जीवन सफल रहनेछ। सत्य परमेश्वरलाई चिन्नुहोस्, उहाँको भक्ति गरी जिउनुहोस्। परमेश्वरले तपाईँलाई कृपा गरून्। श्रोता मित्र, साँच्ची नै यदि तपाईँ बुद्धिको आवश्यक भएको अनुभव गरिरहनु भएको छ भने आज नै त्यही परमेश्वर जसले तपाईँलाई बुद्धि दिन सक्नुहुन्छ उहाँ कहाँ जानुहोस् र उहाँसँग माग्नुहोस् र उहाँको प्रतिज्ञा तपाईँको जीवनमा रहनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। परिवार भनेको मानिसले यो संसारमा आफ्नो जीवन जिउने थलो हो। जीवन यही शुरू हुन्छ। यदि जीवन सामान्य रहे परिवारभित्रै मानिसको चोला पनि उठ्छ। तर अचल परिवारहरू टुटेर गइरहेका छन्। मानिस एकसाथ मिलेर बस्न नसक्ने भएका छन् जस्तो लाग्छ। आखिर किन यस्तो हुँदैछ? आउनुहोस् यस विषयमा हामी कुराकानी गरौं, विचार गरौं। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यस कार्यक्रममा प्रसारण गरिएका गीत संगीत र यी सन्देशहरू हामीसित MP3 सिडी मार्फत उपलब्ध छन्। हामी तपाईँलाई उपहार स्वरूप यी प्रदान गर्न चाहन्छौ। यदि तपाईँ यी सामग्री प्राप्त गर्न चाहनुहुन्छ भने आफ्नो पूरा ठेगाना सहित हामीलाई पत्र लेख्नुहोस्। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनु सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर्नुहोस्।

तपाईँ एक परिवारमा बस्नुहुन्छ, म पनि एउटा परिवारमा बस्छु। यो संसार ठूलो छ अनि यो ठूलो संसारमा हाम्रो आआफ्ना परिवारहरू ससाना भए पनि त्यहाँ हाम्रो जीवनसित नजिकमा रहेका मानिसहरू बस्छन्। हामीले माया गरेका मानिसहरू, हामीलाई वास्ता र माया गर्ने मानिसहरू परिवारमा हुन्छन्। कहिलेकाहीँ यात्रामा वा शहरमा घुम्न जाँदा म मानिसहरूसित भेट्ने गर्दछु। मलाई मानिसहरूको जीवनको बारेमा जान्न मन लाग्छ। कसैले भनेकै छन्, यो संसार एउटा ठूलो पुस्तकालय हो अनि मानिसहरू चाहिँ किताबहरू हुन्। ती सबै किताबका लेखक परमेश्वर हुनुहुन्छ। हामी सबै परमेश्वरले लेख्नुभएका किताबहरू हौं। हाम्रा आफ्नै कथा व्यथाहरू छन्, आफ्नो संसार छ, होइन त? यो धनी गरीब, ठूलो परिवार सानो परिवार, ठूलो सानो घर जे जस्तो भए पनि हामीसित जीवन बिताउनलाई एउटा ठाउँ छ जसलाई हामी परिवार भन्दछौं। हामी संसारमा चारैतिर जहाँ कहीँ गए पनि हामी अन्तमा फर्केर हाम्रै घरमा आउँछौ। वरिपरि हाम्रा छोरा छोरीहरू झुमिन्छन्, रमाइलो हुन्छ, राम्रो हुन्छ। कतिपल्ट मानिसहरूसित कुराकानी मार्दा मेरो मनमा पीड़ा हुन्छ, किनकि उनीहरूको कुनै परिवार हुँदैन। यो ठूलो संसारमा एक्लो हुन्छन्। आफ्नो भन्ने कोही नहुनु जस्तो नराम्रो कुरा नहुने रहेछ भन्ने मैले बुझेको छु। बिचारा त्यस्ता मानिसहरूलाई देख्दा भेट्दा मलाई धेरै ठीक लागेर आउँछ। परमेश्वरले हामीलाई परिवारमा बस्नको निम्ति बोलाउनु भएको छ। हाम्रो जीवन यहीबाट शुरू हुन्छ। समय आएपछि सायद छुट्टिन पनि पर्छ, तर सधैँभरि नभेट्ने गरी होइन। यति टाढा पनि नजाउँ हामी कि फेरि भेटी नहोस्, यसरी हामी नबसौं अरूलाई कि कहिले यादै नआओस्। हामी परिवारमा बस्दा पनि कतिपय कुराहरूलाई ध्यान पुर्याउनु पर्छ नि। एउटा परिवारमा बस्ने सबै व्यक्ति रुचि, योग्यता, ज्ञान, बुद्धि, रूपरंग सबैको एउटै हुँदैन। परिवारमा विभिन्नता हुन्छन्, त्यसलाई स्वीकार गरेर जिउनुपर्छ, मिलेर बस्नुपर्छ। हिजो आज परिवारमा मानिसहरूको सम्बन्ध धेरै कमजोर भएर जाँदैछ जस्तो लाग्छ। परिवारहरू टुक्रेर गइरहेका छन्। घरभित्र पनि सानसाना कोठा बनाएर दिनभरि कोठाभित्र बस्छ, छुट्टा छुट्टै। केही समय निस्केर आउँछन् टेलिभिजनको अगाडि, सबै कुराहरू, सबैका आँखाहरू केन्द्रित रहेका हुन्छन्। के एउटा दुःख लाग्दो कुरा होइन र? मैले एउटा गाउँमा एकजना धनी मानिससँग भेट्ने मौका पाएँ। त्यो गाउँमा उसको एउटा पसल थियो र त्यो पसल राम्ररी चल्थ्यो। ऊ र उसकी पत्नीलाई मैले देखेँ। मैले अनुमान गरे उनीहरूलाई कुनै कुराको कमी थिएन। उनीहरूको आवश्यकता पूरा गर्न सक्ने भन्दा बढ्ता आमदानी उनीहरूको थियो। तर पनि उनीहरूको मुहारमा मैले हाँसो देखिन, आनन्द देखिन। मैले त्यसको कारण पनि सोध्न आँट गरिन। तर जसरी प्रभु येशूले भन्नुभएको छ कि हृदयमा भरिएका कुराहरू नै मानिसले आफ्नो मुखबाट बोल्दछ, ठिक त्यस्तै भयो। ती मानिस सम्पन्न र धनी भए तापनि तिनको हृदयमा पीड़ा थियो। तिनले भने, यो जीवनसित दिक्क लाग्छ, यो संसारसँग म विरक्त भइसके, कोही छैन आफ्नो भन्ने। दुईवटा छोरो, एउटी छोरी थिए। एउटो छोरोको केही वर्ष अघि दुर्घटनामा परेर मृत्यु भयो। अर्को छोरो शहरमा जागिर खान्छ, विवाह गरेर उतै बसेको छ, घरमा कहिले आउने होइन। छोरी विदेशमा काम गर्न गएकी 10 वर्ष भइसकेको छ, वर्षमा एकपल्ट पनि आफ्नो आमा बुवालाई सम्झेर फोन गर्दिन। छोरा छोरीहरूले हामीलाई पाल्नु पर्ने त थिएन, तर पनि हामीलाई यसरी बिर्सेकी यो जीवन नै शून्य भएको जस्तो लाग्छ। छोराछोरीबाट यस्तो कुराको आशा राखेको थिइन। यो छोराछोरीद्वारा त्यागिएको एक पिताको सुस्केरा पूर्ण दुखासो थियो। मलाई सुनेर धेरै नराम्रो लाग्यो। प्रिय मित्र, तपाईँले नि आफ्नाहरूलाई कतिको सम्झनुहुन्छ? माया मारेर बस्नु भएको छ कि आफ्नाहरूलाई? त्यसो नगर्नुहोला। पवित्र बाइबलमा हामी देख्छौ परमेश्वरले मानिसलाई बनाउनुभयो, परमेश्वरले पुरूष र स्त्रीलाई बनाउनुभयो अनि तिनीहरूलाई आशीर्वाद दिनुभयो। परमेश्वरले भन्नुभयो, तिमीहरू फल्दै फुल्दै पृथ्वीमा भरिँदै जानु। यो पृथ्वीमा पहिलो मानव संस्था भनेको परिवार नै हो, जो परमेश्वरले बनाउनु भएको थियो। परिवारमा आमा बुवा छोरा छोरी हुन्छन्, पछि त्यो परिवार बढ्दै गएर थुप्रै मानिसहरू त्यसमा थपिन्छन्, सम्बन्धहरू थपिन्छन्। परिवारमा जिउने प्रत्येक व्यक्तिको भूमिका हुन्छ, जिम्मेवारी हुन्छ। जब कुनै सदस्यले आफ्नो परिवारलाई लत्याउँछ वा त्यसबाट तर्किन्छ, तब समस्या शुरूआत हुन्छ। म कहिलेकाहीँ सोच्दछु,
कि किन अचेल मानिसहरू एउटा परिवारमा बसेर पनि एकले अर्कालाई सहन नसकेका, किन एकदेखि अर्कोले झर्को मानेका, टाढा विदेशमा गएर काम गर्नेहरूलाई घर परिवारको महत्व थाहा हुन्छ, उनीहरूले परदेशमा बसेर घर परिवारको सम्झनामा आँसु बगाइरहेका हुन्छन्, संघर्ष गरिरहेका हुन्छन्, पसिना बगाइरहेका हुन्छन्। जब उनीहरू घर फर्केर आउँछन् तब त्यहाँ उनीहरूले स्वर्गको आनन्द पाउँछन्। बाइबलमा परमेश्वरले परिवारको सम्बन्धमा धेरैवटा निर्देशन र सल्लाह दिनुभएको छ। बाइबलमा लेखिएका ती कुराहरू हामीले पढेर पालन गर्यौं भने हाम्रो परिवारलाई हामी एउटा आनन्दको केन्द्र बनाउन सक्छौ। परिवारको हितका निम्ति त सबैभन्दा पहिले सबै सदस्यले परमेश्वरलाई चिन्नु र परमेश्वरसित राम्रो सम्बन्ध राख्नु राम्रो हुन्छ। परमेश्वरलाई चिनेपछि उहाँको वचन अनुसार जिउनुपर्छ। याद गर्नुहोस्, जुन मानिस परमेश्वरको नजरमा ठिक जीवन जिउँछ उसले सबै मानिसको अघि पनि ठिक जीवन जिएको हुन्छ। ऊ कसैसँग डराउनु पर्दैन, लुकेर हिँड्नु पर्दैन। बाइबलले यसरी अर्थ दिएको छ, हे जवान हो, बुढा पाकाहरूको अधीनमा बस, एउटा अर्काको अधीनमा बसेर तिमीहरूले नम्रताको वस्त्र धारण गर। जवान मानिसहरूलाई कति चाँडो झाँक चल्छ, रिस उठिहाल्छ, होइन र? कोही कोही त अरूले भनेका एउटा कुरा पनि सहन सक्दैनन्। तर परिवारमा जवानहरू नम्र हुनुपर्छ भन्ने सल्लाह बाइबलले दिएको छ। नम्र हुनुमा आज्ञा पालन गर्ने कुरा पनि आउँछ। आमा बुवाको ठूलाहरूको आज्ञा पालन गर्नुपर्छ। बुवा आमालाई पनि बाइबलले राम्रो सल्लाह दिएको छ। बाइबलले भन्छ, हे बुवा हो, तिनीहरूका छोरा छोरीहरूलाई रिस नउठाऊ, नत्र त तिनीहरू निराश हुन्छन्। मलाई लाग्छ यो सायद छोराछोरीलाई दिक्क नपार्नु भनिएको होला। कुनै कुनै आमा बुवाले छोराछोरीलाई धेरै च्याङच्याङ च्याङच्याङ गर्छन्, जहिले पनि गाली गरिरहन्छन्। मैले जन्माएको, पालेको, मैले जे गर्दा पनि हुन्छ भने जस्तो गर्छन्। तर यसो गरेर उनीहरूले छोराछोरीहरूको चरित्र नष्ट पारिरहेका हुन्छन्। हुन त छोराछोरीले पनि आमा बुवालाई निराश पार्ने तालको निष्क्रिय जीवन जिउनु हुँदैन, सबै काममा सहायता गर्नुपर्छ। घरकी पत्नीलाई पनि बाइबलले भन्छ, प्रभुको दृष्टिमा सुहाउँदो गर, आफ्ना पतिको अधीनमा बस। बाइबलले हामीलाई प्रभु येशूको अधीनतामा बस्नु पनि भनेको छ। यसको अर्थ के हो? उहाँको कुरा मानेर जिउनु नै अधीनतामा बस्नु हो। पत्नी आफ्ना पतिको अधीनमा कसरी बस्नुपर्छ? पतिको कुरा मानेर, आफू खुसी गर्दै, आफूलाई जे मन लाग्यो त्यही गर्दै जिउनु हुँदैन। पतिलाई बाइबलले भन्छ, पति हो, आफ्ना आफ्ना पत्नीलाई प्रेम गर, तिनीहरूप्रति कठोर नहौ। पत्नीलाई दासी जस्तो व्यवहार गर्नु हुँदैन भन्ने शिक्षा बाइबलले दिएको छ। परमेश्वरको नजरमा एउटी स्त्रीको पनि त्यत्तिकै महत्व हुन्छ जतिको पुरूषको हुन्छ। परिवारमा अरू पनि सदस्यहरू हुन्छन्, उनीहरूसित हामीले उचित व्यवहार गर्नुपर्छ। परमेश्वरको वचनलाई ध्यान नदिन, परमेश्वरलाई नमानेर आफ्नो स्वार्थ अनुसार मानिसहरू जिएका कारण नै धेरैवटा परिवारहरू लथा लिङ्ग भएर भत्केका छन्। मेरो अनुरोध छ, मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, तपाईँले परमेश्वरको शिक्षालाई अंगीकार गर्नुहोस्। तपाईँको परिवारमा परमेश्वरलाई बास गर्न दिनुहोस्। तपाईँको जीवन परमेश्वरमा समर्पण गर्नुहोस्। उहाँले तपाईँको परिवारलाई सुन्दर बनाउनुहुन्छ, तपाईँको निम्ति आशा छ। यो जीवन तपाईँको हो, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने तपाईँको आफ्नै हक, अधिकार र कर्तव्य पनि हो। परिवार साह्रै रमाइलो ठाउँ हुन्छ। हामी संसारमा जहाँ गए तापनि, जति घुमे तापनि फर्केर घरमै आउन चाहन्छौ, जति छिटो हुन्छ घरै आउन चाहन्छौ, किनभने शान्तिको स्रोत, आनन्द र प्रेमको एउटा ठाउँ हो परिवार। यदि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्, म अवश्य नै तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो, कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ।
परमेश्वरले तपाईलाई र तपाईको सम्पूर्ण परिवारलाई आशीर्वाद दिउन्।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: टाइम चेक, यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: टुटेकाहरूलाई परमेश्वरले बोलाउनुहुन्छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 31 यहाँहरूलाई स्वागत छ। प्रिय श्रोता, धेरै मानिसहरू सोच्छन् कि परमेश्वरले त्यस्ता मानिसहरूलाई सेवामा बोलाउन रोज्नुहुन्छ जसमा धेरै कम कमजोरीहरू छन्, जो उच्च सम्मानित परिवारबाट आउँछन्। त्यो सत्य होइन। जब परमेश्वरले कसैलाई सेवकाईको लागि बोलाउनुहुन्छ, त्यो मानिसले त्यो पाउने योग्यता प्रमाण गर्न केही गर्नु पर्दैन। उहाँले बोलाउनुहुन्छ किनकि त्यहाँ ठूलो आवश्यकता छ। परमेश्वरले सामान्यतया यस संसारका उच्च र शक्तिशाली मानिसहरूलाई आफ्नो काम गर्न बोलाउनुहुन्न। उहाँले ती मानिसहरूलाई बोलाउनुहुन्छ जो भाँचिएका छन्, जो टुटेका परिवारबाट आउँछन् र जसलाई संसारले मूल रूपमा अस्वीकार गरेको छ। गिदोन त्यस्तै एकजना मानिस थिए। जब परमेश्वरले गिदोनलाई इस्रायलका मानिसहरूलाई मिक्तानीहरूबाट बचाउन चुन्नु भएको कुरा बताउन स्वर्गदूत पठाउनुभयो, गिदोनको प्रतिक्रिया यस्तो थियो। न्यायकर्ताको पुस्तक 6:15। गिदोनले उत्तर दिए, हजुर सुन्नुहोस्, म कसरी इस्रायललाई बचाउन सक्छु? मेरो गोत्रलाई हेर्नुहोस्, त्यो त मनुष्यमा सबैभन्दा कमजोर छ र मेरा पिताको घरनामा म सबैभन्दा सानो छु। गिदोनलाई यो कुराको कुनै अर्थ थिएन कि परमेश्वरले उनलाई अगुवाको रूपमा महत्वपूर्ण सेवकाईको भूमिका निर्वाह गर्न छान्नुहुनेछ। तर परमेश्वर सधैँ हामीसँग धीरज हुनुहुन्छ। उहाँ हाम्रो हिचकिचाहट, हाम्रो डर र अयोग्यताको भावनालाई बुझ्नुहुन्छ। गिदोनलाई थाहा थियो कि उहाँ अत्यन्तै गरिब परिवारको सबैभन्दा कम महत्वपूर्ण सदस्य हुन्। गिदोनलाई के थाहा थिएन भने परमेश्वरले हाम्रो व्यक्तिगत योग्यताको वास्ता गर्नुहुन्न। उहाँ नम्र व्यक्तिहरू खोज्दै हुनुहुन्छ, तिनीहरू जो आफ्नो क्षमता भन्दा उहाँमा भरोसा राख्न तयार छन्। न्यायकर्ताको पुस्तक 6:16। परमप्रभुले जवाफ दिनुभयो, म तसँग हुनेछु र तैले सारा मिक्तानीहरूलाई एउटै मानिसलाई चाहिँ मार्नेछस्। प्रिय श्रोता, परमेश्वरले धनी परिवारका प्रतिभाशाली बुद्धिमान आत्मिक अगुवाहरू खोजिराख्नु भएको छैन। उहाँ ती व्यक्तिहरूलाई खोजिराख्नु भएको छ जो तिनीहरूलाई नेतृत्व गर्न उहाँको शक्तिमा भरोसा राख्न इच्छुक छन्। हामी मूसामा यसको अर्को उत्कृष्ट उदाहरण देख्छौं। प्रस्थानको पुस्तक 3:10। यसकारण अब जा, मेरा प्रजा अर्थात इजरायलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तलाई फारो कहाँ पठाउँदैछु। मैले धेरै क्रिस्चियनहरूलाई देखेको छु जसले आफूलाई सेवाको लागि नियुक्त गर्छन्। सबै साँचो बोलावटहरू हामीद्वारा नियुक्त हुँदैन, तिनीहरू यीशु ख्रीष्टद्वारा हामीलाई नियुक्त गरिएका हुन्। सेवाको काम गर्न आफूलाई नियुक्त गर्ने हाम्रो ठाउँ होइन। हाम्रो जिम्मेवारी भनेको आफूलाई नम्र बनाउनु हो, यीशु ख्रीष्टसँग सम्बन्ध विकास गर्नु हो, उहाँको आवाज सुन्नु हो र उहाँले हामीलाई दिनुभएको आज्ञा पालना गर्नु हो। धेरै पटक परमेश्वरले ती मानिसहरूलाई सेवामा बोलाउनुहुन्छ जसको जीवन धेरै टुटेको छ। मूसाको सन्दर्भमा पनि त्यस्तै थियो। उसका धेरै कमजोरीहरू थिए। सुरुमा मूसा धर्मपुत्र थिए। उनी आफ्नै मानिसहरूसँग नभई फारोको दरबारमा काम गर्न आफूलाई नियुक्त गर्ने हाम्रो ठाउँ होइन। हाम्रो जिम्मेवारी भनेको आफूलाई नम्र बनाउनु हो, यीशु ख्रीष्टसँग सम्बन्ध विकास गर्नु हो, उहाँको आवाज सुन्नु हो र उहाँले हामीलाई

0: थिए। जब उनलाई इस मानिसको हत्याराको रूपमा पहिचान गरियो, मूसालाई मिस्रबाट भाग्न बाध्य पारियो। त्यसपछि उनी उच्चार स्थानमा घरबार विहीन मानिसको रूपमा आफ्नो जीवन बिताउन लागे। परमेश्वरले उनलाई यो बोलावट दिनुहुँदा उनको जीवन धेरै टेको थियो। व्यवस्थाको पुस्तक 34:10। त्यस समयदेखि इसरायलीहरूमा मूसा जस्तो कोही अगमवक्ता खड़ा भएको छैन जसलाई परमप्रभुले मुखामुख चिन्नुहुन्थ्यो। प्रिय श्रोता, मूसाको परमेश्वरसँग यस्तो विशेष सम्बन्ध थियो जुन इजरायलका अरू कसैको थिएन। न त मूसा भन्दा पहिले कुनै अगमवक्ताले परमेश्वरसँग यस्तो घनिष्ठ सम्बन्ध अनुभव गरेका थिए। गन्तीको पुस्तकमा हामी यो पनि सिक्छौ कि मूसा पृथ्वीमा सबैभन्दा नम्र मानिस थिए। परमेश्वरले सेवाको लागि सबैभन्दा लोकप्रिय र प्रतिभाशाली मानिसहरूलाई बोलाउनुहुन्न, बरु उहाँले ती मानिसहरूलाई बोलाउनुहुन्छ जसले यीशु ख्रीष्टसँग घनिष्ठ सम्बन्ध विकास गर्छन्, जो उहाँका आज्ञाहरू पालन गर्न इच्छुक छन् र जसले आफ्नो सेवा सफल हुनको लागि आवश्यक पर्ने सबै कुरा प्रदान गर्न परमेश्वरमा भरोसा राख्छन्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: FM 105.1।
4: अब प्रस्तुत छ कार्यक्रम मधुर संगीत।

जयपछि साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेका छौं। कार्यक्रम मधुर संगीत हो। बिहिबार 9 देखि 9:30 बजेसम्म हामी आउने गर्छौं र विशेषतः हामी परमेश्वरको निम्ति गाएका मधुर मधुर भजन गीतहरू हजुरहरूलाई सुनाउँछौं र आशित र आनन्दित पनि हुन्छौं। स्वतः हामी बिहानदेखि बेलुकीसम्म कहिलेकाहीँ विश्वासको लड़ाईमा लड़िरहेका हुन्छौं। ती तीनजेलसम्म हामीलाई भजनले पनि धेरै हौसला मिल्दछ भनेर भन्न चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिँदै शुरूआतमा मेरो हृदयका बोलको भजन सुनाउँछु।

देवानको आवाजमा निकै नै अर्थपूर्ण भजन थियो श्रोता. मलाई एलियाको याद आउँछ. एलियाले 3 वर्ष 3-6 महिनासम्म पानी नपरोस् भनेर जसरी प्रार्थना गर्दाखेरि पानी रोकिएको थियो र उहाँले भन्नुहुन्छ त्यो जुन वेदीमा आगो लाग्ने अवस्थामा तिनीहरूको वेदीहरूलाई भत्काइदिनुहोस्, मेरो वेदीलाई तपाईँले मन पराउनुहोस् भनेर कति असल कुरा गर्दछन्. त्यसैले तपाईँले मेरो जीवनमा पनि भएका परमेश्वरलाई मन नपर्ने कुराहरू चाहिँ हटाउनै पर्छ. कार्यक्रम मधुर संगीतमा यस्तै अर्थपूर्ण भजन सुनाउने क्रममा आँखाको आँसु बोलको भजन छ. गाउनुहुनेछ चन्दा देवानले गाउँदै हुनुहुन्छ.

गुड न्यूज एफएमको प्रसारण कार्यक्रम मधुर संगीतमा हुनुहुन्छ तपाईँ, अनि हामीले निकै मिठा मिठा भजनहरू लिएर आएका छौँ आज श्रोता। सधैँ नै हामी मधुर मधुर भजनहरू सुन्ने नै छौं, किनभने सांगीतिक कार्यक्रम भएको हुनाले अन्य कुराहरू नगरिकन भजनतिरै म लाग्नेछु। फेरि पनि निकै मिठो भजन हामीसँग रहेको छ।

हे परमेश्वर, म आफ्नो सारा हृदयले तपाईँको प्रशंसा गर्नेछु, देवताहरूका सामुन्ने म त तपाईँको प्रशंसा नै गर्नेछु भनेको छ। हामी भन्छौं र 138 को एक पदमा के पाउँछौं, म तपाईँको पवित्र मन्दिरतिर फर्किएर धन्दावट गर्नेछु र तपाईँको करूणा र विश्वसनीयताको निम्ति तपाईँका नाउँको प्रशंसा गर्नेछु, किनभने तपाईँले आफ्नो नाउँ र आफ्नो वचन सबै कुरामाथि उच्च पार्नुभएको छ। परमेश्वरलाई महिमा दिने कारणहरू हुन्छन् स्वतः, र आज हामी कस्ता थियौं, प्रभुले हामीलाई कस्तो अवस्थामा ल्याउनुभयो भन्ने कुरा, यी सबै गुणहरूलाई सम्झेर परमेश्वरलाई महिमा नदिइरहन सक्दैन। कार्यक्रममा अर्को मिठो भजन रहेको छ, हामी सुनाउँछौं।

हजुर, निलान मंगारको आवाजमा निकै नै मिठो गीत सुनिरहेका थियौँ बिहान तपाईँको करुणाको प्रशंसा गर्नेछ। अघि पनि मैले भने श्रोता मित्र, हामीले परमेश्वरलाई महिमा दिने कारणहरू छन् हाम्रो जीवनमा। उहाँले गर्नुभएको गुण त हामीले कहिले पनि बिर्सन सक्दैन। हामीले चढाएको स्तुति प्रशंसा पर्याप्त छैन उहाँलाई, किनभने हामी त थोरै प्रशंसा चढाउँछौ, उहाँले हामीलाई धेरै ठूलो प्रेम गर्नुभएको छ। त्यसैले आज गीतहरू सुनेर पनि हामी परमेश्वरकै महिमा गरिरहेका हुन्छौ, होइन कुनै राम्रो असल काम गरेर परमेश्वरको महिमा गरिरहेका हुन्छौ, अनि उपवास बसेर पनि परमेश्वरकै पवित्रताको हामीले प्रशंसा गरिरहेका हुन्छौँ। त्यसैले आज बिहान बिहिबारको समयमा होइन 9 देखि 9:30 बजेसम्म कार्यक्रम मधुर संगीतले दिनभरि नै तपाईँको जीवनमा एउटा ऊर्जा आउनेछ भन्दै कार्यक्रममा फेरि पनि अर्को भजन राख्न चाहन्छु।

हजुर श्रोता मित्र, हामी निकै मिठा मिठा गीतहरू सुनिरहेका छौं, तर अब समयको अन्ततिर हामी यहाँ आएका छौं। एउटा भजन चाहिँ म अन्तिममा राख्छु नै, अब छुटिनु पर्ने हुन्छ। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै यो एउटा भजन तपाईँमा आज प्रस्तुत गर्दै म भन्ने छुटिन्छु। धन्यवाद जयश्री।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: येशु हाम्रो जीवन र सास। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाडा। मेरो लागि त सास फेर्न पाउनु नै एउटा अति नै बहुमूल्य उपहार हो। मलाई थाहा छ कि सास फेर्नु सबैका लागि उत्तिकै महत्वपूर्ण कुरा हो, तर म जस्तो चारैवटा हात खुट्टा नचल्ने व्यक्तिका लागि जसको फोक्सोको काम गर्ने क्षमता एकदमै सीमित हुन्छ, त्यस्तो अवस्थामा साधारण पिनासको संक्रमण, टाउको दुख्ने वा रुगाखोकी मात्र लाग्यो भने पनि त्यसले भयानक रूप लिन सक्छ। केही वर्ष पहिले जब मेरो दुवै फोक्सोमा निमोनिया भएर लामो समयसम्म लडिरहेकी थिए, तब उनीहरूले मलाई सबैभन्दा पहिले अस्पताल भर्ना गरे। म सघन उपचार कक्षमा रहँदा श्वास प्रश्वास सम्बन्धी चिकित्सकले मेरो ओछ्यानको छेउमा एउटा अक्सिजनको ट्याङ्की राखिदिए ताकि मलाई सास फेर्न सजिलो होस्। अहो, मेरो जीवनमा मैले अक्सिजनको महत्वलाई कहिले पनि त्यति धेरै महसुस गरेकी थिइन। त्यो बिरामी हुनुभन्दा अघिसम्म त म अलिकति पनि नसोचिकन सास भित्र तान्ने र बाहिर फ्याल्ने गर्थे। मैले सास फेर्ने कुरालाई एकदमै सामान्य रूपमा लिएकी थिएँ, तर अस्पतालमा मैले फेरि नयाँ तरिकाले पत्ता लगाए कि अक्सिजन हाम्रो जीवन बचाउनका लागि कति धेरै आवश्यक कुरा रहेछ। यो मेरो शरीरको वास्तविक जीवन र सास नै हो। हामी प्राय हाम्रो साँचो जीवन र सास हुनुहुने येशूसँग पनि यस्तै प्रकारको सम्बन्ध राख्छौ। प्रेरित 17:28 पद भन्छ, किनभने उहाँकै बदौलत हामी बाँच्छौ, हिँडुल गर्छौं र अस्तित्वमा रहन्छौ। र हामी येशूकै बदौलत बाँच्ने, हिँडुल गर्ने र अस्तित्वमा रहने भएकाले उहाँको जीवन जोगाउने अनुग्रहलाई एकदमै सामान्य ठान्न हामीलाई कति सजिलो हुन्छ। हामी यो कुरा बिर्सन्छौ कि उहाँ बिना हामी केही पनि गर्न सक्दैनौ। ठिक जसरी यहुन्ना 15:15 भनिएको छ, जब हामी आफ्नो इसाई जीवनलाई कुनै वास्ता नगरी आफ्नै सुरमा चलाउँछौ तब त्यो शरीरको अभिलाषा अनुसार हिँड्नु जस्तै हो भन्ने कुरा हामी बिर्सन्छौ। जब हामी ख्रिस्टमा आफ्नो अस्तित्व छ भन्ने कुरा बिर्सन्छौ तब हाम्रा प्रार्थनाहरू खल्लो भन्छन्, गवाई बाँड्ने कुरा उराट लाग्दो हुन्छ, हाम्रा जागिरहरू केवल एउटा दिनचर्या बन्छन्, आराधना निराश हुन्छ र हाम्रा आपसी सम्बन्धहरू स्वार्थको भारीले गर्दा ओइलाउन थाल्छन्। त्योभन्दा पनि खराब कुरा, प्रभुसँगको हाम्रो सम्बन्ध एउटा जबरजस्ती गर्नुपर्ने काम वा बाध्यता जस्तो बन्न पुग्छ। प्रभुले हाम्रो जीवनमा आफ्नो जीवन्तता गुमाउनुहुन्छ र उहाँ हाम्रो हृदयमा केवल एउटा काठको मूर्ति जस्तै र हाम्रो व्यवहार नाप्ने एउटा साधारण मापदण्ड मात्र बन्नुहुन्छ। यो सबै तब हुन्छ जब हामी हरेक पल उहाँको जीवन दिने आत्मालाई सास जस्तै भित्र तान्न बिर्सन्छौ। यो तब हुन्छ जब हामी मुखले त गाउँछौ, मलाई तपाईँको खाँचो छ, मलाई हरेक घड़ी तपाईँको खाँचो छ प्रभु, तर उहाँको खाँचो चाहिँ जीवनमा कुनै समस्या आइपर्दा मात्र महसुस गर्छौ। यो तब हुन्छ जब हामी अनुग्रहका परमेश्वरलाई हाम्रो वास्तविक जीवन र सास रूपी जीवनदाताको रूपमा देख्न असफल हुन्छौ। यो तब हुन्छ जब हामी येशूलाई एकदमै हल्का रूपमा लिन्छौ। जब हामी परमेश्वर बिना नै एउटा अलौकिक जीवन जिउने प्रयास गर्छौ तब त्योभन्दा बढी मेसिन जस्तो निर्जीव अरू केही हुँदैन। मलाई लाग्छ ख्रिस्टमा हाम्रो आत्मिक वृद्धिको लागि यो सबैभन्दा ठूलो आत्मिक पर्खालहरू मध्ये एक हो। दिनको शुरूआत हुँदा हामी आफैसँग भन्छौ, येशू, मैले तपाईँलाई धेरै वर्ष पहिले स्वीकार गरिसकेको छु र मैले धेरै बाइबल अध्ययनहरूमा पनि भाग लिइसकेको छु। मैले यति धेरै पवित्र शास्त्र अध्ययन गरिसकेको छु कि म सही र गलत के हो भनेर राम्ररी बुझ्न सक्छु। त्यसैले आजको दिनमा अघि बढ्दै गर्दा म कहिलेकाहीँ तपाईँलाई सम्झन पनि सक्छु सायद, तर मैले यो इसाई जीवन कसरी जिउनुपर्छ भन्ने कुरा आफै बुझिसकेको छु। मलाई यहाँको सबै वस्तुस्थिति थाहा छ, अब म यहाँबाट आफै सम्हाल्न सक्छु। यदि तपाईँ आफ्नो इसाई जीवन यसरी जिउनुहुन्छ भने तपाईँले परमेश्वरको सामर्थ्यलाई सास रूपी रूपमा भित्र तानिरहनु भएको छैन। तपाईँ परमेश्वरको शक्तिमा होइन आफ्नै घमण्ड र ताकतको भरमा दौड़िरहनु भएको छ। यसैकारण प्रेरित पावलले रोमी 6:11 पदमा हामीलाई भन्नुहुन्छ, यसै गरी तिमीहरूले पनि आफू आफूलाई पापको लेखी मरेका तर ख्रिस्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नुपर्छ। अर्थात हरेक दिन यो तीनहु गरिने कुरा हो। ठान्नुको अर्थ हो दैनिक रूपमा आफ्नो आत्मिक अवस्थाको लेखाजोखा गर्नु र सचेत भई आफूलाई ख्रिष्ट येशूमा परमेश्वरको निम्ति जीवित सम्झनु। त्यसैले म दिनभरिमा धेरै धेरै पटक जे गर्छु तपाईँ पनि त्यही गर्नुहोस्। बारम्बार थोरै समयका लागि रोकिनुहोस् र परमेश्वरसँग हरेक पलका लागि अनुग्रह माग्नुहोस्। एक मिनट समय निकालेर तपाईँको जीवनमा उहाँको प्रभुत्व र उहाँको सर्वोच्च स्थानको बारेमा मनन गर्नुहोस्। उहाँको अनुग्रहलाई सास जस्तै भित्र भर्नुहोस्। आफूलाई सम्झाउनुहोस् अर्थात आफूलाई परमेश्वरको निम्ति जीवित ठान्नुहोस् र पवित्र आत्माको जीवन दिने सामर्थ्यप्रति पूर्ण रूपमा सचेत हुँदै आउँदो समयमा विजयी भई अगाडि बढ्नुहोस्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसी।
4: किन आँखा मिचेको मिचे गरेको?
5: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाइसिक्या
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस?
5: बुझे।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: एकदम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पोखराबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्युज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
9: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
8: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।

0: 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज। जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम थ्याङ्क यू गुड न्यूज लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूसँग रहनेछौ र बिहिबार बिहान यसै समयमा यो कार्यक्रम तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणमा सुन्दै आइरहनु भएको छ। तपाईँहरूले यदि रेडियो मार्फत सुन्न चाहनुहुन्छ भने 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। हामी फेसबुक र युट्युबमा पनि छौं। गुड न्यूज एफएम 105.1 मेगाहर्ज गर्नुभयो भने तपाईँहरूले फुर्सदको समयमा अथवा लाइभमा पनि तपाईँहरूले हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। हाम्रो फेसबुक पेज रहेको छ र तपाईँले सर्च गर्नुहोस् गुड न्यूज एफएम 105.1 मेगाहर्ज, तपाईँले फलो पनि गर्न सक्नुहुनेछ। र अनलाइन मार्फत सुन्ने श्रोताको लागि www.goodnewsfm.com.np रहेको छ र हाम्रो पात्रमा गुड न्यूज एफएम गर्नुभयो भने तपाईँहरूले संसारको जुनसुकै ठाउँमा हुनुहुन्छ हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। र तपाईँहरूलाई कस्तो लागिरहेको छ गुड न्यूज एफएमबाट प्रसारण हुने कार्यक्रम? तपाईँहरूलाई एकदम मनपर्ने कार्यक्रम अथवा धेरै तपाईँले सुन्ने कार्यक्रम कुन हो भनेर पनि हामीलाई तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। कमेन्ट चाहिँ तपाईँले फेसबुकमा पनि गर्न सक्नुहुन्छ, हाम्रो मेसेन्जरमा पनि तपाईँहरूले गुड न्यूज एफएम 105.1 मेगाहर्जको जुन फेसबुक पेज छ त्यसको मेसेन्जरमा गएर पनि तपाईँ को हुनुहुन्छ अनि तपाईँलाई कस्तो लागिरहेको छ गुड न्यूज एफएमको प्रसारण, तपाईँको सबैभन्दा मनपर्ने कार्यक्रम अथवा तपाईँलाई एकदमै धेरै उत्साह दिने अथवा तपाईँले सुनिरहने कार्यक्रम कुन हो भनेर पनि तपाईँले बताउन सक्नुहुन्छ। र तपाईँहरूलाई कस्तो लागिरहेको छ, सल्लाह सुझाव केही छ भने पनि जस्ताको तस्तै हामीलाई बताइदिन सक्नुहुन्छ। त्यसको लागि हाम्रो टेलिफोन नम्बर रहेको छ 4470754 अथवा तपाईँहरूले चाहिँ 59 13 75 5 पनि फोन गर्न सक्नुहुन्छ। र थ्याङ्क यू गुड न्यूजमा हुनुहुन्छ यो समय चाहिँ तपाईँहरूले फोन कल गर्नुहोस् अनि तपाईँलाई धन्यवाद दिन मन लागेको व्यक्तिहरू जो कोही हुनुहुन्छ तपाईँले धन्यवाद दिन सक्नुहुन्छ। किन भन्दाखेरि चाहिँ यो कार्यक्रमको उद्देश्य चाहिँ धन्यवाद भन्ने कुरा एकदम पावरफुल कुरा हो, शक्तिशाली कुरा हो। धन्यवादी हृदय चाहिँ एउटा प्रफुल्लित हृदय हो, एउटा मानिस हेल्दी रहनको लागि, व्यक्ति मात्रै होइन उसको सम्बन्ध हेल्दी हुनको लागि, त्यो परमेश्वरसँग हुनसक्छ, मानिससँग हुनसक्छ, कामसँग हुनसक्छ, व्यक्ति आफै स्वयंसँग हुनसक्छ, ऊ चाहिँ धन्यवादी भन्नुपर्छ। र धन्यवादी हृदय चाहिँ परमेश्वरले मन पराउनु भएको हृदय र खोज्नु भएको हृदय पनि हो। तिमीहरू हरेक परिस्थितिमा चाहिँ धन्यवादी बन भन्नुभएको छ। मलाई चाहिँ यो फिलिपी 4:7 एकदमै मनपर्छ। कुनै पनि कुरामा चिन्तित नहो तर हरेक कुरामा प्रार्थना र निवेदन सहित धन्यवाद सहित तिमीहरूको बिन्ती परमेश्वरमा जाहेर गर र तिमीहरूको बिन्ती परमेश्वर सुन्नुहुनेछ भन्ने जुन प्रकारको त्यहाँनिर भनिएको छ यो कुरा एकदमै मनपर्छ मलाई। अनि यो अनुसार चाहिँ हामीले जीवन जिउनुपर्छ भन्ने उद्देश्यको साथ हामीले तपाईँहरूको बीचमा यो कार्यक्रम लिएर आएका छौं र धन्यवादी बन्नुहोस् भन्ने उत्साह दिन चाहन्छ। कोही श्रोता आइसक्नु भएको छ, एकदमै धन्यवाद दिनको लागि आउनुहोस् न, उहाँलाई हामी स्वागत गर्नेछौ। हेलो
2: हेलो
1: दैमसी, एकदमै आरामै हुनुहुन्छ भन्ने आशा गर्छु। हजुर एकदम म ठिक छु भनेर म एकदम विश्वास गर्छु र तपाईँसँग सहमत पनि छु र सुरुवातमै म एकदमै धन्यवादी छु तपाईँप्रति, धन्यवाद दिन चाहन्छु यति धेरै मायाको लागि, वास्ताको लागि, यो जोसिलो आवाजको लागि। अनि तपाईँ कार्यालयमै हुनुहुन्छ होला? हजुर, तपाईँको काम एकदमै राम्रो होस्, यति धेरै वास्ता गर्नुहुन्छ, काममा हुँदा हुँदै पनि हामीलाई सम्झिनुहुन्छ अनि जे जस्तो परिस्थितिहरूबाट भएर गइरहनु भएको छ परमेश्वर सबै कुरामा आशिष दिनुभएको होस्। अनि आज हामी धन्यवाद गुड न्यूजमा छौँ, कस कसलाई धन्यवाद दिन चाहनुहुन्छ?
2: हजुर धन्यवाद, हजुर सर्वप्रथम परमेश्वरलाई धन्यवाद चढाउँछु म आजको दिनसम्म जीवित राख्नु भएको छ, आजको दिनसम्म सुरक्षा सुस्वास्थ्य दिनुभएको छ। मैले 3 चोटि मोटरसाइकलमा एक्सिडेन्टमा परेँ, 2 चोटि गाडी एक्सिडेन्टमा परेर खोलाले पनि बगाएको थियो, खोलाले बगाउने बेला चाहिँ म परमेश्वर चिनेको थिइनँ, म 22 वर्षको थिएँ, मलाई अहिलेसम्म थाहा छ। अनि खोला परेको छ, ए नानी नजाऊ नजाऊ भनेको थियो मान्छेहरूले, बढी नै बढोस् जेसी गर्छ भनेर गइहाली खोलाभित्र सलल बगायो। अनि त्यहाँबाट एउटा मान्छे दौडी गाई किनेर ल्याउनु भएको छ अरे, अनि उहाँले मलाई त्यो गाई छोडेर सम्माउन आउनु भयो, अनि किन बारी आएको बेला पसेको भन्दै मलाई गाली गर्दै बारी निकाल्नु भयो अनि

0: उहाँको गाई नै भाग्यो अनि गाईले अनि पाछो चाहिँ त्यो मान्छेले हातमै समातिरहेको छ अनि पाछो पनि छोडेर मलाई समाउन आउनु भएको छ गाई पाछो भागिहाल्यो छ अनि पछि गाई पाछोलाई एउटा समातेर ल्याएर मेरो पाछो समाउ यहाँ गाईलाई खोजेर ल्याउँछ भने गाई खोजेर खोज्न जानु अनि पाछो त्यो सम्झिँदा मलाई अहिलेसम्म अचम्म लाग्छ त्यतिखेर बगाएको बगै भएको भए परमेश्वर चिन्नु सक्ने थिइनँ चिन्न पाउनु थिइनँ अनि त्यो मान्छेलाई धन्यवाद परमेश्वरलाई नै धन्यवाद कहाँबाट त्यो मान्छे पठाइदिनु भएछ मलाई बचाउनको लागि को काको मान्छे त्यो बेला धन्यवाद दिने बुद्धि पनि थिएन धन्यवाद परमेश्वरलाई धन्यवाद त्यो मान्छेलाई पनि धन्यवाद मैले परमेश्वर चिन्न पाएँ त्यो मान्छेले बचाएको बचाएर त्यो मान्छे कहाँको हो म एकदमै त्यो मान्छे सम्झिरहन्छु र म एकदमै धन्यवादी हुन्छु हजुर अनि सर्वप्रथम परमेश्वर धन्यवाद आजको दिन देख्ने मौका दिनुभयो आजको दिनसम्म सुरक्षा सुसाथ दिनुभएको छ आजको दिनसम्म मलाई मेरो परिवार मेरो आफन्तहरू सबैजना सुरक्षित छन् सबैजनालाई कोही पनि बिरामी भएर कोही पनि अड्डा अदालत मुद्दा मामिला केही गर्नु परेको छैन अहिलेसम्म कति आनन्द भने परमेश्वरलाई धन्यवाद त्यो सम्मेलन म आनन्दित हुन्छु कति मान्छे उहाँ मुद्दा लड्या छ भन्छन् मुद्दा अदालत जानु पर्यो भन्छन् कति मान्छे चौकीमा जानु पर्यो भन्छन् कति मान्छेहरू बिरामीलाई त्यो गाडीमा खानेकुराहरू लिएर जाने बिरामीलाई भेट्न जाने भनेर खानेकुरा काम बोकेर पनि जानुहुन्छ मलाई त्यस्तो परेको छैन अनि कति म परमेश्वरमा धन्यवादी छु र हजुरहरूलाई एकदमै धन्यवादी ज्ञानी मिसलाई एकदमै सम्झनाको साथ प्रेमको साथ वास्ता टिप्री गर्दै दुवै हात जोडेर धन्यवाद
1: गर्छु
0: अनि भूमिजाति परिवार सबै परिवारलाई पुना मिसलाई आदर गर्दै सम्मान गर्दै धन्यवाद टक्राउँदो छु अनि कुमार अब्राम कुमार के अरे अब्राम सरलाई एकदमै धन्यवाद टक्राउँदो छु र मलाई गीत भजनमा रेकर्ड गर्नको लागि एकदमै सहायता गर्ने मलाई पहिले पछि जोडाउनु हुने मलाई केही पनि थाहा छैन यो विषयमा अनि अब्राम सरलाई परमेश्वरले कस्तो जुटाउनु भएको
1: हजुर एकदम बधाई पनि छ गीत एकदम धेरै बजाएको है मम्फाजी
0: परिवारबाट म एकदमै उत्साहित भएर म एकदमै यसो कार्यहरूमा सफलता पाएको छु अनि हजुरहरू सबैलाई एकै मुर्चामा दुवै हात जोडेर सम्मानको साथ धन्यवाद टक्राउँछु ताजन गुरुङसँग धन्यवाद टक्राउँछु सुनिलसँग धन्यवाद टक्राउँछु अनि टेक्निसियन सर सुदन सरलाई धन्यवाद टक्राउँछु मिसलाई सन्ध्या मिसलाई धन्यवाद टक्राउँछु
1: सन्ध्या मिसले उहाँ कहिले पालो आउला भन्दै हुनुहुन्थ्यो
0: सुनिरानी सरहरूलाई सबै सर सुनिरानी साथीहरू सबैलाई धन्यवाद टक्राउँछु दुवै हात जोडेर सम्मानको साथ आदरको साथ अनि त्यहाँबाट भाग लिने साथीहरू सबै सुनिरहने साथीहरू भारतबाट इन्डियाबाट कुवेतबाट सुन्नुहुन्छ भाग लिनुहुन्छ र अमेरिकाबाट सुन्नुहुन्छ भाग लिनुहुन्छ पोखराबाट सुन्नुहुन्छ भाग लिनुहुन्छ देशका कुना कुनाबाट सुन्नुहुन्छ भाग लिनुहुन्छ परमेश्वरको जन छोरीहरू सबैलाई एकमुष्टमा म एकदमै धन्यवाद गर्छु किनभने हामी विश्वासीको लागि प्रार्थना गर्नुहुन्छ परमेश्वर नचिन्नेहरूको लागि प्रार्थना गर्नुहुन्छ नेपाल देशको लागि प्रार्थना गर्नुहुन्छ नेपाल देशमा भएको परिस्थितिको लागि सरकारहरूको लागि प्रार्थना गर्नुहुन्छ गुणिजन परिवारको लागि गुणिजन कार्यको लागि प्रार्थना गर्नुहुन्छ साथीहरू एकदमै हाम्रो लागि प्रार्थना गर्नुहुन्छ मेरो लागि सम्झेर प्रार्थना गर्नुहुन्छ सबैलाई एकदमै धन्यवाद टकाउँछु हजुर र मण्डल परिवार बासखाल मण्डल परिवार सबैलाई धन्यवाद टकाउँछु हजुर
1: हजुर हाम्रो तर्फबाट पनि एकदमै धेरै धन्यवाद हाम्रो सन्ध्या मिसले पनि मुस्कुराउँदै एकदमै धन्यवाद दिनुभएको छ र अर्को कुरा चाहिँ गीतको लागि एकदमै धेरै धन्यवाद हामीले म्युजिक भिडियो पनि हेर्यौँ गीत पनि हामीले एकदमै धेरै बजाइरहेका छौँ धेरैजनाले सुनिरहनु भएको छ परमेश्वरले एकदम धेरै आशिष दिनुभएको छ अनि अब आगामी समयहरूमा पनि यस्तै यस्तै गीत भिडियोहरू हाम्रो पम्फाजीको हेरिरहन पाऊ सुनिरहन पाऊ परमेश्वरले धेरै आशिष दिनुभएको होस्
0: हस् हजुर धन्यवाद हजुर अनि कार्यक्रमद्वारा साथीहरूले सुनिसक्नु भयो होला मेरो म्युजिक भिडियो पनि आइसकेको छ त्यहाँ युट्युबमा गएर पम्फाजीको सर्च गरेर हेरेर लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला र प्रार्थना पनि गरिदिनु होला अर्को गीत पनि म रेकर्ड गर्दैछु त्यसको लागि प्रार्थना गरिदिनु होला भनेर अनुरोध टक्राउँछु हजुरसँग पनि अनुरोध टक्राउँछु गुनिजन परिवारसँग पनि एकदमै दुवै हात जोडेर सबै साथीहरूलाई गुनिजन परिवारले दुवै हात जोडेर म एकदम अनुरोध टक्राउँछु हजुर
1: हजुर एकदमै धेरै धन्यवाद मम्फाजी खुसी लाग्यो परमेश्वर धेरै आशिष दिनुभएको तपाईँलाई
0: हजुर
1: धन्यवाद धन्यवाद उहाँ हुनुहुन्थ्यो पम्फारोका ज्यू यस्तो इनर्जी छ कि उहाँको भोइसमा होइन हामी एकदमै कति पटक अलिकति स्लो बोल्दैछौँ अथवा त्यो खालको छ भने पनि उहाँ बोल्ने बित्तिकै त्यो खालको

0: बोलुम बोलुम लागिहाल्छ कि शरीरमा केही अस्वस्थतापनाहरू छ भने पनि, र एकदमै खुसी लाग्छ उहाँको एकदमै इनर्जेटिक भोइसको लागि। परमेश्वरलाई पनि धन्यवाद, उहाँलाई पनि धन्यवाद। यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ, परमेश्वरको वचनबाट पनि तपाईँहरूले होइन परमेश्वरलाई धन्यवाद दिन सक्नुहुन्छ। कोही श्रोत आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो,
1: हजुर जयमसी हजुर, तर हजुरको आवाज एकदमै काटिएर आएको छ। कहाँबाट को? हजुर हजुर
2: जयमसी,
1: हजुर जयमसी हजुर
2: हजुर, आराम हुनुहुन्छ नि?
1: हजुर आरामै, हाम्रो सङ्गीताजी हजुर, सङ्गीताजीसँग कुराकानी नभएको त निकै लामो समय भयो। कस्तो हुनुहुन्छ सङ्गीताजी? अनि एकदमै धेरै धन्यवाद।
2: सुन्न त सुने, लामो समय मात्रै भएको
1: हजुर, लामो समय भएको रहेछ अनि तपाईँलाई भेट्न यता आउनुपर्ने रहेछ होइन, आज म त्यही भएर तपाईँलाई भेट्नको लागि यहाँ आएको छु। एकदमै खुसी लाग्यो। कस्तो हुनुहुन्छ तपाईँ? कस्तो हुँदैछ सेवकाहरू? हजुर नजिक भए पछाडि चाहिँ अलि माया मार्नु भएको जस्तो लाग्यो, टाढा हुँदा अलिक बढी माया गर्नुहुन्थ्यो तपाईँले।
2: यस्तो भयो कि संगति भन्ने के भने यता भएपछि त्यस्तो हुँदो रहेछ, अनि सोमबार पनि संगति, अनि कता कता अनि गइरहने भयो।
1: हजुर हजुर,
2: अनि घरमै बस्यो भने अनि अस्ति पनि कतिचोटि काटिने भयो,
1: हजुर आज पनि अलिकति साउन्डहरू अलिकति क्लियर आइरहेको छैन, कता बसेर बोल्दै हुनुहुन्छ? हजुर अलिकति बाहिर जानु पर्यो अनि अलिकति हाइटमा चढ्नु पर्यो अलिक डाँडातिर। हजुर हजुर केही छैन, हजुर हजुर, तपाईँको माया एकदमै अग्लो छ हाम्रो लागि, त्यही नै ठुलो कुरा हो। र सन्गीताजी आज धन्यवाद गुड न्यूजमा छौँ हामी, हजुरले धन्यवाद दिन सक्नुहुन्छ, कस कसलाई दिन चाहनुहुन्छ?
2: परमेश्वरलाई धन्यवाद सबभन्दा, अनि परमेश्वरलाई धन्यवाद, अनि हजुरलाई धन्यवाद, अनि सबै मण्डली परिवारलाई धन्यवाद, प्रभुले गुजुन्जाफा परिवारलाई धन्यवाद, मेरो श्रीमानले भन्दै हुनुहुन्छ
1: हजुर हाम्रो तर्फबाट उहाँलाई पनि धन्यवाद।
2: हजुर, अनि त्यहाँबाट सबैलाई धन्यवाद, अनि पम्पा रोका दिदीलाई धेरै धन्यवाद, म त खुसी छु है, मेरो पनि अलिकति आएको रहेछ
1: हेर
2: उसमा, अनि धेरै धन्यवाद, धेरै खर्च गर्नुभयो। आज गुड न्युज परिवारलाई सबैलाई प्रार्थना गरिराखेको छु, कम्ती बोल्न त पाएको छैन कि, कहिले कता भएर यता भएपछि यता आइज यता आइज भन्नु, फेरि म त एक कोष लगाइदिएँ भनौँ, दुई कोष जाने खाने मान्छे
1: हजुर, हाम्रो लागि पनि यसरी माया मार्नु भएन, हामीलाई पनि सम्झिनु पर्यो, हामी सम्झिरहेको हुन्छौँ,
2: मान्ने तरिकाले आउँछु।
1: हजुर हजुर,
2: त्यहाँ आउँछु पर्खिन्न, सोध्छु
1: हजुर, एकदमै
2: बसेर होइन
1: हजुर
2: पिउला।
1: ओहो, हामी त एकदम प्रतीक्षामा छौँ सङ्गीताजी कहिले आउनुहुन्छ भनेर, अनि फोनमा पनि आउनुहोस्, मान्छे पनि आउनुहोस् होइन, एकदमै स्वागत छ हजुरलाई, र एकदम धेरै धन्यवाद हजुरको प्रार्थनाको लागि गुड न्युज एफएमको तर्फबाट।
2: पर्खेर पर्खेर पर्खेर गर्दा गर्दा गर्दा गर्दा अनि त्यो के अरे अनि काटिन्छ अनि तोडेर हिँड्ने हो।
1: हजुर, कति धेरै माया गर्नुहुँदो रहेछ भन्ने कुरा परमेश्वरले देख्नु भएको छ, अनि त्यो एक घण्टाको पर्खाएको फेरि प्रतिफल दिनुहुन्छ नि परमेश्वरले।
2: हजुर,
1: र हामी चाहिँ एकदम धेरै माया गर्छौँ त्यति धेरै कुर्नु भएको लागि, हाम्रो लागि प्रतीक्षा गरिदिनु भएको लागि
2: धन्यवाद।
1: हजुर, धेरै खुसी लाग्यो, धेरै खुसी लाग्यो,
2: म सधैँ आउन सकौँ भनेर प्रार्थना गरिदिनु।
1: एकदम हामी दिनदिनै प्रार्थना गरिरहेको छौँ तपाईँहरू आउन सक्नु भएको।
2: सुदन भाइ अनि सन्ध्या छोरी प्यारो छोरी अनि सबै है सबैलाई पुनमलाई कसैलाई पनि नछुटाइ गर, मेरो गुटिन जापा परिवार पूर्व पश्चिम उत्तर दक्षिण सबैलाई
1: नछुटाएर
2: धेरै मण्डली मेरो गुरुबा टेकबहादुर दाल बिहानै वचन दिनुहुन्छ है, यो वचनले अनि अनि हजुरबाले वचन दिँदै हुनुहुन्थ्यो छोराछोरी पढेन भनेर, अनि हजुरबालाई धेरै धन्यवाद।
1: हजुर, हजुर हजुरबाको तर्फबाट पनि पक्कै तपाईँहरूलाई धन्यवाद दिनुभएको छ उहाँले, र हामी गुड न्युज एफएम परिवारबाट चाहिँ एकदम धेरै धन्यवाद दिन चाहन्छौँ, किनकि यति धेरै माया गरिदिनु भएको लागि, सबै कार्यक्रमहरू सुन्दै फिडब्याक दिँदै हामीलाई उत्साह दिनुभएको लागि, र फेरि फेरि पनि यसरी नै हामीलाई साथ दिनुहोला, दिनुहुनेछ भन्ने हामी विश्वास पनि राख्दछौँ। र अहिले भने छुट्टो है त सङ्गीताजी,
2: धन्यवाद।
1: ए हजुर हजुर
0: त्यो सङ्गीता रिमालजी हो, हामीलाई फोन गरेर साथ दिनुभएको थियो, कोही श्रोत आइसक्नु भएको छ, हाम्रो साथीहरूलाई स्वागत गर्नेछौ। हेलो
3: हेलो केनु मेडम,
0: हजुर जय मसी कुमारजी, स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ?
3: आरामै सन्चो सुविस्तै छौँ है मेडम, मेडमहरू पनि कुशलै हुनुहुँदो रहेछ, आरामै हुनुहुँदो रहेछ, परमेश्वरलाई एकदमै सुन्दर ज्ञानको समयहरू पनि देख्नु भेट्नु पायो, सबैको आवाजहरू भोइसहरू सुन्नु पायौँ, धेरै धेरै धन्यवाद सबैको, अनि हृदय र आत्मामा परमेश्वरले आशिष दिएको हुने भनेर भन्न चाहँदैछु है हजुर।
0: हामी पनि एकदमै खुसी भयौँ, आरामै हुनुहुँदो रहेछ, फोन गरेर साथ दिनुभएको छ, धन्यवाद। गुड न्यूजमा हुनुहुन्छ, गुड न्यूज एफएमको तर्फबाट यहाँहरूलाई एकदमै धेरै धन्यवाद, विशेष कुमारजीलाई धन्यवाद, यति टाढा भएर पनि उहाँले हामीलाई यति नजिक बनाइदिनु भएको छ, कम्युनिकेशनमा आउनु भएको छ, फोन गर्नुहुन्छ, उत्साह दिनुहुन्छ, परमेश्वर धेरै आशिष दिनुभएको होस्। अनि यो समय तपाईँलाई पनि दिन चाहन्छु, कस कसलाई धन्यवाद दिन चाहनुहुन्छ?
3: यो अब एकदमै मेरो तर्फबाट पनि गोटिस एफएमको जतिजना सरहरू हुनुहुन्छ, गुरुआमाहरू हुनुहुन्छ है, अनि जो श्रोता साथीहरू सबै प्रभुको जन छोरा छोरी हुनुहुन्छ, सबैले मेरो तर्फबाट पनि एकदमै गोटिस एफएमको तर्फबाट एकदमै सबैलाई धन्यवाद र जय मसीह भन्न चाहँदैछौँ है पहिलो स्थान। अनि गुडनेस एफएम हिजोदेखि चाहिँ एकदमै अनलाइनबाट म हिजोदेखि चाहिँ सुन्नु पायौँ, एकदमै परमेश्वरलाई धन्यवाद भन्न चाहन्छु, एकदमै प्रार्थनामा मैले राख्दै थिएँ, एकदमै गुडनेस एफएमको जति पनि है सुन्नु पाइएको थिएन र सुन्नु पाऊ है, यो सुन्नु पाउनुको निम्ति एकदमै यो नेटहरू कहाँबाट कसरी चाहिँ यो अनि के भएको छ होला, एकदमै योहरू चाहिँ एकदमै खोलिदिनुहोस् चाहिँ भनेर प्रार्थनामा राखेको थिएँ, एकदमै मेरो प्रार्थना चाहिँ सुनै भयो, परमेश्वरलाई एकदमै धन्यवाद छ भन्ने भन्न चाहन्छु है हजुर। हिजोदेखि त सुन्दैछु, अहिले बिहान यो गुनिस एफएममा पनि एकदम पुनः बहिनी उहाँ नाना हुनु जस्तो लाग्यो, अब उमेरमा त अब जेठो कान्छु अब त्यो त थाहा छैन हो, अब एकदमै मेरो चाहिँ अब म त अब है अब यो पालि जस्तै यो मार्च महिना चैत महिनादेखि चाहिँ 60 टेके म हो, 60 वर्षको उमेरमा म अहिले पुगिरहेको छु
0: र बर्थडे आउँदै रहेछ, हामी विश गर्छौँ नि बर्थडेमा।
3: धन्यवाद। अनि पुना भाइ नाना नै उहाँ हुनुहुन्छ होला, उहाँ चाहिँ फर्स्ट बोलिरहनु भएको थियो हो, म बिहानदेखि नै म सुनिरहेको थिएँ गुनिस एफएम, एकदमै म बिहान उठ्नु बित्तिकै गुनिस एफएम खोलेर चाहिँ बसिरहेको थिएँ कि अहिलेसम्म नै छु,
0: तर
3: एकदमै है हजुर पहिलो स्थान यसरी हामी सबै बातचित गर्नु पाएकोमा एकदम परमेश्वरलाई धन्यवाद भएको छ पहिलो स्थान। अनि त्यहाँदेखि अब गुडिस एफएमको जतिजना है अब ज्ञानु मिस तपाईँ हुनुहुन्छ है, अनि पुनम मेडम मलाई पनि है, उन्दा राम सर, दाजन सर सबैलाई एकदमै मेरो हृदयदेखि नै धन्यवाद र म जय मसीह भन्न चाहँदैछु है हजुर।
0: हजुर हामी पनि एकदमै धन्यवादी छौँ हजुर प्रति, र सबै कुरामा परमेश्वरले आशिष दिनुभएको होस्, परमेश्वरको इच्छा भयो भने तपाईँ गुड न्युज एफएममा आउनुहुनेछ भन्ने पनि हामी आशा राख्छौ, र तपाईँले जति पनि व्यक्तिहरूको नाम सुनिरहनु भएको छ उहाँहरूलाई भेट्न पाउनुहुनेछ भन्ने पनि आशा राख्छौ हामी, र धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो, सबभन्दा ठुलो खुसी हुनु चाहिँ तपाईँले फेरि गुड न्युज एफएम सुन्न पाउनु भएछ, एकदमै खुसी
3: एकदमै म खुसी लागिरहेको छु नि, एकदम खुसी पहिलो स्थान चाहिँ परमेश्वरले नै धन्यवाद छ
0: उहाँलाई।
3: अनि सुमन साथी जतिजना साथी थुप्रो साथीहरूको नामहरू छुटेको छ नि हो, नामहरू बिर्सिसक्यो भुलिसक्यो नि
0: उहाँहरूले बुझ्नुहुन्छ, तपाईँलाई एकदमै चिन्नुहुन्छ, उहाँहरूले सम्झिरहनुहुन्छ कुमारजी भारतबाट भनेर उहाँहरूले एकदम सम्झिरहनु भएको हुन्छ, पक्कै पनि सुनिरहनु भएको चिन्नु पनि हुन्छ।
3: एकदमै धन्यवाद उहाँले जतिजना है उहाँले नाम लगाइरहनु हुँदैथ्यो होला है, नाम अब राखिरहनु हुँदैथ्यो होला, मतलब सुन्नु पाइएन हो, त्यही कारणले गर्दा चाहिँ हिजो बेलुका चाहिँ अनलाइन आयो कि आएन भनेर चाहिँ मेरो पालो सो बोलेर हेरेको त आइरहेको रहेछ हो, एकदमै खुसी लाग्यो। अन्त धन्यवाद भन्दै र अनि हाम्रो सुमन साथी अनि ईश्वर भक्तजी साथीलाई उहाँलाई पनि एकदमै रुबेन साथीलाई पनि धन्यवाद जय बसी भन्न चाहन्छौँ है, आज पहिलो स्थान नै भयो भनौँ न मेरो चाहिँ मेरो पतिबाट चाहिँ मेरो तर्फबाट। अन्त अनि संगीता बहिनी उहाँ अघि बोलिरहनु भएको जस्तो लाग्यो, उहाँलाई पनि धन्यवाद जय बसी भन्न चाहन्छौँ। अनि पम्पा गोपाली बहिनीलाई पनि एकदमै धन्यवाद जय मसी भन्न चाहन्छौँ। सिक्किमबाट अर्जुन प्रधानले पनि सुनिरहनु भएको छ र उहाँलाई पनि एकदमै धन्यवाद जय मसी भन्न चाहन्छौँ, उहाँको परिवार सबैलाई र एकदमै कतिजना छोडेको साथीहरू हुनुहुन्छ सबै प्रभुको जन छोरा छोरी सबैले सुनिरहनु भएको छ सबैलाई, अब नाम अब भोलि गए त भए पनि सबै साथीहरूलाई सम्झिरहेको छु भन्दा एकदमै धन्यवाद भन्दै
0: हजुर धन्यवाद धेरै धेरै र यसरी नै कुराकानी गर्दै रहनु होला। अहिले भने छुटौँ है त कुमारजी, जय मसी। हजुर
3: धन्यवाद,
0: उहाँ हुनुहुन्थ्यो पुणे, भारतको पुणेबाट कुमार राईज्यू, र निकै नै आशिषमय कुराकानी भयो। उहाँहरूले लामो समयदेखिको न्यूज एफएमको प्रसारणलाई कारणवश सुन्न पाउनु भएको थिएन, तर अहिले सुन्न पाउनु भएछ र उहाँहरू चाहिँ बिहानदेखि बेलुकासम्म सबैजनाको प्रसारणलाई सुन्नुहुन्छ, यो चाहिँ एकदमै खुसीको कुरा पनि हो, संगतिको साथी बनाइरहनु भएको छ। र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुने चाहिँ यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति आउने नै छु।

0: हजुर निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। कोही श्रोता आइसक्नु भएको छ टेलिफोन सम्पर्कमा, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो भन्दै थिए तर उहाँ बाहिरिसक्नुभयो। केही छैन, हामीसँग अझै पनि समय बाँकी छ, लगभग 10:30 जस्तो जान लाग्यो तर 30 मिनट पनि गइसकेको छैन। त्यो कारणले गर्दा हामी 11 बजेसम्म रहनेछौ। तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ, धन्यवाद दिन सक्नुहुन्छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो जय मसी सुमनजीलाई एकदमै स्वागत छ मेरो। ठिकै छ, अनि सुमनजीको हालखबर के छ, कस्तो हुनुहुन्छ नि? एकदमै धेरै खुसी लाग्यो, धेरै धन्यवाद हजुरलाई।
1: एकदमै एकदमै बहिनीलाई धेरै धेरै स्वागत छ मेरो, म सुमन दाईको तर्फबाट पनि
0: हजुर।
1: एकदम मलाई पनि एकदमै खुसी लाग्यो आज हाम्रो ज्यानो बहिनी कुरा गर्नु पाउँदाखेरि, बोल्नु पाउँदाखेरि टाइम दिनु भएर अलि धेरै धेरै खुसी र आनन्द लाग्यो। धेरै धेरै धन्यवाद
0: हजुर। हजुरलाई पनि एकदमै धेरै धन्यवाद। अनि कस्तो हुनुहुन्छ तपाईँ, सेवकाईहरू कस्तो भइरहेको छ हजुरको?
1: एकदमै एकदमै सेवकाई संगति प्रार्थना आराधना अनि प्रभुको इच्छा अनुसार प्रभुको अनुग्रहमा जे छ त्यही भइरहेछ। प्रभुलाई धेरै धेरै धन्यवाद। अनि अरू कुरा त अब शान्ति आनन्द छु, खुसी छु, आनन्द छु। आजको दिनसम्म हाँस्नु बाँच्नु पाएको छु। प्रभुलाई धेरै धेरै धन्यवाद। प्रभुको एकदमै एकदमै अग्रजनसँग यसरी कुरा गर्नु पाउँदा अझै धेरै धेरै खुसी। सानो मैले खाना खानु भयो
0: हजुर, खाना खान अब बाँकी छ, खाना रेडी छ। खाना एकदमै रेडी छ, अब खाने अब एकदमै हजुरले खानुभयो,
1: प्रभुको महिमा गरेर खाने भन्नुभएको
0: होला हजुर। यो कार्यक्रम गर्ने त्यस पछाडि खाना खाने हजुर। अनि हजुर सुमनजी, हजुरले खानुभयो?
1: एकदमै एकदमै खाना साना अब शारीरिक भोजन खायो अरे, यसो आत्मिक भोजन के कसो छ अब यसो अलिकति प्यास लागेर अनि यसो कन्ट्याक्ट गरेको ठ्याक्कै कन्ट्याक्ट भयो
0: हजुर। सुमनजी अनि आज कार्यक्रम धन्यवाद गुड न्युजमा छौँ, कस कसलाई धन्यवाद दिन चाहनुहुन्छ?
1: साँच्चै नै सर्वप्रथम त म परमेश्वरलाई धन्यवाद दिन्छु किनभनेदेखि आजको दिनसम्म देख्नु पाएको छु, रमाउनु पाएको छु, हाँस्नु पाएको छु। प्रभुलाई धेरै धेरै धन्यवाद। अनि धन्यवाद दिनु पर्दाखेरि हाम्रो ज्ञान बहिनीलाई धेरै धेरै धन्यवाद
0: धन्यवाद।
1: अनि एकदमै हाम्रो सन्ध्या बहिनीलाई धेरै धेरै धन्यवाद, बोल्नु पाएँ, कुरा गर्नु पाएँ, धेरै धेरै धन्यवाद। अनि धन्यवाद दिनु पर्दा छ हाम्रो पुनम बहिनी अनुपस्थिति हुनुभएको छ, उहाँ हाम्रो पुनम बहिनीलाई म सम्झेर सम्झनका साथमा धन्यवाद दिनु चाहन्छु। हाम्रो हिरो सर अब्राम सरलाई धन्यवाद, हाम्रो सन्दीप भाइलाई धन्यवाद, हाम्रो सुनिल दास सरलाई धन्यवाद, हाम्रो विजय सरलाई धन्यवाद, हाम्रो यसै गरी जोनास्थान गिरीलाई धन्यवाद दिनु चाहन्छु, सुगन सरलाई धन्यवाद, हाम्रो आइजी राईलाई धन्यवाद, हाम्रो यसै गरी हाम्रो कुमार विष्ट सरलाई धन्यवाद, चाचन कुरुङ सरलाई धन्यवाद धन्यवाद दिनु पर्दछ। हामीले कहिले पनि बिर्सिनु हुँदैन, जीवनको रोटीले हामीलाई एकदमै तृप्त गर्नुहुने। हाम्रो चेतना सरलाई धन्यवाद, मंगल मान महाजनजीलाई धन्यवाद, आत्मिकी आत्मा दोहोऱ्याउनु हुने हाम्रो नारायण शर्माजीलाई धन्यवाद, सिमन पाण्डेजीलाई धन्यवाद, यान्दु खटोडालाई धन्यवाद, तेज रोटाजीलाई धन्यवाद। अनि धन्यवाद दिनु पर्दछ हाम्रो मिन कुमार राईलाई पनि म धन्यवाद दिनु चाहन्छु, उहाँको परिवारलाई धन्यवाद दिन चाहन्छु। अहिले भर्खरै जो जतिजनाले कन्ट्याक्ट गरेर जानुभयो, साँच्चै नै मैले नाम सुनेको छैन, अहिले भर्खरै मैले गुनमी एफएम खोलेको, अनि सम्पूर्ण कन्ट्याक्ट गरेर जानुहुने मित्रहरूलाई म सुमन्तको तर्फबाट एक पुस्तमा धन्यवाद, हाम्रो हरि रोकालाई धन्यवाद, हाम्रो सावित्री रोकालाई धन्यवाद, चन्द्रमा बहिनीलाई धन्यवाद, उहाँको साथीहरूलाई उहाँको परिवारलाई धन्यवाद दिन चाहन्छु। अनि विशेष गरी हाम्रो अमिता बहिनीलाई म सम्झनाको साथमा धन्यवाद दिन चाहन्छु। अनि यसै गरी दुर्गा बस्नेतलाई धन्यवाद, यसै गरी शोभा बहिनीलाई धन्यवाद, रेखा थापा कुँवर बहिनीलाई धन्यवाद, माया बहिनीलाई धन्यवाद, र लक्ष्मी मगर बहिनीलाई धन्यवाद, सुन्दरी तामाङजीलाई धन्यवाद, सुमित्र बहिनीलाई धन्यवाद, सानो बहिनीलाई धन्यवाद। अनि धन्यवाद दिनुपर्दा छ हाम्रो जन सरस्वतीजीलाई धन्यवाद, धर्म विनोद बरालजीलाई धन्यवाद दिन चाहन्छु। अनि धन्यवाद दिनुपर्दा छ हाम्रो यशु भक्तजीलाई धन्यवाद दिन चाहन्छु। अनि धन्यवाद उत्तम शिवपतिजीलाई धन्यवाद, अनि यसै गरी हाम्रो विद्या सरस्वतीजीलाई धन्यवाद, धन्यवाद हाम्रो लक्ष्मी सुन्दास बहिनीलाई धन्यवाद, हाम्रो एली शिवाजीलाई धन्यवाद, हाम्रो हन्डा बहिनीलाई धन्यवाद, अनि यसै गरी हाम्रो धन्यवाद जमुना राणाजीलाई धन्यवाद, जस्तै उहाँबाट भारतबाट अन्त्य गर्नुहुन्छ। हाम्रो रूपा बहिनीलाई धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद हाम्रो रुपेन राईलाई धन्यवाद, आशिष राईलाई धन्यवाद, अजय राईलाई धन्यवाद, शान्ति राईलाई धन्यवाद, हाम्रो यसै गरी सन्तोष राईलाई धन्यवाद दिन चाहन्छु, अनि हाम्रो राजु काबाजीलाई धन्यवाद, विनोद काबाजीलाई धन्यवाद, हाम्रो कुमार राईलाई एकदमै सम्झनाको साथमा धन्यवाद धन्यवाद धन्यवाद दिन चाहन्छु। हरिपोल बुढाथोकी जसले एकदमै एकदमै चुर्किला लिएर आउनुहुन्छ, एकदमै हाँसो व्यङ्गो कार्यक्रम लिएर आउनुहुन्छ, उहाँलाई म सम्झनाको साथमा धन्यवाद। राम्ररी कचेलजीलाई धन्यवाद, राम्ररी सिपनजीलाई धन्यवाद, सुशील मगाजीलाई धन्यवाद, चित्र मगरलाई धन्यवाद, लालमाङ तामाङलाई धन्यवाद, माधवजीलाई धन्यवाद, भीम प्रजाजीलाई धन्यवाद, सम्पूर्ण सम्पूर्ण मित्रहरूलाई सबैजनाको अब नाम लिएर त धेरै धेरै नै लाग्छ। म सम्पूर्णलाई गुणी एफएममा भाग लिनुहुने मित्रहरूलाई एक पुस्तामा म धन्यवाद दिन चाहन्छु, अनि हामीले धन्यवादमा कहिले पनि भुल्नु हुँदैन। हाम्रो कलाकार गायककार संगीतकार रचनाकार सम्पूर्ण मित्रहरूलाई एक मुस्तमा धन्यवाद। मेरो करार मण्डलीको सम्पूर्ण तथा दाजुभाइ दिदीबहिनी आदरणीय पास्टर प्रचारक एलत दिखन मण्डली विशेष मण्डली सम्पूर्णलाई म धन्यवाद। पूर्व पश्चिम उत्तर दक्षिण अहिले जहाँ जुन जुन सम्पर्क कन्ट्याक्ट हुनुहुन्छ सुनिराख्नु भएको छ, म सुमन्दरको तर्फबाट
0: हजुर हामी पनि एकदमै धन्यवादी छौ सुमनजी हजुर प्रति। र पक्कै पनि सुनिरहनु भएको श्रोताहरू जतिजनाको हजुर नाम लिनुभयो लिनु समग्रमा भन्नुभयो उहाँहरू पनि एकदम धन्यवादी हुनुहुन्छ हजुर प्रति। र परमेश्वर धेरै आशिष दिनुभएको होस् आगामी समयहरूमा पनि यस्तै माया हजुरबाट पाउन सकौ। धेरै धेरै धन्यवाद अहिले भनेछौ है त हजुर।
1: धन्यवाद धन्यवाद, एकदमै एकदमै मिसस्ता स्वर लिएर उपस्थिति हुनुभएको छ, मिसस्ता स्वर सुनाउनु भएको छ। हाम्रो ज्ञानो मैलाई धेरै धेरै धन्यवाद, प्रभुले सफलता उन्नति प्रगति दिएको होस्, यसै गरी हाम्रो सन्ध्या महिलामा सफलता उन्नति प्रगति मिलेको होस् भन्न चाहन्छु। जय मसी
0: हजुर, हाम्रो तर्फबाट धेरै धन्यवाद जय मसी हजुर। उहाँ हुनुहुन्थ्यो सुमन राई ज्यू, निकै नै आशिषमय कुराकानी भयो, कति धेरै व्यक्तिहरूको नाम उहाँले सम्झिरहनु भएको होइन, कतिजना लाग्यो होला मेरो नाम आएन, तर पनि उहाँले हजुरहरूलाई पनि सम्झिनु भएको छ एकमोस्टमा, त्यो एउटा प्रयास थियो होइन तपाईँहरूलाई सम्झिन्छु है भन्ने। र कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो हजुर, जयमसी शोभाजी स्वागत छ हजुरलाई। हजुर आरामै हुनुहुन्छ? हजुर म पनि एकदमै ठिक हुँदैछु, निको हुँदैछु, तपाईँहरूको प्रार्थनाको लागि एकदमै धेरै धन्यवादी पनि छु। र सर्वप्रथम चाहिँ तपाईँलाई एकदमै थ्याङ्क यू गुड न्युजमा, गुड न्युज एफएमको तर्फबाट एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु यति धेरै मायाको लागि, उत्साहको लागि, प्रार्थनाको लागि। अनि यो समय हजुरलाई दिन चाहन्छु, कस कसलाई धन्यवाद दिनुहुन्छ भनेर। हजुर अनि शोभाजी हजुरलाई मैले बिचमा का रोके, तर 16 वर्षसम्म अनि गुड न्युज एफएम हजुर आउनु भएको छ कि छैन त? ए हजुर ए हजुर
2: हजुर
0: हजुर, हामी पनि एकदमै धन्यवादी छौँ। 16 वर्षदेखिको न्यूज एफएम सुनिरहनु भएको छ र यसलाई निरन्तर दिनुहुनेछ भन्ने हामीले आशा गरेका छौँ। यति धेरै मायाको लागि, यति धेरै निरन्तरताको लागि परमेश्वरले सबै कुरामा शोभा मिश्रज्यूलाई आशिष दिनुभएको होस्। अनि एकदमै खुसी लाग्यो तपाईँसँग कुराकानी गर्दै गर्दा र तपाईँले हामीसँग बिताउनु भएको यो समयको लागि पनि। गुड न्यूज एफएम परिवार फेरि पनि तपाईँप्रति एकदमै धन्यवादी छ। हजुर शोभाजी, धेरै धन्यवाद। एमसी हजुर, उहाँहरू त्यो शोभा मिश्रज्यू अनि तपाईँहरूसँग कुराकानी गर्न पाउँदा चाहिँ हामीलाई पनि एकदमै खुसी लाग्छ। खासमा चाहिँ यो थ्याङ्क यू गुड न्युज को उद्देश्य भने हामी तपाईँहरूप्रति हामी जहिले पनि धन्यवादी छौँ र पनि यो विशेष कार्यक्रम गर्नुमा चाहिँ तपाईँहरूप्रति हामी धन्यवादी छौँ है भनेर अझै पनि हामी भन्न चाहन्छौँ। यो कार्यक्रम मार्फत यसको उद्देश्य पनि यही नै रहेको छ र शोभा मिश्रप्रति एकदमै फेरि पनि म धन्यवादी छु। उहाँले 16 वर्षदेखिको न्यूज एफएमलाई निरन्तर सुनिरहेको छु भन्नुभयो, कस्तो उत्साह पनि मिल्यो। कोही स्वाद आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
2: हजुर म्याम, जय मसी। हजुर
0: हजुर, जय मसी लक्ष्मीजी, स्वागत छ हजुरलाई। आरामै हुनुहुन्छ?
2: धन्यवाद म्याम। हजुर एकदम आरामै छु, परमेश्वरको अनुग्रह कृपा, हजुरहरूको प्रार्थना अनि मण्डलको प्रार्थनाले ठिक छु म्याम। हजुरलाई कस्तो आइसिन्छ? गुड न्युज एफएम परिवार कस्तो आइसिन्छ?
0: हजुर हामी गुड न्युज एफएम परिवार पनि ठिकै छौँ, कतिजना ठिक नभए घर पनि ठिक हुँदैछौँ। तपाईँहरूको प्रार्थना हामीसँग छ, शरीरमा छौँ, कहिले काहीँ यसो बिछन्चुका कुराहरू त भइ नै हाल्छन् र पनि हामीलाई विश्वास छ हाम्रो परमेश्वर अनुग्रह हुनुहुन्छ, तपाईँहरूको प्रार्थना शक्तिशाली छ। र लक्ष्मीजीलाई पनि थ्याङ्क यू गुड न्युज मार्फत एकदम हृदयबाट धन्यवाद दिन चाहन्छु। म निरन्तर गुड न्युज एफएम सुनेर अनि हामीलाई यसरी उत्साह दिएर सहायता गरिरहनु भएको छ, एकदमै धेरै धन्यवाद हृदयबाट। र यो समय हजुरलाई दिन चाहन्छु, हजुर चाहिँ कसलाई धन्यवाद दिन चाहनुहुन्छ?
2: हस् हजुरलाई पनि मेरो हृदयदेखि नै म धन्यवाद भन्न चाहन्छु। सर्वप्रथम त यो समय मौका आजको नयाँ दिन फेरि पनि हामीले पाएका छौँ अनि यो नयाँ दिन दिएर कति मानिसहरूले चाहिँ यो नयाँ दिनहरू पाउन सकेका छैनन् म्याम। अनि हामीले चाहिँ आज यो नयाँ दिन पाएर फेरि पनि परमेश्वरले हाम्रोमा एक दिन थपेर नयाँ दिन देखाउनु भयो दिनुभयो अनि यो नयाँ दिनमा हामी एकदमै स्वस्थ रहेर शरीरमा हामीलाई परमेश्वरले सुस्वस्थता दिनुभएको छ अनि हरेक कुरामा हामीलाई परमेश्वरले सहायता गर्नुभएको छ। हामीको अनुग्रह कृपा सधैँभरि राखेर अनि परमेश्वरले हामीलाई यो गर्नुभएको महान प्रेमको लागि अनि परमेश्वरको प्रेमकै कारण यसरी हजुरहरूसँग जोडिएर गुड न्युज एफएममा हामी बोल्न पाइराखेका छौँ। एउटै परिवार भएर हामी एउटै सन्तान भएर परमेश्वरको महिमा गर्न पाएका छौँ म्याम। अनि परमेश्वरलाई नै मेरो हृदयदेखि म धन्यवाद दिन चाहन्छु यो समय।
0: हजुर हामी पनि हजुरलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छौँ, फोन गरेर साथ दिनुभयो र हामीसँग आशिषमय कुराकानी गरिदिनु भयो। परमेश्वरले धेरै आशिष दिनुभएको होस् लक्ष्मीजी, हजुरलाई धेरै धेरै धन्यवाद। अहिले भने छुटौँ है त हजुर।
2: हजुर म्याम, समय सकिएको हो म्याम?
0: होइन समय छ हजुर।
2: ए हजुर, म अनि परमेश्वरलाई धन्यवाद दिन चाहन्छु अनि यो समय हजुरहरूलाई पनि धन्यवाद अनि ज्ञानु म्यामलाई धन्यवाद
0: धन्यवाद
2: पुनम म्यामलाई धन्यवाद अनि सुनिल सरलाई धन्यवाद कुमार प्राम सरलाई धन्यवाद अनि जनार्थन गिरी सरलाई पनि म धन्यवाद भन्न चाहन्छु अनि गुड न्युज एफएम सम्पूर्ण सम्पूर्ण परिवारलाई म नछुटाइकन सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु यो समय अनि पुना दिदीलाई धन्यवाद, सङ्गीता दिदीलाई धन्यवाद, चन्द्रमाई मगर दिदीलाई धन्यवाद, पम्फा रोक्का दिदीलाई धन्यवाद, पम्फा गोपाली दिदीलाई धन्यवाद अनि हाम्रो सुमन दाईलाई हृदयदेखि धन्यवाद सम्झना भन्न चाहन्छु अनि दिल कुमार राईलाई धन्यवाद, अर्जुन प्रधान हलाई पनि म धन्यवाद दिन चाहन्छु, दार्जिलिङबाट फोन गरिसिन्छ हलाई धन्यवाद, यसु भक्त कहाँ आइसिन्छ हको स्वर धेरै भयो सधैँमा जोडिने जोडिनु भएको छैन हको त आइसिन्छ हलाई पनि म सम्झनाको साथ धन्यवाद भन्न चाहन्छु, बिना दिदीलाई दुर्गा दिदीलाई धन्यवाद, उत्तम शिवकोटीलाई धन्यवाद भन्न चाहन्छु, सङ्गीता रिमाल दिजुलाई, माया दिजुलाई, अन्त महर्जन दिजुलाई, गोविन्द आचार्य हलाई पनि धन्यवाद, सावित्री खड्का दिजुलाई धन्यवाद भन्न चाहन्छु, म यो समय सम्पूर्ण मेरो मण्डलीको गुरुबा गुरुआमाहरू सम्पूर्णलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु, राजु राजन भाइ सन्जु अनु हको परिवार सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु अनि अनि ज्ञानको परिवारलाई अनि फुलमाया दिदीको परिवार, भगवती दिदीको परिवार, शोभाको परिवार, कृष्णकाजी दाईको परिवार लगायत भगवती दिदीको अनि सम्पूर्णलाई म हृदयदेखि मेरो दुइटै मण्डली परिवारलाई पनि म हृदयदेखि नै नछुटाइकन म धन्यवाद दिन चाहन्छु यो समय अनि गुड न्युज एफएममा फोन गरेर देश विदेशबाट माया गरिसिन्छ, गुड न्युज एफएममा फोन गरिसिन्छ भाग लिएर अनि हामीले सबैको आशिषमय कुराकानीहरू कति सुन्न पाउँछौँ अनि योद्वारा पनि हामी एकदमै म आशिषमय भएको म महसुस गर्दछु म्याम अनि यो समय म नछुट्याइकन म सम्पूर्णलाई मेरो हृदयदेखि धन्यवाद दिँदै सन्ध्या म्यामलाई पनि म हृदयदेखि धन्यवाद दिँदै यो समय सम्पूर्णलाई म हृदयदेखि धन्यवाद अनि माया छ भन्न चाहन्छु म्याम।
0: हजुर, हाम्रो पनि एकदमै धेरै माया छ, धेरै धेरै धन्यवाद तपाईँलाई फोन गरेर साथ दिनुभयो अनि सबैजनालाई सम्झिदिनु भयो, परमेश्वरले धेरै आशिष दिनुभएको होस्। लक्ष्मीजी अहिले भने छिटो है त हामी
2: एकदम धन्यवाद
0: म्याम। हस् जय मसी, जय मसी। हजुर, उहाँलाई एकदम धेरै धन्यवाद दिन चाहन्छौँ। यो समय एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौँ, गीतपछि पनि हामी आउने नै छौँ।

हजुर, यहाँ स्टेजमा आइपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएमको प्रसारणमा कार्यक्रम थ्याङ्क यू गुड न्युज। म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र भने म तपाईँहरूको फोन कल लिने छैन। जो जतिजनाले आज फोन गरेर साथ दिनुभयो, एकदम आशिषमय कुराहरू गरिदिनुभयो, एकदमै हृदयबाट गुड न्युज एफएमको तर्फबाट फेरि पनि धन्यवाद। यसरी नै तपाईँहरूको साथ, प्रार्थना अनि उत्साहका कुराहरूको हामी अपेक्षा गर्छौं आगामी समयहरूमा र अन्य कार्यक्रममा हाम्रो भेट हुने नै छ। अन्य कार्यक्रमहरू सुनेर साथ दिनुहोला र तपाईँहरूलाई परमेश्वरले एकदमै धेरै आशिष दिनुभएको साझा हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, जुन परिस्थितिहरूबाट भएर जानुभएको छ, हाम्रो प्रार्थनामा तपाईँहरू हुनुहुनेछ, तपाईँहरूलाई परमेश्वरले सहायता गर्नुभएको होस् र सम्पूर्ण श्रोतालाई जो जतिजनाले आज फोन गरेर साथ दिनुभयो यहाँहरूलाई एकदम धन्यवाद, जसले सुनेर साथ दिनुभयो यहाँहरूलाई पनि धन्यवाद र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म ज्ञानु बिदा हुन चाहन्छु। दैमसे नमस्कार, तपाईँको समय आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केही हुनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तलाई यसो भन्छु, नडरा, म तलाई सहायता गर्नेछु। यसैया 41:9-13।
8: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
9: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बोलावट र दर्शन, प्रस्तोता कुमारको साथमा।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुन्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट र दर्शनमा। आदरणीय श्रोता, कार्यक्रम बोलावट र दर्शनमा आज केही महत्वपूर्ण कुरा तपाईँको निम्ति कार्यक्रममा राख्दैछु र तपाईँले भने कार्यक्रम सुनेर मलाई साथ दिनुपर्ने हुन्छ र सबैभन्दा महत्वपूर्ण
1: कुमारको साथमा।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुन्नु।

विशेष बनाउनु भएको छ र हामी परमेश्वरको आफ्नै स्वरूपमा बनिएका सर्वश्रेष्ठ प्राणी पनि हौ र परमेश्वरले अति रुचाउनु भएको मानिस साथी पनि हौ हामीले हामी किनभने उहाँले हामीलाई सबै अधिकार मानव जातिलाई नै दिनुभयो र परमेश्वर प्रति पनि हामी धन्यवादी हुनुपर्छ किनभने उहाँको अनुग्रह हामी मानिसमाथि यति धेरै छ। हामीभन्दा यति शक्तिशाली जनावरहरू छन्, विभिन्न थोकहरू छ, तर ती सबै कुरालाई नियन्त्रण गर्ने, अधीनमा राख्ने अधिकार चाहिँ परमेश्वरले तपाईँ र मलाई दिनुभएको छ। त्यो भएर पनि परमेश्वरप्रति कतिचोटि हामी धन्यवादी हुनुपर्छ। हेर्नुहोस् त, हात्ती यति धेरै ठुलो हुन्छ होइन, सिंह बाघ यति शक्तिशाली हुन्छन्, उनीहरू हुनुपर्ने होइन र, तर परमेश्वरले हामी मानव जातिलाई चाहिँ अति शक्तिशाली बनाउनु भएको छ नि, सबै कुरालाई नियन्त्रण गर्ने त्यो अधिकार परमेश्वरले हामीलाई दिनुभएको छ। आज एउटा सानो माउतेले त्यो हात्तीलाई नियन्त्रण गरिरहेको हुन्छ। म यो कुरा किन भन्दैछु भने परमेश्वरले हामीलाई नि यति धेरै स्पेसल विशेष यो कारणले छौँ कि हामी उहाँकै स्वरूपमा र उहाँकै हातले बनिएका सृष्टि हौ। त्यो भएर पनि हामी विशेष छौँ। त्यो भएर कहिले पनि आफूलाई म केही छैन, म त बिक्कामा यो धरतीमा जन्मेछु, मैले त केही गर्न सकिनँ, हामीले कहिले पनि भन्नु हुँदैन। त्यो भनेको के हो भने परमेश्वरलाई हामीले दुखी बनाउँदैछौँ क्या। हामी त धन्यवादी पो हुनुपर्ने त होइन र, त्यो भएर परमेश्वरको बोलावट निश्चित गर्नुहोस् र उहाँको योजना अनुसार हिँड्नुहोस्। हामी सफल व्यक्ति पक्कै भन्छौँ। अहिलेलाई भने कार्यक्रमको सुरुवात यो अर्थपूर्ण संगीतबाट हुन्छ।

निकै नै अर्थपूर्ण संगीतको साथ थियो अनु चौधरीजीको स्वरमा सजिएको गीत र यतिखेर कार्यक्रम बोलावट र दर्शनमा तपाईँ हुनुहुन्छ र के महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति रहनेछ आज हामी सबैको प्यारो भन्ने इच्छा राम्रो हो तर सबै मानिसलाई सधैँ खुसी पार्न सम्भव हुँदैन त्यसैले राम्रो चरित्र भएको सम्मानित र मायालु व्यक्ति बन्ने लक्ष्य हामीले सधैँ राख्नुपर्छ र कसरी हामी सबैको प्यारो बन्न सक्छौ भन्ने कुरा सबैभन्दा चाहिँ महत्वपूर्ण कुरा यो रहेछ कि नम्र र विनम्र हुनुहोस् नम्र मानिसहरूलाई सबैले मन पराउँछन् रिसा घमण्डी प्रकारका मानिसहरूलाई कसैले मन पराउँदैन हेलो हाई हुन्छ तर उनीहरूको अघि पछि कोही पनि हुँदैन होइन परेको बेला साथ सपोर्ट पनि हुँदैन त्यस्तो मान्छेलाई तर कुनै कुनै मानिस यस्तो हुन्छन् जो गाह्रो साह्रो भयो भने मानिसहरूले यति धेरै साथ सपोर्ट दिन्छन् उनीहरूलाई हामी चाहिँ त्यस्तो मानिस बन्नुपर्छ जस्तो अरूलाई सपोर्ट गर्ने एउटा नम्र मानिस होइन त्यो कुरा चाहिँ परमेश्वरले पनि मन पराउनुहुन्छ र यो समाजले पनि त्यो कुरा मन पराउँछ अरूसँग आदरपूर्वक बोल्नुहोस् घमण्ड कहिले नगर्नुहोस् होइन परमेश्वरको वचनले स्पष्ट रूपले भन्छ कुनै पनि बुद्धिमा कुनै पनि बलमा होइन सम्पत्तिमा घमण्ड नगर भनेर भनेको छ घमण्ड गर्नेले परमप्रभु परमेश्वरमा घमण्ड गरोस् भनेर परमेश्वरको वचनले तपाईँ र मलाई बताउँछ र अर्को महत्वपूर्ण कुरा जहिले पनि सत्य बोल्नुहोस् झुटो कुरा बोल्ने मानिसले बोलेका कुरा कसैले बताउँदैन एकचोटि होला दुईचोटि होला होइन तर तीनचोटि पनि तपाईँले झुकाउनु भयो भने मानिसलाई त्यो मानिसको नजरमा तपाईँ कहिले पनि राम्रो मान्छे बन्नुहुन्न के छाप हुन्छ यो झुटुवा अनि यो ठग भन्ने हुन्छ त्यो भएर मान्छेले पनि एक दुईचोटि चाहिँ क्षमा दिन्छन् क्या तर फेरि पनि त्यो कुरा दोहोऱ्याउनु भयो भने मानिसको नजरबाट तपाईँको त्यो छाप कहिले पनि मेटिँदैन यो मान्छे झुट बोल्ने मान्छे हो यो मान्छे धोका दिने मान्छे होइन यो मान्छे घमण्डी मान्छे हो यो मान्छे आफ्नो मात्रै उन्नति प्रगति जाने मान्छे हो यो मान्छेमा अहम्ता छ यी भन्ने त्याग हाम्रो जीवनमा कहिले पनि लाग्नु हुँदैन इमान्दार मानिसलाई धेरैले विश्वास गर्छन् तपाईँलाई थाहा छ मान्छेको विभिन्न ठाउँमा कमिटीहरू हुन्छ क्या जब को सदस्य राख्ने कुरा हुन्छ नि त्यहाँनिर यति लडाइँ झगडा हुन्छ को सदस्य भन्ने बित्तिकै आर्थिक कुराको लेनदेन गर्ने मान्छे होइन आर्थिक कुरा सम्हाल्ने मान्छे अनि त्यहाँ चाहिँ इमान्दार मान्छे मात्रै छान्छन् किनभने फटाको हातमा थैली पर्यो भने होइन के गर्छ त्यसले त रित्ताइदिन्छ नि तर इमान्दारीको हातमा थैली पर्यो भने त्यो रहिराख्छ होइन परेको बेलामा हामी पैसालाई सही सदुपयोग गर्न सक्छौँ तर फटा मान्छेको हातमा चाबी पर्यो भने के हुन्छ त हुन्छ जब हामीलाई पैसा चाहिन्छ नि त्यहाँ पैसा हुँदैन त्यो प्रकारको मान्छे हामी बन्नु हुँदैन त्यो भएर जहिले पनि इमान्दार मानिसलाई परमेश्वरले छान्नुहुन्छ होइन सानो कुरामा किन नहोस् हामी इमान्दार बन्यौँ भने परमेश्वरले अनि मात्र तपाईँ र मलाई ठुलो ठुलो ठाउँ दिनुहुन्छ र तेस्रो कुरा अरूलाई ध्यान दिएर सुन्नुहोस् कति मानिस कस्तो हुन्छ भने आफ्नो मात्रै कुरा राख्ने क्या तर अरूको कुरा नसुन्ने त्यो मानिस कसैको नजरमा राम्रो मान्छे बन्न सक्दैन त्यो मानिस राम्रो मानिस बन्न सक्छ जसले आफ्नो कुरा राख्छ अथवा पहिले सुरुमा अरूको कुरा सुन्छ अनि आफ्नो कुरा राख्छ आफ्नो कुरा मात्रै राख्छ अरूको कुरा सुन्दैन भने त्यो मानिस कहिले पनि कसैको मनभित्र बस्न सक्दैन र कसैको स्वभाव कस्तो हुन्छ भने थोरै बोल्ने चाहिने कुरा मात्रै बोल्ने कतिको स्वभाव यस्तो हुन्छ यति बोल्ने होइन अनि बोल्दा बोल्दै सुन्ने मान्छेलाई पोल्नेसम्म हुन्छ क्या त्यो प्रकारको सम्म मान्छेहरू बोल्छन् तर नबोल्नु भनेको होइन बोल्नुपर्छ तर ध्यान दिएर बोल्नुपर्छ र यो कुरा सोच्नुपर्छ कि मैले बोलेको कुरा मान्छेले सुनिराखेको छ कि छैन
अथवा म मात्रै एक्लै बरबराइरहेको छु भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। र अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र हामी कसरी लोकप्रिय बन्ने, सबैको प्यारो कसरी बन्न सकिन्छ भन्ने कुरा नै मैले तपाईँको निम्ति कार्यक्रममा पस्किरहेको छु। र अर्को महत्वपूर्ण कुरा रहेको छ, सहयोगी भन्नुहोस् होइन, सकेसम्म अरूलाई मदत गर्नुहोस्, जहिले पनि लिने काम नगर्नुहोस्, दिने काम पनि गर्नुहोस्। कतिको स्वभाव चाहिँ कस्तो हुन्छ भने सहयोग भन्ने कुरै हुँदैन क्या, मात्र के गर्ने, लिने, सहयोग लिने मात्रै, दिने काम हुँदैन। कतिचोटि मान्छेहरू देख्छौ क्या हामी, कहिलेकाहीँ यस्तो आपत पर्छन्, त्यो तपाईँलाई पनि मलाई पनि पानी चाहिन्छ क्या, हामीलाई पानी दिनुहोस् न, छैन पानी जस्तो कुरा क्या। अनि कहिलेकाहीँ मान्छेलाई यति आपत पर्छ नि, टोयलेट चाहिन्छ क्या उसलाई, अनि टोयलेट जान्छौ, अब चाबी लगाएको हुन्छ, मलाई गाह्रो पर, मलाई टोयलेट दिनु न भन्दा छैन सरी भन्छ होइन मान्छे, त्यो मानवता भएन नि। कहिलेकाहीँ मलाई पनि यस्तो अवस्था पर्छ भन्ने कुरा सम्झिनुपर्छ, कोही मान्छेलाई आपत पर्छ त्यतिखेर तपाईँले मैले सहायता गर्नुपर्छ नि, होइन र हो। त्यो भएर हामी सहयोगी भन्नुपर्छ है, सहयोगी एकदमै भन्नुपर्छ। मैले एउटा इन्टरभ्यू हेरिरहेको थिएँ, एकजना व्यक्ति हुनुहुन्छ, उहाँले चाहिँ के गर्नुहुन्छ भने त्यो गरिब मान्छेहरूलाई क्या, धनीहरूलाई होइन, गरिब मान्छेहरूलाई जो इँटा कुटिरहेको हुन्छ, जो मकै बेचिरहेको हुन्छ, कोही चटपटी बेचिरहेको हुन्छ, उहाँले चाहिँ एउटा एक्टिङ गर्नुहुन्छ, त्यो चाहिँ यस्तो हो, माग्ने एक्टिङ। अनि हेर्नु न, म काठमाडौँ जाँदै थिएँ घुम्न आएको, मसँग त पर्स नै हरायो, अनि मलाई गाडीबाट ओह्रालिदियो, ल न मलाई 100 रुपियाँ दिनु न, म त्यहाँसम्म जान चाहन्छु, मलाई 200 रुपियाँ दिनु न भन्छ उसले। अनि कतिले दिँदैनन् क्या, अनि तर कतिले चाहिँ यति सहज तरिकाले, जो गरिब मान्छेहरू हुन्छ बिचरा 200 रुपियाँ झिकेर दिन्छन् क्या। अनि उहाँले भन्नुहुन्छ अन्तिममा, एकदम दुःख पोखेर मलाई एकदमै गाह्रो पर्यो, मैले कहिलेकाहीँ गाडी भाडा माग्नुहुन्छ, कहिलेकाहीँ भोक लाग्यो, मेरो पर्स हरायो भन्दाखेरि मानिसहरूले थपक्क क्या, त्यो मकै पोल्ने आमा होस् या कवाडी भैया होस् होइन, उहाँले थपक्क झिकेर जति माग्यो, 100 माग्यो 200 माग्यो 200 माग्यो 300 माग्यो 300 दिएको त्यो घटना देख्छु क्या। अनि मलाई कति उधार हृदय रहेछ मानिसहरूको जस्तो लाग्छ होइन, त्यो चाहिँ के हो, सहयोगी मन हो। अनि उहाँले के गर्नुहुन्छ, 100 रुपियाँ दिएको छ भने उहाँलाई 500 दिनुहुन्छ, त्यसको साथ 200 दिएको छ भने 1000 रुपियाँ दिनुहुन्छ क्या। अनि उहाँले भन्नुहुन्छ, मैले तपाईँको मन कस्तो रहेछ भनेर, कहिलेकाहीँ मान्छेलाई आपत पर्यो भने तपाईँको मन कस्तो छ, सहयोगी छ कि छैन भनेर मात्र मैले तपाईँलाई विचार गरेको, टेस्ट गरेको, त्यो भएर तपाईँको मन ठूलो रहेछ, मान्छे गरिब भए पनि मन चाहिँ ठूलो रहेछ भनेर उहाँले फेरि उहाँलाई दिएको पैसा पनि फिर्ता दिनुहुन्छ, 1000 2000 उहाँलाई उल्टै दिनुहुन्छ क्या। अनि मलाई त्यो मनपर्छ त्यस्तो कुराहरू, किनभने मन ठूलो कुरो होइन, उहाँलाई 200 दिएर हाम्रो केही कुरा सकिँदैन क्या, अथवा कसैलाई आपत परेको छ 1000 रुपियाँ दिएर केही सकिँदैन, त्यो सबैभन्दा ठूलो कुरो त्यो मन हो। तपाईँको मन कस्तो छ भन्ने कुरा स्पष्ट हुन्छ, त्यो भएर सकेसम्म अरूलाई हामी सहयोग गर्ने मान्छे भन्नु आजको आवश्यकता हो। र अर्को महत्वपूर्ण कुरा के छ भने मिठो बोली बोल्नुहोस् होइन, कति मानिसहरू जस्तो हामीले, म एक ठाउँमा गएको थिएँ इन्डियाको कुनै पनि ठाउँमा, मैले मेरो मामालाई कुरिरहेको थिएँ कुनै पसल अगाडि, मलाई अब नौलो ठाउँ कहाँ गएर बस्न पनि गाह्रो, अनि मैले त्यो पसल अगाडि मेरो मामाले भन्नुभयो त्यहाँ एउटा पसल छ, त्यो पसल अगाडि तिमी बस भन्नुभयो, मैले म त्यहीँ उभिएर बसिराखेँ, तर त्यो पसलेको मानिसले मलाई यति नराम्रो गाली गर्यो नि, ओइ होइन ओइ प्रकारले, यहाँ अगाडि नबस होइन, यहाँबाट हटिजा प्रकारले गाली गरे क्या। म त्यो ठाउँमा नौलो मान्छे थिएँ, अनि त्यो दिन मलाई याद आउँछ, यति नमिठो कुरा बोल्नुभयो नि उहाँले, मलाई यति गाली गर्नुभयो, नौलो ठाउँमा म अब त्यहाँ प्रतिकार गर्न पनि सक्दिनँ थिएँ होइन। अनि त्यसपछि मैले बुझेँ कि ती मानिसहरू यति स्वार्थी होइन, त्यो बोलीमा मिठासै छैन, एकदम त्यो आवाज सुन्दा पनि यति रिस उठ्ने प्रकारको सुनियो क्या मैले। अनि मान्छे त्यस्तो हुन्छन् होइन, कति मान्छे फेरि यस्तो हुन्छन्, उभिरहेको छ भने मुढा लिएर दिन्छन्, मुढामा बस्नुहोस् न भनेर,
त्यस्ता पनि मानिसहरू हुन्छ। तपाईँहरू म कस्तो मानिस बन्ने क्या होइन, स्वभाव भएको मानिस बन्नु आवश्यक छ होइन। कुनै पनि मान्छे उभिरहेको छ तपाईँको पसल अगाडि, गाली नगर्नुहोस्, भाइ आएर बस्नुहोस्, मुढा दिनुहोस्, त्यो हो नि होइन। तर मानिसहरू यति कठोर हुन्छन्, यति कठोर हुन्छन् मैले देखेको छु होइन। त्यस्तो कठोर मानिसहरूले मरेर के लान्छन् होला जस्तो लाग्छ मलाई। र कठोर शब्दले चाहिँ सम्बन्धहरू बिग्रिन सक्छ, मिठो शब्द र मिठो बोलीले चाहिँ सम्बन्ध बलियो हुन सक्छ। तपाईँले कुनै पनि मानिस पसलहरू देख्छु क्या म, कति मिठो बोल्ने क्या कुनै कुनै पसलहरू, त्यो पसलमा गइरहँ जस्तो लाग्छ होइन। अनि उनीहरू जहिले पनि अब हाम्रो चाहिँ स्वभाव कस्तो हुन्छ भने ठ्याक्कै एक केजीमा आएको छ भने एक इन्ची पनि तलमाथि नगरिकन कुनै दिन्छन्, तर कुनै मानिस थपक्क मुठीभरि थपिदिन्छन्। त्यो त्यो स्वभावले के हुन्छ, उहाँले फेरि त्यो ठाउँमा जान्छ जान्छ क्या त्यो मान्छे, उहाँले त मिलाएर दिनुहुन्छ थपेर दिनुहुन्छ भनेर। तर त्यो कठोर मन भएको मानिसहरू जसले होइन एक लेभल बढी पनि दिँदैन एक लेभल घटी पनि दिँदैन भने त्यो मान्छेका त्यति मान्छे जाँदैन होइन। मान्छेलाई दिने मान्छे नै मनपर्छ नि त, त्यो भएर हो। त्यो भएर तपाईँ र म कठोर चाहिँ कहिले पनि भन्नु हुँदैन कठोर। अब जस्तो तपाईँ व्यापारी हुनुहुन्छ नि, मिठो बोल्नुहोस् क्या, त्यो मान्छे फर्की फर्की आउँछ। तर कुनै कुनै मान्छे यस्तो हुन्छन् ग्राहकसँग गर्ने व्यवहार देखेर ओहो यो त्यो बाटै हुँदैन कि त्यो मान्छे, कतिजना त्यस्तो व्यवहार हुन्छ। त्यो तपाईँ र म कस्तो मान्छे बन्ने भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। र सबैको आँखामा बस्ने मिठो मान्छे भन्नुपर्छ हामी होइन, मिठो मान्छे, सम्झना आइराख्ने मान्छे होइन, सम्झिँदा पनि रिस उठ्ने मान्छे चाहिँ बढ्नु हुँदैन। कतिले भन्नुहुन्छ नि कुरा गर्दा गर्दै ठ्याक्क त्यो मान्छे कुरा ओ रोक रोक यो मान्छेको कुरा नगर है मलाई एकदमै रिस उठेर आउँछ भन्छन् कतिले होइन। तर त्यो मान्छे चाहिँ हामी बन्नु हुँदैन, हामी सरल मान्छे बन्नुपर्छ होइन। त्यो मान्छेको कुरा गर्दा पनि सुनिराखौँ जस्तो बन्नुपर्छ, त्यो मान्छे भन्नुपर्छ। र अर्को महत्वपूर्ण कुरा, क्षमा गर्न सिक्नुहोस्। सानो सानो कुरामा नरिसाउनुहोस्। सानो सानो कुरामा रिसाउने मानिसहरूले कहिले पनि उन्नति प्रगति गर्न सक्दैन, किनभने रिसाउँछ भने नि त्यो एउटा व्यापारी नै किन नहोस्। व्यापारी हो भने त्यसका मानिस नै आउँदैन क्या, रिसाउने मान्छेकोमा त्यति मान्छे आउँदैन। तर सरल मिठो बोल्ने कतिको बानी कस्तो हुन्छन्, झर्किने फर्किने ग्राहकहरूसँग, त्यो राम्रो बानी होइन। र अर्को महत्वपूर्ण कुरा, आफ्नो व्यवहार राम्रो राख्नुहोस्। राम्रो चरित्रले मानिसको मन जित्छ र तपाईँ र म चरित्रवान व्यक्ति बन्न आवश्यक छ। खराब चरित्र भएको मान्छे हामी बन्नु हुँदैन। र परमेश्वरको वचनले पनि यति मजाले भन्छ नि, लुका 6:31, तिमीहरू अरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने चाहन्छौ, तिमीहरूले पनि तिमीहरूसँग त्यस्तै व्यवहार गर होइन। तपाईँ त्यो हामीलाई पनि लाग्छ नि त, सबैले मसँग राम्रो व्यवहार गरून् हो, राम्रो व्यवहार गरेको तपाईँ चाहनुहुन्छ भने हामीले पनि अरूलाई के गर्नु पर्यो, राम्रो व्यवहार गर्नु पर्यो नि त होइन। अनि पो सबै कुरा सहज हुन्छ होइन। अहिलेलाई भने कार्यक्रममा राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र बोलाउट दर्शनमा आज केही महत्वपूर्ण कुरा राखे। हामी सबैको प्यारो मान्छे बन्नुपर्छ भन्छन् नि, आँखामा हाल्दा पनि नबिजाउने मान्छे होइन, त्यो प्रकारको मान्छे हामी बन्नुपर्छ। जहाँ छौँ हामी त्यहाँ, हामी कुनै पनि ठाउँमा सधैँ रहँदैनौँ, कुनै पनि अफिसमा होला, कुनै पनि काममा होला, तपाईँ त्यहाँ बढीमा 20 वर्ष बस्नुहोला, त्यसपछि त एक दिन छोडेर जानुपर्छ। तपाईँले त्यहाँ यस्तो छाप छोड्नुहोस् तपाईँको अभाव त्यहाँ वर्षौंसम्म भइरहोस् र यस्तो नहोस्। ओहो, कति राम्रो, त्यो मान्छे निस्केपछि त काँडा झिके जस्तै भयो भन्ने मान्छे नभन्नुहोस्। आँखामा हाल्दा पनि नबिजाउने मान्छे थियो त्यो मान्छे भन्नुपर्छ, सोच्नुपर्छ। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा लाग्छ मलाई। नेपालमा कयौं त्यस्ता व्यक्तिहरू छन् जो आँखामा हाल्दा पनि नबिजाउने मान्छेहरू छन्, विभिन्न क्षेत्रमा होइन, आफ्नो आफ्नो क्षेत्रमा त्यस्ता व्यक्तित्वहरू छन्। त्यो व्यक्ति भन्न पक्कै पनि तपाईँ र मैले कोसिस गर्नै पर्छ, तर यस्तो मान्छे चाहिँ कहिले नभन्नुहोस् है, अथवा हामी नभनौँ है। ओहो, त्यो मान्छे गयो, कस्तो ढुक्क भयो, आनन्द भयो, त्यो त एकदमै गाह्रै भएको थियो हाम्रो लागि, त त्यो त गाह्रै भएको थियो प्रकारको हुन्छ नि। त्यस्तो मान्छे चाहिँ हामी कहिले पनि भन्नु हुँदैन, सधैँभरि अरूको भलाइ चाहने मान्छे भन्नुपर्छ होइन। कहिले पनि यताको कुरा उता, उताको कुरा यता गर्यो भने चाहिँ के हुन्छ भने, त्यो आफ्नो जुन हुन्छ नि, आफ्नो एउटा प्रेस्टिजलाई उसले नै डाउन गरिरहेको हुन्छ क्या। हामी यस्तो मान्छे भनौँ, छोडिदिउँ, कसैको कुरा पनि नगरौँ, इमान्दार छ, आफ्नो काम गरौँ होइन। किनभने जब हामी यताको कुरा उता, उताको कुरा यता गर्छौँ, त्यहाँ एउटा झगडाको माहौल हुन्छ क्या, अनि के हुन्छ, त्यहाँको माहौल बिग्रिन्छ। हामी त्यो प्रकारको मान्छे होइन, तर हामी चाहिँ यस्तो मान्छे बन्नुपर्छ, कसैको झगडा हुन लागेको छ भने पनि मिलाउने प्रकारको मान्छे बन्नुपर्छ होइन, त्यसको सल्युसन खोज्ने मान्छे बन्नुपर्छ। तर एउटा आगो लागिरहेको छ, आगो लागिरहेको ठाउँमा मट्टीतेल चर्क्यो भने झन् धेरै आगो बल्छ होइन र, तर तपाईँ र म त्यो आगोको मट्टीतेल होइन, पानी भन्नुपर्छ। पानीले के गर्छ आगोलाई, निभाउँछ। त्यो प्रकारको मानिस जब तपाईँ र म बन्छौँ नि, अनि हामी एकदमै अरूको निम्ति ब्लेसिङ मान्छे बन्छौँ क्या, अरूको लागि कस्तो आशिषित व्यक्ति हो उनी त भनेर कति सुन्छु म मानिसहरूले भनेको, हो त्यो मानिस चाहिँ बन्न आवश्यक छ तपाईँ र म। कोसिस गर्नुपर्छ, हुनसक्छ। मैले केही महत्त्वपूर्ण कुरा अघि पनि बताएँ, हामी त्यस्तो मान्छे कसरी बन्न सक्छौँ भन्ने कुरा होइन। सबैभन्दा ठुलो कुरो त हामी परमेश्वरको व्यवस्था अनुसार चल्नुपर्छ, परमेश्वरलाई आदर इज्जत गर्नुपर्छ, उहाँको आज्ञा उहाँको वचनलाई हामीले के गर्नुपर्छ, मानिदिनुपर्छ। र अहिलेलाई पनि अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

आदरणीय श्रोता भवनले लगभग समयले पनि मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
4: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
3: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
4: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
3: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
4: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
3: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
4: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
5: अब प्रस्तुत छ कार्यक्रम आदम इव।
6: जयवसेरी नमस्ते। गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा कार्यक्रम आदम इव हो र हामी सुजनजी र म आइसकेका छौं कार्यक्रम आदम इव लिएर। 11 देखि 12 बजीसम्म हामी तपाईँको रेडियो सेटमा रहनेछौ प्रत्येक बिहीबार, र वैवाहिक सम्बन्धका कुराहरू, असल स्वस्थ सम्बन्धका कुराहरू नै हामी गर्ने गर्छौं, र सम्बन्ध मात्रै नभएर विवाह अगाविका कुराहरू, विवाह पश्चातका कुराहरू पनि हामी गर्ने गर्छौं। हामी कुनै विज्ञ त होइनौ, तर पनि परमेश्वरको वचनले हामीलाई कस्तो किसिमको आज्ञाहरू दिनुभएको छ ती कुराहरू नै प्रस्तुत गर्ने गर्छौं, जसले गर्दा हाम्रो परिवारमा बेबेलका कुराहरू पनि मिल्न सक्छ भन्ने कुरा हामीले आशा पनि राखेका छौं। र कार्यक्रममा निकै नै मिठो गीतबाट शुरू गर्न चाहन्छु, गीतपछि फेरि आउने नै छ।

आज निकै अर्थपूर्ण भजन हामीले सुन्ने कार्यक्रम आधारमा सदाभित्र हाम्रो जीवन चाहिँ ईश्वरको मन्दिर हो भनेर र आज भने हामी कार्यक्रम आधारमा प्रेमका कुराहरू पनि गर्छौं र विविध कुराकानीहरू पनि हुनेछन् र तपाईँलाई लाग्छ सम्बन्ध कसरी सुदृढ बनाउने भन्ने तपाईँको आफ्नै किसिमको टेक्निकहरू होला तपाईँहरू परमेश्वरको वचन अनुसार हिँडेर आफ्नै तरिकाले जीवनयापन गरेर आफ्नो वैवाहिक सम्बन्धलाई असल बनाउँदै हुनुहुन्छ होला सबल बनाउँदै हुनुहुन्छ होला तर कतिजना मानिसले चाहिँ वैवाहिक सम्बन्ध बोझ भएको जस्तो पनि ठान्दछन् र कसरी अगाडि बढ्ने कति गाह्रो भयो एक्लो हुँदाखेरिको जीवन र अहिले दुवैजना हुँदाखेरिको जीवन चाहिँ एकदम बोझिलो भयो भन्ने व्यक्तित्वहरू पनि हामी धेरै पाउँछौ र यस्ता कुराहरूमा आफ्नो आफ्नै विचारधारा अनुसार हामीले काम गर्ने हो यो भावनामा बगेर अनि एउटा सैद्धान्तिक हिसाबले हिँड्नु भन्दाखेरि पनि परमेश्वरको आज्ञाले चाहिँ के भन्छ त्यो तरिकाले अगाडि बढ्नुपर्ने हुन्छ हामीले र सम्बन्धलाई बलियो बनाउनको लागि म चाहिँ के भन्छु भन्दाखेरि एउटा प्रेम पनि महत्वपूर्ण कुरा हो धेरै तत्वहरू छन् सम्बन्धलाई बलियो बनाउने तत्वहरूमध्ये प्रेम चाहिँ एउटा हो किनकि जब हामीलाई परमेश्वरको वचन पहिलो कोरिन्थी 13 अध्यायको केही पदहरूले यसरी भन्दछ प्रेम सहनशील हुन्छ र दयालु हुन्छ प्रेमले डाहा गर्दैन न सेखी गर्छ प्रेम हठी हुँदैन न ढिट हुन्छ प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन झर्को मान्दैन खराबीको हिसाब राख्दैन प्रेम खराबीमा प्रसन्न हुँदैन तर ठीक कुरामा रमाउँछ प्रेमले सबै कुरा सहन्छ सबै कुराको पत्यार गर्छ सबै कुरामा आशा राख्छ सबै कुरामा स्थिर रहन्छ भनी भनेको छ र यो प्रेमका कुरा आज किन

ल्याए भन्दाखेरि चाहिँ हाम्रो सम्बन्ध बलियो बनाउनको लागि विशेषत श्रीमान श्रीमतीको सम्बन्धलाई बलियो बनाउनको निम्ति एक अर्कामा साँचो प्रेम छ भने त्यो सम्बन्ध बलियो हुन्छ र एकजनाले चाहिँ कम प्रेम गर्ने पनि होइन्छ। सबैजनाले बराबर प्रेम त कसैलाई पनि गर्न सक्दैन स्वतः, तर पनि श्रीमानले श्रीमती प्रति गर्नुपर्ने प्रेम, श्रीमतीले श्रीमानप्रति गर्नुपर्ने आदरका कुराहरू चाहिँ एफिसीको पुस्तकले पनि हामीलाई बताएको छ र यसरी हाम्रो सम्बन्धलाई बलियो बनाउन सक्छौं। कहिलेकाहीँ अरूको उदाहरण पनि हेर्नुपर्ने हुन्छ। उदाहरण कस्तो व्यक्तिको हेर्ने भन्दाखेरि संसारमा ठूल्ठूला मान पदवी पाएका धेरै भनौँ न सम्पन्न भएका परिवारको उदाहरण हेरिरहनु आवश्यक छैन। हामीले चाहिँ असल आचरण भएको प्रभुका जनहरूलाई हेर्न सक्छौ। त्यसरी नै कार्यक्रम आदमीमा केही समय अगाडि हामीले पाहुनाहरूलाई पनि बोलाउने गर्थ्यौं। उहाँहरू गेस्टहरू हुनुहुन्थ्यो जो चाहिँ सफल दाम्पत्य जीवन जिइरहनुभएका त्यस्ता व्यक्तित्वहरूलाई पनि हामी बोलाउँथ्यौं र किन भन्दाखेरि चाहिँ अरूको निम्ति असल उदाहरण र एउटा इन्सपिरेशनको लागि प्रेरित बन्नको निम्ति चाहिँ हामीले असल उदाहरणहरू ल्याउने गर्थ्यौं र तपाईँले पनि समाजमा आज असल विश्वासीका जोडीहरूलाई हेर्न सक्नुहुन्छ। कहिलेकाहीँ ती व्यक्ति चाहिँ तपाईँको पास्टर हुन सक्छ, एल्डर डिकन हुन सक्छ, साधारण विश्वासीहरू पनि हुन सक्नुहुन्छ। उहाँहरूको असल जीवन छ भने कसरी यो असल बनाउने भन्ने उहाँहरूलाई सोध्न सक्नुहुन्छ। कुन वचनले चाहिँ हाम्रो जीवन असल बन्न सक्छ र कुन वचनले चाहिँ हामी श्रीमान श्रीमती मिलेर अगाडि बढ्न सक्छौ। म त मिल्न सकिनँ, तपाईँको परिवार त अत्यन्तै मिलेको देख्छु नि भनेर पनि त हामी सोध्न सक्छौ नि त होइन। त्यसरी हामीले असल उदाहरण पक्कै पनि हेर्नुपर्ने हुन्छ। हामीलाई पत्रुसको पुस्तकले पनि भन्दछ, पहिलो पत्रुस 4:8 भन्छ, सबैभन्दा बढ़ी एक अर्काप्रति तिमीहरूको प्रेम अटुट रहोस् किनकि प्रेमले नै असंख्य पापहरू ढाक्दछ भनेर भनिएको छ। त्यसरी सोधा प्रेम चाहिँ महत्वपूर्ण कुरा छ। हामीलाई कोरिन्थीको पुस्तकले पनि भन्छ विश्वास आशा प्रेम यिनमा चाहिँ अन्तिममा पनि प्रेम चाहिँ रहन्छ भनेर भनिएको छ र प्रेम महत्वपूर्ण भएको हुनाले परमेश्वरको प्रेम र मानिसको प्रेममा त भिन्नता छ। परमेश्वरले तपाईँ र मलाई आफ्नो प्रिय पुत्र प्रभु येशूलाई सित्तैमा दिनुभएर अगापी प्रेम दर्शाउनु भयो, तर तपाईँ र म चाहिँ मानिस भएको हुनाले परमेश्वरले गर्ने क्वालिटीको प्रेम चाहिँ गर्न सक्दैनौ। त्यो क्वालिटी चाहिँ हामीमा छैन। हामीले चाहिँ कहिलेकाहीँ हाम्रो प्रेम चाहिँ स्वार्थी प्रेम पनि हुन्छ र सधैँ नटिक्ने प्रेम पनि हुन्छ। सधैँ प्रेम गरिरहन नसक्ने मानिसहरू हुन्छौ हामी प्राय, तर परमेश्वर चाहिँ जहिले पनि प्रेम गरिरहनुहुन्छ भनेर बाइबलले भन्छ। साँच्चै नै उहाँको गुण अनि उहाँको आचरण हेर्दाखेरि चाहिँ मानिसभन्दा महान छ अनि फरक छ। त्यसैले परमेश्वरले भन्नुहुन्छ तिमीहरू तलका हौ म माथिको हौ भनेर भन्नुहुन्छ। उहाँलाई हामीले महिमा प्रशंसा धन्यवाद दिनुपर्छ। जस्तो अवस्था पनि जीवन जिउने क्रममा दाम्पत्य जीवन अगाडि बढ़ाउने क्रममा चाहिँ मानिसले भन्ने गर्छन् एउटा रथको दुई पाङ्रा हो, एउटा पाङ्रा अशक्त भयो भने अर्को पाङ्राले मात्रै हिँड्न सक्दैन भनेर भनिन्छ र दुवै पाङ्रा स्वस्थ बन्नको लागि चाहिँ हामीले बाइबलीय हिसाबमा नै हिँड्नुपर्ने हुन्छ, बाइबलीय सूत्रलाई नै हामीले पछ्याउनु पर्ने हुन्छ। तपाईँले मानिसहरूलाई सोध्नुहुन्छ अनि आफ्ना आफन्तजनहरूलाई सोध्नुहुन्छ भने उहाँहरूले चाहिँ छोटो समाधान मात्रै दिन सक्नुहुन्छ, तर निरन्तरको मृत्यु नभएसम्मको समाधान चाहिँ बाइबलले हामीलाई दिँदछ र श्रीमान श्रीमती कसरी अगाडि बढ्ने होला तपाईँको आफ्नै मैले भने आफ्नै तरिका होला आफ्नो दाम्पत्य जीवनलाई हाँक्ने र मेरो आफ्नै तरिका होला, तर पनि सबै कुरा चाहिँ बाइबलमा भएको हुनुपर्छ, वचनद्वारा हामी हिँडिएको हुनुपर्छ। आफू खुसी हामीले कहिले पनि गर्नु हुँदैन स्वतः, परमेश्वरको चित्त दुखाउनु हुँदैन। परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो भने हामीले एक्लै अर्कालाई प्रेम गर्न किन सक्दैनौ, सक्छौ नि होइन। किनभने वचनले पनि भन्दछ आज धेरै मानिसको प्रेमहरू सेलाएर जाँदैछन्, तर पनि हाम्रो प्रेम चाहिँ सेलाउने छैन भनेर हामीले प्रण गरौं र भनिएको छ यदि प्रेम नगर्ने मानिसले चाहिँ परमेश्वरलाई चिन्दैन र देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई कसरी प्रेम गर्न सक्छ भने पनि भनिएको छ। त्यसैले गर्दा श्रोता प्रेम चाहिँ महत्वपूर्ण छ। तपाईँ आशिष पाउन सक्नुहुन्छ अनि तपाईँको जीवनलाई परिवर्तन गर्न चाहनुहुन्छ भने चाहिँ प्रेममा रहनु पर्ने नै हुन्छ। यो चाहिँ बाध्यता नै हामीमा बाध्य नै छ, किनभने प्रेम बिना चाहिँ हामीले परमेश्वरबाटको आशिषलाई आशा गर्न सक्दैनौ। हुन्छ, कार्यक्रममा आदमीमा यस्तै विविध कुराकानी ल्याउनेछु। अहिले फेरि पनि निकै नै मिठो भजन सुनाउँछु।

आजदेखि रात 15 बजेमा हामीले सुन्यो गुड न्युज एफएम प्रसारणमा कार्यक्रम माधवी सुन्दै हुन्छ। वैवाहिक सम्बन्धका कुराकानी गर्ने कार्यक्रम हो यो र हामीले भजन विवाहका भजनहरू पनि कहिलेकाहीँ हजुरहरूलाई सुनाउँछौ भने अन्य भजनहरू पनि हामीसँग रहेका छन् र विशेष गरी आज हामीले भन्नुपर्दाखेरि प्रेमका कुराहरू गरिरहेका छौं र प्रेमको कुरा गर्दाखेरि यहाँ अर्को कुरा पनि मलाई के भन्न मन लाग्यो भने उपदेशको पुस्तक 4:12 हामीलाई भनेको छ, एकजनालाई कसैले जित्ला तर दुईजनाले त आफ्ना सुरक्षा गर्न सक्छन्, तीन सुतले बाटेको डोरी चाँडै चुनिँदैन भनेर यो चाहिँ मैले वैवाहिक सम्बन्धका कुरा गर्न खोजेको हुँ। एकबाट अर्को बनाएर परमेश्वरले हामीलाई सम्बन्धमा गाँस्नु भइसकेपछि दाम्पत्य जीवनमा घोषणा गरिदिइसक्नु भइसकेपछि चाहिँ हामी यस्तो बलियो हुन्छौं कि तीन सुताले बाटेको डोरी जस्तै हुन्छौं, जहाँ चाहिँ प्रभुको उपस्थिति हाम्रो जीवनमा रहनेछ र प्रभुको उपस्थिति जब हाम्रो जीवनमा रहन्छ र त्यहाँ चाहिँ कसैले पनि छुटाउन टुटाउन सक्दैन, जसरी हामीलाई मर्कुसको पुस्तक 10:9 पनि भन्छ, यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ मानिसले नछुट्याओस् भनेर भनिएको छ। हामीले यस्ता वचनहरू पाउँछौं श्रोता, यति धेरै वचनहरू छन् हाम्रो जीवनमा लागू गर्नुपर्ने अनि हामी किन छुट्ने किन टुट्ने, हामीलाई सबै कुराको उत्तर चाहिँ जीवनयापन कसरी गर्नुपर्ने भन्ने कुरा यावत थोकका अर्थी उपदेश आज्ञा सबै परमेश्वरले दिनुभएको छ भने हामीले अन्यत्र खोजिरहनुपर्ने आवश्यक छैन। तर विडम्बनाको कुरा, आज परमेश्वरले मार्नु भएको जोडी पनि छुटिन पुग्दाखेरि चाहिँ कसैलाई पनि राम्रो लाग्दैन, नराम्रो नै लाग्छ हामीलाई, किनभनेदेखि स्वर्गसम्म चाहिँ पुग्ने हाम्रो जुन यात्रा छ त्यो यात्रालाई बीचैमा टुङ्ग्याएर चाहिँ श्रीमानले श्रीमतीलाई छोड्ने, श्रीमतीले श्रीमानको व्यवस्था गर्ने गर्यौं भनेदेखि चाहिँ हाम्रो जीवन भताभुङ्ग हुन्छ अनि परमेश्वरले जति जोड्न खोजे पनि बनिन सक्दैन त्यो जीवन, किनभने हामीले चाहिँ त्यसलाई तोडिसकेका छौं। हुन त हामी मानिस तोडिनुपर्छ अनि जोडिनुपर्छ फेरि, किनभने हामीलाई 360 भजनले पनि भन्छ तोडफोड गरी जोड्नुहोस्। फेरि कसरी तोड्ने नै भन्दाखेरि चाहिँ हाम्रो जीवनमा भएका कुराहरू नम्रतामा धारण गरेर आफू तोडिने भन्नाले आफू कठोर नबन्ने, आफू तोडिने फुट्ने टुट्ने अनि फेरि परमेश्वरले हामीलाई योग्यको आदरको भाँडो बनाउन सक्नुहुन्छ। त्यसरी श्रोता, हाम्रो जीवनमा हाम्रो आचरण महत्वपूर्ण कुरा छ। श्रीमानको आचरण श्रीमतीको आचरण कस्तो हुनुपर्छ भन्ने कुरा बाइबलले हामीलाई बताएको छ। मलाई चाहिँ एकदम राम्रो लाग्ने चाहिँ हितोपदेशको पुस्तक 31 त्यहाँ असल स्त्रीको विषयमा भनिएको छ, पत्नी चाहिँ दुई असल पत्नी चाहिँ कसले पाउँछ त्यो धन्यको हो भनेर भनिएको छ। असल पत्नीले चाहिँ राति 2 बजेसम्म आफ्नो परिवारको निम्ति हातले चर्खा काट्छिन् अनि कपड़ाहरू बनाउँछिन्, खानेकुराको बन्दोबस्त गर्छिन्, यस्ता इत्यादि कुराहरू भनिएको छ। त्यसैले गर्दाखेरि श्रोता मित्र, असल पत्नी र असल पति भन्न खोज्नुहोस्, खोजौं हामी, किनभने परमेश्वरको आशिष त्यतिकै आउँदैन र हामी कसैको निम्ति उदाहरण बन्नको निम्ति र स्वर्गको राज्यसम्म पनि पति पत्नी प्रवेश गर्नको निम्ति चाहिँ आज हामीले परमेश्वरको वचनलाई शिरोपर गर्नुपर्ने हुन्छ र असल पत्नी भन्ने कोशिश गर्नुपर्छ, असल पति भन्ने कोशिश पनि गर्नुपर्छ। हो र त जे बोल्छौं त्यो बोली अनुसारको जीवन हाम्रो हुँदैन कतिपय अवस्थामा, तर पनि हामी मानिसौं, परमेश्वर होइनौ, हामीले पाप गरिरहन्छौं। उपदेशको पुस्तकले पनि भन्दछ धर्मी कोही पनि छैन, सबैजना त पापी छन् भनेर भनिएको छ र कसैले पनि असल काम धर्मको काम गर्न सक्ने व्यक्ति होइन, प्रभु बाहेक सिद्ध कोही पनि छैन, हामी लड्दै पढ्दै हिँडिरहेका छौं, तर पनि जानी जानी चाहिँ हामीले गल्ती गर्नु हुँदैन। यो कुराले चाहिँ पति पत्नीमा द्वन्द्व आउँछ, पति पत्नीमा एक किसिमको मेमेल आउँछ भनेर जानी जानीकन त्यो गल्ती गर्छौं भने चाहिँ त्यसको फल हामी आफैले भोग्नुपर्ने हुन्छ। त्यसैले हाम्रो जीवन यसरी लड्दै उड्दै परमेश्वरलाई प्रार्थना गर्दै क्षमा गर्दै अगाडि बढ्ने जीवन हो। सदा अन्जानमा गरिएको पापलाई हामीले क्षमा माग्दै अगाडि बढ्न सक्छौं, तर जानजान गरिएको पापलाई चाहिँ क्षमा नहुन पनि सक्छ, किनभने परमेश्वर ख्यालठट्टाको परमेश्वर हुनुहुन्न। तपाईँ भन्नुहुन्छ होला परमेश्वरले 7×70 क्षमा गर भन्नुभएको छ, यति धेरै क्षमा गर्ने परमेश्वरले त मैले जति गल्ती गरे पनि क्षमा गर्नुहुन्छ, होइन। जसरी हामीले दाउदको उदाहरण हेर्छौं, दाउदले जसरी चाहिँ हिती उरियाको श्रीमती बेतसेबासँग व्यभिचार गर्नुभएको थियो, उहाँ दाउद चाहिँ परमेश्वरलाई मनपर्ने हृदयको व्यक्ति हुनुहुन्थ्यो, तर पनि उहाँले गल्ती गर्दाखेरि चाहिँ त्यहाँ नाता नगमवक्ता गएर भनिएको छ, त्यहाँ चाहिँ यस्तो भन्नुभएको छैन, तैँले धेरै राम्रो काम गरेको छस्, तैँले गोलियतलाई पनि जितेको छस,
यो सानो व्यभिचार गरेको के भएर परमेश्वरले क्षमा दिइहाल्नुहुन्छ नि भन्नुभएको छैन, तर परमेश्वरले नातान नगमवक्तालाई उहाँ कहाँ पठाएर चाहिँ उसको पापको बोध गराइएको छ र त्यहाँ चाहिँ उसको उस त्यहाँबाट जन्मेको छोराको मृत्यु भएको छ। त्यसैले हामीले विचार गर्नुपर्ने हुन्छ श्रोता, हामी जति धर्मी भए पनि कुनै न कुनै दिन फेरि पाप गर्छौँ भने चाहिँ त्यसको सजाय हामीले पक्कै पनि भोग्नुपर्ने हुन्छ। त्यसैले जानी जानी कहिले पनि हामीले गल्ती गर्नु हुँदैन। हामी संसारमै रहेका व्यक्तिहरू जस्तो अनन्त जीवनलाई नबुझेका व्यक्तिहरू जस्तो कामहरू गर्नु उचित हुँदैन हाम्रो लागि। त्यसैले गर्दा हाम्रो जीवनमा परमेश्वर सहारा हुनुहुन्छ, प्रभु येशूले हाम्रो भनौँ न नाउलाई पनि चलाउनुहुन्छ। हाम्रो हामी चाहिँ एउटा एकान्तमा अनगन्टार ठाउँमा विशाल एउटा समुद्रमा हिँडिरहेको अवस्थामा पनि हाम्रो नाउमा बसिरहेका छौँ भने प्रभु आफै हाम्रो सहारा बन्न सक्नुहुन्छ भन्दै यतिखेर जीवनमा तिमी भन्ने निकै मिठो गीत सुनाउन चाहन्छु सलोमी तिमोथी ज्यूको आवाजमा। त्यसपछि म आउनेछु।

आज आदरणीय सुधा हामीले निकै अर्थपूर्ण भजन सुन्यौं, जीवनमा साँचो मित्र चाहिँ प्रभु येशू मात्रै हुनुहुन्छ भनेर भनिएको छ। र हामीलाई हितोपदेशको पुस्तक 18:22 भन्छ, पत्नी पाउनेले असल कुरा पाउँछ र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ भनेर भनिएको छ। तपाईँ कसले पत्नी पाउँदाखेरि चाहिँ परमेश्वरको आशिष हो, यो चाहिँ असल कुरा हो भनेर महसुस गर्नुभएको छ? वचनले त हामीलाई यस्तो भन्दछ नि त, पत्नी भनेको असल कुरा हो, त्यहाँबाट परमेश्वरको निगाह प्राप्त हुन्छ भनेर भनिएको छ। त्यसैले कतिपय अवस्थामा हामीले हेर्ने गर्छौं विवाहलाई बोझिलो होइन आशित मान्नुपर्ने हुन्छ हामीले, किनभने परमेश्वरले तपाईँ र मलाई स्वर्गबाटको जोडी दिनुभएको हो। हामीले कहिले पनि यो कुरालाई नकार्न सक्दैनौं। हामी बाइबल पढ्छौं अनि प्रार्थना गर्छौं, संगतिमा जान्छौं, तर आफ्नो श्रीमान श्रीमती चाहिँ मिल्दैनौं, बेमेलमा रहन्छौं भने पनि त भएन, होइन त? किनभने परमेश्वरले त्यस्तो तरिकाले हामीलाई बनाउनु भएको होइन। एक्लो हुँदा जसरी हामीले परमेश्वरको महिमा गर्थ्यौं, दाम्पत्य जीवनमा अझ बढ़ी महिमा होस् भनेर नै उहाँले बनाउनु भएको हो। र आदम पनि एक्लै देखेर परमेश्वरले प्रेम गर्नुभयो, दया गर्नुभयो, किनभने परमेश्वर दयालु हुनुहुन्छ। हामी एक्लो हिँडेको देख्नुभयो र हवालाई साथी बनाउनुभयो, अनि साथी अरू थोकबाट पनि त बनाउन सक्नुहुन्थ्यो, तर आदमकै अंगबाट चाहिँ किन साथी बनाउनु भयो भन्दाखेरि परमेश्वरले साँच्चै नै एउटै बनाउन चाहनुहुन्थ्यो, एउटै शरीरबाट निकाल्न चाहनुहुन्थ्यो। त्यसैले अरू बोट बिरुवाबाट, अरू जनावरहरूबाट पनि त बनाउन सक्नुहुन्थ्यो, कुनै अंगहरूबाट बनाउन सक्नुहुन्थ्यो, तर किन चाहिँ पुरूषको करङबाट बनाउनु भयो भन्दाखेरि चाहिँ त्यो चाहिँ महत्वपूर्ण छ। करङले चाहिँ शरीरको सुरक्षा पनि गरेको हुन्छ, अनि त्यसले एउटा एकताको कुराहरू पनि ल्याउँछ, एउटै शरीरको कुराहरू पनि ल्याउँछ। यसरी हाम्रो परमेश्वरले सबै कुराहरू ठिकठाकसँग योजनाबद्ध तरिकाले बनाउनु भएको छ भन्नेपछि पत्नी चाहिँ महत्वपूर्ण कुरा हो। यदि पत्नीलाई तपाईँ त्याग्नुहुन्छ भने आफ्नो एउटा करङ टुटेको जस्तो हो। करङ टुटिसकेपछि चाहिँ शरीरले राम्रोसँगले फंक्सन गर्न सक्दैन र सक्रिय बन्न सक्दैन, कुनै कुनै अवस्थामा हामी कमजोर बन्न सक्छौ। त्यसैले पत्नी चाहिँ आफ्नो एउटा अंग हो भनेर हामीले सम्झनुपर्ने हुँदो रहेछ। हुन त जीवनमा, दाम्पत्य जीवनमा अगाडि बढ़ने क्रममा धेरै दुःखका दिनहरू पनि आउँछन्। सुखभन्दा धेरै दुःख आउँछ हाम्रो जीवनमा। जहिले पनि भन्ने गर्छु श्रोताभित्र, हाम्रो जीवनमा दुःखभन्दा सुखभन्दा दुःख नै बढ़ी आउँछ। हामीलाई लाग्छ सुख चाहिँ धेरै दिन बसिरहोस्, तर पाहुना मात्रै बनेर आइदिन्छ सुख, अनि परिवारमा त्यो सुख बस्न मान्दैन, अनि हाम्रो जीवनमा बस्न मान्दैन, हामीले गरेका कामहरूमा बस्न मान्दैन, गइहाल्छ। तर दुःख भने जस्तो अवस्थामा पनि बसिरहेको हुन्छ, उसलाई बोलाउन पनि पर्दैन। भनेपछि अप्ठ्यारो परिस्थिति चाहिँ हाम्रो जीवनमा धेरै नै आउँछ, र त्यस्तो अवस्थामा कसरी परमेश्वरलाई धन्यवाद दिने त? हामीले दाम्पत्य जीवन अगाडि बढ़ेर धन्यवाद दिउँ भन्दा कहिलेकाहीँ श्रीमती रिसाइदिनुहुन्छ, कहिलेकाहीँ श्रीमान रिसाइदिनुहुन्छ, बेमेलका कुराहरू आउँछन्। हामी एकै मनको भएर प्रार्थना गर्न कति अवस्थामा सक्दैनौं, तर यस्तो हुन भइसकेपछि तुरन्तै प्रार्थना गरेर फेरि एकतामा आइहाल्नु पर्दो रहेछ। नत्र भनेदेखि चाहिँ हुँदैन स्वतः, हामीले एक्लै प्रार्थना गरेर हुँदैन। यदि तपाईँ वैवाहिक जीवनमा बाँधिनु भएको छ भने तपाईँ दुईजना हुनैपर्छ, दुईजना मिलेर परमेश्वरको महिमा गर्नुपर्छ, दुईजना मिलेर परमेश्वरको नाउँलाई उच्चार्नुपर्छ। त्यहाँ रिसाएर हुँदैन, त्यहाँ चाहिँ डर मानेर हुँदैन, त्यहाँ अन्यत्र कुराहरू गरेर हुँदैन। प्रेममा एक्लै अर्कालाई सहेर यस्ता कुराहरू गर्नुपर्छ। हुन त जीवनमा कठिन मोडहरूबाट भएर जाँदा धेरै पलहरूमा परमेश्वरलाई धन्यवाद दिनु हामीहरू सबैको निम्ति एउटा कठिन कुरा पनि हो, सजिलो छैन। धन्यवाद दिने भन्ने कुरा चाहिँ खराब कुराको निम्ति होइन, तर खराब समयहरूबाट भएर जाँदा त्यसबाट पनि परमेश्वरले हामीलाई भलाइ नै उत्पन्न गर्नुहुन्छ भन्ने कुराको ज्ञान पाएर हामी धन्यवादी हुने कुरा हो भनेर भनिएको छ। रोमीको पुस्तकले पनि भन्दछ, सबै कुरा मिलेर भलाइ नै हुँदछ। कहिलेकाहीँ अप्ठ्यारो परिस्थितिहरू आउँछन्, तर भलाइको लागि नै आउँछन्। त्यसपछिको त्यसको परिणाम चाहिँ भलाइ नै हो। यहाँ भनिएको छ, परमेश्वरलाई धन्यवाद दिनु हामीहरू सबैको निम्ति कठिन हुन्छ, कठिन परिस्थितिमा। तर धन्यवाद दिने भन्ने कुरा चाहिँ खराब कुराको निम्ति होइन, तर खराब समयहरूबाट भएर जाँदा त्यसबाट पनि परमेश्वरले हामीलाई भलाइ नै उत्पन्न गराउन सक्नुहुन्छ भन्ने विश्वास हामीमा हुनुपर्छ।
खुशीका समयहरूमा परमेश्वरको प्रशंसा गर्ने, कठिन समयहरूमा परमेश्वरलाई खोज्ने, शान्त समयहरूमा उहाँलाई आराधना गर्ने, दुःखको समयमा परमेश्वरमा भरोसा राख्ने, हरेक परिस्थितिमा उहाँलाई धन्यवाद दिने भनिएको छ। र पावलले पनि भन्छन् सबै परिस्थितिमा धन्यवाद देऊ किनकि ख्रिष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही छ, एक थिस्सलोनिकी 5:18 हामीलाई भन्दछ। र सबै परिस्थितिमा धन्यवाद दिने चलन छ कि छैन तपाईँको परिवारमा मलाई थाहा छैन, तर अब हामी सिकौं यदि छैन भने पनि जस्तो सुकै परिस्थिति आओस् परमेश्वरले गर्नुभएको गुणलाई सम्झेर हामी धन्यवाद दिउँ श्रोता। गुड न्युज एफएम प्रसारमा कार्यक्रम आदमीमा हामीले यतिखेर गीत सुनाउने पालो भएको छ, गीत सुनाउँछौ तपाईँलाई, त्यसपछि फेरि पनि विविध कुराकानी लिएर म आउनेछु।

हजुर श्रोता मित्र, परमेश्वरको प्रेम साँची नै अचम्मको छ। हामीले वर्णन गरेरै सक्दैनौ, शब्दमा वर्णन गर्न पनि सक्दैनौ। अनि परमेश्वरको प्रेमले जति आनन्दित तुल्याउँछ, मानिसले गरेको प्रेममा चाहिँ मैले चाहिँ अनुभव गरेको छुइनँ। मानिसले मलाई कति माया गरे होलान्, कतिले मेरो वास्ता गरे, कतिले मलाई खान दिए, पिउन दिए, लाउन दिए, भनौँ न मेरो सत्कार सेवा गरे होला, तर मलाई परमेश्वरको प्रेम जस्तो अनुभव चाहिँ भएन। परमेश्वरले यति अचम्मको प्रेम गर्नुहुन्छ, जो हृदय आनन्दित भएर आउँछ त्यो थामी नसक्ने किसिमको अगापे प्रेम परमेश्वरले तपाईँ र मलाई गर्नुभएको छ। त्यसैले श्रोता, तपाईँले मानिसको प्रेममा भन्दा परमेश्वरको प्रेममा भरोसा गर्नुहोस्। तपाईँको पति पत्नी भएर परमेश्वरको प्रेमको आशा गर्नुहोस्। त्यो आशा त्यो कुरामा गर्नुहोस्, संसारका मानिसहरूमा आशा भन्दाखेरि पनि परमेश्वरमा आशा गरिएको आशाले चाहिँ अनन्तताको आनन्द तपाईँलाई दिन सक्छ। जीवनको कठिन मोडहरूमा परमेश्वरमा धन्यवादी भएर आनन्द मनाउन सक्दैनौ। चाहे दाम्पत्य जीवन होस्, चाहे एक्लो जीवन होस्, चाहे ठूल्ठूलो वृहत परिवार अथवा सानो परिवार होस्, जुनसुकै अवस्थामा पनि हामीले सक्दैनौ अप्ठ्यारो परिस्थितिहरूमा। तर जब प्रभुमा भरोसा गरेर प्रार्थना साथ हामी अगाडि बढ्छौं अनि परमेश्वरलाई कठिन समयहरूमा पनि प्रशंसा गर्छौं, उहाँलाई कठिन समयहरूमा पनि खोज्छौं, शान्त भएर उहाँलाई आराधना गर्छौं र दुःखको समयमा पनि परमेश्वर जे गर्नुहुन्छ तपाईँले गर्नुहुन्छ भनेर भन्छौं भने पक्कै पनि असल दिनहरू परमेश्वरले हाम्रो लागि राख्नु भएको छ। अयुबले के भनेका थिए हामी सम्झौं त, अयुबका कुराहरू धेरै हामी पढ्छौं, तर यो मनन गरौं कि अयुबले भनेका थिए, जसरी तपाईँले दिनुभयो तपाईँले लानु पनि भयो, यसमा परमेश्वरलाई धन्यवाद होस् भनेर भन्नुभयो। र आज हामी कतिजना मानिसहरू चाहिँ आफूले खोजेका कुराहरू नपाउँदाखेरि धन्यवादी बन्न सक्दैनौ, तर दुःखमा पनि धन्यवाद दिनु चाहिँ यसमा एउटा फरकतामा आनन्द हुन्छ। आज संसारका मानिसहरूले यो किसिमको तरिका अप्नाउन सक्दैनन्, तर हामी चाहिँ एउटा फरक विचार भएको हुनाले परमेश्वरले हामीलाई समयमा चुन्नु भएको कारणले गर्दा हामी फरक तरिकाले सोच्छौं अनि परमेश्वरको प्रेमलाई फरक तरिकाले अनुभव गर्छौं। त्यसैले दुःखमा पनि आनन्दित हुने चाहिँ हाम्रो कर्तव्य हो, तर अरू जति परमेश्वरको प्रेमलाई नबुझ्ने व्यक्तिहरूले चाहिँ दुःखमा कसरी आनन्द गर्ने, यो त एकदम एउटा अप्ठ्यारो कुरो हो, यो चाहिँ एउटा नमिल्ने कुरा हो जस्तो लाग्छ। तर तपाईँलाई र मलाई परमेश्वरले त्यसरी आह्वान गर्नुभएको छ, दुःखको समयमा पनि तिमीहरूले मलाई पुकार भनेर भन्नुभएको छ, र हरेक परिस्थितिमा उहाँलाई धन्यवाद दिनु चाहिँ हाम्रो लागि महत्वपूर्ण कुरा हो। पावलले सबै परिस्थितिको निम्ति होइन तर सबै परिस्थितिहरूमा वा सबै कुरामा परमेश्वरलाई धन्यवाद चढाउनु भनी लेख्छन्। हाम्रो जीवनमा भइरहेका हरेक परिस्थितिहरूका निम्ति परमेश्वरलाई कसरी धन्यवाद दिन सक्छौं त हामी, त ती सबै असल र खराब समयहरूमा हामी उहाँलाई धन्यवाद दिन सक्छौं। परिस्थितिहरू खराब भइदिँदा धन्यवाद चढाउनु प्राकृतिक नियमको विपरीत हो। अघि पनि मैले भने परिस्थितिहरू खराब हुँदाखेरि धन्यवाद दिन मानिसले सक्दैन, तर त्यही काम गर्न पावलले हामीलाई आग्रह गर्छन्। कस्तो अचम्मको कुरो होइन, जुन कुरा चाहिँ अप्राकृतिक हो, जुन कुरा चाहिँ प्रकृतिमा मानिसहरूले गर्न सक्दैन, दुःख पर्दा धन्यवाद दिन खुशी हुन सक्दैन, तर त्यही कुरा चाहिँ गर भनेर पावलले अराउँछन्, तर त्यही काम गर्न पावल आग्रह गर्छन्। र तपाईँको घरमा छोरी बिरामी छिन्, त्यसको निम्ति परमेश्वरलाई धन्यवाद दिनुहोस् भनेको होइन, तर त्यो परिस्थितिबाट भएर जाँदा पनि उहाँलाई धन्यवाद भन्न वा दिन सक्नु आत्मिक परिपक्वता हो। एउटा आत्मिक परिपक्वता भएको व्यक्तिहरू धेरै छन् हाम्रो वरिपरि। उहाँहरूको जीवनलाई हामी हेर्छौं भने उहाँहरूले घरमा रोग पीड़ा दुःख अप्ठ्यारो सुस्केर आउँदाखेरि पनि धन्यवाद नै भन्नुहुन्छ, किनभनेदेखि जस्तो जे परिस्थिति आउँछ अन्तमा तपाईँले असल नै गर्नुहुन्छ भन्ने भरोसा ती व्यक्तिहरूले राख्छन्, र हामी पनि त्यस्तै व्यक्तिहरू भन्नुपर्छ। र हाम्रो घरमा कोही बिरामी हुँदा हामीलाई आनन्द लाग्दैन, बिरामी बनाइदिनु भएकोमा आनन्द धन्यवाद भनेर हामी भन्दैनौँ, किनभने परमेश्वरले बिरामी पनि ल्याइदिनु भएको होइन। कति अवस्थामा चाहिँ हाम्रै शारीरिक व्यवस्थित तरिकाले सन्तुलन नभएको कारणले गर्दा असन्तुलन, शारीरिक असन्तुलनताको कारणले गर्दाखेरि हाम्रो जीवनमा बिराम रोगहरू पनि आउँछन्, र परमेश्वरले चाहिँ ल्याइदिनु भएको होइन। तर परमेश्वरले निको भएन भने पनि परमेश्वरलाई धन्यवाद हामी दिन सक्छौं, किनभने हामीलाई प्रभुले भन्नुभएको छ कोरिन्थीको माफ गर्नु होला पत्रसको पुस्तकमा, मैले खाएका कुराका चोटहरूद्वारा तिमीहरू निको भयो। यो वचनले के भन्छ भन्दाखेरि रोग बिमारको मात्रै नभएर पापबाट पनि प्रभुले हामीलाई यसरी निको पार्नुभयो। उहाँले कोर्राको चोट खाँदै हुनुहुन्थ्यो अनि त्यतिखेर हामी यहाँ निको हुँदैथ्यौं, हाम्रा पापहरू हट्दै थिए, त्यसैले नै हामीले उहाँलाई विश्वास गर्नुपर्छ भनेर भनिएको हो।
त्यसै गर्दा श्रोतामित्र, हाम्रो जीवनलाई एकदम महत्वपूर्ण तरिकाले चलाउनु पर्ने हुन्छ, बडो होसियारीपूर्वक आत्मिक रूपमा अगाडि बढ्नुपर्ने हुन्छ। हुन त हामी आत्मिक रूपमा कमजोर व्यक्तिहरू हौं, किनभने परमेश्वरले भन्नुभएको आज्ञामा हिँड्न नसक्ने व्यक्तिहरू हामी भए पनि उहाँको अनुग्रह हाम्रो लागि प्रशस्त छ, किनभने दोस्रो कुरिन्थी 12:9 भन्छ, दुर्बलतामा मेरो आशिष छ। र दुर्बलतामा परमेश्वरको अनुग्रह आशिष भएका व्यक्तिहरू हौ हामी। त्यसैले गर्दा दुर्बल छौं भनेर नडराउं, परमेश्वर हाम्रो साथ पाउनुहुन्छ, दुर्बलतामा पनि हामीलाई सहायता गर्नुहुन्छ। हामी यतिखेर गीत सुन्छौं, गीतपछि फेरि पनि आउने नै छौं।

अब सदा यो भजन सुन्दै गर्दा मलाई एउटा भजनको याद आयो, रुदै रुदै बिउ बोकेर छर्न जानेले हर्षको कटेनी गरेर फर्कनेछन् भनेर भनिएको छ। र हाम्रो जीवनमा दुःख आउँछन्, अप्ठ्यारो परिस्थितिहरू आउँछन्, अनि रुदै रुदै बिउ छर्ने समय पनि आउँछ, तर हाँसेर कटेनी गर्ने समय पनि आउँछ जीवनमा। दिनपछि रात, रातपछि दिन परमेश्वरले यही उदाहरण पनि हामीलाई राखिदिनु भएको छ। हाम्रो जीवनमा आएको अँध्यारोपनालाई प्रभुले दिनमा पनि परिणत गर्न सक्नुहुने उहाँ सम्भवका परमेश्वर हुन्छ। तपाईँले भरोसा मात्रै गर्नुपर्छ। परमेश्वरले भरोसा गरेर हेर भनेर भन्नुहुन्छ, तर भरोसा नगर्ने व्यक्तित्वहरू चाहिँ हामी हौं। हामीलाई भरोसा लाग्दैन, परमेश्वरले कतिवटा वचनहरू दिँदाखेरि पनि हामीलाई भरोसा नै लाग्दैन, तर त्यस्तो नहौं, हामी भरोसा गरौं। हुन त मेरो पनि भरोसा कति अवस्थामा कमजोर हुन्छ, तपाईँको पनि भरोसा कमजोर हुन्छ, अनि दुःख आपत आउँदाखेरि केही पनि देख्दैनौ हामी। दुःख आपत आउँदाखेरि मलाई मात्रै हो कि जस्तो लाग्छ, तर यो होइन। हामी सबैको सिजन एउटै हो, हामीलाई दुःख सुख भनेको पालै पाला आउँछ सदा। त्यसैले एकको निम्ति अर्कोलाई, अर्कोले प्रार्थना गर्नुपर्छ। वचनले भन्छ, भोजको घरमा भन्दा शोकको घरमा जानु असल हो भनेर भनिएको छ। तपाईँ पनि शोकको घरमा गएर प्रार्थना गर्नुहोस्। जसलाई दुःख परेको छ उसलाई धेरै उत्साहको खाँचो पर्छ सदा, परिवारमा होस् अथवा एक्लो समयमा होस्। उसँग आर्थिक अभाव छ भने, उसलाई अप्ठ्यारो परिस्थिति छ भने गएर प्रार्थना गरिदिनुहोस्, वास्ता गर्नुहोस् एक्लै अर्काको। यो चाहिँ ठूलो महानता हो भन्दै थिए। कार्यक्रममा लगभग समय सकिएको छ, अब छुटिनुपर्ने हुन्छ। मिठा मिठा कुराकानीहरू बाँकी नै थिए, किनभने परमेश्वरको वचन चाहिँ एउटा समुद्र हो। समुद्रबाट मैले सानो भाँडो लिएर उगाएको मात्रै हो। यो सानो भाँडोमा जति अटाउँछ ती कुराहरू मात्रै मैले ल्याउन सकेँ। महान समुद्रबाट हामीले धेरै कुराहरू पाउन सक्छौं, तर जति आफ्नो भाँडो छ त्यति मात्रै हामीले लिन सक्छौं, र त्यही कुराहरू मैले तपाईँलाई प्रस्तुत गरे। सुनेर साथ दिनुभयो सबैलाई धन्यवाद दिन चाहन्छु। तपाईँको जीवन पनि बेमेलमा छ भने यही कुराहरू सुनेर तपाईँको जीवन चाहिँ मेलमा जान सकोस् भन्दै सुजनजीलाई धन्यवाद दिन चाहन्छु, प्रविधि क्षेत्रबाट सहायता गर्नुभएको छ भन्दै कार्यक्रमबाट म भने बाई बाई गर्न चाहन्छु। धन्यवाद, जय श्री।

0: होइन, यो झोलाभित्र के छ?
1: होइन हौ, यो झोलाभित्र चाहिँ के छ?
0: यो झोलाको पोकाहरूमा के छ?
2: होइन, यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
3: हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहिबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
4: प्रस्तुता कुमार अब्राहमको साथमा।
1: ओहो, झोलाभित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।

प्रिय श्रोता मित्र, जयमसी तथा हार्दिक स्वागत छ बुद्धिजेसनको यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउमा। यस कार्यक्रमको हरेक श्रृंखलामा हामी पवित्र बाइबलसँग सम्बन्धित केही प्रश्नहरूका साथमा ती प्रश्नका उत्तरहरूलाई प्रस्तुत गर्दै अर्थपूर्ण गीत संगीतलाई सुन्दै यीशु ख्रीष्टको जीवित वचन बाइबलबाट पनि केही कुरालाई हेर्नेछौ। आशा गर्छौ बुद्धिजेसनमा प्रसारण हुने हरेक अन्य कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर साथ दिनुभएको जस्तै यो नयाँ कार्यक्रमलाई पनि नियमित रूपमा सुनेर साथ दिनुहुनेछ। र म हुँ तपाईँहरूकै कार्यक्रम प्रस्तोता आयोजित राई। मित्र, अब आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अघि एउटा अर्थपूर्ण अनि मधुर त्यस्तै वचनलाई सुनौ।

केही प्रेरणा दिनको लागि र केही उत्साह थप्नको लागि, ताकि तपाईँले अझ पवित्र बाइबललाई बुझ्दै आफै नै व्यक्तिगत रूपमा बाइबल पढ्दै जानुहोस् भन्ने हौसला दिनको लागि। र आशा छ तपाईँले हाम्रो यस कार्यक्रमलाई नियमित रूपमा सुन्दै आउनु भएको छ। अब आउनुहोस् हामी आजको पाठतर्फ लागौं। मित्र, हामीले तपाईँलाई गएको श्रृंखलामा चारवटा सुसमाचारका पुस्तकको क्रमाङ्क भाग दुईमा बप्तिस्मा लिने योन्नाको जन्मको विषयमा, येशूको वंशावलीको विषयमा, येशूको जन्मको विषयमा केही कुरा बताएका थियौं र कार्यक्रमको त्यस भागलाई अन्त्य गरेका थियौं।

केही कुरा बताउनेछौ लुका अध्याय 2 39-40 पदबाट। र कार्यक्रममा केही समय बाँकी रहेमा हामी तपाईँलाई येशु 12 वर्षको हुनुभएको बारेमा पनि केही कुरा बताउनेछौ लुका अध्याय 2:41-52 पदमा रहेका केही कुरा। अनि मित्र, यसरी हामी तपाईँलाई येशुको प्रारम्भिक जीवनको बारेमा बताउने क्रमलाई सुनाएर यो भागलाई अन्त्य गर्नेछौ र त्यसपछि हामी तपाईँलाई येशुले आफ्नो सेवाकाय सुरु गर्नुभएको बारेमा केही कुरा बताउँदै जानेछौ कार्यक्रमको अर्को श्रृंखलामा। मित्र आउनुहोस्, गोठालाहरू गोठमा गएका बारेमा हेरौं। लुका 2:1-20 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। युसुफ र मरियम प्यालेस्टाइनको उत्तरतिर नासरतमा बस्थे। लुका 1:26-27 पद। तर तिनीहरूका पुर्ख्यौलीहरूका अनुसार तिनीहरू बेतलेहेमका थिए, जुन तिनीहरूका पुर्खा दाउदको जन्मस्थान थियो। जब सरकारले सबैजना मानिस सायद कर उठाउने हेतुले जनगणनाका निम्ति आफ्नो पुर्ख्यौली गाउँमा जानु भन्ने आदेश जारी गरे, तब युसुफ र मरियम बेतलेहेमको यात्रामा लागे। त्यो सहर जनगणनाका निम्ति आउने यात्रीहरूले खचाखच भरिएको थियो, जसको कारण तिनीहरूले पशुको एउटा गोठ बाहेक अन्यत्र कतै बस्ने ठाउँ पाएनन्। त्यही नै मरियमले येशूलाई जन्म दिइन्। लुका 2:1-7 पदमा तपाईँले स्कुललाई पढ्न सक्नुहुन्छ। जुन मानिसहरूलाई पहिलोपल्ट इसरायलका मसीह जन्मनु भएको कुरा बताइयो, तिनीहरू बेतलेहेम नजिकको चौरमा रहेका गोठालाहरूको एउटा झुण्ड थियो। परमेश्वरले त्यसरी एउटा उद्धारकर्ताको दान दिनु उहाँ मानव जातिसँग प्रसन्न हुनुहुन्छ र उहाँ सबैतिरका मानिसहरू उहाँसित मिलापको सम्बन्धमा ल्याइएका चाहनुहुन्छ भन्ने कुराको प्रमाण थियो। लुका 2:8-14 पदसम्ममा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। गोठालाहरू हतार हतार नवजात शिशुलाई हेर्न गए र यो अचम्मको खोजको खबर चारैतिर फैलाए। लुका 2:15-20 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। मित्र, गोठालाहरू गोठमा गएका विषयमा रहेको केही कुरा नै हुन्। अब हामी तपाईँलाई यरुसलेममा मन्दिरका विधिहरूका बारेमा केही कुरा बताउनेछौ, जुन विधिहरूका बारेमा चाहिँ लुका 2:21-24 हामी पाउँछौ। मित्र, येशु जन्मनु भएपछि उहाँका आमा बुवाले मोसाको व्यवस्था अनुसार 3 विधि पूरा गर्नु पर्थ्यो। यी मध्ये पहिलो थियो खतना, लुका 2:21 पद र लुका 1:59 पदमा तपाईँले स्कुललाई हेर्न सक्नुहुन्छ। अनि दोस्रो विधिका निम्ति युसुफ र मरियमले 10 किलोमिटर बाटोको यात्रा तय गरेर यरुसलेम गए, जहाँ तिनीहरू आफ्नो जेठो छोरोलाई परमेश्वरमा अर्पण गर्नका निम्ति मन्दिरमा गए। पहिलो निष्ठा चाडको समयमा परमेश्वरले इसरायलका पहिलो मानिस र पशु उहाँले बचाउनु भएदेखि उसो सारा इसरायलीहरूले पहिलो जन्मेको मानिस र पशु उहाँको हुन्थ्यो। जन्मेको 1 महिना भएपछि पहिलो जन्मेको सन्तानलाई मन्दिरमा लगेर परमेश्वरमा अर्पण गरिन्थ्यो। त्यसपछि 5 सेकेल तिरेर फेरि किनिन्थ्यो। प्रस्थान 13:2 पद र गन्ती 18:15-16 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। तेस्रो विधि बच्चा जन्मेपछि आमाको शुद्धिकरण गर्नु थियो। छोरा जन्मेको अवस्थामा 40 दिनपछि यो विधि गरिन्थ्यो, जुन बेला आमाले होमबलिका निम्ति एउटा पाठो र पाप बलिका निम्ति एउटा पन्छी चढाउनु पर्थ्यो। यदि ऊ साह्रै गरिब छे र पाठो ल्याउन सक्दिन भने त्यसको सट्टामा उसले एउटा पन्छी नै चढाउन सक्थे। लिवी अध्याय 12:1-8 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। मित्र, येशूका आमाबुवाले यरुसलेम गएका त्यही मौकामा

दुईवटा विधि पूरा गरे। तिनीहरू गरीब थिए भन्ने संकेत यसबाट पाइन्छ। तिनीहरूले सामान्य बलि चढाउन नसक्ने गरीबले चढाउने बलिहरू चुने। यस कुरालाई तपाईँले लुका 2:22-24 पदमा पढेर बुझ्न सक्नुहुन्छ। र मित्र, यरुसलेमको मन्दिरका केही विधिहरूका विषयमा रहेका केही कुरा आज म तपाईँलाई यति मात्रै भन्न चाहन्छु। अब नै हामी तपाईँलाई सिमियोन र हन्नाको बारेमा केही कुरा बताउन चाहन्छौ, जुन तपाईँले लुका 2:25-38 पाउन सक्नुहुन्छ। अलग अलग घटनाहरूमा मन्दिरमा रहने दुईजना मानिसले यसुलाई प्रतिज्ञा गरिएको मसीहको रूपमा चिने। पहिलो थियो सिमियोन नाउँ भएको मानिस। सिमियोन अरू यहुदी जस्तो थिएनन्। तिनमा मसीह कस्तो किसिमको व्यक्ति हुनेछ भनी बुझ्ने आत्मिक ज्ञान थियो। तिनले यसु प्रतिज्ञा गरिएका मसीह हुनुहुन्छ र उहाँले इसरायलका निम्ति महिमा र अन्य जातिका निम्ति उद्धार ल्याउनुहुनेछ भनी स्वीकार गरे। लुका 2:25-32 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ र पढेर आफै बुझ्न सक्नुहुन्छ। सिमियोनले यसुको आगमनका निम्ति परमेश्वरको प्रशंसा गरिसकेपछि मरियमसँग बातचित गरे। यसुले एक दिन यहुदीहरू बीच विभाजन ल्याउने कुरा तिनले देखे। उहाँलाई धेरैजनाले इन्कार गर्ने र तिनीहरू परमेश्वरको दण्डमा पर्ने तर उहाँलाई ग्रहण गर्नेहरूले उद्धार पाउने कुरा तिनले देखे। यसुप्रति मानिसको विरोधले तिनीहरूको हृदयको पापमय अवस्था देखाउँछ। साथसाथै त्यसले उहाँकी आमाको हृदयमा पीड़ा र शोक ल्याउनेछ। लुका 2:33-35 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। मन्दिरमा यसु र उहाँका आमालाई देख्ने अर्को विश्वासयोग्य यहुदी हन्ना नाउँ भएकी एउटी वृद्ध स्त्री थिए। एक प्रकारले तिनको जीवन एक्लो थियो, तर पनि तिनमा तितोपन थिएन। आफूलाई प्रार्थना र आराधनामा समर्पण गर्न तिनले आफ्नो समय र व्यक्तिगत सुविधालाई बलिदान गरेकी थिए। तिनको लामो जीवनमा तिनले उद्धार प्रतीक्षा गरिएका मसीहद्वारा नै आउनेछ भन्ने कुरामा विश्वास गर्न कहिल्यै छोडिनन्। यसुलाई देखेर तिनले पर्खेकी व्यक्ति उहाँ नै हुनुहुन्थ्यो भनी थाहा पाइन्। लुका 2:36-38 पदमा तपाईँले यसलाई पढ्न सक्नुहुन्छ मित्र। र आशा छ तपाईँले सिमियोन र हन्नाको बारेमा केही कुरा अहिले भर्खर भनिएका कुराहरूबाट बुझ्नुभएको छ र बाइबललाई बुझ्नको लागि अझ प्रेरणा प्राप्त गर्नुभएको छ र प्रभु येशूमा अझ विश्वासमा दृढ हुँदै जानको लागि केही ऊर्जा तपाईँमा थपिएको छ भनी हामी विश्वास गर्छौं। र अब नि हामी तपाईँलाई हेरोद र ज्योतिषीहरूको बारेमा केही कुरा बताउन चाहन्छौ, जुन तपाईँले मत्ती 2:1-18 पाउनुहुन्छ। मित्र, यस्तो लाग्छ यरुसलेममा धार्मिक विधिहरू गरिसकेपछि युसुफ र मरियम येशूलाई साथमा लिएर बेथलेहम फर्किए, किनकि अधिकांश यात्रीहरू गइसकेकाले अब तिनीहरू घरमा सर्न सके। मत्ती 2:11 पद। यस अवधिमा पूर्वतिरको एउटा देशमा ज्योतिषी तारा नक्षत्रको अध्ययन गर्ने मानिस। ज्योतिषीहरूले युदियामा एउटा नयाँ राजा जन्मेको छ भनी पत्ता लगाए र उहाँलाई खोज्दै यरुसलेममा आए। मत्ती 2:1-2 पद। त्यसबेला हेरोद महान युदियाका शासक थिए र तिनी प्रतिद्वन्दी यहुदी राजा खड़ा भएको चाहँदैनथे। ज्ञानी मानिसहरूबाट उनले नयाँ राजा जन्मेको समयमा थाहा पाए अनि यहुदी विद्वानहरूबाट उनले उहाँ जन्मेको स्थान थाहा पाए। उनले ज्योतिषीहरूलाई बालक भएको स्थान पत्ता लाउने र आएर उनलाई पनि बताउने आग्रह गरे, यसैले कि उनले पनि उहाँलाई सम्मान प्रकट गर्न सकुन्। मत्ती 2:3-8 पद। ज्योतिषीहरूले
येशूलाई भेट्टाए र उहाँको आराधना गरे। तर जब तिनीहरूले हेरोदले बालकलाई मार्ने योजना बनाएका छन् भनी थाहा पाए, तब तिनीहरूले हेरोदलाई नभेटी आफ्नो घर फर्के। मत्ती 2 अध्यायको 9-12 पद। मरियम र युसुफले पनि हेरोदको छली योजनाको बारेमा थाहा पाए र बालकलाई साथमा लिएर सुरक्षाका निम्ति मिश्र देशमा भागे। मत्ती अध्याय 2 पद 13-15 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। केही समयपछि ज्योतिषीहरू फर्केर नआउँदा हेरोदले नयाँ राजालाई मार्ने एकमात्र निश्चित उपाय बेथलेहम क्षेत्रको 2 वर्ष मुनिका सबै बालकलाई मार्नु हो भन्ने देखे। उनले ज्योतिषीहरूले बताएका कुरा अनुसार मारिनु पर्ने बालकहरूको उमेर तय गरे, जसबाट यो बुझिन्छ त्यसबेलासम्म येशु 1 वा 2 वर्षको भइसक्नु भएको थियो। अनि मित्र, सायद तपाईँलाई याद नै छ होला कि हामीले नयाँ करारको संसारको बारेमा बताउने क्रममा हेरोद र उनको परिवारको विषयको बारेमा पनि बताइसकेका छौं, जसको विषयमा तपाईँले मत्ती 2 अध्यायको पद 16-18 पनि पढ्न सक्नुहुन्छ। मित्र, हेरोद र ज्योतिषीहरूको विषयमा रहेको घटनाको बारेमा त्यस समय हामी तपाईँलाई यति मात्र बताउन चाहन्छौ र अब नै हामी तपाईँलाई नासरत फर्केका विषयमा बताउन चाहन्छौ, जुन कुराको विषयमा चाहिँ हामी मत्ती अध्याय 2:19-23 पद र लुका 2:39-40 पदमा पढ्न सक्छौ। मित्र, हेरोदको मृत्यु भएको कुरा सुनेपछि युसुफ र मरियम बालक येशूलाई साथमा लिएर प्यालेस्टाइनमा फर्के। मत्ती 2:19-21 पद। नयाँ राजा अर्खिलाउस तिनका पिता हेरोद जस्तै अन्यायी क्रूर भएका कारण तिनीहरूले युदियामा नै बस्न असुरक्षित महसुस गरे। यसैले तिनीहरू उत्तरतिर आफ्नै गाउँ नासरतमा गए। येशूको बाल्यकाल बित्दै जाँदा उहाँ शरीर, बुद्धि र आत्मामा बढ्नुभयो। हामीले यस कुरालाई मत्ती 2:22-23 पद अनि लुका 2:39-40 पदमा पढेर पनि बुझ्न सक्छौ। मित्र, आज हामीले तपाईँलाई गोठालाहरू गोठमा गएका येरुसलेममा मन्दिरका विधिहरू सिमियन र हन्ना हेरोद र ज्योतिषीहरूको बारेमा र अन्त्यमा युसुफ र मरियम अनि बालक येशु नासरत फर्केका विषयमा बताएका छौं। आशा छ यसबाट तपाईँले 4 सुसमाचारका पुस्तकको बारेमा केही कुरा बुझ्नुभएको छ र आत्मिक लाभ प्राप्त गर्नुभएको छ र बाइबललाई अझ पढ्नको लागि केही ऊर्जा तपाईँको जीवनमा थपिएको छ र परमेश्वर तपाईँसँग, पवित्र आत्मा परमेश्वर तपाईँसँग बोल्नु भएको छ। अहिलेसम्म हामीलाई यस कार्यक्रममा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद र आगामी श्रृङ्खलामा हामी तपाईँलाई चाहिँ येशु 12 वर्षको हुनुभएको कुरा र येशुले आफ्नो सेवा शुरू गर्नुभएको विषयमा केही कुरा बताउनलाई हामी शुरू गर्नेछौ। कृपया प्रतीक्षा गर्नुहोला। र मित्र, यो हाम्रो 4 सुसमाचारका पुस्तकको अध्ययन क्रमाङ्क अर्थात् बुझाइ क्रमाङ्क 3 हो। अब आउनुहोस् एउटा अर्थपूर्ण गीत सुन्नतर्फ लागौं।

श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। अहिले तपाईँ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट सुनिरहनु भएको छ। प्रिय श्रोता मित्र, फेरि पनि स्वागत छ कार्यक्रम बाइबललाई बुझाउमा। हामीले तपाईँलाई गएका श्रृंखलाहरूमा पुरानो करारको यी पुस्तकहरूबाट केही कुरा छुटकरीमा बताएका थियौं। उत्पत्ति, प्रस्थान, लेवीहरू, गन्ती, व्यवस्था, यहोशू, न्यायकर्ताहरू, रूत, पहिलो समुएल, दोस्रो समुएल, पहिलो राजाहरू, दोस्रो राजाहरू, पहिलो इतिहास, दोस्रो इतिहास, एजरा, नेहमिया, एस्थर, अयुब र भजन संग्रहको पुस्तकबाट र आज चाहिँ हामी तपाईँलाई हितोपदेशको पुस्तकको बारेमा केही कुरा बताउनेछौ। यसको परिचय, उद्देश्य र अन्य कुराहरू पनि हेर्नेछौ। हितोपदेशको पुस्तक पद्य र बुद्धिका कुराहरूको पुस्तकको तेस्रो पुस्तक हो। आउनुहोस् हामी यसको परिचयलाई हेरौ। हितोपदेश शब्दलाई आहान पहिलो समुएल 24:13 पद, ईश्वरवाणी गन्ती 23:17-18 पद र दृष्टान्त इजुकियल 17:2 भनेर पनि अनुवाद गरिएको छ। पुरानो करारको इसरायली समयमा पुजारी र अगमवक्ताहरूको धार्मिक क्रियाकलापसँग सम्बन्ध राख्दथे भने बुद्धिमानी मानिसहरूले जीवनको दर्शन र व्यावहारिक पक्षसँग सम्बन्ध राख्दथे। साना उमेरकाहरूलाई निर्देशन दिने काम गर्दथे। यस पुस्तकले अर्थात हितोपदेशको पुस्तकले विशेष गरी व्यवस्थित, सफल र सुखी जीवन कसरी जिउने भन्ने बारेमा हामीलाई सिकाउँदछ। यो पुस्तक पनि कवितात्मक शैलीमा लेखिएको छ। यसमा धेरै चित्रण भाषा प्रयोग गरिएका छन्। हितोपदेशको किताबभित्र पाइने विषयहरू यिनै हुन्। पहिलोमा तुलनात्मक भनाई, दोस्रोमा बुद्धिमानीपूर्ण सन्देश र तेस्रोमा छोटो उखान। प्रिय मित्र, परमेश्वरको वचन पालन गर्नु, उहाँको भय मान्नु, आज्ञा पालन गर्नु, बुद्धिको खोजी गर्नु, मूर्खता त्याग्नु, यी सबै नै हितोपदेशका प्रमुख शिक्षा हुन्। सम्पूर्ण पुस्तकभरि नै परमेश्वरको डर र आदर मान्नाले जीवन सुरक्षित बन्नेछ र प्रगति र उन्नतिको मार्ग मानिसले पाउन सक्नेछ भन्ने कुरामा जोड़ दिएको छ। अनि मित्र, यो पुस्तकको उद्देश्य स्पष्टसँग हितोपदेश अध्याय 1:2-7 उल्लेख गरिएको छ। बुद्धिमानी आचरण, धार्मिकता, न्याय र समानताका विषयमा बुद्धि र समशक्ति प्रदान गर्न हितोपदेश 1:2-3 ताकि पहिलोमा सोझा मानिसहरू विवेकशील बन्न सकुन्। हितोपदेश 1:4 दोस्रोमा जवान मानिसहरूले ज्ञान र बुद्धि प्राप्त गर्न सकुन्। हितोपदेश 1:4 नै र बुद्धिमान मानिसहरू अझ बुद्धिमानी बन्न सकुन्। हितोपदेश 1:5-6 हितोपदेश आधारभूत रूपमा सही र विवेकशील जीवन बिताउनका निम्ति बुद्धिको एक हस्तपुस्तिका हो। परमेश्वरको भय नै त्यस बुद्धिको आवश्यक आधार हो। हितोपदेश 1:7 पद मित्र, यस पुस्तकको लेखक सोलोमन र अन्य रहेका छन् अनि यस पुस्तकको मुख्य विषय चाहिँ सही जीवनयापनका निम्ति बुद्धि अनि यस पुस्तकलाई करिब ईसापूर्व 970-700 भित्र लेखिएको थियो। आउनुहोस् मित्र, यस पुस्तकको उद्देश्य र विषयलाई हितोपदेश अध्याय 1:1-7 उल्लेख गरेको कुरालाई पनि हेरिहालौ। हितोपदेश अध्याय 1:1-7 प्रस्तावना, उद्देश्य र विषय। दाउदका छोरा इसरायलका राजा सोलोमनका हितोपदेश जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्त गर्नेछन्, अन्तर्दृष्टिका कुराहरू बुझ्नेछन्, एक अनुशासित र विवेकी जीवन जिउनेछन्, सोझाहरू विवेकशील बन्नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्त गर्नेछन्, बुद्धिमानले सुनुन् र तिनीहरूको ज्ञान बढ़ोस् र विवेकशील व्यक्तिलाई अगुवाई मिलोस् जसद्वारा हितोपदेश र दृष्टान्तहरू बुद्धिमानको आहान र रहस्यका कुराहरू
तिनीहरूले बुझुन्। परमप्रभुको भय नै ज्ञानको शुरू हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ। हितोपदेश अध्याय एकको एकदेखि सात पद, जहाँ हामी यो पुरानो करारमा रहेको हितोपदेशको पुस्तकको उद्देश्यलाई बुझ्न सक्दछौ। मित्र, हामी तपाईँलाई आगामी समयमा पनि यो पुरानो करारमा रहेको हितोपदेशको पुस्तकको बारेमा अवश्य बताउनेछौ। राजालाई भने हामी यस विषयमा यति नै राख्न चाहन्छौ र कार्यक्रमको अर्को भागमा जान चाहन्छौ। अहिलेसम्म हामीलाई कार्यक्रममा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।

मित्र अहिले तपाईँ कार्यक्रम बाइबललाई बुझाउमा हुनुहुन्छ र अहिले तपाईँ सुनिरहनु भएको छ गुड न्युज एफएम 105 थप्लो 1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105 थप्लो 6 मेगाहर्ज पोखराबाट सुनिरहनु भएको छ। अहिलेसम्म कार्यक्रममा मलाई साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद। र अब आउनुहोस् हामी आजको बाइबल अध्ययनतर्फ लागौं। येशू ख्रीष्टको नाउँमा तपाईँलाई आजको यस बाइबल अध्ययन कार्यक्रममा स्वागत छ। आज हामीले हाम्रो पाठको निम्ति प्रयोग गर्न लागिरहेको बाइबल पद उत्पत्ति अध्याय 3 पद 17 हो र यसले भन्दछ, त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैले तेरी स्वास्नीको कुरा सुनेर तैले नखानु भनेको रुखको फल खाएको हुनाले भूमि तेरो कारण श्रापित भएको छ, तेरो जीवनभरि दुःखसँग त्यसको उब्जनी तैले खानेछस्। मित्र, के तपाईँले कहिल्यै आश्चर्यचकित भएर सोच्नु भएको छ कि जब तपाईँले जमिनमा बिउ रोप्नुहुन्छ, जब तपाईँले खेतमा रोपाई गर्नुहुन्छ, तपाईँले एकदमै सावधानीपूर्वक एकदम उत्तम बिउहरू मात्र छानेर रोप्नुहुन्छ, तर जब बिउहरू उम्रिन थाल्दछन् त्यसपछि किन घाँसपातहरू पनि उम्रिन थाल्दछन्? के तपाईँले आश्चर्य मानेर सोच्नु भएको छ, असल बोट बिरुवाहरूका साथमा ती घाँसपातहरू कहाँबाट आए? वास्तविकता यो हो कि यदि कुनै खेतलाई हेरचाह नगरेर त्यसलाई त्यतिकै राखिन्छ र कसैले त्यसमा खेती गर्दैन भने केही वर्षभित्र नै त्यो जमिन घाँसपातहरू काँडा र सिउँडीहरूको जंगल बन्नेछ र यस्तो हुन्छ किनभने मानव जातिको पापको कारणले भूमि श्रापित भएको छ। उत्पत्ति अध्याय 3 हामीहरू परमेश्वरको सामुन्ने खड़ा छौं र याद राख्नुहोस् मित्र, आदम र हब्बा पनि त्यहाँ खड़ा छन्। उनीहरूले परमेश्वरको विरूद्धमा कार्य गरेका छन् र उनीहरूले त्यस रूखको फल खाए जुन रूखको फललाई उनीहरूले खानु हुँदैन थियो। त्यहाँ साप पनि खड़ा छ जो पतन भएको स्वर्गदूत शैतानले भरिएको थियो। साँपलाई परमेश्वरले श्राप दिनुभयो र अब साँपको सन्तान र परमेश्वरको सन्तानको बीचमा सदाको निम्ति दुश्मनी स्थापित भएको छ। तर आखिरमा सो साँप अर्थात शैतान सम्पूर्ण रूपमा नाश हुनेछ। तर अब परमेश्वरले मानिसलाई श्राप दिइरहनु भएको छ र यसको सम्बन्ध खास गरेर भूमिसित छ। के तपाईँले बुझ्नुभएको छ कि हामी भूमिमा एकदमै भरोसा राख्दछौ? भूमिबाट हामीले ती बहुमूल्य धातुहरूलाई प्राप्त गर्दछौ जसद्वारा हामीले कृषिको लागि प्रयोग गरिने औजारहरू बनाउँदछौ र हामीले धातुहरूलाई अनेक किसिमका गहनाहरू र सुन्दर वस्तुहरू बनाउनको निम्ति पनि प्रयोग गर्दछौ। माटोका भाँडाहरू र सेरामिक्सका सामानहरू बनाउने पदार्थहरू भूमिबाट नै प्राप्त हुँदछ। जेड भनिने रत्न पनि भूमिबाट प्राप्त हुँदछ। घर बनाउनको निम्ति प्रयोग गरिने सामग्रीहरू पनि भूमिबाट नै प्राप्त हुँदछ। यसरी हामीले प्रयोग गर्ने हरेक कुराहरू र हामीले बनाउने हरेक कुराहरू भूमिबाट नै आएका छन्। मित्र, तपाईँले सुनिरहनु भएको यो रेडियो पनि ती वस्तुहरूबाट नै आएको हो जुन भूमिबाट नै आएको हो। जे जति वस्तुहरू जसको आवश्यकता हामीलाई पर्दछ र हाम्रो निम्ति महत्वपूर्ण भएका देख्दछौ ती सबै भूमिबाट नै आउँदछन्। हामीले उमार्ने बोट बिरुवाहरू पनि भूमिबाट नै प्राप्त हुँदछ। तर जब हामीले यस संसारलाई हेर्दछौ हामी देख्दछौ कि मानिस विभिन्न कठिनाईहरू र परीक्षाहरूले घेरिएको हुन्छ। मानिस अर्थात हामीले भूमिमा काम गर्दा धेरै कठिनाईहरूको सामना गर्नुपर्ने हुन्छ। आउनुहोस् किसानको विषयमा कुरा गरौं। हुन त हामीले अघिदेखि नै किसानकै विषयमा विचार गरिरहेका छौ। किसानले उसको बिउ रोप्छ र त्यसपछि उसलाई थाहा हुन्छ कि उसले गर्नुपर्ने अर्को काम चाहिँ त्यस बिउ सँगसँगै बढेर आउने घाँसपातहरूको सामना गर्ने हो र त्यसलाई नाश गर्ने हो। त्यसैले ती घाँसपातहरूलाई मार्नको लागि उसले किरा मार्ने औषधिको बारेमा
सोच्न थाल्दछ र यसपछि त्यहाँ घाँसपातहरू छैनन् भने त्यहाँ किटाणुहरू अथवा कुनै किराहरू हुन सक्दछन् जसले अनाजलाई नाश पारिरहेका हुन्छन्। जब मूल्यवान धातुहरू निकाल्नको निम्ति खानी खन्ने मानिसले खानीमा खनिरहेको हुन्छ त्यहाँ कुनै न कुनै प्रकारको भीषण दुर्घटना हुन सक्दछ। जसै हामीले यस संसारमा हेर्दछौ हामीले देख्दछौ कि भूमिसितको हाम्रो सम्बन्ध यति नजिक भएको भए तापनि र हामीले त्यति धेरै चीजहरू भूमिबाट प्राप्त गरेको भए तापनि हामीले अहिले जिइरहेको हाम्रो जीवन खुशी छैन। हाम्रो जीवन समस्याले भरिएको छ। हुन सक्छ तपाई दिनभरि दिनको 12 घण्टा खेतमा काम गर्नुहुन्छ होला र तपाईलाई एकदमै थकाइ लाग्छ। तपाईको शिर गलेको हुन्छ। सायद तपाईले उब्जनीको निम्ति खेतमा धेरै महिनासम्म काम गर्नुभएको छ तर पछि वर्षा भएन यसले गर्दा जमिन खहरिएको हुँदछ वा सुक्खा हुँदछ अथवा सलहको बथानले आएर वा अरू कुनै किरा आएर तपाईको अनाजलाई नष्ट पार्दछन् अथवा हुन सक्दछ त्यहाँ प्रचण्ड आँधी चल्न थाल्दछ हुरी बतास चल्न थाल्दछ या एकदम ठूलो वर्षा हुन थाल्दछ जसले गर्दा तपाईको फसल नाश हुँदछ। हामीले यस्तो प्रकारको सयौं कुराहरूलाई मनमा विचार गर्न सक्दछौ जसले हाम्रो जीवनलाई कठिन र कष्टप्रद बनाउन सक्दछ। मित्र यो सत्य हो कि कतिपटक हामी सोच्न थाल्दछौ यो कसरी सम्भव भयो कि हाम्रो धेरै फसलहरू एकदमै राम्रो र असल हुन गयो तर हरेक वर्ष जब हामीले समाचारको रिपोर्टहरूलाई पढ्दछौ हामीलाई थाहा हुँदछ कि संसारको कुनै न कुनै भाग एउटा या अर्को किसिमको समस्याले ग्रस्त छ र त्यसै गरी जब हामीले स्वास्थ्यको क्षेत्रमा हेर्दछौ हामीलाई थाहा हुँदछ कि विभिन्न किसिमका भाइरसहरूले हमला गरिरहेका छन् र यसै गरी हामीले अर्को क्षेत्रहरूमा हेर्न थाल्यौं भने हामीलाई थाहा हुँदछ कि त्यहाँ भूकम्प गइरहेको छ र त्यहाँ एउटा या अर्को किसिमको महामारी फैलिरहेको छ। यस्तो किन भइरहेको छ त? ठिक छ, अब हामीले सिकिरहेका छौ कि यस्तो किन भइरहेको छ। हामीले उत्पत्ति अध्याय 3:17 पढ्यौं जसलाई हामीले हाम्रो पाठको निम्ति प्रयोग गरिरहेका छौ। त्यसपछिका पदहरू पद 18 र 19 भन्दछ त्यसले तेरो निम्ति काँडा र सिउडीहरू उमार्नेछ र तैले खेतको सागपात खानेछस् किनकि माटैबाट त निकालिएको थिइस् त माटै होस् र माटैमा फर्किजानेछस्। परमेश्वरले भूमिलाई श्रापित तुल्याउनुभयो। परमेश्वरले मानव जातिको पापको कारणले गर्दा पृथ्वीलाई पनि श्रापित तुल्याउनुभयो। जब परमेश्वरले यस पृथ्वीलाई सृष्टि गर्नुभयो तब सबै कुरा असल सुन्दर र अद्भुतताले पूर्ण थिए र ती सबै कुराहरू पूर्ण रूपले परमेश्वर र मानिसको अधिकारमा थिए। भूमिमा न त घाँसपातहरू थिए न त त्यहाँ काँडाहरू थिए न त त्यहाँ कुनै किटाणुहरू थिए त्यहाँ कुनै प्रकारका अनौठो देखिने हानिकारक ब्याक्टेरियाहरू थिएनन् त्यहाँ कुनै प्रकारका नाश गर्ने वा हानि गर्ने कुराहरू थिएनन् त्यहाँ मृत्यु थिएन सबै कुरा निर्दोष थिए। तर जुन मानिसलाई परमेश्वरले यस पृथ्वीमाथि राज्य गर्नको लागि सृष्टि गर्नुभयो जसलाई परमेश्वरले यस पृथ्वीको राजा हुनलाई अधिकार दिनुभयो उसैले नै परमेश्वरको विरूद्धमा विद्रोह गरेर आफ्नो अधिकार बिना मूल्य अर्कोलाई बेच्यो र अहिलेसम्ममा त तपाईले थाहा पाइसक्नु भएको छ होला कि मानिसले आफ्नो राजपद कसलाई बेच्यो त्यो शैतान हो त्यो दुष्ट शैतान हो जसलाई मानिसले आफ्नो अधिकार बेच्यो र अब यो एउटा अनौठो अवस्था थियो। पापको कारणले गर्दा मानिस दोषी ठहरियो जो निर्दोष पृथ्वीमाथि राज्य गर्नको निम्ति असमर्थ थियो
ऊ त्यसको लायक थिएन, किनभने अबदेखि उसो मानिसमाथि शैतानको अधिकार थियो, जो एउटा विद्रोही स्वर्गदूत थियो। त्यसैले परमेश्वरले पृथ्वीलाई पनि श्रापित तुल्याउनुभयो र मानिसलाई यस पृथ्वीमा जीवन बिताउन एकदमै कठिन तुल्याउनुभयो। यस संसारमा कति यस्ता ठाउँहरू छन् जहाँ एकदमै चर्को घाम लाग्दछ, र यदि हामीले आफ्नो वासस्थानको विषयमा विशेष ध्यान पुर्याएनौं भने चर्को घामको कारणले हाम्रो मृत्यु हुन सक्दछ। त्यसै गरी संसारमा कति यस्ता ठाउँहरू छन् त्यहाँ यति जाडो हुँदछ कि यदि हामीसित प्रशस्त रूपमा हाम्रो शरीरलाई न्यानो पार्ने लुगाहरू छैनन् भने चिसोको कारणले हाम्रो मृत्यु हुन सक्दछ। यसै गरी संसारमा यस्ता ठाउँहरू पनि छन् जहाँ यति सुखा छ कि यदि हामीले आफ्नो साथमा पानी बोकेका हुँदैनौं भने पानी तिर्खाले हाम्रो मृत्यु हुन सक्दछ। यसै गरी संसारमा यस्ता ठाउँहरू पनि छन् जहाँको जमिन सधैँ पानीले यति भिजेको हुन्छ कि त्यहाँ रहनेहरूको जीवनलाई करिब करिब असहनीय नै बनाइदिन्छ। तर अझै पनि पृथ्वीका कति यस्ता ठाउँहरू छन् जुन सुन्दरताले भरिएका छन्। ती सुन्दर छन्, तर त्यस्तो भए तापनि पृथ्वी परमेश्वरद्वारा श्रापित छ। यसैले हाम्रो जीवन निर्वाह गर्ने क्रममा हामीले यति धेरै समस्याहरूको सामना गर्नु परिरहेको छ। वास्तवमा हाम्रो जीवनमा दुईवटा समस्याहरू छन्। पहिलो समस्या यो हो कि मानिसको हृदय सबै कुराहरू मध्ये अधिक धोका दिने र दुष्ट छ, जसले गर्दा मानिसको हृदय घृणाले भरिएको छ र यसले मानिसहरूको बीचमा, राष्ट्रहरूका बीचमा, शहरहरूका बीचमा, परिवार परिवारका बीचमा सजिलैसँग कलह, विवाद, झगडा र युद्ध उत्पन्न गराइरहेको छ। दोस्रो समस्या यो हो कि पृथ्वी स्वयं पनि श्रापित छ, जुन कारणले गर्दा पृथ्वी हाम्रो अधिकार मुनि छैन। भूमि हामीप्रति वफादार छैन। हामी सबैलाई थाहा छ कि जीवन निर्वाह गर्नको निम्ति हामी सबैले एकदम परिश्रमपूर्वक यस पृथ्वी

0: प्रिय श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउमा तपाईँलाई स्वागत छ।
1: श्रोता मित्र, आओ भने आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ र आउँदो सातासम्मको लागि विदा माग्नु पर्ने बेला भइसकेको छ। यसैले मित्र, अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि बाइबललाई बुझौं कार्यक्रमको अर्को श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई म आइजेक राईलाई विदा दिनुहोस्। जय मसीह। गुड न्यूज एफएमलाई सुन्दै गर्नुहोला।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल उठाउ उठाउ, लगिहाल लगिहाल।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: टाइम चेक, यति बेला अपराह्नको 3 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचारको पुस्तक 26:36-46 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आउनुहोस्, यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भन्ने म आशा गर्दै यो पाठलाई वाचन गर्नेछु। तब यीशु गेतसमनी भन्ने ठाउँमा तिनीहरूसँग जानुभयो र चेलाहरूलाई भन्नुभयो, तिमीहरू यही बस, म चाहिँ अलि पर गएर प्रार्थना गर्छु। र उहाँ आफूसँग पत्रुस र जब्दिएका दुई छोराहरूलाई लिएर उहाँ शोकित र व्याकुल हुन लाग्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो प्राण गहिरो शोकले मरे तुल्य भएको छ, तिमीहरू यही बस र मसँग जाग रह। अनि उहाँले अलि अगाडि गएर लम्पसार परी प्रार्थना गर्नुभयो, हे मेरा पिता, हुन सक्छ भने यो कचौरा मबाट हटोस्, तरै पनि मैले इच्छा गरे बमोजिम होइन तर तपाईँले इच्छा गर्नु भए बमोजिम होस्। तब उहाँ चेलाहरूका आएर तिनीहरूलाई निदाइराखेको भेटाउनुभयो र पत्रुसलाई भन्नुभयो, के तिमीहरू मसँग एक घण्टा पनि जाग बस्न सकेनौ? जाग रहो, प्रार्थना गर र परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ तर शरीर दुर्बल छ। फेरि तेस्रो पल्ट गएर उहाँले प्रार्थना गर्नुभयो, मेरा पिता, मैले यी नपी हुँदैन भने तपाईँकै इच्छा पूरा होस्। उहाँ फेरि आएर तिनीहरूलाई निदाइरहेकै भेटाउनुभयो, किनकि तिनीहरूको आँखा लोलाएका थिए। यसकारण उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो।

एकदमै कठिन घड़ी थियो यीशु प्रभुलाई। अब यीशु प्रभुलाई थाहा थियो कि क्रूसको मृत्यु एकदमै कठिन हुन्छ भनेर। अति त्यो मृत्यु चाहिँ निर्दयी तरिकाले मारिनेछ भन्ने कुरा यीशुलाई थाहा थियो। भविष्यको कुरा देख्ने, भूत वर्तमान र भविष्यलाई थाहा गर्नुहुने यीशु प्रभुले कल्वरी क्रूसको मृत्युको दृश्यलाई उहाँले छर्लङ्गै देख्नुभएको थियो। छ घण्टासम्म उहाँ

रगतहरू पुरै बग्नेछ र क्रुस आफैले बोकेर गलगथाको पहाड़मा अथवा डाँडामा त्यहाँ लानुपर्नेछ। यो सबै कुराहरू उहाँले देख्नु भएको थियो, त्यसै कारणले पनि उहाँ चाहिँ व्याकुल हुनुभएको देखिन्छ र उहाँ चाहिँ एकदम शोकित र व्याकुल हुनुभएको देखिन्छ। यीशुले तिनीहरूलाई भन्नुभयो, मेरो प्राण शोकले मरे तुल्य भएको छ, तिमीहरू यही बस र मसँग जाग रहौ। यीशु प्रभुले आफ्नो नजिकैको चेलाहरूलाई साथमा लिएर जानुभयो र उनीहरूलाई छेउमा राखेर उहाँ अलि पर गएर प्रार्थना गर्नुभयो र यो उहाँको त्यो प्रार्थना चाहिँ अति नै गाह्रो थियो, ताकि उहाँको पसिना चाहिँ रगतको थोपा चाहिँ झरिरहेको थियो र यसरी त्यो प्रार्थना चाहिँ गम्भीर गहिरो पीड़ा अनि शोकले भरिएको र व्याकुलताले भरिएको प्रार्थना थियो। यीशु प्रभुको प्रार्थना एकदमै गहिरो थियो, प्रभावकारी थियो, किनभने उहाँले क्रुसलाई हेर्दै प्रार्थना गरिरहनु भएको थियो। भविष्य देख्नुहुने परमेश्वरले यीशु ख्रीष्टले यो प्रार्थना उहाँले गर्नुभयो अनि उहाँले अलि पर गएर जुन प्रार्थना गर्नुभयो उहाँको प्रार्थना यस प्रकारको थियो, हे मेरो पिता, हुन सक्छ भने यो कचौरा मबाट हटोस्, तरै पनि मैले इच्छा गरे बमोजिम होइन तर तपाईँले इच्छा गर्नु हे बमोजिम होस्। यीशु प्रभुको मानवीय गुणले यो चाहन्थ्यो कि यो दुःख नगर्दा के हुन्छ, यो पीड़ा, यो निर्दय क्रुसको मृत्युबाट बाँच्ने उपाय केही छ, यो पीड़ाको चरम सीमा चाहिँ वर्णनै गर्न नसक्ने भएकोले यीशु प्रभुको मानवीय गुणले यही प्रार्थना गरिरहनु भएको थियो कि हुन सक्छ भने यो कचौरा मबाट हटोस्। यो निर्दय क्रुसको मृत्युबाट जानु नपरोस् भन्ने एउटा मानवीय गुण थियो, तर उहाँले यो पनि भन्नुभयो, यो मेरो इच्छाले मात्र होइन, मैले इच्छा गरे बमोजिम होइन तर तपाईँले इच्छा गरे बमोजिम होस्। र परमेश्वरको इच्छा, परमेश्वरको योजना चाहिँ यीशु ख्रीष्टले त्यो निर्दय क्रुसको मृत्युबाट भरै जानु पर्थ्यो भन्ने कुरा हामीले पछिबाट थाहा पाउँछौ, तर आज यीशुले प्रार्थना गर्दै हुनुहुँदाखेरि उहाँमा त्यो सत्य कुरा पनि उहाँले प्रकट गर्नुभयो र त्यति मात्र होइन परमेश्वरको इच्छालाई पालन गर्ने प्रतिबद्धता पनि उहाँले गर्नुभयो। जतिसुकै पीड़ा भए पनि, जतिसुकै क्रुसको मृत्यु निर्दय र निर्दय किसिमको मृत्यु भए पनि, यदि परमेश्वरले त्यही बाटो भएर जानुपर्छ भनेर भन्नुभयो भने यीशु प्रभु त्यसमा समर्पित हुनुभएको हामी देख्छौं। र यीशुले यो मृत्युलाई परमेश्वरको इच्छा हो भने त्यो स्वीकार गर्छु भनेर उहाँले प्रतिबद्धता जनाउनु भएको देखिन्छ। र यीशुले प्रार्थना गरेर फर्केर आउँदा चेलाहरू निदाइराखेको पनि थियो। यीशु प्रभुले यति प्रार्थना गरेर उहाँ फर्किनुभयो, चेलाहरू भने निदाइराखेको थियो र यीशुले भन्नुभयो के तिमीहरू मसँग एक घण्टा पनि जाग बस्न सकेनौ भनेर यीशु प्रभुले चेला

0: लाई यो खालको प्रश्न पनि गर्नुभयो। अनि उहाँले यो भन्नुभयो, जागर हो, प्रार्थना गर, परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ तर शरीर दुर्बल छ, र मानिसहरूले परमेश्वरलाई विश्वास गर्ने निर्णयहरू गरेका छन् र परमेश्वरसँग उनीहरू आनन्द जीवनमा सर्नका लागि उनीहरू निर्णय गर्छन्, तर शरीरले त्यो कुरालाई सहमत दिँदैन। शरीर चाहिँ आत्माको विरुद्धमा हुन्छ र आत्माले आत्मा शरीरको विरुद्धमा, शरीर आत्माको विरुद्धमा हुन्छ। त्यसै कारणले पनि यहाँनिर जागो रह्यो, प्रार्थना गर्यो भने मानिसहरू परीक्षाबाट बस्न सक्छ भन्ने कुरा यीशु प्रभुले यहाँ बताउँदै हुनुहुन्छ। यदि जागर रहेन भने, प्रार्थना गरेन भने मानिसहरू परीक्षामा पर्छन्, किनभने शरीर दुर्बल छ। यो शरीरमा भएका मानिसहरूले जागर रहनुपर्छ, प्रार्थना गर्नुपर्छ र त्यसपछि मात्र परीक्षामा उनीहरू पर्नबाट जोगिन सक्छ। तर चेलाहरू निदाइरहेको नै भेटाउनु भयो। उहाँले त्यसरी घरिघरि यीशुले चेलाहरू निदाइराख्नुभएको भेटाउनुभयो र उहाँले तेस्रो पल्ट पनि त्यही प्रार्थना दोहोर्याउनुभयो। अनि हुनु सक्छ भने यो कचौरा मबाट हटोस् भनेर यीशु प्रभुले यो प्रार्थना दोहोर्याउनु भएको थियो, तिहिराउनु भएको थियो र चेलाहरू अझै सुतिरहेकै अवस्थामा भेट्नुभयो अनि भन्नुभयो, हेर समय नजिक आइपुगेको छ, मानिसको पुत्र पापीहरूको हातमा पर्न लागेको छ, उठ जाउँ भनेर यीशु प्रभुले अब पक्राइने अथवा पक्राइदिने काम नजिकै छ भनेर यीशु प्रभुले आफ्नो प्रार्थना सकेर यो कुरा भन्नुभयो र यसरी यीशु प्रभुले आफ्नो भविष्यका कुराहरू देखेर, क्रुसको मृत्युलाई देखेर यीशु प्रभु व्याकुल भएको देखिन्छ र शोकित भएको पनि देखिन्छ। अनि त्यतिखेर यीशु प्रभुले हुनु सक्छ भने यो कचौरा अथवा यो क्रुसको, यो निर्दय क्रुसको मृत्युबाट भनौँ हटोस् भनेर पनि यीशु प्रभुले यसलाई साँचो सत्य कुरा उहाँले प्रकट गर्नुभयो। तर पनि उहाँले यो भन्नुभयो कि यदि सारा विश्वको मानिसहरूको लागि मर्न नै पर्छ भनेर परमेश्वरले यो पहिल्यैदेखि योजना गर्नुभएको हो र परमेश्वरको इच्छा नै यो हो भने यीशु प्रभुले आफूलाई मृत्युमा जान पनि तयारी हुनुभएको देखिन्छ र अन्तमा यीशुलाई मानिसहरूले पक्राई छाड्ने कुरा नै, पक्रिने कुरा नै निश्चित भएको देखिन्छ। त्यसकारण यहाँ लेखकले यो खण्डमा यीशुले गर्नुभएको गेतसमनीको प्रभावकारी र परमेश्वरको इच्छामा समर्पित भएको प्रार्थनाको बारेमा उल्लेख गरेका छन्। चेलाहरूले प्रार्थना गर्न नसकेको र यीशुले प्रार्थनामा आफ्नो गम्भीरताको बारेमा अघि बढेको कुरालाई पनि उल्लेख गरेका छन्। उहाँले भन्नुभयो कि जागर हो, प्रार्थना गर र परीक्षामा नपर। आत्मा तयार भएको तर शरीर चाहिँ दुर्बल भएको कुरालाई पनि उल्लेख गरेका छन्। यसरी नै हरेकले आफूलाई परीक्षामा नपर्नलाई जागर रहेर प्रार्थना गर्नुपर्छ। परीक्षा हरेकलाई आउँछ, परीक्षा धेरैलाई आउँछ, सबै मानव जातिलाई परीक्षा आउँछ, किनभने यो शरीर दुर्बल छ। मानव जीवनमा परीक्षाहरू अनगिन्ती आउँछ र यी परीक्षाहरूबाट विजय हुनलाई आत्मिक युद्ध गर्नुपर्छ र यो युद्ध चाहिँ प्रार्थना हो, जागर रहनुपर्छ, प्रार्थना गर्नुपर्छ अनि मात्र त्यो व्यक्तिले विजय गर्न सक्छ। आदरणीय श्रोता, के आज हजुरको जीवनमा पनि परीक्षाहरू आइरहेको छ? कतिपल्ट परीक्षामा पढ्नुहुन्छ दिनमा? अनि कसरी जोगिँदै हुनुहुन्छ? यहाँ लेखकले जाग रहेर प्रार्थना गर्यो भने परीक्षामा पर्नबाट जोगिन्छ। सारा आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र परीक्षामा नपर्नलाई जाग रहेर प्रार्थना गर्नुहोस्। यदि भन्दा आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि आउने नै छु अर्को प्रवचनको सेवा लिएर। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: गुड न्युज एफएम 105.1।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मेरो एसई पनि सकियो,
6: मेरो प्लस टूको इक्जाम पनि सकियो,
7: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
8: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
9: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
10: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
9: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
10: सेट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
11: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
12: डर लाग्नु, निद्रा नलाग्नु,
11: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुसी नहुनु,
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
11: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
13: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
7: कहाँ छ?
13: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
10: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
13: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98-40-20-91-96, 98-40-20-91-96
10: र सरिता महर्जन 98-41-19-10-94, 98-41-19-10-94।
7: ओहो भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

श्रीमती सबै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम स्वयं बस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम झोलाभित्र के छ कार्यक्रम झोलाभित्र के छ लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं। अब पनि एक घण्टा भरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र तपाईँले पनि हामीलाई कार्यक्रममा पनि फोन गरेर साथ दिनुपर्ने हुन्छ। श्रोता हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9803344646 9803344646। पनि कार्यक्रम झोलाभित्र के छ लिएर म उपस्थित भइसकेको छु र 12 पोका छ झोलाभित्र र निकै ठूलो झोला छ। यो झोलाभित्र चाहिँ 5 पोका छन्। तपाईँले कुन पोका रोज्ने हो? 1 देखि 12 नम्बरसम्म चाहिँ पोकाहरू छन् र यो पोकाभित्र एकदमै खुसी पनि छ, आँसु पनि छ, है सबै कुरा छ। र केही नियम पनि म बताउन चाहन्छु। तपाईँले 2 भाग लिन सक्नुहुन्छ कार्यक्रममा 2। र तपाईँको व्यापार व्यवसाय छ भने पनि हामी प्रचार प्रसार एकदमै गरिदिनेछौँ। त्यसको लागि त तपाईँले हामीलाई फोन गर्नुपर्ने हुन्छ अथवा होइन मेरो तर्फबाट रिचार्ज कार्ड स्पोन्सर मेरो तर्फबाट होइन तपाईँले केही सहायता पनि गर्न सक्नुहुन्छ। यो कार्यक्रमलाई महत्वपूर्ण कुरा चाहिँ अब भर्खरै सुरु भएको छ, एक महिना पनि भएको छैन, तर यो कार्यक्रमलाई अझै धेरै राम्रो बनाउन के गर्नुपर्छ भन्ने सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। र हामीलाई म्यासेज अफ गड टिभीले चाहिँ रिचार्ज कार्ड स्पोन्सर गरेको छ र तपाईँले वचनहरू हेर्नु पर्यो भने चाहिँ होइन म्यासेज अफ गड टिभीमा गएर म्यासेजहरू हेर्न सक्नुहुन्छ। तपाईँले लाइक कमेन्ट र शेयर पनि गर्न सक्नुहुन्छ र यतिखेर भने कोही मित्र फोन लाइनमा आएको जानकारी प्राप्त

0: हुँदो रहेछ गाह्रो. हप्ता दिन पुनः पनि हुन लाग्यो हजुर गाह्रो. यसैले त साथी दौडी दौडी आए भागिन भनी म पनि, यसैले त साथी दौडी दौडी आए भागिन भनी म पनि, सबै काम धन्दा छोडी, सबै काम धन्दा छोडी हजुरलाई दुवै हात जोड, हजुरलाई सर्वप्रथम जयमेसी टक्राउँछु दुवै हात जोडी, हजुरलाई सर्वप्रथम जयमेसी टक्राउँछु दुवै हात जोडी.
1: धेरै धेरै धन्यवाद, कति राम्रो कविता गर्नुहुन्छ पम्फाजी. तपाईँ कवियत्री पनि हुनुहुन्छ, खुसी लाग्छ. अब एल्बम निकाल्नु भयो, गीत निकाल्नु भयो, अब म्युजिक भिडियो निकाल्नु भयो, अब चाहिँ किताब निकाल्नु पर्छ. कवि कविताको किताब
0: छैन
1: छैन छैन. ल भन्नुहोस्, अब केही सल्लाह सुझाव छ यो कार्यक्रमको लागि सुरुमा आज नसक्छ.
0: महान ज्ञानी, महान प्रतिभाशाली, महान आशिषले भरपूर मान्छेहरू चलाउनु भएको कार्यक्रम, हामी जस्तोले के सल्लाह सुझाव दिन सक्छौँ र हजुर? हजुर जे भन्नुभएको छ त्यो हामीलाई एकदम शिर उपर छ, हामीलाई एकदम मन परेको छ, हामी एकदम स्वीकार्य छौँ हजुर.
1: सल्लाह सुझाव भन्ने त आमा बुवाले पनि छोराछोरीको लिनुपर्छ नि, थाहा छ कि छैन? त्यो हो, जे होस् मेरो नाक ठुलो बनाइदिनु भयो, झन्डै यहाँ माइकमै ठोकियो सुजनजीले, झन्डै मलाई कराउनु भयो होइन. जे होस् अब कति नम्बर पोका खोल्न चाहनुहुन्छ हजुर? पाँच नम्बरको. ओहो, तपाईँ त धेरै आशिषित मान्छे पो हुनुहुँदो रहेछ भन्नु पनि कसरी है. रिचार्ज कार्ड पाउनु भएको छ, तपाईँले सुरुमै केही गर्नु परेन. अनि तपाईँलाई रिचार्ज कार्ड चाहिँ स्पोन्सर गर्नुभएको छ म्यासेज अफ गड टिभी च्यानलले है.
0: हजुर, उहाँलाई धन्यवाद, उहाँहरूलाई पनि
1: हस्, तपाईँलाई पनि धेरै धेरै
0: धन्यवाद.
1: हुन्छ, धन्यवाद, अहिलेलाई छुटौ. उहाँ हुनुहुन्थ्यो पम्फा रोक्काजी, हामीलाई साथ दिनुभएको थियो र उहाँले चाहिँ पाँच नम्बरको पोका खोलिसक्नुभयो र उहाँले रिचार्ज कार्ड प्राप्त गर्नुभएको छ. र यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं. हेलो, जय मस्ती हजुर, कहाँबाट?
2: मलाई चिन्नु हुन्न हजुर?
1: रुजी हो
2: हजुर, होइन त हरिसिद्धिबाट हो सर.
1: हरिसिद्धिबाट शान्ताजी?
2: हजुर हजुर, धन्यवाद, चिन्नु भयो.
1: शान्ता सुनारजी
2: हजुर,
1: ठिकै हुनुहुन्छ?
2: हजुर म ठिकै छु सर, हजुर सन्चै हुनुहुन्छ?
1: म पनि एकदमै ठिकठाक छु शान्ताजी, तपाईँको नाम अनुसार शान्त छु, सब ठिकठाक छ. अनि हजुरको खाजा भयो?
2: हजुर भइसक्यो त.
1: भनेपछि यो कार्यक्रम सुनिराख्नु भएको छ?
2: हजुर यो कार्यक्रम सुनिरहेको छु, एकदमै आशिषित लाग्यो, राम्रो लाग्यो, धन्यवाद धेरै धेरै यो कार्यक्रम राख्नुभएको लागि.
1: अनि सल्लाह सुझाव केही छ अझै राम्रो बनाउनको लागि?
2: सबै ठिकै छ सर, राम्रै छ यतिको त, मैले दिनुपर्ने सल्लाह सुझाव चाहिँ खासै केही छैन.
1: हजुर, ल त शान्ताजी, अब कति नम्बरको पोका खोलौ त?
2: म दुई नम्बर भन्न चाहन्छु सर.
1: दुई नम्बर रोज्न चाहनुहुन्छ र दुई नम्बरमा चाहिँ के छ भने मनपर्ने एउटा भजन गीत गाउनुहोस्.
2: ए हुन्छ.

0: धेरै धेरै धन्यवाद शान्ताजी, साथ दिनुभयो, खुसी लाग्यो अहिलेलाई छुटौं।
1: हस्त धन्यवाद।
0: श्री शान्ता सुनवारजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र यो समय तपाईँको निम्ति हो र तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुन्छ। र यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
2: यो हो हाम्रो कार्यक्रम के छ झोलाभित्र, फोन गरेर सहभागिता जनाउनुहोस् है मित्र, कार्यक्रममा भाग लिनुहोस् है मेरो प्यारो मित्र।
3: रश्मिलाजी
2: हजुर सर, अझै लामो कविता भन्दै थियो त चिनिहाल्नुभयो।
3: रश्मिलाजी अनि तपाईँ र पम्फाजीले त साह्रै राम्रो र अर्थपूर्ण कविताहरू लेख्नुहुन्छ, खुसी लाग्छ मलाई। रश्मिलाजी यतिखेर कति नम्बर रोज्न चाहनुहुन्छ, झोला भित्रको पोका कति नम्बर पोका?
2: कति नम्बरको भनौँ,
3: चार नम्बर छैन गएको, दुई र पाँच मात्रै।
2: चार
3: नम्बरमा के रहेछ भनेदेखि, आज बिहानदेखि अहिलेसम्म झुट बोल्नु भएको छ कि छैन, अरे छ भने के बोल्नु भएको छ?
2: बोले होला नि झुट त,
3: ल यसो सम्झिनुहोस् त,
2: त्यस्तो खासै झुट बोल्ने बानी त छैन तर पनि बोले होला।
3: के बोले होला जस्तो लाग्छ,
2: के बोले भनेपछि मैले म पैसा पठाइदिन्छु है भनेर झुट बोले, त्यो पनि घरमा।
3: हजुर हजुर हजुर, भनेपछि बोल्नु भएको छ एउटा होइन, जे होस् पठाउनुहोस् है त पैसा चाहिँ। धेरै धेरै धन्यवाद रश्मिलाजी, साथ दिनुभयो, खुसी लाग्यो अहिलेलाई छुटौ।
2: हस्
3: धन्यवाद। जय मसिनकी, रमाइलो छ कार्यक्रम किनभने हामी एउटा परिवार भएको कारणले होइन, कतिचोटि गल्ती चाहिँ त्यो मान्छेले मात्रै देखाइदिन्छ अरे क्या जसले तपाईँलाई माया गर्छ। र कार्यक्रम झोलाभित्र के छ मा तपाईँ हुनुहुन्छ र झोलाभित्र चाहिँ बाह्रवटा पोका छन्, तपाईँले बाह्रवटा पोकामा कुन पोका रोज्न सक्नुहुन्छ, त्यहाँ चाहिँ जे पनि हुनसक्छ होइन, रुने कुरा पनि हुनसक्छ, हँसाउने कुरा पनि हुनसक्छ, रिचार्ज कार्ड पनि हुनसक्छ, किताब पनि हुनसक्छ, पैसा पनि हुनसक्छ, जे पनि हुनसक्छ। हजुर यतिखेर भने फोन लाइनमा कोही मित्र आएको जानकारी प्राविधिक मित्रले दिइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो,
4: जय मसी हजुर।
3: जय मसी चन्द्रमायाजी
4: हजुर, अब रुनु पर्ने हो कि हाँस्नु पर्ने हो?
3: तपाईँलाई त खालि डर लाग्छ है,
4: अनि आफूलाई सजिलो हुने जति गइसक्यो
3: होइन होइन, झन् सजिलो सजिलो पनि छ नि, धेरै सजिलोहरू पनि छ, केही छैन। जब हामी यो कुरालाई चाहिँ म जस्तो सुकै परिस्थितिको पनि सामना गर्छु भन्नुभयो भने चाहिँ आउँदो दिनमा तपाईँ लड्न सक्नुहुन्छ र जित्न पनि सक्नुहुन्छ जुनै परिस्थितिलाई पनि। चन्द्रमायाजी कति नम्बरको पोका खोलौँ त?
4: सात नम्बर सर।
3: सात
4: हजुर,
3: के पर्यो भनेपछि बाइबलको कुन पुस्तक तपाईँलाई अति मनपर्छ?
4: सबै मनपर्छ नि सर, तर त्यो विश्वास गरेको देख्दाखेरि चाहिँ मलाई रुथको पुस्तक एकदमै मनपर्छ।
3: रुथको पुस्तक
4: विश्वास देख्दाखेरि चाहिँ त्यहाँ त्यति धेरै दुःख कष्ट अनि त्यो उहाँको सासूलाई त्यस्तो भइराख्दा पनि अनि उहाँले चाहिँ कति धेरै विश्वास गरेको, तपाईँको परमेश्वर मेरो परमेश्वर भन्दाखेरि चाहिँ मलाई कस्तो, अनि त्यहाँ के देखाएको थियो र अनि ससुरा बित्नु भएको थियो त्यहाँ, अनि दुबई भाइ नवमीको छोरा पनि बितेको थियो, अनि त्यहाँ अर्काको देशमा थियो पनि, अनि रुचिले चाहिँ कति धेरै तपाईँको परमेश्वर मेरो पनि परमेश्वर तपाईँ जहाँ जानुहुन्छ म त्यहीँ जान्छु भनेर कति धेरै माया गरेको अनि विश्वास गरेको, अनि त्यो गहिरो प्रेम रुचको, अनि त्यो देखेर चाहिँ मलाई त्यो पुस्तक पढ्दाखेरि मलाई आँसु पनि आउँछ, अनि कस्तो विश्वास जस्तो लाग्छ सर मलाई।
3: हो नि, रुचको पुस्तक मलाई पनि एकदमै मनपर्छ। धेरै धेरै धन्यवाद, आज सजिलो परेन त।
5: प्रार्थना
6: डरो गर्नुभएको थियो जस्तो लाग्छ।
5: प्रार्थना त एकदम हजुरले यो कार्यक्रम आउँछ भने देखिको तयारी त भइ नै रह्यो
6: हजुर। धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं।
5: हुन्छ सर,
6: धन्यवाद। चन्द्रमाया मगरजी हुनुहुन्थ्यो, सात नम्बरको पोका खोलेर हामीलाई साथ दिनुभयो र अझै पनि धेरै पोकाहरू हामीसँग छन्। यतिखेर भने फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो, रुथ मगरातीजी, कस्तो छ हजुर हालखबर?
7: एकदम ठिक छ, म पुरी राखेँ छिटो छिटो सब्जीलाई खाना लगेर कतिखेर लाइफ आउँछ अब दिउँसो
6: हजुरलाई
7: अनि बल्ल बल्ल फोन लाग्यो।
6: अनि रुचजी, तपाईँको कुवेतको हालखबर अहिले कस्तो छ? यो युद्धले कस्तो, युद्धले कतिको प्रभाव पारेको छ त्यतातिर?
7: यतातिर त अहिले खासै थाहा छैन, टाइगरहरू बजेको बेला मात्रै लडाई हुँदै रहेछ भन्ने थाहा हुन्छ, अहिले चाहिँ त्यस्तो छैन।
6: अनि तपाईँको छेउछाउतिर पनि साइरन सुनिन्छ?
7: सुनिन्छ मजाले, बजेको रातभरि सुनिन्छ।
6: डर लाग्छ
7: त्यतिकै छ,
6: यतिखेर कति नम्बरको पोका खोल्न चाहनुहुन्छ त रुचजी?
7: कति नम्बरको पोका
6: हजुर? बाँकी त अलिक काटिँदै आइरहेको अवस्था छ, तर सुनिरहेको छौ। हामीसँग टन्नै झोला बाँकी छ अहिले, पोका एक नम्बर बाँकी छ, तीन नम्बर बाँकी छ, छ नम्बर बाँकी छ, आठ नम्बर बाँकी छ, नौ नम्बर बाँकी छ, दस नम्बर बाँकी छ, एघार नम्बर बाँकी छ, बाह्र नम्बर बाँकी छ। चार नम्बरको चाहिँ हाम्रो रश्मिलाजीले खोलिसक्नु भएको छ, तीन नम्बरको चाहिँ के पर्यो भने रश्मिलाजी, तपाईँले एउटा किताब पाउनु भएको छ, आमो हाम्रो जेम्स तामाङजीले लेख्नु भएको एउटा ईश्वरको सन्देश नामक किताब हजुरको भागमा पर्यो है त, तपाईँको झोलाभित्र निकै राम्रो किताब छ, त्यो किताब कसरी तपाईँलाई चाहिन्छ हामीसँग सम्पर्क गर्नुहोला भन्न चाहन्छु है। हुन्छ, वाट्सएपबाट पनि गर्नुहोस्, तपाईँले वाट्सएप गर्नुहोस् न हाम्रो प्राविधिक मित्रलाई सुजनजीलाई भइहाल्छ, अनि कोही आउने यता भइगयो नत्र अब तपाईँ पछि आउँदा हामी तपाईँको उपहार जति एउटा झोलामा राखिदिइराख्छौ कार्यक्रम झोलाभित्रमा के छ। अब दुई वर्षसम्म कतिवटा किताब हुने हो त्यो चाहिँ थाहा भएन होइन, जितिराख्नुहुन्छ तपाईँले, हामी किताब झोलाभित्रै राखिदिइराख्छौँ।
7: हुन्छ, धन्यवाद। पहिला दिनमा पनि उपहार पर्यो, फेरि दोस्रो दिनमा पनि उपहार पर्यो, प्रब्लम
6: होइन। धन्यवाद। उहाँ हुनुहुन्थ्यो रुत मकरातीजी, कुवेतबाट हामीसँग जोडिनु भएको थियो र कार्यक्रम झोलाभित्र के छमा हुनुहुन्छ र झोलाभित्र बाह्रवटा पोका छन्, ती पोकाभित्र के रहस्य छ त्यो कसैलाई पनि थाहा छैन, खोलेपछि मात्रै थाहा हुन्छ। र हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ, हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754, हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646। अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय मसी। राम राम सर।
0: जय मसी। संगीता जी आरामै हुनुहुन्छ?
1: हजुर आराम हो। अनि आज नौलो कुराहरू आइरहेछ नि तपाईँले,
0: नौलो कुरा भन्दा पनि अब लगभग यो कार्यक्रम सुरु भएको चाहिँ एक महिना लगभग हुन लागिसक्यो होइन। कार्यक्रमको नाम चाहिँ झोलाभित्र के छ भन्ने छ, अनि तपाईँको बाह्रवटा झोलाभित्र चाहिँ बाह्रवटा पोका हुन्छ, त्यो पोकाभित्र जे छ त्यो गर्नुपर्ने हुन्छ अथवा तपाईँले पाउनुहुन्छ। छ नम्बर पनि छ हामीसँग, मैले छ नम्बरको पोका खोले। संगीताजी यहाँ के लेखेको रहेछ भने, तपाईँको नराम्रो बानी के छ आज यतिखेरै हामीलाई भनेर त्याग्नुहोस्। ल तपाईँको नराम्रो बानी के छ होइन, सम्झिनुहोस् यतिखेर, अनि आजदेखि चाहिँ म यो छोडेँ है भनेर भन्नु पर्यो सबैको अगाडि।
1: ए सबैको अगाडि नराम्रो त्यति त के छ होला र, भए पनि अब कति खेर अब भनेको ठाउँमा जान पाउँदैन होला है।
0: हजुर।
1: अनि पुग्दैन, अनि अहिले पनि बहिनीले आजै आउनु भन्नुभएको थियो, अनि आज अब ऊ त्यहाँ प्रार्थना गर्न गएको यता दिदीसँग, त्यही भएर त्यही होला इच्छामा।
0: भनेपछि कति ठाउँ बोलाएको ठाउँमा नजाने बानी छ होइन त। ल आजदेखि चाहिँ अब तपाईँले के भन्नु पर्यो भने, अब चाहिँ म बोलाएको ठाउँमा आजदेखि पुग्छु भन्नु पर्यो। होइन अब त भ्याउनु पर्यो भनेपछि त, कि त भन्दै नभन्नु पर्यो होइन, आउँछु भनेर नभन्नु पर्यो, आउने हो भने जानै पर्यो। हजुर ल धन्यवाद साथ दिनुभयो, खुसी लाग्यो। हाम्रो संगीता रिमालजी हुनुहुन्थ्यो, छ नम्बरको पोका खोलेर साथ दिनुभएको थियो, र तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुन्छ। एकदमै फोन लाइन खुल्ला रहेको जानकारी म तपाईँलाई गराउन चाहन्छु। कार्यक्रम झोलाभित्र के छमा तपाईँ हुनुहुन्छ, र झोलाभित्र के छमा हामीसँग अझै पनि प्रशस्त झोलाहरू बाँकी छन्, झोलाभित्रका पोकाहरू बाँकी छन् के था होइन, र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। झोलाभित्र के छ त्यो हामीलाई पनि थाहा छैन, हामी खोलेपछि पक्कै पनि बताउने नै छौँ। के तपाईँ झोला खोल्न चाहनुहुन्छ त हामीलाई फोन गर्नुहोस् है। फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु भने, कोही मित्र यतिखेर हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो हेलो, जयमश्री। हजुर भनेपछि रश्मिलाजी, ए रुचजी रुचजी रुचजी, तपाईँले चाहिँ के भन्नु पर्यो
2: रश्मिलाजी
0: उपहार पर्खिरहनुहुन्छ। अब एउटा साथीलाई अर्को साथीले दिँदा के होला र होइन,
2: केही फरक पर्दैन, एकदमै खुसीको कुरा
0: हो नि हो नि। रुचजी ल भन्नुहोस् कति नम्बरको पोका खोलौ?
2: अब म 10 नम्बरको पोका खोल्छु, लास्टमा जानु पर्यो माथि।
0: रुचिले चाहिँ जस तपाईँ एकदमै ह्यासिसित मान्छे लाग्छ मलाई, आज पनि तपाईँले रिचार्ज कार्डकै पोका खोल्नु भएको छ 10 नम्बरको।
2: प्रभुलाई धन्यवाद होस्, म चाहिँ सुसमाचार सुनाउनु पाए नि हुन्छ भन्ने आशा गरेर नम्बर रोज्छु, फेरि उतारै पर्छ। 2026 सालमा
0: यो 26 साल तपाईँको निकै आशिषमय छ है। अब यो
2: अस्तिको नम्बर पठाइदिन्छु, बहिनीको नम्बर हो।
0: एकदमै एकदमै, तपाईँको कुबेततिर पनि चिट्ठा खुलिरहेको छ, चिट्ठा थाप्नु भने त तपाईँलाई पुरै उपहार पर्ला जस्तो छ यो साल चाहिँ। अब 26 चाहिँ
2: हामी विश्वासीहरू अनावश्यक चिट्ठा नखोलौँ, हाम्रो यस्तै पूर्णिमा चेतनमा चाहिँ एकदम सुसमाचार हुन्छ, अनि भजनहरू गाउन पाउँछ, दुखेको प्रतिभाहरू देखाउन पाउँछ, अनि त्यो भएर चाहिँ मैले चाहिँ मलाई चाहिँ एकदम बच्चादेखिको सोख हो, मैले चाहिँ रेडियोमा बोल्ने पनि त्यो सोख चाहिँ गुडनेस एफएमले पुरा गरेको छ, म एकदमै खुसी छु। अनि जति पनि भजन गीतहरू पाउने अवसर मौकाहरू पाउँछ, खुसीका पलहरू भयो होइन, अनि उज्जवला भित्र के छ। अनि अस्ति एउटा नयाँ कार्यक्रम आएको छ कि सुनबार हो, म फर्स्ट टाइम जोडेको थिएँ, परदेशीहरूको सन्देश तपाईँ नै हुनुहुन्छ होला त्यहाँनिर हजुर, त्यो पनि यसरी जोडिन पाउँछ अनि खुसी लाग्छ। किनभने मैले प्रभु नपाउँदाखेरि चाहिँ होइन संसारमा हुँदा सेकुलर गानाहरू मैले मजाले गाउने गर्थेँ, तर परमेश्वरले आज उहाँको भजन गाउनलाई नियुक्त गर्नुभएको छ, एकदमै खुसी लाग्छ। धन्यवाद, मैले समय धेरै लिएँ।
0: जयमसी रुथमा ग्राथीजी हुनुहुन्थ्यो, हामीलाई कुवेतबाट फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ है। हाम्रो फोन लाइन एकदमै खुला रहेको जानकारी मैले गराइसकेको छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम झोलाभित्र के छ, र झोलाभित्र के छ मा यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
3: जस्तो सुकै परिस्थितिलाई पनि गर्नुपर्छ सामना, झोलाभित्र के छ भन्ने कार्यक्रमले निरन्तरता पाओस् यही छ मेरो शुभकामना। फेरि पनि आयो मलाई बोलाएको, बोलाई गर्नु भएर
0: रश्मिलाजी, अनि अब के छ अरू नयाँ नौलो तपाईँको बताउनुहोस्।
3: अरू सबै ठिकै छ, बारीमा यही दुबो उखाल्दैछु
0: अहिले। के मकै गोडिराख्नु भएको छ क्या?
3: होइन, यता के भन्छ गार्डन भन्छ त त्यसमै दुबो छ, त्यही झार।
0: ए हजुर हजुर हजुर, कुन ठाउँ भयो अरे तपाईँको?
3: यतै, म त अहिले यतै छाउनी छु, घर चाहिँ पश्चिम सल्यान।
0: सल्यान ल हजुर। अब रश्मिलाजी कति नम्बरको ढोका खोलौँ त यतिखेर?
3: कति खोलौँ होला,
0: जति भन्नुहुन्छ म त हेर्नु खोल्न रेडी छु, चाबी छ हातमा।
3: एघारै खोलिदिनु त, अलि माथि गइदाउँ क्या।
0: एक र एक एघार नम्बरको भनेपछि तपाईँलाई मनपर्ने बाइबलको दुईवटा पद भन्नुहोस्। तपाईँलाई मनपर्ने बाइबलको जुनै पनि दुईटा पद भन्नु पर्यो हजुरले।
3: युहन्ना तिनको स्वर, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, ताकि अनन्त जीवन पाओस्।
0: आमेन। अर्को अब अर्को एउटा
3: याकुब एकको पाँच कि पाँचको एक है, म बिर्सेँ त्यो बिचमा। यदि तिमीहरू मध्ये कसैलाई बुद्धिको अभाव छ भने उद्धार चित्तसँग दिनुहुने परमेश्वरलाई मागोस् र त्यसलाई त्यो दिइनेछ।
0: आमेन। सायद एकको पाँच जस्तो लाग्यो मलाई पनि। धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो है रश्मिलाजी। अहिलेलाई छुटौ,
3: धन्यवाद। अस्ति त केही पनि जानिन र लागेको थियो लाज, त्यो लाजलाई घरै छोरी आएको थिएँ आज।
0: तपाईँ र पम्फाजी भएर चाहिँ एउटा किताब निकाल्नुहोस् भनेर चाहन्छु म। निकै नै मिठो मिठो कविता लेख्नुहुन्छ, अर्थपूर्ण कविताहरू क्या, फेरि समय सान्दर्भिक कविताहरू लेख्नुहुन्छ। समय सान्दर्भिक र तुरुन्तै कविता लेख्ने व्यक्तिलाई चाहिँ आँसु कवि पनि भनिन्छ, र मलाई चाहिँ लाग्छ रश्मिलाजी र हाम्रो पम्फाजी चाहिँ एकदमै आँसु कवि जस्तै तुरुन्तै लेख्न सक्नुहुन्छ, खुसी लाग्यो। र यतिखेर अझै पनि हामीसँग पोकाहरू बाँकी छन् है, तपाईँले फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ। र अहिलेलाई भने एउटा गीत राख्न चाहन्थे तर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
4: फेरि पनि आए,
0: आउनु परिहाल्यो नि त हजुर, अब दुईचोटि पाइन्छ त अनि मौका होइन।
4: साथीहरू आएको भए त हामी पालो दिनुपर्छ, अनि पोको बाँकी बस्छ भन्ने नि पिर, साथीहरूले पालो पाएन कि भन्ने नि
0: पिर अन्त है, जे गरे पनि नहुने हो नि। हजुर हो नि, ल हजुर, कति नम्बरको पोका खोल्न चाहनुहुन्छ हजुर?
4: हे प्रभु, कति पोका खोल्नु,
0: एक नम्बर बाँकी छ, नौ नम्बर बाँकी छ, बाह्र नम्बर बाँकी छ, आठ नम्बर बाँकी छ?
4: म एक नम्बरको मै के पो होला,
0: खोलिदिउँ त,
4: खोलिदिउँ सर, जे पर
0: ल जे परे त्यही टर्छ। ल अब एउटा मान्छेलाई सुसमाचार सुनाउने मौका पाउनु भयो, कसरी सुसमाचार सुनाउनुहुन्छ?
4: कस्तो सबैभन्दा अप्ठ्यारो, दिदीलाई चाहिँ
0: कसलाई चाहिँ
4: अघि रुद दिदीलाई एकदमै सुसमाचार सुनाउनु मन छ
0: भन्नुभयो, परमेश्वरको योजना तपाईँसँग रहेछ त अब के गर्नु। तपाईँले यतिखेर सुनिराख्नु भएको छ मेरो छोरी चन्द्र मायाले कसरी सुसमाचार सुनाउँदो रहेछ भनेर, ल सुरु गर्नुहोस्। ल यस्तो मानिलिनुहोस् म तपाईँको पसलमा आएँ, अनि टक्क अब म आएँ, अब मलाई सुनाउनुहोस् न, मलाई ल मलाई प्रभुको बारेमा सुन्नु छ हो, ल नै यसोको बारेमा सुनाइदिनुहोस् भने ल सुनाइदिनुहोस् हजुर आइसके अलि अलि सुनेको म पहिले स्कुलमा हुँदा चाहिँ म स्कुलमा साथीहरूसँग स्कुलको साथीहरूले मलाई चाहिँ चर्चमा लान्थे क्या क्रिसमसको बेला त्यतिखेर जान्थे अनि सबै कुरा त सुनेको छैन मैले
5: ए अनि प्रभुको बारेमा सुन्नुहुन्छ त
0: सुनाउनुहोस् न म त्यही हजुरले सुनाउनुहुन्छ भनेर त आएको नि
5: प्रभु चाहिँ हाम्रो निम्ति यस संसारमा आउनु भएको हो अनि हाम्रो निम्ति उहाँले क्रिसमा चढ्नु भयो हाम्रो पापको निम्ति अनि उहाँमा विश्वास गर्ने चाहिँ कोही पनि नाश हुने छैन भनेर परमेश्वरको वचनले भनेको छ त्यसैले अनि ए थाकेका बोतले दबेका हो म त आऊ म विश्राम दिनेछु भन्नुभएको छ परमेश्वरले अनि हामी चाहिँ परमेश्वरमा विश्वास गर्यो भने चाहिँ परमेश्वरमा शान्ति आनन्द अनन्त जीवन छ परमेश्वरमा विश्वास गर्ने छ है अब्राहम सर
0: हुन्छ हजुर म आउँला हजुरको चर्चमा कुन ठाउँमा पो छ हजुर हुन्छ हजुर धेरै धेरै धन्यवाद मलाई प्रभुको बारेमा सुनाइदिनु भयो प्रभुले तपाईँलाई धेरै आशिष दिनुभएको हो शरीरलाई छुटौँ जयन्दशी हाम्रो चन्द्रमाया मगरजी हुनुहुन्थ्यो एउटा अवसर पनि हो एउटा मौका पनि हो कतिखेर कसलाई हामीले सुसमाचार सुनाउनु पर्छ होइन थाहा हुँदैन तर हामी रेडी हुनुपर्छ यो परमेश्वरको महान आज्ञा हो तपाईँ र म नबोलेर अब को बोल्ने त होइन त यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ कार्यक्रम झोलाभित्रमा उहाँलाई स्वागत गरौं हेलो ठिक छ त सङ्गीताजी दुईचोटि आउन पाइन्छ दुईचोटि आउन पाइन्छ होइन त्यो भएर ल कति नम्बर ढोका झोला खोल्न चाहनुहुन्छ यतिखेर ल बाह्रमा चाहिँ यति रमाइलो पर्व आज सङ्गीता रिमालजीलाई गुड न्युज एफएमबाट प्रसारण हुने पाँचवटा कार्यक्रमको नाम भन्नुहोस् तपाईँले गुड न्युज एफएम धेरै सुन्नुहुन्छ तर अब कति 40 भन्दा बढी कार्यक्रम छन् होइन तपाईँले पाँचवटा मात्रै कार्यक्रमको नाम भन्नुहोस् हजुरबालाई चिठी एउटा हजुरआमालाई चिठी त छैन होला हौ
6: हजुरआमा चिठी होइन हजुरआमा र नातिनी बजे
0: ए भनेपछि बाटुलीको कुरा
6: बाटुलीको कुरा अनि एउटा वचनै होला होइन
0: पचनको नाम भन्नु पर्यो
6: पचनको नाम अलिकति भन्न त भन्यो अलिकति बिर्त्यो है
0: अब अहिले नै एउटा कार्यक्रमको नाम त झोलाभित्र के छ भने हो
6: हजुर झोलाभित्र के छ बस्नु होला है
0: अब दुईटा भन्नुहोस्
6: अर्को समुदायको हो
0: म हेल्प गरौँ त तपाईँलाई भन्दै
6: मैले भन्न त सबै आउँथ्यो बिर्सिन्छु त
0: एउटा जीवनको रोटी
6: जीवनको रोटी हो जीवनको रोटी अर्को अर्को चाहिँ जीवनको रोटी कार्यक्रम अनि
0: अर्को चाहिँ
6: नारी आवाज
0: ल धेरै धेरै धन्यवाद साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौँ
6: म यो सम्झिरहेको
0: हौ त सम्झिनु परिहाल्यो
6: हजुरबालाई चिठी बाटुली अनि जीवनको रोटी
0: हजुर
6: अनि अर्को नारी आवाज
0: हजुर हस् धन्यवाद सङ्गीता रिमालजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ अब भने दुईटा पोका बाँकी छ 8 नम्बर र 9 नम्बर कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो
7: हेलो, जय मसी सर।
0: जय मसी पम्पाजी, कस्तो हुनुहुन्छ?
7: म त ठिक ठाक छु। सबैको पोल खोलाखोल भयो, हाँस्दै बस्दै। अब मेरो चाहिँ पोल खोल्ने बेला आयो, के चाहिँ पोल थर थर कामदै फुल लगाउँदैछ।
0: होइन, थर थर नकाम्नुहोस्, आफूलाई सम्हाल्नुहोस्। होइन, थरथर काम्यो भने फेरि पानी बोकिराख्नु भएको होला, पानी झर्ला। थरथर काम्नु भने मोबाइल समार्नु भएको छ, मोबाइल झर्ला। होइन, तनाव हुन्छ नि त। अब भने 8 नम्बर र 9 नम्बरको पोका बाँकी छ है?
7: 8 र 9?
0: हजुर,
7: 8 नम्बरको हेरिदिनु त सर।
0: 8 नम्बरको चाहिँ के छ भने एकदम रमाइलो पर्व आज तपाईँलाई। अब तपाईँ कुनै पनि एउटा घटना सम्झेर रुनु पर्यो अरे क्या?
7: मलाई त के हो खालि त्यस्तै रुनु।
0: तपाईँ अब यो एक्टिङ गरिराख्ने मान्छे भएर होला, धेरै एक्टिङ आउँछ तपाईँलाई जस्तो लाग्यो एक्टिङको कुराहरू। ल मानिलिउँ, होइन
7: हजुर,
0: मानिलिउँ है, तपाईँले एकदमै महँगो मोबाइल हराउनु भयो क्या, त्यो मोबाइल भेटेन क्या, भेटेन, भेटे पनि तपाईँको फर्केर जाँदाखेरि त्यो मोबाइल चाहिँ निकै महँगो, 1 लाखभन्दा बढीको मोबाइल तपाईँको एउटा गाडीले कच्चा कुचुक पार्यो। अब त्यसलाई सम्झेर रुनुहोस्।
7: रुनु पर्ने
0: पर त अब, त्यत्रो 1 लाखको मोबाइल तपाईँको गाडीले कच्चा कुचुक पारेछ।
7: बरु हानी भए त बरु भैँसी जस्तो दाँत देखाएर हान हुन्थ्यो नि।
0: होइन, तपाईँको भैँसी जस्तो दाँतै छैन, तपाईँको दारिम जस्तो छ, टक्कै मिलेको दाँत छ, हामीले देखाएको छौँ।
7: ल के भनेर अब हे प्रभु।

0: गर्ने भनेर थाहा छैन, तपाईँ परमेश्वर जान्नुहुन्छ पिता।
1: मलाई जुटाइदिनुहोस् प्रभु, अब किस्तामा किनेको कसरी तिर्ने होला भनेर बाँकी चाहिँ थोरै चाहिँ मैले पनि रुइदिएँ तपाईँसँग, रुनेहरूसँग रौ हाँस्नेसँग हाँस भन्नुभएको छ नि त परमेश्वरले होइन।
0: ल धन्यवाद सर। अनि मैले चाहिँ यो कार्यक्रमहरू चाहिँ होइन नौलो नौलो कार्यक्रमहरू अनि ल्याउन सक्नु भएको होस् भनेर म कति प्रार्थना गर्दिनँ। यो कार्यक्रम अहिलेसम्म 3 हप्ता भयो होइन सर?
1: हजुर हो, 3 हप्ता भयो। हजुर,
0: ल्याउनु भएको लागि धेरै धन्यवाद। एकदमै खुसी, एकदमै हाँसो उठ्ने कुरा है, ल्याउनु भएको लागि धेरै धन्यवाद। यसरी हामीलाई बोल्ने मौकाहरू पनि यसरी दिनुभयो, अनि कति बानी हुँदैन नि त होइन बोल्नलाई, यो बोल्ने मौका पनि परमेश्वरले यसरी दिनुभएको लागि परमेश्वरलाई धन्यवाद। हजुरलाई धेरै हृदयदेखि धन्यवाद यो मौका अवसर दिनुभएको लागि।
1: हजुर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, साथ दिनुभयो, यति टाढाबाट यति गाढा माया गर्नुहुन्छ यसको लागि धेरै धेरै धन्यवाद। पम्फाजी अहिलेलाई छुटौ।
0: हुन्छ सर, मलाई सहायता गर्नुभएको लागि धन्यवाद।
1: मलाई पनि मौका दिनुभयो यसको लागि धन्यवाद। हाम्रो पम्फा गोपालीजी हुनुहुन्थ्यो, चितलाङबाट जोडिनु भएको थियो। र अब भने एउटै मात्रै पोका बाँकी छ, पोका नम्बर 9, र यो मौका तपाईँको निम्ति हो। तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 9893244646। हजुर, तपाईँले पनि हामीलाई सम्झन सक्नुहुनेछ। र अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: त्यतिखेर हामीसँग कोही फोन लाइनमा हुनुहुन्छ, अन्तिम पोका खोल्नको लागि उहाँलाई स्वागत गरौँ। हेलो,
1: हजुर सर,
0: जय मसी। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर सर, म लक्ष्मी मगर, रामपुरदेखि।
0: ए, लक्ष्मी मगर, लक्ष्मी मगर जी आरामै हुनुहुन्छ?
1: हजुर, एकदमै आरामै छु सर। कस्तो
0: हिँड्छ? हामी पनि एकदमै ठिकठाक छौँ। अनि रामकोटतिर के छ हालखबर? रामनगरतिर, रामकोट,
1: रामकोट ठिकै छ सर। अहिले घाम लागिरहेको छ।
0: हजुर, पानी परेको छैन?
1: अहिले पानी परेको छैन सर।
0: हाम्रोतिर चाहिँ पानी पर्ला पर्ला जस्तो भइरहेको अवस्था छ काठमाडौँतिर चाहिँ।
1: हजुर सर, अनि खाजा भयो हजुरको?
0: हजुर, खाना एकदमै भयो। हजुर, खाजा पनि भयो, खाना पनि भइसक्यो।
1: ए हजुर सर।
0: लक्ष्मीजी, अब एउटै बाँकी छ है, नौ नम्बर बाँकी छ। यहाँ चाहिँ के छ भने नि, एउटा मिठो सबैलाई हँसाउने खालको चुटकिला भन्नुहोस् न भनेर यो चाहिँ पोकाभित्र लेखिएको छ। हजुर
1: सर, अब के भनौँ त मैले,
0: अब सम्झिनुहोस् एउटा
1: है।
0: अन्तिममा हुनुहुन्छ, मजाले हामीलाई हँसाएर विदा गर्नुहोस् ल, जेसुकै होस्। सारा विदा गर्नुहोस्, परेको म भेरौला।
1: लो, म त आज फेल हुन्छ होला सर।
0: होइन, प्रायः फेल हुनेहरू पास पनि हुन्छन्।
1: मलाई चाहिँ त्यो अब त्यस्तो खासै मलाई भन्नै आउँदैन सर, के भन्नु।
0: होइन, जस्तो आफ्नो जीवनमा पनि कहिले काहीँ कस्तो हाँसो कुराहरू भइरहेको हुन्छ क्या, होइन? पम्फा दिदीले कतिचोटि भन्नुहुन्छ नि होइन, त्यस्तो प्रकारको एउटा केही भनिदिनुहोस् न।
1: ए हजुर सर, मलाई चाहिँ त्यो हजुरले नै त्यो हजुर बालाई चिठी लेखाइसिन्छ नि सर,
0: हजुर
1: त्यही रोल चाहिँ हजुरले त्यो गरिसिन्छ नि हजुरले,
0: हजुर भएको
1: हजुर बा भनेर। अनि त ठिकै छ नाति, तैँले मलाई त्यो यस्तो उसमा बोलाइस् अनि म आउने मौका पाएँ, ल बा ल अब कुराकानी गर्नु पर्यो, बसौँ है नाति भनिदिन्छन् सर। हो, त्यही चाहिँ मलाई बेसरी नै हार्दो लाग्छ कि सर।
0: ल, त्यही गरिदिनुहोस् न ल, त्यहीकै एक्टिङ गरिदिनुहोस्।
1: हजुर सर, मलाई यो गुड न्युज एफएमद्वारा अनि मलाई त्यो एकदमै मलाई राम्रो पनि लाग्छ अनि मलाई हाँसो पनि लाग्छ, अरू त मलाई खासै केही भन्न आउँदैन सर। अनि
0: भनेपछि अब छुटौँ त?
1: त्यही पऱ्यो चाहिँ मेरो भागमा आज फेरि
0: त्यही पऱ्यो, तर अर्को पालि पऱ्यो भने चाहिँ तपाईँले भन्नै पर्ने हुन्छ है,
1: भन्नु पर्नु हुन्छ। अब म ट्राई गरिराख्छु सर।
0: अब चाहिँ कोसिस पनि गर्नुहोस्, भन्नुहोस् होइन, हँसाउनु पर्यो नि त, कहिले काहीँ मौका पाइन्छ ल आज हँसाऊ भन्यो भने एउटा के न के भनेर हँसाइदिनु पर्यो क्या। जस्तो म एउटा भन्छु ल, जस्तो मेरो जीवनमा क्या, लकडाउनको बेला त के हुन्थ्यो, पानी भन्नाले बत्ती हुँदैन थियो नि त, अनि गर्मीको बेलामा नुहाउन पस्थेँ बाथरुममा होइन, के भयो भने अनि त्यहाँनिर त अब नुहाए टाउकोमा मैले स्याम्पू लगाएँ, अनि जति स्याम्पू लगाउँछु फिजै नआउने क्या। अनि अनि अब ठ्याक्क त्यतिखेरै बत्ती गयो, अब त्यो स्याम्पू देखिँदैन नि त
1: होइन,
0: भरे त त्यो स्याम्पू नभएर अर्कै त्यो के रहेछ भने त्यसलाई के पो भन्छ, त्यो यस्तो बडीमा लगाउने क्या, बडी लोसन चाहिँ रहेछ क्या त्यो भरे होइन, अनि त्यस्तो भएको थियो क्या मेरो जीवनमा। भन्न खोजेको कुरा कतिचोटि त्यस्तो हुन्छ, त्यो पनि एउटा हाँसो नै हो नि त होइन। ल हजुर, अहिलेलाई छुटौँ है त।
1: मलाई एउटा कुरा याद आयो होइन सर।
0: हजुर ल भन्नुहोस्।
1: म एकचोटि चर्च गएकै हाँसो लाउने कुरा गर्छु नि त।
0: हुन्छ हुन्छ।
1: म चाहिँ एउटा मङ्गलबारको दिन प्रार्थनामा मण्डली गएको थिएँ कि सर।
0: हजुर।
1: अनि यहाँबाट चाहिँ गाडी चल्दैन थियो त्यहाँ मण्डली यो हाम्रो चोकसम्म जानलाई।
0: हजुर।
1: अहिले त गाडीहरूको सुविधा छ, त्यति बेला चाहिँ सुविधा हुन्थेन, अनि जुन बाइक आउँछ अनि म चाहिँ त्यही बाइकमा चाहिँ लिफ्ट मागेर जान्थेँ कि सर।
0: हजुर हजुर।
1: अनि म चाहिँ हतार हतार एउटा बाइक आयो, अनि मेरो चाहिँ पसल यहाँ बाटोमै छ, पम्फा दिजुलाई थाहा छ, मेरो पसललाई देखिसकेको छ, पम्फा दिजुले भर्खरै फोन गरिरहेको थिएँ नि। अनि म चाहिँ एउटा बाइक आएँ अनि रोकेर अनि म चाहिँ त्यही बाइकले मलाई चोकसम्म लिफ्ट दिछ भन्दै अनि म चाहिँ मन्डल जान हतार हुन्छ अनि 11 बजेदेखि मेरो चाहिँ सङ्गति सुरु हुन्थ्यो अनि गएको चाहिँ अनि मैले चाहिँ एउटा चाहिँ अनि गएँ अनि गाडी चढेर चोकदेखि अनि सबै मान्छेहरूले मलाई मात्रै हेरेको छ गाडीमा बस्दा के सर
0: हजुर हजुर
1: अनि म चाहिँ किन मलाई सबै मान्छेले आज हेरेको छ भनेर चाहिँ म अचम्म परेको छ कि मलाई यति बेलासम्म मलाई थाहा छैन क्या सर हेरेको छ सबै मान्छेले मलाई मात्रै त्यो गाडीको अनि म त अगाडि बसेको थिएँ मलाई अगाडि बसेँ भनेर सबैले हेऱ्यो भने अनि मलाई लाज लाग्यो अनि म पछाडिको सिटमा बस्न आएँ होइन सर अनि पछाडिको सिटमा बस्न आएँ अनि पछाडिको सिटमा बस्दा पनि मलाई जम्मैले हेरेको हेरै गर्छ म चाहिँ बिच बाटोमै ओर्लिङ्कि जाम
0: भयो
1: अनि पछि गएर सर होइन मैले चाहिँ कस्तो हिसाबले चर्च गएछु भने मलाई तिनीहरूले किन हेरे रहेछ भने मैले चाहिँ एउटा टोइलेटको चप्पल एउटा चाहिँ घरको चप्पल लाएर गएछु
0: हजुर हजुर हजुर हजुर
1: अनि एउटा चाहिँ टोइलेटको एउटा चाहिँ घरको चप्पल लाएर चाहिँ म गएछु गाडीमा अनि पछि त सर अनि म गाडीबाट ओर्लिँदा म त
0: त्यहाँ
1: एक्लै यति हाँस्यो अब म त्यो चप्पल लाएर बाटो बाटो सर्च जाम कि अब म त्यहीँबाट घर फर्केर आऊँ जस्तो भयो के सर म चाहिँ अनि म वरिपरि हाँसेको छु फेरि गाडीबाट ओर्लिएर नि हेरे छन् क्या मलाई चाहिँ मान्छेले
0: हजुर हजुर हजुर कतिचोटि हो यस्तै हुन्छ नि त
1: मलाई यस्तो हाँसो लाग्यो अनि गुरुबा पनि चर्चमा पुगेपछि के के गरेर आउनु भयो आज भन् गुरुबा हेर्छु अनि यस्तो चप्पल लाएर घर आएछु अनि मलाई बाटो बाटोमा हाँस्दै हाँस्दै गएको थिएँ अनि गुरुबाले हो परमेश्वरको प्रेम भने यस्तो हुन्छ भनेर भन्थ्यो क्या मलाई गुरुबाले अनि त्यहाँबाट म त्यसरी पुगेछु अनि त्यो कुरा सम्झेर चाहिँ मलाई एकदम हाँसो लागेको सर
0: हजुर धेरै धेरै धन्यवाद तपाईँले जो साथ दिनुभयो यो एकदमै आशिषमय कुरा पनि हो कतिचोटि परमेश्वरमा हामी एक प्रकारको क्रेजी भएपछि नि हामीलाई केही कुरा थाहा हुँदैन क्या होइन दाउद चाहिँ नाचन कम्मर भाँची भन्छौँ नि त हामी होइन दाउदले जब आराधना गर्थे सबै कुरा बिर्सिन्थे नि त हो त्यो खालको अहिलेलाई छुटौँ है त
1: धेरै धन्यवाद हामीलाई हरेक कुराहरू गर्दै अगाडि बढ्ने परमेश्वरमा अनि यो अवसर मौका हजुरहरूले एकदमै दिशा छ सर हजुरहरूलाई एकदम हृदयदेखि नै हजुर लगायत गुड न्युज एफएम सम्पूर्ण परिवारलाई म धन्यवाद दिन चाहन्छु सर यो समय
0: हुन्छ तपाईँलाई पनि धेरै धेरै धन्यवाद साथ दिनुभयो लक्ष्मीजी अहिलेलाई छुटौँ है त
1: हुन्छ सर आउने दिनहरूमा कोसिस गर्नेछु हुन्छ धन्यवाद जय मसी सर
0: जय मसी र आजको कार्यक्रम एकदमै आशिषमय लाग्यो मलाई चाहिँ यति चाँडो सिद्धिएको महसुस भयो आज र सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जो जतिले जे जे पाउनु भएको छ तपाईँले हामीलाई फोन गरेर पक्कै पनि साथ दिन सक्नुहुन्छ र तपाईँको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाइदिनको लागि पनि अनुरोध गर्न चाहन्छु र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुहुने म्यासेज अफ गड टिभीलाई पनि धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रम झोलाभित्र के छ बाट बिदा हुन्छु धन्यवाद जय मसी नमस्कार.

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम महिमाको वेदि।
2: तिर्खा लाग्यो भन्दैमा, तिर्खा लाग्यो भन्दैमा, हेरेर मात्र तिर्खा मेटिँदैन पानीको। तिर्खा लाग्यो भन्दैमा, हेरेर मात्र तिर्खा मेटिँदैन पानीको। चर्च जाँदैमा ख्रिस्टियन हुँदैन, तिर्खा मेट्नलाई पिउनु पर्छ पानी। असल ख्रिस्टियन हुनलाई यीशु को हुनुहुन्छ भने चिन्नु पर्छ। नाम मात्र ख्रिस्टियन भएर हुँदैन, काम पनि ख्रिस्टियन हुनुपर्छ, अनि मात्र देखिन्छ जीवनमा यीशुको गुण पनि। जय मसीह, तथा हार्दिक स्वागत छ कार्यक्रम महिमाको वेदीको अर्को एउटा नयाँ श्रृंखलामा। कार्यक्रम प्रस्तुता जोनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा ज्ञान अभिवादन चढाउन चाहन्छौ प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ। प्रेसोता, यो कार्यक्रम हरेक हप्ता बिहिबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी विभिन्न मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नुको साथसाथै सुसमाचारीय प्रवचनहरू, जीवन गवाईहरू जो परमेश्वरको महिमासँग सम्बन्धित छ, यी कुराहरू तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ। प्रेसर्ता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँको जीवनमा प्रभु यीशु ख्रीष्टको महिमालाई अवतरित गराउनु रहेको छ। तापनि श्रोता, आज पनि हामी त्यही उद्देश्य अनुरूप तपाईँको घर आँगनमा तपाईँको रेडियो सेट मार्फत आइपुगिसकेका छौ अबको करिब आधी घण्टा सम्मको लागि। श्रोता, यो कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुन अनुरोध गर्दछौ र यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। तापनि श्रोता, अहिलेलाई भने तपाईँको मन र आत्माको तयारीको निम्ति सुन एउटा मिठो गीत र त्यसपछि आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्नेछौ।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने ढिला नगरिकन आजको कार्यक्रमको विषयवस्तुभित्र हामी प्रवेश गर्नेछौ। श्रोता, हामी जो कोही व्यक्ति पनि फलवन्त बन्न चाहन्छौ, अथवा हामी हाम्रो खेतबारीमा भनौ गमलामा अथवा जहाँ कुनै माटोमा पनि जब कुनै कुनै फसलको लागि बिउ छर्छौ, त्यसमा जहिले पनि एउटा अपेक्षा हाम्रो के हुन्छ भन्दा यो बिउ उम्रियोस् र यसबाट धेरै फल फलोस्, ताकि मलाई वर्ष दिनसम्म खानको लागि अनाज मिल्न सकोस् अथवा साग सब्जी मिल्न सकोस् भन्ने नै हुन्छ। कसैले पनि बित्थामा जमिन खोस्रेर त्यसमा बिउ छर्ने काम गर्दैन, उसले अपेक्षा गरेर नै उसले बिउ छर्ने गर्दछ। अझ यसलाई यसो भनौं, कसैले पनि मानिस हेडडोल गर्ने बाटोमा बिउ छर्दैन, न त उसले वन बुट्यानको बीचमा काँडाको झाडीहरूको बीचमा नै बिउ छर्छ, बिउ उसले असल जमिनमा छर्दछ। आदरणीय श्रोता, आज म यस्तै कुराहरू तपाईँको बीचमा गर्न गइरहेको छु जो प्रभु यीशु ख्रीष्टले एउटा दृष्टान्तमा भन्नुभएको छ। प्रिय श्रोता, अनि यहाँ बिउलाई आत्मिक रूपमा परमेश्वरको वचन भनेर भनिएको छ, जुन वचनले सबै मानिसहरूलाई जीवन दिने काम गर्छ। अब वचनले कसरी मानिसलाई जीवन दिन्छ? मानौ कोही व्यक्ति निराशमा छ, तर उसले एउटा सान्त्वना र आशाको वचन सुन्यो भने उसले आफ्नो जीवनलाई निराशाबाट बाहिर निकाल्न सक्छ। कोही व्यक्ति जीवनदेखि हार खाएर अब आफूले आफूलाई सुसाइड गर्न लागिरहेको छ अथवा आत्महत्या गर्न लागिरहेको छ, तर उसले बिउलाई आत्मिक रूपमा परमेश्वरको वचन भनेर भनिएको छ, जुन वचनले सबै मानिसहरूलाई जीवन दिने काम गर्छ। अब वचनले कसरी मानिसलाई जीवन दिन्छ?

सान्त्वनाको वचन पाएमा उसले त्यो कदमलाई रोक्न सक्छ। अब यदि कोही व्यक्ति एउटा स्वयं जसलाई आत्मिक रूपले हेर्ने भने परमेश्वरको वचन भनेर चाहिँ उल्टा व्याख्या गरिएको छ। आधुनिक श्रोता जुन वचनले एउटा भनौ आफै सो अभिप्रेरित भएर संघर्ष गर्ने इच्छा गरेको व्यक्ति छ भने पनि उसले संसारमा शरीर छाउन्जेल संघर्ष गरेर आफ्नो जीवन त जिउन सक्ला, तर उसले मृत्यु पछिको कुराहरूलाई नजानेको कारण अनभिज्ञताको कारण ऊ सायद भन्नुपर्दा त्यसपछि के हुन्छ भन्ने कुरा थाहा पाउँदैन। यदि उसले परमेश्वरको वचन सुन्यो भने त्यसपछि उसले अनन्त जीवनको बारेमा थाहा पाउनेछ र विश्वास गर्नेछ र यसरी उसले आफूलाई बचाउन सक्छ। यसरी सृष्टिकर्ता परमेश्वरको वचन जो छ त्यसले जीवन दिन सक्छ, अझै भनौ अस्तित्वमै नभएका कुराहरूलाई अस्तित्वमा ल्याउन पनि सक्छ। र यसलाई प्रभु येशू ख्रीष्टले बिउको रूपमा दृष्टान्तगत गर्नुभएको छ भने किसानको रूपमा परमेश्वर आफै अझै भनौ येशू ख्रीष्ट आफैलाई उभ्याउनु भएको छ जो बिउ छर्नेवाला छ। त्यसै गरी उहाँले यो दृष्टान्तमा जुन जमिनको कुरा गर्नुभएको छ त्यसलाई मानिसको हृदयसँग उहाँले तुलना गर्नुभएको छ। आदरणीय श्रोता म यो खण्डमा तपाईँको लागि थप केही कुराहरू यो खण्डबाट निकाल्न गइरहेको छु र त्योभन्दा अगाडि यो खण्ड तपाईँको बीचमा सरस्वती पढिदिन चाहन्छु। लेखिएको छ, पछिबाट फेरि समुद्रको किनारमा उहाँले शिक्षा दिन लाग्नु भयो। उहाँका चारैपट्टिका भीड यति ठूलो भयो कि उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र त्यसैमा बस्नुभयो। मानिसहरू चाहिँ समुद्रको किनारका पाखामा बसेका थिए अनि उहाँले तिनीहरूलाई दृष्टान्तहरूमा धेरै कुरा सिकाउनु भयो। उहाँले आफ्नो शिक्षामा तिनीहरूलाई यसो भन्नुभयो, सुन, एकजना बिउ छर्ने मानिस बिउ छर्न निस्कियो अनि छर्दाखेरि केही बिउ बाटोमा परे र ती बिउ चराचुरुङ्गीले आएर खाइहाले अनि केही बिउ ढुङ्गेनी ठाउँमा परे जहाँ धेरै माटो थिएन र माटोको गहिराई नहुनाले ती छिट्टै उम्रिए। घाम निकै चर्केपछि टुसाहरू डढिहाले, जरा नलागेकोले ती ओइलिहाले। केही बिउ चाहिँ काँडाको बीचमा परे र काँडाहरू बढे र बोट निसासिए अनि तिनमा फल लागेन। तर केही बिउ असल जमिनमा परे र उम्रदै र बढ्दै गएर 30 गुणा, 60 गुणा र 100 गुणा फल दिए। अनि उहाँले भन्नुभयो, जसले सुन्ने कान छ त्यसले सुनोस्। जब उहाँ एक्लै हुनुभयो तब 12 जना चेलाहरू र उहाँका ओरपर भएकाहरूले उहाँलाई दृष्टान्तको विषयमा सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, परमेश्वरको राज्यको रहस्य तिमीहरूलाई दिइएको छ, तर बाहिरकाहरूलाई भने सबै दृष्टान्तमा भनिन्छ कि तिनीहरू हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर बुझ्दैनन्, नत्र त तिनीहरूले पश्चाताप गर्ने थिए र तिनीहरूको पाप क्षमा हुने थियो। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू यस दृष्टान्तको अर्थ बुझ्दैनौ, त्यसो भए अरू सब दृष्टान्तहरूको अर्थ कसरी बुझ्छौ? बिउ छर्नेले वचन छर्छ। कोही मानिसहरू बाटोतिर छरिएका बिउ जस्ता छन् जसले तिनीहरूले वचन सुन्छन्, तब तुरुन्तै शैतान आउँछ र तिनीहरूमा छरिएको वचन लगिहाल्छ। त्यसै गरी ढुङ्गेनी ठाउँमा छरिएका यिनै हुन् जसले जब वचन सुन्छन् तब खुसी साथ तुरुन्तै ग्रहण गर्छन्, तर तिनीहरूको आफ्नो जरा नलागेकोले ती थोरै बेर मात्र टिक्छन्। तर जब वचनको कारण संकष्ट वा सतावट आउँछ तिनीहरू तुरुन्तै लडिहाल्छन्। काँडाहरूका बीचमा छरिएका चाहिँ ती नै हुन् जसले वचन सुन्छन्, तर यस संसारको फिक्री र धनको मोह र अरू थोकको लालच आएर वचनलाई निसासिदिन्छ र ती फलवन्त हुँदैनन्। तर असल जमिनमा छरिएकाहरू चाहिँ ती हुन् जसले वचन सुन्छन् र ग्रहण गर्छन् र फल दिन्छन् 30 गुणा, 60 गुणा र 100 गुणा। आमेन। आदरणीय श्रोता, यहाँ प्रभु येशू ख्रीष्टले जो वचनको बारेमा बताउनु भएको छ त्यसलाई चाहिँ बिउको रूपमा भन्नुभएको छ। श्रोता, हामीले कतिपय अवस्थाहरूमा विभिन्न माध्यमहरूबाट परमेश्वरको वचन सुनेका छौ। कति मानिसहरूले सुसमाचार सुन्नु भएको छ, तर कतिले इन्कार गर्नुभयो, कतिले सहजै ग्रहण गर्नुभयो र पछि सानो कठिनाई आउँदा छोड्नु भयो, र कति थोरै चाहिँ जो जीवनभर उक्त सुसमाचारमा विश्वास गरे, ख्रिस्टमा आफ्नो विश्वासको दौड़लाई पूरा गर्नुभयो। अब उद्धार कसको हुन्छ? उद्धार वचन सुन्ने सबैको हुँदैन, तर जो अन्तिमसम्म
स्थिर रहन्छ

0: त्यो व्यक्तिको उद्धार र त्यो व्यक्तिको मुक्ति चाहिँ सम्भव हुन्छ। अनि जो व्यक्ति हर प्रकारको कठिनाई हरेक प्रकारको समस्यामा पनि आफ्नो विश्वासलाई जोगाएर राख्न सफल हुन्छ त्यो व्यक्तिले परमेश्वरबाट उसको हरेक जीवनको पाइलामा सहायता प्राप्त गर्छ र हरेक समस्यामाथि उसले विजय हासिल गर्न सक्दछ। प्रेसरता यदि कोही व्यक्ति विश्वासमा ढलपल छ र ख्रिस्ट यीशुको सुसमाचारलाई एउटा सामान्य र हल्का रूपले मात्र लिएको छ भने त्यो व्यक्तिले ख्रिस्टलाई स्वीकार गरेकै भए तापनि उसले परमेश्वरको वचन अर्थात ख्रिस्टको वचनलाई अनाज्ञाकारीतामा तिरस्कार गरेको कारण उसले उसको विश्वास एउटा भूतप्रेतको जस्तो हुन पुग्दछ र उसले उद्धार पाउँदैन। त्यस कारणले गर्दाखेरि तपाईँ हामीले उद्धार पाउनलाई कस्तो तरिकाको विश्वास गर्नुपर्छ जो चाहिँ हामी दिन प्रतिदिन वचन र विश्वासमा वृद्धि हुँदै गएर एउटा फलवन्त जीवनमा हामी परिणत हुन सक्नु पर्दछ। श्रोता यहाँ हामीले यीशुले दृष्टान्तमा धेरै कुरा सिकाउनु भएको हामी पाउँदछौ। दृष्टान्त चाहिँ एउटा सरल शब्द चित्र वा कथा हो जसले आत्मिक सत्यको दृष्टान्त दिन्छ र जसको आत्मिक बुझ्ने शक्ति थियो तिनीहरूले दृष्टान्तको अर्थ बुझे तर जसलाई आत्मिक बुझ्ने शक्ति थिएन तिनीहरूले यसको अर्थ बुझ्न सकेन। श्रोता बिउ छर्नेको दृष्टान्त परमेश्वरको वचनको प्रचारको विषयमा भनिएको हो। परमेश्वरको वचन एउटा बिउ जस्तै छ जो जमिनमा खस्छ र यस दृष्टान्तमा जमिन चाहिँ चार किसिमका देखिन्छ। विभिन्न किसिमका जमिनको अर्थ विभिन्न किसिमका मानिसहरूको हृदय हो। यो दृष्टान्त पर्दा हामीले आफूसित यही प्रश्न सोध्नु पर्छ कि यी किसिम मध्ये म चाहिँ कुन किसिमको जमिन हुँ अर्थात् तपाईँ हामी जसले सुन्दैछौ ममा कुन प्रकारको मन छ आदरणीय श्रोता। र हामीले अझै हेर्दै जाने हो भने यस बिउ छर्नेको दृष्टान्त भनिसक्नु भएपछि र भीड गएपछि बाह्र चेलाहरू र अरू कोही विश्वासीहरूले यीशुको वरिपरि भेला भएर यस दृष्टान्तको विषयमा सोधे। यीशुले तिनीहरूलाई भन्नुभयो परमेश्वरको राज्यको रहस्य तिमीहरूलाई दिइएको छ अर्थात् तिमीहरूलाई जसले खुला हृदयले परमेश्वरको खोजी गर्छौ तर बाहिरकालाई होइन जसका हृदय घमण्ड र कडा छ जो घमण्डले फुलिएको छ जसले परमेश्वरको खोजी गर्दैन जसले सधैँ उहाँको निन्दा गर्ने र उहाँलाई बदनाम गर्ने उहाँको मण्डलीलाई खेदो गर्ने नियतले मात्रै वचन सुन्छ र बाइबल पढ्छ त्यस्ता व्यक्तिहरूले कहिले पनि रहस्यका कुरा प्राप्त गर्न सक्दैनन् र त्यस्ता व्यक्तिहरू परमेश्वरको राज्यको हकदार पनि हुँदैनन् बरु तिनीहरूमाथि ईश्वरीय क्रोध अरू सामान्य मानिसहरू भन्दा डबल रहिरहन्छ र तिनीहरूलाई परमेश्वरको राज्य पूर्ण रूपले गुप्त राखिनेछ र तिनीहरूको त्यो रहस्य ग्रहण गर्न पनि सक्दैनन् यदि प्रकट भयो भने पनि। परमेश्वरको राज्यको रहस्य चाहिँ मानिसहरूले उद्धार पाउनको निम्ति परमेश्वरले येशु ख्रिस्टमा गर्नुभएको उपाय हो र यसमा ती व्यक्तिहरू समावेश हुन सक्छन् जसका हृदय नम्र छन् पश्चातापी र विश्वासी छन् ती व्यक्तिहरूले मात्र उद्धार बुझ्न र पाउन सक्दछन्। श्रोता परमेश्वरको राज्यमा प्रवेश गर्नको लागि हाम्रा घमण्डी हृदयहरूलाई नम्र पार्नु पर्ने हुन्छ। हृदयमा मनै हुँ भन्ने दम्भी विचार लिएर कसैले येशूको कुरा सिक्न खोज्छ वा वचन बुझ्न खोज्छ भने उसले सक्दैन। श्रोता येशूले दृष्टान्तद्वारा सिकाउनु भयो कि विश्वास गर्ने खुला हृदय भएका मानिसहरूले उहाँको शिक्षा झन राम्ररी बुझुन् तर विश्वास नगर्ने कडा हृदय भएका मानिसहरू अर्थात् बाहिरकाहरूले यसको अर्थ नबुझुन्। दृष्टान्तले विश्वास गर्ने हृदयलाई सत्य प्रकट गराउँछ तर विश्वास नगर्ने हृदयलाई दृष्टान्तले सत्य लुकाउँछ। दृष्टान्तद्वारा सिकाउनाले येशूले कोमल र नम्र हृदय भएकाहरू र कडा घमण्डी हृदय भएकाहरूलाई छुट्याउनु भयो। कडा र घमण्डी हृदय भएका मानिसहरू आफ्नो आँखाले त देख्छन् तर जे देखेका छन् त्यो बुझ्दैनन्। तिनीहरूले येशूलाई देख्छन् तर उहाँ को हुनुहुन्छ भनेर चिन्न सक्दैनन्। यस्ता मानिसहरू आफ्ना मनमा अघि नै परमेश्वरबाट तर्किसकेका हुन्छन्। तिनीहरूले अघि नै परमेश्वरलाई इन्कार गरिसकेका हुन्छन् र अघिबाटै परमेश्वरले तिनीहरूलाई बोलाउनु भएको छ तर तिनीहरूले उहाँको बोलावटलाई अस्वीकार गरेका हुन्छन् र अविश्वासमा रहिरहने यस्ता मानिसहरूले क्षमा पाउने मौका पनि गुमाउँछन् र तिनीहरूले बारम्बार परमेश्वरलाई इन्कार गरेका र उहाँको आज्ञा भङ्ग गरेको हुनाले परमेश्वरले तिनीहरूलाई छोडिदिनुहुन्छ र यिनीहरू परमेश्वरको महिमामा प्रवेश गर्न पाउँदैनन् र महिमा रहित हुन्छन्। यसकारण यस्ता मानिसहरूको आत्मिक आँखा र हृदय बन्द रहनेछन् भन्ने कुरा हामी सहजै बुझ्न सक्छौ। तिनीहरूले येशूका उखानहरूलाई बुझ्न सक्दैनन्, नत्र त तिनीहरूले पश्चाताप गर्ने थिए र तिनीहरूले दृष्टान्त बुझेका भए तिनीहरूको पाप क्षमा पनि हुने थियो। तिनीहरूले दृष्टान्त बुझेनन् र तिनीहरूले पश्चाताप पनि गरेनन्। ख्रिस्टद्वारा क्षमा र उद्धार पनि पाउँदैनन्। अब परमेश्वर आफैले मानिसको आत्मिक आँखा बन्द गर्नुहुन्न, उहाँले मानिसहरूबाट आत्मिक सत्य लुकाउन पनि हुन्न। सबै मानिसहरूले बुझ्न सकेको र बुझेर फर्केको उहाँ चाहनुहुन्छ। सबै मानिसहरूले उद्धार पाएको उहाँको इच्छा हो, तर मानिसहरू आफैले आफ्नो आँखा बन्द गर्छन् र परमेश्वरबाट तर्कन्छन्। तिनीहरू आफैले परमेश्वरको अनुग्रहलाई इन्कार गर्छन्। यसैले मत्ती 13:12 यसो भन्नुहुन्छ, किनकि जससँग छ त्यसलाई दिइनेछ र त्यससँग प्रशस्त हुनेछ, तर जससँग छैन त्यससँग भएको पनि खोसिनेछ। यो चाहिँ एउटा महत्वपूर्ण आत्मिक सत्य हो। जसले परमेश्वरको वचन इन्कार गर्दै जान्छ, अर्थात् उसँग अब छैन, त्यसले केही समयपछि वचनलाई बुझ्ने शक्ति नै सबै गुमाउँछ। तर जसले परमेश्वरको वचन ग्रहण गरेको छ भन्नको मतलब जससँग छ त्यसलाई अझै आत्मिक कुराहरू बुझ्ने शक्ति उसले पाउँछ। मत्ती 13:14-15 पदमा येशू र यसैया 6:9-10 जो भविष्यवाणी प्रभुले दोहोर्याउनु हुन्छ, जुन अगमवाणी मर्कुसले यहाँ 10:12 छोटकरी मात्रै भन्दछन्। मत्ती 13:15 मानिसहरूको दोष स्पष्ट देखिन्छ, किनकि यी मानिसहरूको हृदय बोधो भएको छ र तिनीहरूका कान बहिरा भएका छन् र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्। नत्र त तिनीहरूले आँखाले देख्ने थिए, कानले सुन्ने थिए र हृदयले बुझ्ने थिए र फर्कने थिए र म तिनीहरूलाई निको पार्ने थिए। तब मत्ती 13:16 येशु आफ्ना चेलाहरूलाई भन्नुहुन्छ, तर तिमीहरूको आँखा धन्य हुन् किनकि तिनीहरूले देख्छन्, तिमीहरूको कान धन्य हो किनकि तिनले सुन्छन्। चेलाहरू धन्यका थिए किनभने तिनीहरूले येशु आफैलाई देखेका र सुनेका थिए। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले देखेको कुरा धेरै अगमवक्ता र धर्मी जनहरूले हेर्न उत्कट इच्छा गरे थिए। मत्ती 13:17 उहाँले भन्नुभयो, पुरानो करारका अगमवक्ताहरू र धार्मिक मानिसहरूले येशु ख्रिस्ट मसीहको आगमनको बाटो हेरे, तर आफ्नै जीवनमा चाहिँ देख्न पाएनन्। श्रोता, पद 13-20 येशु उहाँको पछि लाग्नेहरूलाई बिउ छर्नेको दृष्टान्तको गुप्तमा अर्थ खोलिदिनुहुन्छ। बिउ छर्नेले वचन छर्दछ, बिउ छर्ने चाहिँ येशु आफै हुनुहुन्छ। परमेश्वरको वचन एउटा बिउ जस्तै छ, जब त्यो मानिसको हृदयमा रोपिन्छ तब त्यहाँ नयाँ आत्मिक जीवन उम्रन्छ। यो नयाँ आत्मिक जीवन छैन भने कुनै पनि मानिस साँचो ख्रिस्टियन बन्न सक्दैन। प्रेसरता र जो साँचो ख्रिस्टियन छैन ऊ परमेश्वरको महिमामा प्रवेश गर्न पनि सक्दैन। र हामी देख्छौ विभिन्न थरीका जमिनको अर्थ विभिन्न थरीका मानिसको विचार हृदय हो। कोही मानिसहरू बाटोमा भएको जस्तै सारो माटो जस्तै हुन्छन्। बिउ बाटोमा खस्छ तर उम्रदैन। त्यस्ता मानिसहरूले वचन त सुन्छन् तर त्यो तिनीहरूको कडा हृदयमा पस्दैन अनि तुरुन्तै डियाबोलस चरा जस्तै आएर त्यो वचन खाइदिन्छ, खोसिदिन्छ। ती मानिसहरू शास्त्री र फरिसी जस्तै छन् जो घमण्डी र दम्भी छन्। तिनीहरू ती मानिस जस्तै छन् जसले येशूको दृष्टान्त सुन्छन् तर बुझ्दैनन्। तिनीहरू ती मानिसहरू हुन् जसले तयार नपारिएको हृदयले धर्मोपदेश सुन्छन् तर पछि गएर तिनीहरूले सुनेको कुरामा ध्यान लगाउँदैनन् र प्रार्थना गर्दैनन्। येशूले भन्नुभयो, तिमीहरू जे सुन्छौ त्यसमा ध्यान देऊ, हामी सारो माटो जस्तो नहौ, बरु त्यो बिउ उम्रियोस् भनेर बिउ ग्रहण गर्नलाई हामी त्यसको जमिनलाई अर्थात् मनलाई जोतेर तयार पारौ अनि रोपेपछि हामीले त्यो बिउ प्रार्थना र ध्यानले छोपिदिउँ। श्रोता, ढुङ्गेनी जमिन चाहिँ गहिराइ नभएको जमिन हो, जसको माथिल्लो तह भन्दा अलिक तल नै ढुङ्गा हुन्छ। पहिले ढुङ्गेनी जमिनमा परेको बिउ उम्रिन्छ, त्यसपछि त्यस किसिमको मानिसले खुसीसाथ त्यो वचन ग्रहण गर्छ र त्यसको मानिसको कुनै पनि नयाँ कुरा वा विचार उत्सुकतासँग ग्रहण गर्ने स्वभाव हुन्छ। अथवा परमेश्वरको वचन ग्रहण गरेर त्यस किसिमको मानिसले केही व्यक्तिगत फाइदा पाऊ भन्ने आशा मात्रै उसले गर्छ। केही मानिसहरूले जागिर वा छात्रवृत्ति पाउनलाई म ख्रिस्टियन हुँ भनेर भन्छन् भने कसैले उद्धार पाउनलाई सजिलो उपाय खोज्छन्। सुरुमा त्यस्ता मानिसहरूले विश्वास त गर्छन् तर तिनीहरूको विश्वास बलियो हुँदैन। तिनीहरूको विश्वासको जरा ढुङ्गाको कारण गहिरो जान सक्दैन। त्यसकारण घाम लाग्ने बित्तिकै अर्थात् यही संकट वा सतावट आउने बित्तिकै त्यो नयाँ बोट मर्छ अर्थात् तिनीहरूको नयाँ विश्वास मर्छ अनि तिनीहरू तुरुन्तै लडिहाल्छन्। तिनीहरूले परमेश्वरका आशिषहरू पाउने इच्छा गर्छन् तर दाम तिर्न तिनीहरू राजी हुँदैनन्। ख्रिस्टको पछि लाग्ने जति सबै खेदमा पर्छन् भन्ने कुरा याद गर्नुहोस्। 2 तिमोथी 3:12 भनेको छ, धर्मी जीवन जिउन इच्छा गर्नेहरूमाथि संकष्ट आउनेछ अथवा सायद तिनीहरूले आशा गरेको फाइदा अन्तमा पाएनन्, त्यसकारण तिनीहरू निराश र तिता भए। धेरै जना त छन् जसले केही समयसम्म संकष्ट र सतावट सहन्छन् तर अन्तिम समय स्थिर रहँदैनन्, त्यस्ताले उद्धार पाउने छैनन्। संकट र सतावटले कुनै ख्रिस्टियनहरूको विश्वास पुष्टि र बलियो तुल्याउँछ तर अरूहरूको विश्वास बेसकरी हल्लाउँछ। बढ्नको निम्ति हामीलाई घाम चाहिन्छ तर हाम्रा जरा गहिरो जाँदैन भने उही घामले हामीलाई मारिदिन्छ। आपत विपद कष्ट हाम्रो विश्वासका जाँच गर्ने कडीहरू हुन्। यस्ता आपत र विपद कष्टद्वारा नक्कली ख्रिस्टियनहरूबाट सक्कली ख्रिस्टियनहरू छुट्टिन्छन्। श्रोता, त्यसै गरी येशूले भन्नुभयो, काँडाहरू भएको जमिनको माटो चाहिँ स्वयं असल छ, त्यो साह्रो छैन, ढुङ्गेनी पनि छैन, त्यो मलिलो र गहिरो छ, त्यसमा परेको बिउ उम्रिहाल्छ तर छिटो बढ्छ। यस्तो जमिन चाहिँ त्यस किसिमको मानिस हो जसले परमेश्वरको वचन ग्रहण गर्छ र साँचो विश्वास राख्छ र आफ्नो ख्रिस्टियन जीवन राम्रोसँग बिताउन सुरुवात गर्छ। तर त्यो जमिनमा काँडा पनि छन् अर्थात् स्वार्थ, संसारको फिक्री, धनको मोह र अरू थोक्क लालचहरू। परमेश्वरको वचन भन्दा ती नराम्रा कुरा छिटोसँग बढ्छन् अनि त्यस ख्रिस्टियनको आत्मिक जीवन चाँडै निस्यासाइ दिन्छ र त्यस ख्रिस्टियनको आत्मिक जीवन पूर्ण रूपले मर्दैन होला तर अवश्य पनि त्यो फल फल्दैन र नफल्ने हाँगाहरूलाई परमेश्वरले के गर्नुहुन्छ? उहाँले तिनीहरूलाई काटेर आगोमा फालिदिनुहुन्छ, जस्तो यहुन्ना 15:2-6 भनिएको छ। कतिजनाले आफ्नो ख्रिस्टियन जीवन राम्ररी सुरु गरेका छन् तर त्यसपछि फिक्री र लालचको कारण पछि हटेका छन् र पतित भएका छन्। हामीहरू मध्ये कोही छन् कि जो काँडामा भएको त्यस जमिन जस्तै छ? श्रोता, विस्पद तर बिउ छर्नेले व्यर्थमा छर्दैन। परमेश्वरको वचनबाट कुनै ठाउँमा फल आउँदैन तर अरू केही ठाउँमा फल फल्छ। परमेश्वरले भन्नुभयो, मेरो मुखबाट निस्कने वचन मका व्यर्थै फर्किँदैन, यसैया 55:11। जहिले पनि हामी परमेश्वरको वचन प्रचार गर्छौ त्यसबाट अवश्य बाली फल्नेछ। असल जमिन चाहिँ यही जमिन हो जसले फल फलाउँछ र यही जमिनमा ढुङ्गा र काँडाहरू कति छैनन् भनेर येशूले यहाँ भन्नुहुन्न, तर यहाँ उहाँले भन्नुभएको कुरा यो हो कि यो जमिन फल फलाउँछ। हामीहरूमा एक भन्दा अर्काले बढ्ता फल फलाउँछ तर हामी सबै नै परमेश्वरबाट पाएको अनुग्रह अनुसार फल फलाउनु पर्छ। हामीले कुन प्रकारको फल फलाउनु पर्छ? पहिले हामीले पवित्र आत्माको फल फलाउनु पर्छ, गलाती 5:22-23 अनुसार। हुन त यी पवित्र आत्माका फल हुन् तर यी बढ्नलाई हामीहरूले यिनीहरूको लागि माटो तयार पार्नु र पानी हाल्नु पर्छ। दोस्रो प्रकारको फल चाहिँ नयाँ ख्रिस्टियनहरू हुन् जसले हामीले पनि बिउ छर्नु पर्छ, जसबाट नयाँ विश्वासीहरू उत्पन्न हुन्छन्। हामीले फलाएका फल अनुसार हामी परमेश्वरको महिमा गराउँदछौ। अब यस दृष्टान्तबाट हामी बुझ्न सक्छौ कि मानिसको मन जमिन जस्तै छ, त्यसमा ढुङ्गा र काँडाहरू त छन्। विशेष गरी ती काँडाहरू अर्थात् लोभ, कुइच्छा, क्रोध, निन्दा, डाहा आदि छिट्टै बढ्छन्। यसकारण हामीहरूले आफ्नो आफ्नो मन परमेश्वरको वचन र उहाँको नयाँ आत्मिक जीवन पाउनलाई तयार गर्नुपर्छ, जोत्नु पर्छ र ढुङ्गा र काँडाहरू निकाल्नु पर्छ। नत्र भने हामीमा उम्रेको परमेश्वरको वचन र नयाँ जीवन बढ्दैन, बरु खत्तम भएर जाँदछ। तादनी श्रोता, तपाईँ र म परमेश्वरको महिमामा पस्नको लागि असल हृदय आवश्यक पर्छ। अब म तपाईँलाई एउटा प्रश्न छोडेर आज कार्यक्रमबाट बिदा हुन्छु। के तपाईँको हृदय परमेश्वरको महिमामा पस्नको लागि असल जमिन जै छ अथवा यो चारवटा जमिन जस्तै कस्तो प्रकारको हृदय तपाईँसँग छ? आज सो मूल्याङ्कन गर्नुहोस् र यदि तपाईँ यो असल जमिन बाहेक अन्य 3 प्रकारको जमिन जस्तो हुनुहुन्छ भने पश्चाताप गर्नुहोस् र पवित्र आत्मासँग त्यो हृदयलाई परिवर्तन गर्नको लागि सहायता माग्नुहोस्। स्मरण गर्नुहोस् कि परमेश्वरले मानिसहरूको हृदयलाई परिवर्तन गर्न सक्नुहुन्छ र यसको लागि हामीले उहाँसँग सहायता माग्नुपर्छ भन्दै अब भने आजको कार्यक्रम महिमाको बीचबाट बिदा लिने समय भइसकेको छ र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम महिमाको बेदी, गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25,605, अनामनगर, काठमाडौँ, नेपाल, र हाम्रो इमेल jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् त श्रोता, भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रम सम्मको लागि आज्ञा दिनुहोस्। तर जाँदा जाँदै हप्ताभरिको आशिषको निम्ति एउटा वचन खण्ड छोडेर जान चाहन्छौ, जुन रहेको छ यहुन्ना 15:5 लेखिएको छ, डाकको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रह्यो भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। आमेन। परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।
1: News FM 105.1।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिसबाङका साथै नेपालका विभिन्न 14 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमाई अनन्त सूर्य राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी धार्मिकताको विषयमा हेर्नेछौ। सामान्यतया धार्मिकता भन्ने बित्तिकै तपाईँ हामी सबैजनाले यसको अर्थलाई उच्च तवरले बुझ्दछौ, अर्थात धार्मिकताले सबै कुरा असल छ भन्ने कुरा अंकित गर्दछ। आउनु श्रोता, यो विषयमा बाइबलले के भन्दछ त? यही विषयमा केन्द्रित रहेर आज तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलबाट स्पष्ट र विस्तृत रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता, सुसमाचार सबैका लागि कार्यक्रममा फेरि पनि म प्रभुजन साई यहाँहरूलाई हार्दिक नमस्कार तथा जय मसीह टक्र्याउँदछु। श्रोता, यहाँहरूका बीचमा यो कार्यक्रम प्रसारण गर्ने सबै रेडियो मार्फत यहाँहरूलाई यो प्रश्न आउन खोज्दैछौ कि तपाई हामी एकै ईश्वरका सन्तान हौ, तपाई हामी एकै शारीरिक डिजाइनमा बनाइएका छौं, हामीहरूका हरेक अंग प्रत्यंगहरू मिल्दछन् र हामीहरू मानव हौ, मानव सबैलाई परमेश्वरले एकै प्रकारले डिजाइन गर्नुभयो र हामीहरू देखिँदाखेरि रूप फरक देखिए तापनि, हाइट फरक भए तापनि, वेट फरक भए तापनि, परमेश्वरले मानिस जाति सबैलाई एउटा डिजाइनमा बनाउनुभयो र उहाँले यो पनि भन्नुभयो, मेरै स्वरूपमा र मेरै प्रतिरूपमा मैले बनाउनेछु। श्रोता, हामी पवित्र परमेश्वरका स्वरूप र परमेश्वरका प्रतिरूप हौ, अथवा तपाईँ र मैले सृष्टिकर्ता अदृश्य पवित्र परमेश्वरको प्रतिनिधित्व गर्नुपर्छ यो धरतीमा। आज हामी एउटा शब्दको बारेमा हेर्नेछौ श्रोता, यो शब्द हो धार्मिकता अथवा राइटेसनेस। यो धार्मिकता भन्ने शब्द प्रतिदिन बोलिने बोलीचालीहरूको भाषामा भन्दा बाइबलीय भाषामा धर्मी अनि धार्मिकता शब्द अधिक मात्रामा प्रयोग गरिएको पाइन्छ। यद्यपि दुवै शब्द दिन प्रतिदिनका कुराकानीसँग सम्बन्धित भएका हुनाले बाइबलका कतिपय आधुनिक संस्करणहरूले ठिक, उचित, न्यायचित अनि इमान्दार जस्ता शब्दहरू प्रयोग गर्न रुचाएका छन्। धर्मी व्यक्ति त्यो हो जसले अन्य कुराहरू लगायत उचित काम गर्छ वा ठिकसँग चल्दछ। धार्मिक व्यक्ति त्यो हो जुन ईश्वरले लागू गर्न चाहेको व्यवस्था अनुसार हिँड्ने र हिँड्ने प्रयास गर्ने व्यक्तिलाई धार्मिक व्यक्ति भनेर भनिनु पर्दछ। अब धार्मिकताको स्रोत त्यो मानिसहरू सही ट्र्याकमा र सही बाटोमा हिँड्नलाई स्रोत के हो त? जेल हामीहरूको एउटा सुधार केन्द्र हो कि जसद्वारा हामी एक धर्मी व्यक्ति बन्न सक्छौ कि? अथवा सुधार केन्द्रहरू विभिन्न छन् यो धरतीमा, ती सुधार केन्द्रहरू हुन् कि हामीलाई धर्मी व्यक्ति बनाउने? विभिन्न मानिसहरूका शिक्षा दीक्षा र प्रशिक्षणहरू हुन्छन्, तिनीहरू हुन् कि हामीलाई धार्मिक व्यक्ति बनाउने? के हो, हामी कसरी एउटा धर्मी व्यक्ति बन्न सक्छौ त? त्यो कुरा पनि हामी पवित्र धर्मशास्त्र बाइबलमा पाउँदछौ। धार्मिकताको स्रोत भनेको तपाईँ र म मानिस जससँग विभिन्न प्रकारका स्वभावहरू हुन्छन्, यो सबै स्वभाव सहितको यो शरीरको डिजाइन गर्ने र यो सबै क्रिएसन अथवा सृष्टि भएका थोक वस्तुहरूलाई बनाउनु हुने द क्रिएटर सृष्टिकर्ता ईश्वर हुनुहुन्छ। र सिद्ध धार्मिकता केवल परमेश्वरबाट मात्र पाइन्छ भन्ने कुरा हामी पवित्र धर्मशास्त्र बाइबलबाट हामी भेटाउन सक्छौ। उहाँ भलाई गर्नमा सिद्ध हुनुहुन्छ अनि सही र गलतको सिद्ध ज्ञान पनि उहाँसित मात्रै छ भनेर पवित्र धर्मशास्त्र बाइबलको व्यवस्था भन्ने पुस्तकको 32:4 र भजन संग्रह 145:17 साथै यसैया 45:21 र रोमी 9:14 र हिब्रू 6:18 पनि यो प्रस्ताइएको छ। आदरणीय श्रोता, परमेश्वरले मानिसलाई आफ्नै प्रतिरूपमा सृष्टि गर्नुभएकोले मानिसमा पनि धार्मिकताको ज्ञान हुन्छ, ईश्वरीय आत्माको छाप हुन्छ। यदि मानिसहरूका व्यवहार ठिक छन् भने अनि नैतिक दृष्टिकोणमा पनि उनीहरू ठिक छन् भने बाइबलले उनीहरूलाई धर्मी भन्दछ। जुन कुरा उत्पत्ति 7:1 पाउँदछौ, भजन संग्रह 15:2 पाउँदछौ, हितोपदेश 12:3-10 व्याख्या गरेको छ र लुका 1:6 र दोस्रो कुरन्ती 9:9-10 पदले पनि यो प्रस्ताउँदछ। यो धार्मिकता मानिसको आफ्नो चेष्टाद्वारा प्राप्त गरिने नैतिक सिद्धान्त होइन। कतिपय बेला हामीहरूले आफ्नो धार्मिकता आफै गर्न खोज्छौं र प्रयास गर्छौं, यो अति असल राम्रो कुरा हो। तर श्रोता, यो कुनै मानिसले गरेको प्रयासद्वारा मानिसको आफ्नो चेष्टाद्वारा प्राप्त गरिने नैतिक सिद्धान्त होइन, तर विश्वास अनि आज्ञाकारिताद्वारा प्राप्त गरिने परमेश्वरसँगको ठिक सम्बन्ध हो भनेर बाइबलले प्रमाणित गरेको छ। यदि तपाईँ र हामीले बाइबलको यसैया भन्ने पुस्तकको 50:9 हेर्यौं भने अथवा यसरी नै हबकुक भन्ने पुस्तकको 2:4 हेर्यौं भने र रोमीको 3:4-5, 9:31-32, 10:3-4 यसरी नै गलाती 3:3 हेर्यौं भने पनि यो यस्तो धार्मिकता हो जसले परमेश्वरलाई प्रसन्न तुल्याउँदछ अनि निश्चित रूपमा उहाँको सहायता ल्याउँदछ, जुन कुरा भजन संग्रह 45:7-8 र यसैया 56:1 र 1 पत्रुस 3:12 पनि यो हामी शिक्षा पाउँदछौ। आदरणीय श्रोता, तपाईँ र मेरा परमेश्वर एक हुनुहुन्छ। उहाँले आकाश, धरती, बादल, वृष्टि तपाईँ र मेरा अंग प्रत्यङ्ग बनाउनुभयो। तर मानिसहरूको हटीपन, मानिसहरूको अल्पविद्या भयंकरण, यस्ता शब्द र यस्ता स्वभावले गर्दा आज हामी परमेश्वरलाई एकातिर लतारेर हामी आफै आफ्नो जिन्दगीको सुख विलास र विजयमा जान प्रयास गरिरहेका छौं। तर श्रोता, विश्वास गर्नुहोस्, पवित्र धर्मशास्त्र बाइबलमा परमेश्वरको जीवित वाणीले यो आफ्नै बलले र आफ्नै बुद्धिले पूर्ण रूपले प्राप्त गर्न नसकिने कुरा हो भनेर प्रस्ताएको छ। धार्मिकता एउटा निजी व्यवहार मात्र होइन, यो एउटा सामाजिक कुरा पनि हो। परमेश्वरको धार्मिकताले सामाजिक न्यायको माग गर्दछ, जुन कुरा यसैया भन्ने पुस्तकको 5:7-9 र आमोसको 5:5 हामी यो पाउँदछौ। वास्तवमा न्याय भन्ने कुरा बाइबलमा उल्लेख गरिएको धार्मिकताको एक विशेषता अथवा गुण हो। साधारणतया बाइबलले धार्मिकता अनि यससँग सम्बन्धित शब्दहरूलाई कानून रूपले प्रयोग गर्दछ। जहाँ न्यायाधीशले धार्मिकतापूर्वक न्याय गर्नुपर्दछ, कुनै न कुनै मामलामा न्यायाधीश एक प्रकारको ईश्वरीय व्यक्तित्व गनिन पुग्दछ, जुन कुरा उत्पत्ति 18:1, भजन संग्रह 96:1, उपदेश 3:1, प्रेरित 17:1 यस्ता दोस्रो तिमोथी प्रकाशको पुस्तकतिर यो कुरा हामी पाउँदछौ। अरू कुरामा एउटा प्रशासनिक अधिकारी अथवा न्यायाधीश हुन्छ, जुन कुरा लेवी 19:15 र व्यवस्था 4:8 भनिएको छ। निर्दोष अनि अपराधी कर्मश धर्मी र दुष्ट हुन्छन्, अथवा निर्दोष भनेको धर्मी र अपराधी भनेको दुष्ट भनेर गनिन्छ, यो कुरा हामीलाई थाहा छ। निर्दोषलाई मुक्त गरिदिँदा न्यायाधीशले ऊ ठिक वा धर्मी भएको घोषणा गर्छ अनि अपराधीलाई दोषी ठहराउँदा ऊ बेठिक वा दुष्ट भएको घोषणा गर्दछ। यो कुरा पनि हामी प्रष्ट बाइबलको व्यवस्थाको पुस्तक, राजाको, अय्यूबको पुस्तक, मलाकीको, मत्तीको, रोमीका पुस्तकहरूमा हामी पाउँदछौ। विश्वासद्वारा धर्मी ठहराइन्छ, उहाँका वचन अध्ययन गर्ने क्रममा मानिस विश्वासद्वारा मात्रै धर्मी ठहराइन्छ भन्ने बाइबलको सिद्धान्तलाई धार्मिकताको यो कानूनी विचारले अर्थपूर्ण बनाउँदछ। हिब्रू अनि ग्रीक भाषामा धर्मी अनि निर्दोष ठहराउनु भन्ने शब्दको मूल शब्द एउटै छ। निर्दोष ठहराउनुको अर्थ धर्मी ठहराउनु हो। ख्रिष्टमा अनि उहाँको उद्धारको काममा विश्वास गर्नेहरूलाई धर्मी ठहराउने काम परमेश्वरको हो। विश्वासीहरूको आचरणको स्तरमा अथवा यीशु प्रभुलाई मुक्तिदाता र उद्धारकर्ता भनेर पाप पश्चातापको प्रार्थना गरिसकेका मानिसहरूको आचरणको स्तरमा सुधार आएकोमा सन्तुष्ट भएर परमेश्वरले उनीहरूलाई धर्मी ठहराउनुहुन्छ। तर उनीहरू धर्मी भएको घोषणा गर्नुहुन्छ। परमेश्वरको धार्मिकताले पापको दण्डको माग गर्दछ जो ख्रिस्टले पापीहरूको पक्षमा पूरा गरिदिनु भएको छ। त्यसैले परमेश्वरले पश्चाताप गर्ने पापीहरूलाई धर्मी ठहराउनुहुन्छ र यसो गर्दा उहाँ आफै धर्मी ठहरिनुहुन्छ भन्ने कुरा रोमीको पुस्तक 1:16-17, 3:4-5 पनि यो कुरा प्रस्ताइएको छ। गलातीको पुस्तक 2:3 साथै फिलिपीको पुस्तक 3 विश्वासीहरूको धार्मिकताको बारेमा परमेश्वरको जीवित वचनले ती ठाउँहरूमा प्रस्ताउनु भएको छ। यद्यपि धार्मिक कामहरू वा असल कामहरूले कसैको उद्धार हुन सक्दैन, तर मानिसहरूले उद्धार पाएपछि उनीहरूको जीवन धार्मिक कामले परिपूर्ण हुनुपर्दछ, जुन कुरा एफिसी 2 र फिलिपी 1 बताइएको छ। परमेश्वरले एकपल्ट उनीहरूलाई धर्मी घोषित गर्नुभएपछि धर्मी जीवन बिताएर व्यवहारिक रूपमा त्यसलाई सत्य साबित गर्नुपर्दछ। आदरणीय श्रोता, तपाईँ र हामीहरू आज यो धरतीमा जन्मिसकेपछि हामीहरू एउटा पापको सागरमा छौं। पापको सागरमा तैरिरहँदा हामी पापबाट अलग रहन सक्दैनौ। जसरी एउटा समुद्रमा डुंगा चलिरहेको छ भने त्यो डुंगा समुद्रमाथि चलेको छ, त्यसैले त्यो डुंगा पानीमा नछोएर त्यो अलग रहन सक्दैन। त्यसरी नै तपाईँ र हाम्रो जीवन पनि यो धरतीमा जन्मिसकेपछि पापमा नछुएको, पाप कर्ममा नफसेको कोही पनि व्यक्ति हुँदैन। या त तपाईँ हामीले पास्टरलाई लगाऊ, या त हामीले रेभरेन्डलाई लगाऊ, या त हामीले पुजारीलाई लगाऊ, या त हामीले नेता राजा मन्त्रीहरूलाई लगाऊ, हरेक व्यक्तिले आफ्नो जीवनमा पाप गरेकै हुन्छ। त्यसैले श्रोता, तपाईँ र मेरा परमेश्वर भला परमेश्वर भएको कारण उहाँ ईश्वर ईसा मसीह बनेर यो धरतीमा आएर तपाईँ र मेरो जीवनलाई, तपाईँ र मेरो जुन बन्धनमा परेको जीवनलाई स्वतन्त्रता दिन, अन्धकार र अन्यल र अन्धविश्वासमा फसेको जीवनलाई सत्य जीवन र सही दृष्टिकोणमा फर्काउने इच्छा हाम्रा महान परमेश्वरको भयो। त्यसैले ती ईश्वर येशु बनेर आएर तपाईँ र मेरा पाप र अधर्मलाई धुलाउनलाई उहाँले आफ्नो चोखो रगत बगाउनु भएको। आदरणीय श्रोता, यतिखेर हामी ती महान परमेश्वर उद्धारकर्ता येशु ख्रिस्टको सम्झना गर्दै एउटा भजन हामी सुन्नेछौ। त्यहाँपछि फेरि यहाँहरूका बीचमा सुसमाचार सबैका लागि कार्यक्रममा उहाँको दयामा उपस्थित हुनेछौ।

0: आदरणीय श्रोता, हामीहरू धर्मी हुनु पर्दछ। भगवानको दशैं अवतारले धर्मीलाई बचाउने र पापीलाई नाश गर्ने कुरा उहाँले बताउनुभयो र तपाईँ र हामीहरू पाप गर्न मिल्दैन। पाप गर्छौं भने हामी पापी हौं र पापीहरूको न्याय हुन्छ। कुनै पनि धरतीमा अवतार भएका भगवान हरेकले पापीलाई कहिल्यै पनि ठिक मान्नु भएन र तपाई र मैले पनि पापीलाई ठिक मान्दैनौ। इवन हामी आफूले पाप गरेका भए तापनि, इवन हामी आफू शुद्ध र पवित्र रहन नसकेका भए तापनि, इवन तपाई र हाम्रो जीवन दूषित र कमजोर भए तापनि, हामीहरू पापी आदमीलाई घृणै गर्छौ र पाप गर्नुहुन्न भन्ने शिक्षा दिन्छौ। यही कुरा विभिन्न प्रकारका धार्मिक अवतारहरूमा भए र त्यस्ता अवतारहरूमा त्यस्तै पाठहरूमा यही विषयलाई लगेर ठूला ठूला लडाई झगडाहरू बने। यही गर्ने क्रमको केही समय पछि एउटा अचम्मको स्पेसियल घटना घट्यो। त्यो घटना थियो स्वर्गबाट सृष्टिकर्ता ईश्वर यो धरतीमा येशु बनेर आउनु र यो धरतीमा बाटो बिराएका, अलमल्लिएका, अन्धकारमा परेका, अन्धविश्वासमा डुबिरहेका सारा सबै मानिसहरूलाई सत्य येशु ख्रिस्टको नाउँमा पाप पश्चातापको प्रार्थना गराएर मोक्ष र मुक्ति दिनलाई उहाँको इच्छा थियो। त्यसैले श्रोता, तपाईँ र हामीहरू येशु ख्रिस्टमा यो भिन्नता देख्छौ कि अरू सबैले पाप नगर भनेर भने येशु ख्रिस्टले पनि पाप नगर त भन्नुभयो, तर उहाँले पापीलाई घृणा नगरेर पापलाई मात्र घृणा गर्नुभयो। तपाईँ र म पापीलाई उहाँ साह्रै प्रेम गर्नुहुन्छ र तपाईँ र मैले गरिरहेका ती पाप कर्महरूलाई त्यागेर हामी पापीहरू पवित्र ईश्वर येशूको नाममा उहाँमा विश्वास गरेर उहाँको शास्त्र, उहाँको शक्तिशाली वचन बाइबल पाठ गर्दै हामीहरू परमेश्वरको आराधना स्तुति गर्दै यो धरतीको जीवनमा व्यस्त रहौं, तब मात्रै हामी सत्य स्वर्गीय राज्यमा जान पाउँछौ, जहाँ अनन्तको धाम हो, जहाँ मुक्ति र मोक्ष पाएका मान्छे जाने ठाउँ हो, जहाँ जानलाई कुनै पनि धन पैसा, कुनै पनि इज्जत मान खर्च गर्नु पर्दैन, कुनै पनि पशुहरूलाई बलि गर्नु पर्दैन, सिर्फ हामी मानिसहरूले आफ्ना जान अनजान रूपले भए गरेका भूल गल्तीको निम्ति पश्चातापको प्रार्थना येशु ख्रिस्टको नाउँमा गरे पुग्छ। त्यसैले श्रोता, तपाईँ र म ईश्वरका सन्तान हौ, ईश्वरका स्वरूप हौ, ईश्वरका प्रतिरूप हौ, तर हामी एक आपसमा ईश्वर सम्बन्धी खिचतानी भइरहेको छ। कारण एउटा मात्र छ, राम्रोसँग धर्मशास्त्रहरू अध्ययन गर्दैनौ। हामीले यदि धर्मशास्त्र राम्रोसँग अध्ययन गर्यौं भने सारा सृष्टिका मालिक धामका परमेश्वरले बोल्नु भएको, भन्नु भएको यथार्थ कुरा हामीले बुझ्नेछौ। तर दुःखको कुरा, धर्मशास्त्र अध्ययन गर्नलाई फुर्सद मिल्दैन। संसारका कामहरूमा व्यस्त छौ, संसारका धन दौलत इज्जत मानमा व्यस्त छौ। परमपिता परमेश्वरका वाणी, जुन उद्धारकर्ता येशु ख्रिस्टले तपाईँ हामीलाई यो धरतीमा आएर बुझाएर जानुभयो, त्यो कुरा अहिलेसम्म पनि तपाईँ र मैले गर्नुपर्ने एउटा पाठ छ। त्यसैले श्रोता, तपाईँ र हामीहरू परमेश्वर येशु ख्रिस्टको नाउँमा उहाँको चरण पाउमा उहाँको आराधना स्थिति हुने ठाउँलाई खोज्दै खोज्दै जाउँ र परमेश्वरको प्रेम तपाईँ र मेरो जिन्दगीमा झल्किनेछ। तपाईँ र मैले हाम्रा पवित्र परमेश्वर कति महान हुनुहुन्छ, कति स्वच्छ हुनुहुन्छ, कति पवित्र हुनुहुन्छ तब मात्र जान्नेछौ। श्रोता, तपाईँ र मेरा हातका रचनाहरूलाई हामीले ईश्वर नमानौ। कोही पनि कालीगरले बनाएका विभिन्न प्रकारका आकृतिहरूलाई ईश्वर नमानौ। हामी दुःख साथ कमाएका धन पैसालाई ईश्वर नमानौ र विभिन्न बोट बिरुवालाई, सूर्य चन्द्रमालाई ईश्वर नमानौ, किनभने तिनीहरू ईश्वर होइनन् तर ईश्वरले बनाएका थोक वस्तुहरू हुन्। ईश्वर एकमात्र हुनुहुन्छ जो स्वर्ग पृथ्वीका मालिक हुनुहुन्छ, जो येशु ख्रिस्ट बनेर यो धरतीमा आएर तपाईँ र मेरा निम्ति बलि हुनुभयो र उहाँको बलिमा विश्वास गर्नेहरू, उहाँलाई उद्धारकर्ता र मुक्तिदाता भनेर स्वीकार्नेहरू, उहाँको नाउँमा पाप पश्चाताप गर्नेहरू, त्यहाँ पछि निर्जीव वस्तु र सृष्टिलाई ईश्वर नभन्नेहरू उहाँको अनुग्रह र कृपामा पर्दछन् र तिनीहरूले मोक्ष र मुक्ति पाउँदछन्। यो धरतीको जीवन पछि उनीहरू अनन्त अनन्तको स्वर्गीय राज्यमा पुग्दछन्। यसैले श्रोता, तपाईँ र मेरो यो धरतीमा एउटा मात्र सबैभन्दा महत्वपूर्ण स्वार्थ हुनुपर्छ, त्यो हो कोही पनि मानिस मरेर नरकमा जानु नपरोस्, हरेक मानिसहरूले स्वर्गवास पाओस्। यो तपाईँ र मेरो लक्ष्य हुनुपर्दछ र छ पनि। तर श्रोता, सूत्र बिना कहिले पनि सम्बन्धित एन्सर नपाइने भए झै हामी स्वर्ग जानलाई पश्चाताप गर्नुपर्छ। पश्चाताप के कसरी गर्नुपर्छ, कसको नाउँमा गर्नुपर्छ, मिशनरी दाजुभाइ दिदीबहिनीहरूले तपाईँ हामीलाई सिकाउँछन् र हामीहरू मण्डली भवनमा गएर ती येशु मसीहको बारेमा सिकौं, बुझौं, जानौं के उहाँ को हुनुहुन्छ, उहाँलाई किन मान्ने, उहाँलाई विश्वास गर्दा के हुन्छ, हामी प्रष्टै बुझ्नेछौं। त्यसैले श्रोता, परमेश्वरलाई खोज्नु भनेको पैसालाई खोज्नु, धन दौलत इज्जत मानलाई खोज्नु होइन, परमेश्वरलाई खोज्नु भनेको सृष्टिकर्ता परमधामका परमेश्वरलाई बुझ्नु हो र उहाँ तपाईँ र हाम्रो हृदयमा आएर बोलावट गर्न चाहनुहुन्छ। आदरणीय श्रोता, सुसमाचार सबैका लागि कार्यक्रमले यही अनुरोध गर्दछ, हरेक मानिसहरूले येशु ख्रीष्टको नाउँमा पाप पश्चातापको प्रार्थना गर्नै पर्दछ। कुन दिन हामी यो धरती छोडेर जानु पर्ने हो कसैलाई ठेगान छैन, कस्तो प्रकारले हामी यो धरती छोड्नु पर्ने हो कसैलाई ठेगान छैन। त्यसैले परमपिता परमेश्वर येशु ख्रीष्टले भन्नुहुन्छ, तिमीहरूले मेरो नाउँमा पाप पश्चाताप गर, मैले तिमीहरूलाई हिउँ जस्तै सेता र सूर्य जस्तै चम्किला बनाउनेछु। त्यसैले श्रोता, तपाईँ र म मानिस हौ र मानिसलाई उद्धार र मुक्ति दिनलाई ईश्वर यो धरतीमा आउनुभयो। हो, तिनै ईश्वरलाई येशु भनिन्छ जसले अचम्म र उद्वेगका काम गर्नुभयो, जुन येशु अहिले पनि जीवित हुनुहुन्छ, जुन येशुले अहिले पनि तपाईँ र मलाई अति प्रेम गर्नुहुन्छ, आशीर्वादले भरपूर पार्न चाहनुहुन्छ। तर उहाँको वचन के हो, उहाँको लक्ष्य के हो, उहाँको सोच के हो, हामी यो धरतीमा भएका सबै धरतीवासीहरूले बुझ्नु पर्दछ। उहाँको सोच र विचार एउटा मात्र छ, कोही पनि मानिस लुसिफरको भ्रममा परेर नरकमा पुग्नु नपरोस्, हरेक मानिसले स्वर्गीय यथार्थ बुझेर त्यो स्वर्गीय यथार्थ येशु ख्रीष्टको नाउँमा पाप पश्चातापको प्रार्थना गरेर मात्र मिल्छ भनेर हरेकले बुझ्नुपर्छ र बुझोस् भन्ने अपेक्षा छ। त्यसैले श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रममा म फेरि पनि यहाँहरूका बीचमा अनुरोध गर्न चाहदछु कि हामी कुन दिन यो धरती छोडेर जाने हो त्यो ठेगान नभएको कारण छिटो भन्दा छिटो हामी मण्डलीमा अथवा चर्चमा गएर येशु ख्रीष्टको बारेमा बुझेर जानेर हामीले आफ्ना पाप पश्चातापको प्रार्थना छिटो भन्दा छिटो गर्नुपर्दछ। त्यसैले श्रोता, तपाईँ र मलाई रक्षा गर्नुहुने रक्षक परमेश्वर येशु हुनुहुन्छ, जो सत्य हुनुहुन्छ, जो उद्धारकर्ता हुनुहुन्छ, जो मुक्तिदाता हुनुहुन्छ। आदरणीय श्रोता, तपाईँ र मेरो सोच विचारलाई समेत पढ्न सक्ने परमधामका परमेश्वर येशु ख्रीष्ट आज तपाईँ र मेरा पाप र अधर्मका निम्ति बलि हुनु पर्यो र उहाँको बलिद्वारा किनिएका भएको कारण हामीले घमण्ड गर्नुपर्छ त येशु ख्रीष्टको नाममा गर्नुपर्छ, होइन भने धरतीका कुनै पनि धन दौलत इज्जत मान घमण्ड गर्न योग्यका छैनन्, किनभने हामी पापको डल्लो छौं, हामीहरूको जीवनभरि पापको श्राप छ र येशु ख्रीष्टमा विश्वास गरे मात्रै त्यो श्रापहरू मेटिन्छ, अर्को कुनै पनि अवसर नभएको कारण हामी यो सुसमाचार सबैका लागि कार्यक्रम मार्फत यही भन्न चाहन्छौ। आदरणीय श्रोता, येशु प्रभुमा विश्वास गरौं, उद्धार र मुक्ति उहाँमै छ, जीवन उहाँले दिनुहुन्छ, येशु ख्रीष्टलाई आफ्नो जीवनमा निम्त्याउ र उहाँ हाम्रो जीवनमा आउनुभयो भने हाम्रो जीवनले नयाँ मोड लिनेछ र नसोचेका कुरा पूरा हुनेछन् र परमेश्वरको इच्छा अनुसार चल्ने प्रयत्न गरौं। हाम्रा परमेश्वर टिठालो हुनुहुन्छ, तपाईँ र मलाई अति सहायता गर्न चाहनुहुन्छ। त्यसैले श्रोता, धार्मिकता र धर्म भन्नाले भिन्न छ र धार्मिकता भनेको त्यो मानिसहरूको स्वभाव हो जुन मानिसहरू ईश्वरीय अभिषेक ईश्वरीय वरदान पाएका छन्। यो धरतीमा विभिन्न प्रकारका आत्माहरूलाई विभिन्न प्रकारका मूर्तिहरूलाई विभिन्न प्रकारका बोट बिरुवाहरूलाई ईश्वर भनेर हराइरहेका हामी नेपालीहरूको लागि आँखा खोलिदिन ईश्वर यो धरतीमा आउनुभयो। उहाँलाई भनिन्छ येशु ख्रीष्ट। ती येशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता र प्रभु भनेर स्वीकार्न कहिले पनि नहस्कसाउन विन्तीका साथ म यो सुसमाचार सबैका लागि कार्यक्रम मार्फत बिदा हुन्छु। हस्त, परमेश्वर येशु ख्रीष्टको उद्धार सबैलाई मिलोस्। परमपिता परमेश्वरको आशीर्वाद सबैलाई मिलोस्। मैले पाएको खुशी र सुख र आनन्द, परमेश्वरमा विश्वास गर्ने हरेक जनले पाएको सुख आनन्द, चंगाई, उद्धार र मुक्ति यो धरतीका हरेक व्यक्तिले पाओस् भन्ने कामनाका साथ यो कार्यक्रमबाट बिदा हुन्छु। हस्त, नमस्कार। जय मसीह। परमेश्वरले सबैलाई आशीर्वाद दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले महत्वपूर्ण शिक्षा हासिल गर्नु भएको छ। वचनले भने जस्तै धार्मिकता परमेश्वरको सबैभन्दा मन पर्ने कुरा हो, जसले गर्दा परमेश्वरले मानिसलाई योग्य ठान्नुहुँदछ। अर्थात यसलाई स्पष्ट रूपमा भनियो भने सबै कुरामा योग्य भन्ने प्रमाणित गर्नुहुँदछ। हामीले वचनमा सुने जस्तै परमेश्वरले धर्मी जनको प्रार्थनालाई सुन्नुहुँदछ। हो श्रोता, यो कुराबाट पनि यो स्पष्ट आउँदछ कि परमेश्वरले धर्मी व्यक्तिलाई अत्यन्तै रुचाउनुहुँदछ र सबै कुराको योग्य भनेर उहाँले स्वीकार गर्नुहुँदछ। तर श्रोता, संसारमा धार्मिकता प्राप्त गर्न अर्थात परमेश्वरले चाहेको जस्तो धर्मी व्यक्ति बन्न त्यति सजिलो छैन। मानिसले धर्मी बन्नलाई विभिन्न धार्मिक क्रियाकलापहरू गर्ने गर्दछन्, तर पनि ती कुराहरू एट्याच नभएको बाइबलले प्रमाणित गरेको छ। अनि बाइबलले भन्दछ संसारमा कोही पनि धर्मी छैन, अर्थात एकजना पनि धर्मी छैन। यही कुरालाई मध्यनजर गरेर परमेश्वरले पापी मानिसलाई धर्मी बनाउनकै लागि आफ्नो एकमात्र पुत्र येशु ख्रीष्टलाई यस संसारमा मसीहको रूपमा मानिसहरूको पाप मेटाउनको लागि बलिदान हुनलाई पठाउनु भयो, र जसको बलिदानबाट यो संसारमा धार्मिकता प्रकट भएको हामी पाउँदछौ। यसकारण श्रोता, यदि तपाईँ धर्मी व्यक्ति बन्न चाहनुहुन्छ भने येशु ख्रीष्टको बलिदानलाई विश्वास गर्नुहोस् र उहाँले दिन चाहेको धार्मिकतालाई स्वीकार गर्दै तपाईँ धर्मी व्यक्ति बन्नु होस्। वचनमा भने जस्तै धर्मी व्यक्ति सबै कुराको योग्य हुन्छ, र मुख्य कुरा चाहिँ अनन्त स्वर्गीय राज्यको हकदार हुनको लागि येशु ख्रीष्टको बलिदानबाट प्राप्त धार्मिकता अति आवश्यक छ। यसकारण श्रोता, धर्मी हुनलाई अर्थात धार्मिकताको एकमात्र मार्ग येशु ख्रीष्ट हुनुहुन्छ। येशु ख्रीष्ट बाहेक अरू कुनै पनि मार्गले तपाईँलाई परमेश्वरको नजरमा पूर्ण रूपमा एक धार्मिक व्यक्ति बनाउन सक्दैन। यो कुरालाई मनन गर्नुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835, र हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-4557, 98-481-4557, र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक, यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: टुटेकाहरूलाई परमेश्वरले बोलाउनुहुन्छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 31 यहाँहरूलाई स्वागत छ। प्रिय श्रोता, धेरै मानिसहरू सोच्छन् कि परमेश्वरले त्यस्ता मानिसहरूलाई सेवामा बोलाउन रोज्नुहुन्छ जसमा धेरै कम कमजोरीहरू छन्, जो उच्च सम्मानित परिवारबाट आउँछन्। त्यो सत्य होइन। जब परमेश्वरले कसैलाई सेवकाईको लागि बोलाउनुहुन्छ, त्यो मानिसले त्यो पाउने योग्यता प्रमाण गर्न केही गर्नु पर्दैन। उहाँले बोलाउनुहुन्छ किनकि त्यहाँ ठूलो आवश्यकता छ। परमेश्वरले सामान्यतया यस संसारका उच्च र शक्तिशाली मानिसहरूलाई आफ्नो काम गर्न बोलाउनुहुन्न। उहाँले ती मानिसहरूलाई बोलाउनुहुन्छ जो भाँचिएका छन्, जो टुटेका परिवारबाट आउँछन् र जसलाई संसारले मूल रूपमा अस्वीकार गरेको छ। गिदोन त्यस्तै एकजना मानिस थिए। जब परमेश्वरले गिदोनलाई इजरायलका मानिसहरूलाई मिक्तानीहरूबाट बचाउन चुन्नु भएको कुरा बताउन स्वर्गदूत पठाउनुभयो, गिदोनको प्रतिक्रिया यस्तो थियो। न्यायकर्ताको पुस्तक 6:15 गिदोनले उत्तर दिए, हजुर सुन्नुहोस्, म कसरी इजरायललाई बचाउन सक्छु? मेरो गोत्रलाई हेर्नुहोस्, त्यो त मनस्सेमा सबैभन्दा कमजोर छ र मेरा पिताको घरनामा म सबैभन्दा सानो छु। गिदोनलाई यो कुराको कुनै अर्थ थिएन कि परमेश्वरले उनलाई अगुवाको रूपमा महत्वपूर्ण सेवकाईको भूमिका निर्वाह गर्न छान्नुहुनेछ। तर परमेश्वर सधैँ हामीसँग धीरज हुनुहुन्छ। उहाँ हाम्रो हिस्किचाहट, हाम्रो डर र अयोग्यताको भावनालाई बुझ्नुहुन्छ। गिदोनलाई थाहा थियो कि उहाँ अत्यन्तै गरिब परिवारको सबैभन्दा कम महत्वपूर्ण सदस्य हुन्। गिदोनलाई के थाहा थिएन भने परमेश्वरले हाम्रो व्यक्तिगत योग्यताको वास्ता गर्नुहुन्न। उहाँ नम्र व्यक्तिहरू खोज्दै हुनुहुन्छ, तिनीहरू जो आफ्नो क्षमता भन्दा उहाँमा भरोसा राख्न तयार छन्। न्यायकर्ताको पुस्तक 6:16 परमप्रभुले जवाफ दिनुभयो, म तसँग हुनेछु र तैले सारा मिक्तानीहरूलाई एउटै मानिसलाई चाहिँ मार्नेछस्। प्रिय श्रोता, परमेश्वरले धनी परिवारका प्रतिभाशाली बुद्धिमान आत्मिक अगुवाहरू खोजिराख्नु भएको छैन। उहाँ ती व्यक्तिहरूलाई खोजिराख्नु भएको छ जो तिनीहरूलाई नेतृत्व गर्न उहाँको शक्तिमा भरोसा राख्न इच्छुक छन्। हामी मूसामा यसको अर्को उत्कृष्ट उदाहरण देख्छौं। प्रस्थानको पुस्तक 3:10 यसकारण अब जा, मेरा प्रजा अर्थात इजरायलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तलाई फारो कहाँ पठाउँदैछु। मैले धेरै क्रिश्चियनहरूलाई देखेको छु जसले आफूलाई सेवाको लागि नियुक्त गर्छन्। सबै साँचो बोलावटहरू हामीद्वारा नियुक्त हुँदैन, तिनीहरू यीशु ख्रीष्टद्वारा हामीलाई नियुक्त गरिएका हुन्। सेवाको काम गर्न आफूलाई नियुक्त गर्ने हाम्रो ठाउँ होइन। हाम्रो जिम्मेवारी भनेको आफूलाई नम्र बनाउनु हो, यीशु ख्रीष्टसँग सम्बन्ध विकास गर्नु हो, उहाँको आवाज सुन्नु हो र उहाँले हामीलाई दिनुभएको आज्ञा पालना गर्नु हो। धेरै पटक परमेश्वरले ती मानिसहरूलाई सेवामा बोलाउनुहुन्छ जसको जीवन धेरै टुटेको छ। मूसाको सन्दर्भमा पनि त्यस्तै थियो। उसका धेरै कमजोरीहरू थिए। सुरुमा मूसा धर्मपुत्र थिए। उनी आफ्नै मानिसहरूसँग नभई फारोको दरबारमा हुर्केका थिए। पछि उनी एक मिस्त्री सिपाहीसँग रिसाएका थिए र हत्या गरेका थिए। जब उनलाई यस मानिसको हत्याराको रूपमा पहिचान गरियो, मूसालाई मिस्रबाट भाग्न बाध्य पारियो। त्यसपछि उनी उच्चार स्थानमा घरबार विहीन मानिसको रूपमा आफ्नो जीवन बिताउन लागे। परमेश्वरले उनलाई यो बोलावट दिनुहुँदा उनको जीवन धेरै टुटेको थियो। व्यवस्थाको पुस्तक 34:10 त्यस समयदेखि इजरायलीहरूमा मूसा जस्तो कोही अगमवक्ता खड़ा भएको छैन जसलाई परमप्रभुले मुखामुख चिन्नुहुन्थ्यो। प्रिय श्रोता, मूसाको परमेश्वरसँग यस्तो विशेष सम्बन्ध थियो जुन इजरायलका अरू कसैको थिएन। न त मूसा भन्दा पहिले कुनै अगमवक्ताले परमेश्वरसँग यस्तो घनिष्ठ सम्बन्ध अनुभव गरेका थिए। गन्तीको पुस्तकमा हामी यो पनि सिक्छौं कि मुसा पृथ्वीमा सबैभन्दा नम्र मानिस थिए। परमेश्वरले सेवाको लागि सबैभन्दा लोकप्रिय र प्रतिभाशाली मानिसहरूलाई बोलाउनुहुन्न, बरु उहाँले ती मानिसहरूलाई बोलाउनुहुन्छ जसले यीशु ख्रीष्टसँग घनिष्ठ सम्बन्ध विकास गर्छन्, जो उहाँका आज्ञाहरू पालन गर्न इच्छुक छन् र जसले आफ्नो सेवा सफल हुनको लागि आवश्यक पर्ने सबै कुरा प्रदान गर्न परमेश्वरमा भरोसा राख्छन्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: एग्जाम पनि सकियो,
3: मेरो एसई पनि सकियो,
4: मेरो प्लस टू को एग्जाम पनि सकियो,
5: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
6: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
7: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
8: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
7: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
8: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
9: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
10: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
9: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
10: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
9: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
10: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
9: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
10: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिकन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, हामीले केही दिनदेखिबाट चाहिँ गलातीको पुस्तकबाट चाहिँ हाम्रो अध्ययनको यात्रालाई चाहिँ निरन्तर अगाडि बढाइरहेका छौं, जसमा हामीले पावलले गलातीहरूलाई दिएका शिक्षाहरूबाट चाहिँ धेरै कुराहरू सिकिरहेका छौं। र आजको अध्ययनमा चाहिँ हामी विशेष गरिकन यो अध्ययनमा चाहिँ के कुरामा केन्द्रित भएर चाहिँ यो अध्ययनलाई चाहिँ हामी अगाडि बढाउँदैछौँ दाइ?
1: भाइ, यो मुक्तिको मार्ग दैनिकी अध्ययनको यात्रा चाहिँ वास्तवमै आशिषमय र व्यावहारिक जीवनका लागि फलदायी भइरहेको छ। हामीले गलातीहरू र त्यहाँका मण्डलीहरूलाई पावलले दिएका शिक्षाहरू अध्ययन गरिरहेका छौं, जुन आज पनि हाम्रो जीवनको लागि उत्तिकै महत्वपूर्ण छ। आज हामी विश्वासद्वारा धार्मिक ठहरिनु भन्ने विषयमा यो गलातीको अनुभवहरूलाई लिएर अध्ययन गर्नेछौ। भाइ,
0: तै विश्वासद्वारा धार्मिक ठहरिनु भन्नाले कस्तो अनुभवलाई चाहिँ तपाईँले बताउँदै हुनुहुन्छ? कृपया यसलाई अलिक स्पष्ट पारिदिनुहोस् न।
1: अवश्य पनि भाइ, आजको अध्ययनमा पावलले गलातीहरूलाई एउटा महत्वपूर्ण सत्य सम्झाउँछन्। उनले व्यवस्था, रीतिरिवाज वा कर्मकाण्डद्वारा होइन तर येशू ख्रिष्टमाथिको विश्वासद्वारा उद्धार पाएको कुरा बताउँदछन्। पावलले उनीहरूलाई त्यही उद्धारको अनुभव फेरि सम्झाउँदै यो अध्ययनको यात्रालाई अगाडि बढाउनेछ।
0: भनेपछि दाइ, यो अध्ययनले पनि आज हामीलाई चेतावनी दिन्छ जस्तो मलाई लाग्यो, किनकि अझै पनि धेरै मानिसहरू रीतिरिवाज र कर्मकाण्डमा चाहिँ भरोसा गरेर धार्मिक बन्नको निम्ति चाहिँ खोजिरहेका हुन्छन्।
1: तपाईँले एकदम ठिक कुरा भन्नुभयो भाइ। हो, यो अध्ययनले हामीलाई सुसमाचारको सत्यता र उद्धारको निश्चयताको बारेमा सिकाउनेछ। उद्धार मानिसको कर्मबाट होइन तर येशू ख्रिष्टमाथिको विश्वासबाट प्राप्त हुन्छ। त्यसैले आउनुहोस् हामी सबै यो अध्ययनको यात्रामा सहभागी बनौं र साँचो उद्धारलाई ग्रहण गरौं।
2: मित्र, प्रभु येशू ख्रिष्टको मधुर उच्च नाममा तपाईँ सबैलाई मेरो हार्दिक स्वागत छ यस बाइबल अध्ययन कार्यक्रममा। साथै जय मसीह। अब आउनुहोस् प्रार्थना गरौं। स्वर्गीय र पृथ्वीमा विराजमान हुनुहुने हाम्रो जीवित अनि सामर्थी परमेश्वर बुबा, हामी तपाईँको महान प्रेम असीम अनुग्रहको लागि धन्यवाद दिन चाहन्छौ, किनकि प्रभु कारण नै आज हामी जो छौं सो छौं। हामी त प्रभुजी एउटा नलायक तुच्छ व्यक्तिहरू थियौं, पापमा गुमेका निन्दित व्यक्तिहरू थियौं, नर्कतिर लागिरहेका असहाय पापीहरू थियौं, तर तपाईँले आफ्नो अनुग्रह हामी प्रत्येकमाथि दर्शाउनुभयो। आफ्नो एकलौते पुत्र प्रभु येशूलाई यस संसारमा पठाउनु भएर र उहाँ हाम्रो पापको निम्ति कलवारीको क्रुसमा मर्नुभयो र हामीलाई पापबाट उद्धार र मुक्ति दिनुभयो, किनकि प्रभु हामीले त्यस क्रुसको तपाईँको कार्यमा येशू प्रभुको कार्यमा विश्वास गर्यौं। र प्रभु आज तपाईँले हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ, हामीलाई अनन्त जीवनको आश्वासन र निश्चयता दिनुभएको छ, धन्यवाद छ। अनि प्रभु तपाईँले हामीलाई त्यति मात्र होइन हरेक क्षेत्रमा आशिष दिनुभएको छ। तपाईँले हामीलाई यी हाम्रा महान श्रोताहरू दिनुभएको छ, जसले आफ्नो समय हामीलाई यस वचन अध्ययनमा सँगै अध्ययन गर्ने काममा साथ दिइरहेका छन् र आफ्नो बहुमूल्य समय निकालेर यो वचन अध्ययनमा उनीहरू लागिरहेका छन्। तपाईँले यो हृदय तपाईँको वचन सुन्ने अनि त्यसको अध्ययन गर्ने मन दिनुभएको लागि धन्यवाद दिन चाहन्छौ। धन्यवाद दिन चाहन्छौ तपाईँले उहाँहरूलाई आफ्नो वचनद्वारा आशिष दिनुभयो र आफूले उठाएका आशिषका कुराहरू हामीलाई पत्रद्वारा अवगत गराइरहेका छन्। हामी पनि उहाँहरूसँगै धेरै धेरै खुशी छौं र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। कति हाम्रा विश्वासी मित्रहरू, हाम्रा श्रोता मित्रहरू दुःखमा कष्टमा थिए, तर प्रभु तपाईँले उनीहरूलाई सहायता दिनुभयो। तपाईँले तिनीहरूलाई ती सबै समस्याबाट मुक्त गर्नुभयो, आफ्नो आनन्द, आफ्नो शान्ति दिनुभयो, आफ्नो छुटकारा दिनुभयो। तपाईँलाई धन्यवाद दिन चाहन्छौ। र आज कतिजना समस्यामा होलान्, दुःखमा होलान्, कष्टमा होलान्, मलाई थाहा छैन, तर प्रभु तपाईँलाई थाहा छ। प्रार्थना छ तपाईँ उनीहरूमाथि विशेष अनुग्रह गर्नुहोस्। यदि कोही आँसुमा छन् भने तिनीहरूको आँसु पुछिदिनुहोस्। यदि कोही दुःखमा छन् भने, कष्टमा छन् भने तिनीहरूलाई प्रभुजी आफ्नो त्यो दयालु हातको स्पर्श दिनुहोस् र प्रभु आफ्नो चंगाई, आफ्नो शान्ति, आनन्द दिनुहोस्। तिनीको टुटेको हृदयमा मलमपट्टि लगाइदिनुहोस्, किनकि प्रभु तपाईँ मात्र एक त्यस्तो स्थान हो जहाँ सबैले शरण पाउँछ अनि समस्याको समाधान पाउँछ, असहायले सहारा पाउँछ। कतिजनाले सायद विभिन्न परिस्थानी परिस्थितिको कारण आफ्नो आशा छोडिसकेका होलान्, त प्रभु तपाईँमा सबै कुरा सम्भव छ। म उनीहरूको जीवनलाई तपाईँको त्यो अनुग्रही हातमा राख्न चाहन्छु। तपाईँ उनीहरूलाई सम्भाल्नुहोस् प्रभु, तपाईँ लिनुहोस् प्रभु, र प्रभु तिनीहरूलाई त्यो उमङ्ग, त्यो शान्ति दिनुहोस् जुन तिनीहरूले अगाडिका दिनहरूमा आफ्नो जीवनमा अनुभव गरिरहेका थिए। प्रत्येक विद्यार्थी भाइ बहिनीहरूलाई, नानीहरूलाई तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, बुद्धि ज्ञान दिनुहोस्, ताकि प्रभु उनीहरूले आफ्नो अध्ययनमा सफलतापूर्वक पूरा गर्न सकुन्, राम्रो नतिजा, राम्रो परिणाम लिएर। अनि प्रत्येक व्यवसायीहरूलाई, व्यापारी श्रोताहरूलाई पनि तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, उनीहरूको पेसामा, उनीहरूको नोकरीमा, उनीहरूको परिवारमा, तमाम क्षेत्रमा तपाईँको आशिषको हात भएको होस् प्रभु। प्रभुजी, साथै म प्रार्थना गर्छु कि तपाई उनीहरूलाई सधैँ तपाईँको वचन अध्ययनमा लागिरहने, तपाईसँगको प्रेममा रमिरहने र जोडिरहने हृदय र मन दिनुहोस्। धन्यवाद प्रभु तपाईँले हाम्रो प्रार्थना सुन्नुभएको लागि अनि उत्तर दिनुभएको लागि। येशु ख्रिस्टको नाममा यो प्रार्थना माग्छु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन गलाती तीन अध्यायबाट आरम्भ गर्न गइरहेका छौं अनि मुख्य विषय हो विश्वासद्वारा धर्मीकरण, गलातीहरूको अनुभव अनि अब्राहमको उदाहरण। आज हामी खालि तीन अध्याय एकदेखि पाँच पदबाट मात्र देख्नेछौ, त आज हामी देख्नेछौ गलातीहरूको अनुभव। पाउल यस समय वापस गलातीहरूको अनुभवमा जान्छन्। तिनीहरू कसरी उद्धार पाए? तिनीहरू व्यवस्थाद्वारा उद्धार पाएका थिए वा येशु ख्रिस्टमाथि विश्वासद्वारा उद्धार पाएका थिए? म व्यक्तिगत रूपमा अनुभवमा विश्वास गर्छु। जब हामी चार अध्यायमा जानेछौ, अनुभवको विषयमा अरू धेरै विचार गर्नेछौ। आउनुहोस् गलाती तीन अध्याय एक पदमा हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, हे अबुज गलाती हो, जसका आँखाका सामने प्रत्यक्ष देखिने गरी येशु ख्रिस्ट क्रूसमा टाँगिनुभयो, तिमीहरूलाई कसले मोहित गरायो? मित्र, यहाँ हे अबुज गलाती हो, पाउको मतलब हो ए चेतनाहीन गलाती हो। ग्रीक शब्दमा यो एनोइटी मुख्य शब्द नाउसबाट हो, मतलब दिमाग। उसले भनिरहेको छ, तिमीहरूले आफ्नो दिमागलाई प्रयोग गरिरहेका छैनौ। अमित्र यहाँ भन्छन्, हे अबुज गलाती हो, जसका आँखाका सामने प्रत्यक्ष देखिने गरी येशु ख्रिस्ट क्रूसमा टाँगिनुभयो, तिमीहरूलाई कसले मोहित गरायो? अर्को शब्दमा यहाँ पावल के भन्न चाहन्छन् भने प्रभु येशु ख्रीष्ट तिमीहरूको पापको निम्ति क्रूसमा मारिनुभयो ताकि तिमीहरूले जीवन पाउन सक र तिमीहरूले उसमा विश्वास पनि गर्यौ र त्यो जीवन पनि पायो तर अहिले तिमीहरू त्यस तथ्यबाट त्यो वास्तविकताबाट हटिरहेका छौ यसो गर्न तिमीहरूलाई कसले मोहित गरायो भन्छन् तिमीहरूलाई कसले मोहित गरायो अनि आगदी पदमा भन्छन् यति मात्र म तिमीहरूबाट जान्न चाहन्छु तिमीहरूले आत्मालाई व्यवस्थाको कामबाट पायौ कि विश्वासको सुनैबाट मित्र ती गलातीहरू अनुग्रहमा मुनि उद्धार पाइसकेपछि पनि कृष्ण विश्वासद्वारा फेरि व्यवस्था मुनि लागिरहेका थिए अनि पावल तिनीहरूलाई यहाँ यो कुरा देखाउन चाहन्छन् कि तिनीहरूले केवल प्रभु येशु ख्रीष्टमा विश्वासद्वारा मात्र उद्धार पाएका थिए तर कसरी अब तिनीहरू यति चाँडै नै त्यस वास्तविकताबाट हटिगए यहाँ उसले निरन्तर तिनीहरूलाई सोध्दछन् तिनीहरूले आत्मालाई व्यवस्थाका कामबाट पायौ कि विश्वासको सुनैबाट ती गलातीहरू उद्धार पाउनको निम्ति ख्रीष्टमा विश्वास साथसाथै व्यवस्थाको पालन गर्न आवश्यक छ भन्ने कुरातिर लागिरहेका थिए मोहित भइरहेका थिए अहिले यहाँ पावल तिनीहरूलाई सोध्दछन् तिमीहरूले आत्मालाई व्यवस्थाको कामबाट पायो कि विश्वासको सुनाइबाट यहाँ हामी एकदम समाधान हुन आवश्यक छ सुसमाचार अनपेक्षित साँचो अनुभव हो सुसमाचारले अनुभवको पुष्टि गर्दछ त्यहाँ धेरै मानिसहरू छन् आज जो अनुभवदेखि सत्यताको तर्क गर्छन् म व्यक्तिगत रूपमा विश्वास गर्छु कि परमेश्वरको वचन सत्यतादेखि अनुभवको तर्क गर्दछ अनुभवलाई नगण्य सम्झिएको होइन तर यसलाई सत्यताद्वारा जाँचिएको हुनुपर्छ हरेक कोहीको भिन्न भिन्नै अनुभवहरू छन् मैले एक झुट धर्मको संस्थापकलाई आफ्नो अनुभवबारे बाँडिरहेको सुने जो स्त्री थिइन् त्यसपछि मैले अर्को एक स्त्रीलाई आफ्नो अनुभव बाँडिरहेको सुने र तिनीहरू पूर्ण रूपमा भिन्न थिए कुन चाहिँ व्यक्तिलाई म अनुसरण गरौं साँचो भन्दा तिनीहरू मध्ये एकलाई पनि अनुसरण गर्ने छुइन एक समय मिटिङमा एक मानिस खड़ा भयो र धर्मशास्त्रको अंशलाई पढ्यो उसले भन्यो किनकि यस खण्डको अर्थ खुलाईको बारेमा भिन्न भिन्न विचारहरू भएकोले हामी कुनै वाद विवाद चाहँदैनौ मलाई मेरो अनुभवको बताउन दिनुहोस् उसको अनुभव धर्मशास्त्रको आधारको सत्यताबाट धेरै टाढा हटेको थियो उसले आफ्नो अनुभवमा सत्यताको आधारित बनाइरहेका थिए तिमीले सजिलै त्यो गर्न सक्नु हुन्न अनुभवले सुसमाचारलाई पुष्टि गर्नुपर्दछ पद्दुईको अन्तिम खण्डमा भनिएको छ व्यवस्थाको कार्यद्वारा आत्मालाई पायो वा विश्वासको सुनैबाट विश्वासको सुनैबाट पावलको मतलब के हो उसको मतलब कान सुन्ने इन्द्रिय वा सन्देश ग्रहण गर्ने वा सन्देश स्वयं नै मलाई लाग्छ उसको मतलब सबै प्रक्रिया हुन् तपाईँ उद्धार पाउन सक्नुभन्दा पहिले तपाईँले केही कुरा सुन्नुपर्छ किनकि सुसमाचार त्यो हो जुन परमेश्वरले तपाईँको निम्ति गर्नुभयो र तपाईँले यसको बारेमा जान्न आवश्यक छ यस भागमा पावल अनेकौं प्रश्नहरू खड़ा गरिरहेका छन् उसले यी समूहलाई तिनीहरूलाई के भएका थिए अतीतलाई हेर्नको लागि बताउँछन् र छ प्रश्नहरू सोध्दछन् जुनले तिनीहरूको आफ्नो अनुभवसँग गर्नुपर्ने सरोकार छ। पहिलो प्रश्न, व्यवस्थाको कार्यद्वारा आत्मालाई पायौ कि विश्वासको सुनाईद्वारा? पुरानो नियममा पनि कसैले कहिले व्यवस्थाको कार्यद्वारा पवित्र आत्मालाई प्राप्त गरेको कुरा कहीँ पनि छैन। विश्वासको सुनाईबाट उहाँलाई हामी पाउँछौ। गलातीहरूले कहिले पनि आत्मालाई व्यवस्थाद्वारा प्राप्त गरेनन्। पवित्र आत्मा विश्वासमा जीवनको परिवर्तनको प्रमाण हो। धर्मशास्त्रले हामीलाई बताउँछ एफिसी अनि रोमी 8:9 तिमीहरू शरीरमा होइन तर आत्मामा हुन्छौ। तर कोही मानिस ख्रिष्टको आत्मा हुनु हुन्न भने त्यो उहाँको हुँदै होइन। तिमीहरू शरीरमा होइन तर आत्मामा हुन्छौ। तर कोही मानिससँग ख्रिष्टको आत्मा हुनुहुन्न भने त त्यो उहाँकै हुँदै होइन। अनि एफिसी 1:13 भनिएको छ, जसमा तिमीहरूले पनि सत्यको वचन अर्थात तिमीहरूको उद्धारको सुसमाचार सुनेर जसमा विश्वास समेत गरेर प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप लगाएका थियौ। अब यहाँ दोस्रो प्रश्न छ, पद 3, के तिमीहरू यतिका अभूत छौ? आत्मामा शुरू भएर के अब शरीरमा टुङ्गिँदै जान्छौ? के तिमीहरू यतिका अभूत छौ? आत्मामा शुरू भएर के अब शरीरमा टुङ्गिँदै जान्छौ? यो पाउले यही सोधिरहेका छन्। यदि पवित्र आत्मा जसले तिमीहरूलाई परिवर्तन गर्यो, ख्रिष्टमा तिमीहरूलाई ल्यायो र अहिले परमेश्वरको आत्मामा तिमीहरूमा रहनुहुन्छ, फेरि व्यवस्थामा वापस जान लागिरहेका छौ? जुन व्यवस्था खालि शरीरलाई नियन्त्रण गर्न मात्र दिइएको थियो र सोच्दछौ कि तिमीहरू उच्च योजनामा छौ। आगे 4 भन्छन्, 4 के यतिका दुख तिमीहरूले व्यर्थमा भोग्यौ त? यदि यो साँच्चै व्यर्थमा हो भने त। मित्र, पावल गलातीहरूलाई सोधे, तिमीहरूले भोगेका सबै दुःखहरू बेकारमा जान दिँदछौ? उसले उनीहरूलाई याद दिलाउँछन् कि तिनीहरूले सुसमाचार प्राप्त गर्नलाई मूल्य चुकाउनु परेको थियो। के यो सबै व्यर्थ हुन गइरहेको थियो कुनै उद्देश्य बिना? अहिले उसले यो प्रश्न यहाँ खड़ा गर्छन्। 5 यसकारण जसले तिमीहरूलाई आत्माको वरदान दिनुहुन्छ र तिमीहरूमा आश्चर्य कर्महरू गर्नुहुन्छ, के उहाँले यो व्यवस्थाको कर्मबाट गर्नुभएको हो कि विश्वासको सुनाईबाट? तिनीहरूका बीचमा उसले गरेको सेविकाईको बारेमा पाउल यहाँ बताउँछन्। तपाईहरूलाई यादै होला कि उसको प्रेरित्व यहुदी वादीहरूद्वारा आक्रमण भएको थियो। उनीहरूले भने ऊ त पछिबाट बादमा आएका थिए, ऊ मुख्य बारी मध्येका एक चेला थिएनन्। पाउल ख्रिष्टको सेविकाईको समयमा उहाँसँग थिएनन्, तर बादमा साथमा आए। पाउलले गलातीहरूलाई याद दिलाए कि उनै एक व्यक्ति थिए जो तिनीहरूका प्रान्तमा आएका थिए र परमेश्वरको वचन तिनीहरूलाई प्रचार गरेथे र आश्चर्यका कामहरू तिनीहरूको माझमा गरेर देखाएथे। यो उसले व्यवस्थाको कार्यद्वारा गरेका थिएन। त्यो भन्नलाई पाउल निकै होसियार हुनुपर्छ। उसले येशु ख्रीष्टलाई प्रचार गरे तिनीहरूको निम्ति जो मर्नुभएको थियो, फेरि बौरी उठ्नुभयो र जसमाथि तिनीहरू आफ्नो विश्वास राखेथे। जब तिनीहरूले त्यो गरे, आश्चर्यका कामहरू हुन शुरू भयो। तिनीहरू पुनः नवीनीकरण गरिएका थिए। पाउलसँग प्रमाण थियो कि उनी एक प्रेरित थिए। ती दिनमा चिन्हहरू, आश्चर्य कर्महरू प्रेरितहरूलाई दिइएको थियो। जस्तो म जान्दछु, व्यावहारिक रूपमा प्रेरितहरूसँग धर्मशास्त्रमा उल्लेखित सबै वरदानहरू थिए। निश्चित रूपमा तिनीहरूसित चिन्हहरूका वरदानहरू थिए अनि अचम्म अचम्मका काम गर्नेहरू वरदान थिए। पाउल आश्चर्य कर्महरू
3: का वरदान गर्न सक्दथे, उसले बिमारीलाई चंगाई गर्न सक्दथे, मुर्दालाई जीवित बनाउन सक्दथे। सिमोन पत्रुस जो बाह्र मध्येका एक चेला थिए उसले पनि त्यो गर्न सक्यो। यो गर्नु त्यस समयमा प्रेतहरूको चिन्ह थियो। अहिले प्रेतहरूले हामीलाई परमेश्वरको वचन दिएका छन्। हामीसँग ख्रिष्टमा स्थापित विश्वास छ जो मुख्य कुने ढुङ्गो हुनुहुन्छ र हामी त्यो विश्वास छ जुन प्रेतहरू र अगमवक्ताहरूले राखेको जगमाथि निर्माण गरिएको छ। जुन सत्यताको विश्वास उनीहरूको सन्देशले दिन्थ्यो त्यो तिनीहरूको अद्भुत कार्य गर्ने तिनीहरूको योग्यता थियो। तिनीहरूसँग चिन्हहरूका वरदानहरू थिए। तिनीहरूले हामीलाई परमेश्वरको वचन दिएपछि चिन्हहरूको कार्यहरूको समाप्त भए, चिन्हहरूको वरदानहरूको समाप्त भए। वास्तवमा यो प्रेतहरूसँगै समाप्त भए। महत्वपूर्ण बात यहाँ हामीलाई ध्यान गर्नुपर्ने यो छ कि पावल गलातीहरू कहाँ फारसीले व्यवस्थालाई प्रचार गरिरहेको जस्तो आएनन्, तर एक प्रेरित येशु ख्रिष्टलाई प्रचार गरिरहेको जस्तै आए। उसले प्रभु येशु ख्रिष्टलाई प्रचार गरे अनि त्यही कुरा ती मानिसहरूले, ती गलातीहरूले अनुभव गरेका थिए। संक्षिप्तमा हामी हेरौं कि विश्वासद्वारा धर्मी ठहराई गलातीहरूको अनुभव थियो। त्यसकारण उसले तिनीहरूलाई सोधे, तिमीहरूभित्र के पायौ? यस भागमा उसले तीन पटक पवित्र आत्माको उल्लेख गर्छन्। उसले तिनीहरूलाई याद दिलाउँछन् कि तिनीहरूले आत्मालाई व्यवस्थाद्वारा प्राप्त गरेनन्। पवित्र आत्मा मन परिवर्तनको प्रमाण हो। येशु ख्रिष्टमा विश्वासमा आएपछि मन परिवर्तनको प्रमाण हो। यहाँ यो हेर्न आवश्यक छ कि सुसमाचार गलातीहरूको निम्ति वा अरू कसैको निम्ति साँचो अनपेक्षित अनुभव हो। मित्र, सुसमाचार वास्तविकता हो। येशु ख्रिष्टले हाम्रो निम्ति के गर्नुभयो, सो कुरा बारेमा यसले सम्बन्ध राख्छ। सुसमाचार भनेको प्रभु येशु ख्रिष्टले तपाई र मेरो पापको निम्ति आफ्नो जीवनलाई क्रुसमा दिनुभएको, पुरिनुभएको अनि फेरि बौरी उठ्नुभएको तथ्यको सम्बन्ध राख्छ। अनि अनुभवले सुसमाचारलाई पुष्टि गर्नेछ र त्यही नै पावल यस भागमा प्रदर्शन गरिरहेका छन्। मित्र, सुसमाचार पर्याप्त छ, काफी छ। अनुभवले यसको पुष्टि गर्दछ। आउनुहोस् छोटो प्रार्थना गर्दै यस बाइबल अध्ययनलाई अन्त गरौं। प्रभु, हामी तपाईंलाई धन्यवाद दिन्छौ कि आफ्नो वचनद्वारा तपाईँ हामी हरेकसँग आज बातचित गर्नुभयो। तपाईँलाई धन्यवाद छ कि यो वचनको निम्ति, अनि हामी चाहन्छौ कि यस वचन अनुसार हाम्रो जीवन ढालिएको तपाईँ हामीलाई सहायता गर्नुहोस्। तपाईँ हाम्रो मन, हृदयलाई, आत्मालाई तयार गर्नुहोस् ताकि हामी यस अनुसार तपाईँको आत्माको मार्गदर्शनमा हिँड्न सकौं। प्रत्येक श्रोताहरूलाई आशिष गर्नुहोस्, वचन बुझ्ने मन दिनुहोस् र त्यसलाई व्यावहारिक जीवनमा लागू गर्ने मन पनि दिनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु। आमेन।
0: आजको अध्ययनले चाहिँ हामीलाई उद्धारकर्तालाई ग्रहण गर्नको निम्ति चाहिँ उत्साह दिएको छ। साँच्चै नै आजको अध्ययनले हामीलाई यो पनि बताएको छ कि उद्धार व्यवस्था र कर्मकाण्डमा होइन तर येशु ख्रिष्टमा पाइन्छ भन्ने स्पष्ट सन्देश चाहिँ आजको अध्ययनले हामीलाई दिएको छ।
1: पावलले गलातीहरूलाई सम्झाउँछन् कि उनीहरूले पवित्र आत्मा व्यवस्था पालन गरेर होइन तर प्रभु येशु ख्रीष्टमाथि विश्वास गरेर प्राप्त गरेका हुन् भन्ने कुरा आज हामीले यो अध्ययनमा यो सत्यलाई बुझेका छौं।
0: साँच्चै नै दाइ, हामी येशूको मृत्यु र पुनरुत्थानमा विश्वास गरेर उद्धार पाएका मानिसहरू हौ। यदि हामी फेरि कर्मकाण्ड र व्यवस्थामा फर्कन्छौं भने हामी सुसमाचारको सत्यताबाट टाढा जाँदैछौ। मैले आज सिकेको कुरा के पनि हो भने दाइ, असल कामहरू उद्धार पाउनका लागि होइन तर उद्धार पाइसकेपछि परमेश्वरको महिमा र सुसमाचार प्रचार गर्नको लागि चाहिँ गर्नुपर्छ।
1: वाह, तपाईँले एकदमै सही कुरा भन्नुभयो भाइ। प्रभु येशूमा विश्वास गर्ने हरेक व्यक्तिलाई परमेश्वरले पवित्र आत्मा दिनुभएको छ। हाम्रो विश्वास आत्माद्वारा शुरू भएको हो, त्यसैले यसलाई फेरि शरीरमा कर्महरूमा समाप्त गर्नुहुँदैन। हामी विश्वासमा स्थिर रहँदै परमेश्वरको अनुग्रहमा अघि बढ्नुपर्छ। यो सत्यलाई मनमा राख्दै अर्को अध्ययनमा फेरि भेट्ने प्रतिबद्धता साथ परमेश्वरको अनुग्रह, येशू ख्रीष्टको उद्धार र पवित्र आत्माको मार्गदर्शन हामी हरेकसँग रहिरहोस्।
0: आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97।

0: हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420 9797।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम।

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। हरेक दिन हरेक क्षण सृष्टिकर्ता परमेश्वरसँग पवित्र संगीतमा हिँड्दै असल जीवनको राहमा अघि बढ्न प्रेरित गराउने रेडियो प्रस्तुति नयाँ आशामा स्वागत छ। हाम्रा प्रिय श्रोताहरूलाई, परमेश्वर ज्योति हुनुहुन्छ र वहाँमा कुनै अन्धकार छैन भन्ने मिठो वचनका साथ आउनुहोस्, कार्यक्रमलाई अगाडि बढाउँ यो आराधनाको गीत मार्फत।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, सत्यको खोजी नामक यो अध्ययन श्रृंखलामा हामीले विभिन्न विषयवस्तुहरूलाई नियालिरहेका छौं र हाम्रा प्रश्नहरूको जवाफको खोजी गरिरहेका छौं। आउनुहोस्, आज पनि फेरि एकपटक यसलाई अगाडि बढ़ाउनेछौ यो छोटो प्रार्थनाद्वारा। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईंलाई धन्यवाद दिन्छौ किनभने तपाईंले नै हामीलाई सृष्टि गर्नुभएको हो। तपाईंले हप्ताको छ दिनमा सबै कुरा सृष्टि गरेर सातौं दिनमा विश्राम दिनुभयो। तपाईंले यो संसारलाई पूर्णता दिनुभयो। जब तपाईंले बनाउनु भएको यो सुन्दर संसारमा पापको प्रवेश भयो, हामी पापमा हरायौं, तपाईंले हामीलाई बचाउनको निम्ति आफ्नो पुत्र पठाउनुभयो। अनि एक दिन उहाँ फेरि आउनुहुनेछ हामी सबैको न्याय गर्न। त्यो परमेश्वर जसले कलवरीमा आफ्नो जीवन दिनुभयो, हामी विन्ती गर्छौ पिता परमेश्वर, हाम्रो जीवन सही तरिकाले हामी बिताउन सकेका हौ अनि हाम्रा तमाम चिन्ता फिक्रीहरू, हाम्रा समस्याहरू तपाईँकै चरणमा लिएर आउँदछौ किनभने तपाईँ हाम्रो प्रार्थना सुन्नुहुने परमेश्वर हुनुहुन्छ अनि तपाईँ सर्वशक्तिमान हुनुहुन्छ। तपाईँकै चरणमा आज हाम्रो अध्ययनको क्रममा बुद्धि र ज्ञानको निम्ति निवेदन गर्दै हामी हाजिर हुँदछौ प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, तपाईंलाई सम्झना छ भने यो हाम्रो सत्यको खोजी नामक अध्ययन श्रृंखलामा हामीले अहिले जुन विषय पढ़िरहेका छौं त्यसको बारेमा अध्ययन गरिरहेका छौं। त्यो चाहिँ के परमेश्वर साँच्चैकै न्यायिक अनि प्रेमिलो हुनुहुन्छ, के उहाँले सधैं यो संसारलाई यस्तै दुर्गतिमा छोड़ीराख्नुहुन्छ कि एक दिन उहाँ सबै थोक नयाँ बनाउन आउनुहुनेछ, के यो संसारमा उहाँले न्याय गर्नुहुनेछ एक दिन, यसको न्याय कस्तो प्रकारले गर्नुहुनेछ भन्ने कुरा हेरिरहेका छौं। त्यसै सिलसिलामा हामीले परमेश्वरको महिमित दोस्रो आगमन पछि जब पवित्र गणहरू स्वर्गतिर परमेश्वरसँग महाप्रस्थानमा हिँड्छन् अनि 1000 वर्ष बिताउँछन्, त्यसपछि फेरि यो संसारलाई नयाँ तुल्याएर पवित्र स्वर्गीय वासस्थान नयाँ यरूसलेमसँग उनीहरू तल त्यो पवित्र शहरको साथ तल ओर्लिन्छन्, तब त्यहाँ उपस्थित दुष्टहरूले जोर जबरजस्ती गरेर त्यसलाई लिन खोज्छन् भन्ने दृश्यको बारेमा वा त्यो अगमबानीय वचन जुन नयाँ करारको पुस्तकको अन्तिम पुस्तक जसलाई प्रकाशको पुस्तक भनेर भनिन्छ, जुन प्रकाश चाहिँ प्रिय चेला प्रेरित भविष्यवक्ता युहन्नालाई प्राप्त भएको थियो, त्यही पुस्तकबाट हामी अध्ययन गरिरहेका छौं। न्यायको अन्तिम दृश्य जुन चाहिँ ख्रीष्टको महिमित दोस्रो आगमन पछिको 1000 वर्षीय सहस्राब्दीय समयकालको अन्तमा जब पवित्र गणहरू बसेका त्यो पवित्र शहर स्वर्गबाट तल ओर्लिरहेको बेला घटित हुन्छ, त्यस बेलाको बारेमा उल्लेख गरिएको दुःखलाग्दो घटनाले हामीलाई प्रष्ट रूपमा के बताउँछ भने पापको प्रवृत्ति एकदम घातक हुन्छ। भनिन्छ नि, एउटा झुटो बोल्यो भने मान्छेले अर्को झुटो पनि बोल्नु उसलाई सजिलो लाग्छ, त्यसपछि झुटको खेती नै गर्न थाल्छ। पापले यसरी हाम्रो चरित्रलाई नाश गरिदिन्छ कि हामीलाई पत्तै हुँदैन हामी कतातिर गई बसेका त्यो पवित्र शहर स्वर्गबाट तल ओर्लिरहेको बेला घटित हुन्छ, त्यस बेलाको बारेमा उल्लेख गरिएको दुःखलाग्दो घटनाले हामीलाई प्रष्ट रूपमा

सक्यौं हेर। दुष्टताको जनक शैतानको लहलयमा लागेर जब हामी स्वार्थको बाटोमा लाग्दछौं, हामीले खराब कुरालाई खराब देख्न छाड्छौं। मित्रहरू, मानिस पापसँग यति धेरै अभ्यस्त र सहज हुन थाल्छ कि उसको चरित्रबाट प्रेम, सत्यता, नैतिकता, करूणा, पवित्रता, दया र परमेश्वरको भय भन्ने तत्वहरू हराएर गएको हुन्छ। तसर्थ हामी हरेकले हाम्रो जीवनमा परमेश्वरको खोजी गर्नु र पापपूर्ण स्वार्थी कार्य र सोचबाट टाढा हुनु अति नै जरूरी छ। जब त्यो सुनौलो रमणीय आनन्दको पवित्र सहर स्वर्गबाट तल धरतीमा पवित्र गणहरू सहित ओर्लिरहेको दृश्य प्रकाशको पुस्तकले देखाउँछ, सहस्राब्दीय समयको अन्त्यमा तल खण्डहर रूपी धरतीमा रहेका दुष्टहरू जब दोस्रो पुनरुत्थानको प्रतिफलको रूपमा बौरी उठ्छन्, दुःखको कुरा उनीहरूको खराब चरित्र असल चरित्रमा बदलिएको हुँदैन, बल्कि पापको जनक शैतानको लहलयमा लागेर उनीहरू त्यसलाई जबरजस्ती बल प्रयोग गरी तिनलाई लिनलाई अघि बढ्दै जान्छन् र त्यसलाई घेरा हाल्छन्। श्रोता मित्रहरू, उनीहरू यो अवस्थामा पनि यसकारण हुन्छन् किनभने हामीले गएको भागमा पढेको जस्तै, श्रोता मित्रहरू, यो संसारले देखेको अहिलेसम्मकै सबभन्दा सशक्त सामरिक शक्तिले सुसज्जित फौज त्यहाँनिर हुन्छ। दुष्टै दुष्टताले भरिएको ती जमातको फौज त्यहाँ हुन्छ, त्यो विशाल हुन्छ, अनि उनीहरू एकदमै घातक हात हतियारले लैस भएका हुन्छ, सुसज्जित हुन्छ, अनि उनीहरू आफ्नो त्यो शक्तिको प्रयोगद्वारा बलमिच्याइ र थिचोमिचोद्वारा त्यो पवित्र स्थानलाई आक्रमण गरेर उनीहरू लिन चाहन्छ। तर के हुन्छ त दृश्य अगाडि बढ्दै जाँदा? त्यो भविष्यवाणीमा अगमवक्ता युहन्नाले के भन्दछन् त श्रोता मित्रहरू? उनीहरू जसै अगाडि बढ्दै जान्छन् र अचानक उनीहरूले त्यो पवित्र स्थान र पवित्र गणहरू विरूद्ध आफ्नो पोजिसन लिँदै गर्दाखेरि एक तितो सत्यसँग उनीहरूले सामना गर्नुपर्ने हुन्छ। हो मित्रहरू, नसोचेको बेला अन्तिम पलमा फेरि एकपटक एउटा डरलाग्दो सत्यसँग उनीहरूले साक्षात्कार गर्न पुग्दछन् र त्यो सत्य वा यथार्थ के हो भने उनीहरूले यो महत्वपूर्ण तितो यथार्थलाई थाहा गर्न पुग्दछन् जसलाई थाहा गरेपछि उनीहरूको हंसले ठाउँ छोड्दछ। त्यस्तो अवस्थामा उनीहरू आफू पुगेको पाउँदछन् जब उनीहरूले आफ्नो पापपूर्ण स्वार्थी अनैतिक जीवनको कारण उनीहरू त वास्तवमा त्यो पवित्र रमणीय आनन्दको स्वर्गीय वासस्थानको बाहिरपट्टि चरम अन्धकारको स्थानमा पो रहेछन् भने समयको अनन्तताको त्यो एक क्षण, श्रोता मित्रहरू, जब उनीहरूले थाहा पाउँछन् त्यो क्षण फेरि एकपटक उनीहरू खङ्ग्रङ्गै हुन्छन्। फेरि एकपटक सृष्टिको शुरूआतदेखि यसको अन्तसम्म जिएका सबै मानिसहरू अन्तिमपल्ट वा पटकको निम्ति एक आपस वा एक अर्कासँग आम्ने सामने उनीहरूको जम्का भेट हुनेछ। परमेश्वरको थुमाले पवित्र रमणीय आनन्दको स्वर्गीय वासस्थानभित्र रहेको पवित्र गणहरू उनीहरूलाई अगुवाई प्रदान गरिरहनु भएको हुन्छ भने बाहिर अन्धकारमा उनीहरूलाई झूठको पिता अन्धकारको शक्ति शैतान र यही घड़ीमा सबैको अघि खुल्लम खुल्ला हरेक व्यक्तिको न्यायिक सुनवाई हुनेछ। जगतका स्वामी, सृष्टिकर्ता, उद्धारकर्ता परमेश्वरको न्याय आसन अघि थुमाको अघि, श्रोता मित्रहरू, एकैछिन हामी यो वृत्तान्तलाई प्रकाशको पुस्तकको 20 अध्यायको 11 13 पदलाई नियालेर हेरौं है श्रोता मित्रहरू, जहाँ यस्तो लेखिएको छ, तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई, अर्थात परमेश्वर जो सबैका न्यायकर्ता हुनुहुन्छ, उहाँलाई देखे। उहाँको सामु मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामु उभिरहेको देखे र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरा मुताबिक तिनीहरूका काम अनुसार मृतकहरूको इन्साफ भयो। समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आआफ्नो काम अनुसार इन्साफ भयो। श्रोता मित्रहरू, यहाँनिर समुद्र पाताल भन्नाले के भन्न खोजेको भने सबै थोक र सबै स्थानमा भएका सबै मानिसहरूको न्याय परमेश्वरले गर्नुहुन्छ। उहाँको आँखाबाट, उहाँको नजरबाट कोही पनि लुकेका छैन। श्रोता मित्र, जसै पापमा रुमलिएर आफ्नो सारा जीवन नै स्वार्थ, अन्यायपूर्ण घमण्ड

0: भ्रष्टाचार, व्यभिचार, झूठ, लोभ र आदि इत्यादि जस्ता कुरामा खेर फाल्ने हरेक व्यक्तिले आफूलाई परमप्रभुको न्याय आसन अघि खडा भएको थाहा पाउँछन्। उनीहरूले स्वर्गमा रहेको उनीहरूका जीवनको हरेक रेकर्ड समाहित भएको रेकर्ड पुस्तिका अगाडि आफ्नो सबै जीवनको फेहरिस्त खोलिएको थाहा पाउँछन्। अनि कसरी परमेश्वरले आफ्नो पवित्र आत्माको आवाजद्वारा उनीहरूको जीवनकालभरि र आफ्नो पवित्र पुत्र ख्रिस्टद्वारा उनीहरूलाई उनीहरूको जीवनभरि नै उनीहरूसँग पापपूर्ण जीवनमा होइन सत्यता, प्रेम र पवित्रताको बाटोमा तिमीहरू हिँड, ताकि अन्तमा तिनीहरूले स्वर्ग प्राप्त गरून् र उहाँमाथिको आफ्नो विश्वास अनुरूप भनी बोल्नु भएको र उनीहरूको हृदय र जीवन रूपान्तरणका प्रयासहरू जसलाई उनीहरूले खेर फाले र परमेश्वरको प्रेम जो कलवरीमा प्रकट भयो त्यसलाई लत्याएको यथार्थलाई सबैको अगाडि प्रकट गर्नुहुन्छ। प्रत्येकले आफ्नो गल्तीहरूलाई स्वीकार्नेछन् श्रोता मित्र, तर दुःखको कुरा त्यो समय धेरै ढिलो भइसकेको हुनेछ र न्यायको घोषणा भइसकेको हुनेछ। श्रोता मित्रहरू, परमेश्वरले आज अनुग्रहको समय दिनुभएको छ तपाईँ र मलाई हाम्रा तमाम गलत आचरणहरूबाट हामीलाई फर्कनको लागि अनि जीवनलाई नयाँ दिशामा अगाडि बढाउनको लागि, आफ्नो निम्ति होइन अरूको निम्ति बाँच्नको लागि अनि परमेश्वरको महिमा गर्नको लागि र यो जीवनलाई, यसको महत्वलाई थाहा गरेर यो जीवनलाई सत आचरणमा जिउनको लागि परमेश्वरले हामीलाई यो समय दिनुभएको छ। यदि हामीले ढिलो गरिरहेका छौँ भने आजै हो समय असल निर्णय लिनुको लागि, ताकि भोलि हामी दुःखद परिस्थितिको साक्षी बन्न नपरोस्। परमेश्वरले जब सबैको अगाडि रेकर्ड पुस्तिकाहरू खोल्नुहुन्छ तब हामी लज्जित हुन नपरोस्। श्रोता मित्रहरू, आजको यो हाम्रो वचन अध्ययनलाई यही राख्दै गर्दाखेरि प्रिय मित्रहरू, परमेश्वर जो प्रेम हुनुहुन्छ आज पनि तपाईँ र मसँग विभिन्न माध्यमद्वारा बोल्नुहुन्छ ताकि हामी गलत आचरण र बाटोमा नहिँडौं र यदि यसो गर्दैछौ हामी र गलत रवैयामा हिँडिरहेका छौं भने, आफ्नै निम्ति मात्र जिइरहेका छौं भने, स्वार्थले लिप्त भइरहेका छौं भने, हामी बेलैमा सच्चिएर पवित्रता, सत्यता, प्रेम र नैतिकताको राहमा सत आचरणमा हिँडौं भनेर म तपाईँलाई निवेदन गर्न चाहन्छु। के तपाईँ र मैले परमेश्वरको त्यो आवाजलाई सुनिरहेका छौं त? हवस् त, जय मसीह, धन्यवाद, शुभ समय।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाउँ हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

0: श्रोता साथीहरू, यहाँहरूसँग अझै धेरै समय बिताउने चाहना हुँदा हुँदै पनि रोक्न नसकिने समयको उर्दीलाई आत्मसात गर्दै नयाँ आशाको आजको प्रस्तुतिबाट विदा हुने समय आइपुगेको छ। तसर्थ भोलि फेरि यही स्टेशन र यही समय हाम्रो भेट नहुन्जेलसम्मका लागि ख्रिस्ट येशूको प्रेम यहाँ हरेकको जीवनमा रहिरहोस् भन्ने कामनाका साथ आजलाई हामी बिदा हुन्छौ। र जाँदा जाँदै कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी छन् भने हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। साथसाथै यहाँहरूले हामीलाई हाम्रो सम्पर्क नम्बर 9808233620 नम्बर फेरि एकपटक 9808233620 मा पनि सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।
1: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
4: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
3: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
4: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
3: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
4: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
3: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
4: पार्किङ र ग्रीन गार्डन भएको,
3: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
4: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
3: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्खुडोल भैँसीपाटी ललितपुर।
4: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।
5: ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
6: ले, देख्नु भएन, औषधि हालेको।
5: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
9: अब प्रस्तुत छ कार्यक्रम येशूको सन्देश।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय मित्र, सबै ख्रिस्टियनहरू चाहे उनीहरू पूरा जीवनभरि नै येशुख्रिस्टद्वारा उद्धार गरिएका हुन् या भर्खरै उद्धार गरिएका हुन्, उनीहरूमा दैनिक ख्रिस्टियन जीवन सम्बन्धित थुप्रै प्रश्नहरू उब्जिरहेका हुन्छन्, जुन स्वाभाविक कुरा पनि हो। हामीले आज त्यस्तै केही प्रश्नहरूलाई तपाईँको माझमा उत्तरसहित लिएर आएका छौं। हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ।
1: प्रिय श्रोता, आउनुहोस् आजको पहिलो प्रश्नलाई सुनौं।
2: सर्वप्रथम त म तपाईलाई धन्यवाद दिन चाहन्छु कि गएको श्रृंखलामा मलाई तपाईले स्पष्ट रूपमा नै धर्ममा भन्दा ख्रिष्ट येशूमा विश्वास गरिनुपर्ने पाँचवटा कारणहरू बताइदिनुभयो र आज पनि म अनुरोध गर्न चाहन्छु कि कृपया मलाई सोही प्रश्नको बाँकी उत्तर बताइदिनुहोस्।
1: हुन्छ मित्र, यस अघिको हाम्रो कार्यक्रममा मैले तपाईलाई धर्ममा भन्दा प्रभु येशूमा विश्वास गरिनुपर्ने दश कारणहरू मध्ये यी पाँच कारणहरू प्रस्तुत गरेको थिए। पहिलोमा थियो, येशुख्रिष्ट कोही यस्तो व्यक्ति हुनुहुन्छ जसलाई चिनिएको र भरोसा गरिएको हुनुपर्दछ। दोस्रोमा थियो, धर्म चाहिँ विश्वास गरेपछि गरिने केही कुरा हो। तेस्रोमा थियो, धर्मले हृदयहरूलाई परिवर्तन गरिदिँदैन। चौथोमा थियो, धर्मले सानो कुरालाई नै ठूलो बनाइदिन्छ। र पाँचौं कारण चाहिँ थियो, धर्मले परमेश्वरको सामुन्ने भन्दा मानिसहरूकै सामुन्ने ठिक ठहरिने प्रमाणलाई प्रदान गर्दछ। म आशा गर्छु तपाईलाई यी पाँचैवटा बुदालाई प्रस्तुत गर्दा भनिएका कुराहरू याद भयो होला। अब हामी छैठौं कारणलाई हेर्नेछौ, जुन हो धर्मले हामीलाई कपटीहरू बनाउँछ। मित्र, येशुख्रिष्टले धर्मका शास्त्री र फरिसीहरूलाई भन्नुभयो, तिमीहरूलाई धिक्कार, किनकि तिमीहरू ती चिहानहरू जस्ता छौ जो देखिँदैनन् अनि चालै नपाई मानिसहरू तीमाथि हिँड्दछन्। लुका 11:44। परमेश्वरको भय मान्ने मानिसहरू जस्तो भएर प्रतिष्ठित व्यक्ति झैं देखियोस् भनेर उचित पोशाक लाएर धार्मिक सेवाहरूमा उपस्थित हुँदै कार्यहरू गर्नुभन्दा केनै पो राम्रो देखिन्छ र तर पनि कति त्यस्ता धार्मिक शास्त्रीहरू, सेवकहरू र विश्वासयोग्य अनुयायीहरू छन् जसले आफ्ना पत्नीहरूबाट प्राप्त हुने सम्मान र उत्साहलाई दबाएर राख्दछन्, आफ्ना छोराछोरीहरूबाट प्राप्त हुने ध्यानलाई र आफ्ना साम्प्रदायिक दुश्मनहरूबाट प्राप्त हुने प्रेमलाई दबाएर राख्दछन्। हामीले प्रायजसो बिर्सिने कुरा जुन छ त्यसलाई येशूले जान्नुहुन्थ्यो र त्यो यही हो कि असल देखिने मानिसको पनि एउटा दुष्ट हृदय हुन सक्दछ। अब आउनुहोस् धर्ममा भन्दा ख्रिस्ट येशूमा विश्वास गरिनुपर्ने सातौं कारणतिर जाउँ र त्यो यो हो, धर्मले एउटा कठिन जीवनलाई झन कठिन बनाइदिन्छ। प्रिय मित्र, धर्मले हृदयलाई परिवर्तन गर्न नसक्ने भएको कारणले गर्दा त्यसले मानिसहरूलाई यस्ता नियमहरू र आशाहरूद्वारा नियन्त्रण गर्ने प्रयास गर्दछ, जुन कुराहरूलाई चाहिँ ती धर्मगुरूहरूले पनि पालन गरिरहेका हुँदैनन्। जसले ती कुराहरूलाई नियमहरूका रूपमा लागू गर्नलाई व्याख्या गर्दछन्, बोझ सम्बन्धित यही तथ्यलाई ध्यानमा राख्दै येशूले भन्नुभयो, तिमी व्यवस्थाका पण्डितहरूलाई, धार्मिक नियममा दक्ष व्यक्तिहरूलाई पनि धिक्कार, किनकि बोक्न नसक्ने भारी मानिसहरूमाथि तिमीहरू लाद्दछौ, तर तिमीहरू आफै चाहिँ एक औंलाले पनि ती भारीहरू छुदैनौ। लुका 11:46। धर्म चाहिँ उच्च तहका उचित व्यवहार र सम्बन्धहरूलाई वर्णन गर्दा असल ठहरिएको देखिन्छ। तर धर्म ती व्यक्तिहरूलाई वास्तविक र कृपालु सहायता उपलब्ध गराउनलाई कमजोर ठहरिन्छ, जसले महसुस गरेका हुन्छन् कि तिनीहरू धर्मका अपेक्षाहरू अनुसार जिएका छैनन्। अब भने हामीहरू धर्ममा भन्दा ख्रिस्ट येशूमा विश्वास गरिनुपर्ने कारणहरूलाई अध्ययन गर्ने क्रममा आठौं कारणमा आइपुगेका छौं, र त्यो हो धर्मले हामी आफैलाई छलमा पर्नलाई सजिलो बनाइदिन्छ। प्रिय मित्र, कसैले ठट्टा गर्दै भनेका छन्, म मानवतालाई प्रेम गर्छु, मानिसहरूलाई पो म सहन सक्दिन। फरिसीहरूले एक तरिकामा त्यस्तै खालको व्यवहार गरेका थिए, तर त्यो ठट्टा थिएन। येशु ख्रिस्टका अनुसार फरिसीहरूले मरेका अगमवक्ताहरूका चिहान बनाउनमा र उनीहरूलाई सम्मान दिनमा नै आफ्नो घमण्ड गर्दथे। व्यङ्ग्य यही थियो कि जब तिनीहरूले एक साँचो अगमवक्तालाई भेटे, तिनीहरूले उनलाई मार्न चाहे। बार्कले नामक एक व्यक्तिले भनेका छन्, तिनीहरूले तारिफ गर्ने भनेकै मृतक अगमवक्ताहरूको मात्र नै हो। जब तिनीहरूले एक जीवित अगमवक्तालाई भेट्दथे, तिनीहरूले उनलाई मार्ने नै प्रयास गर्दथे। तिनीहरूले मरेका अगमवक्ताहरूका आदर चाहिँ छियानहरू र स्मारकहरू बनाएर गर्दथे, तर जिउँदोलाई तिनीहरूले सताएर र मारेर अनादर गर्दथे। पवित्र बाइबलमा येशु ख्रिस्टले यही कुरालाई नै लुका 11:47-51 व्यक्त गर्नुभएको छ, र मत्ती 23:29-32 रहेका कुरा पनि यही खण्डसँग समानान्तर छ। फरिसीहरू आफ्नै कारणले मूर्ख ठहरिए। तिनीहरूले आफैलाई चाहिँ अगमवक्ताका हतियारहरूका रूपमा सोचेनन्। धर्मगुरूहरूले आफैलाई एउटा यस्तो व्यक्तिको रूपमा हेर्दैनन् जसले परमेश्वरलाई इन्कार गर्दछ। अब आउनुहोस्, धर्ममा भन्दा ख्रिस्ट येशूमा विश्वास गरिनुपर्ने नौ कारणतिर जाउँ, र त्यो हो धर्मले ज्ञानको साँचो अर्थात कुञ्जीलाई लुकाइदिन्छ। प्रिय मित्र, धर्मको एउटा सबैभन्दा ठूलो खतरा भनेकै यही हो। त्यसले हामीलाई मात्र खतरामा पार्ने होइन कि त्यसले त अरूहरूलाई पनि खतरामा ल्याउने काम गर्दछ। येशूले उहाँका दिनमा रहेका अत्यन्तै धर्मी देखिने बाइबलीय पण्डितहरूलाई यसो भन्नुभएको थियो, तिमी व्यवस्थाका पण्डितहरूलाई धिक्कार, किनकि तिमीहरूले ज्ञानको साँचो लिन त लियौ, तर तिमीहरू आफै पनि भित्र प्रवेश गरेनौ अनि अरू पस्नेहरूलाई पनि रोक्यौ। लुका 11:52। धर्मगुरूहरूले मानिसहरूलाई परमेश्वरका वचनबाट ध्यान भङ्ग गराएर ज्ञानको साँचो लिन्छन् र साम्प्रदायिक रूपमा ठिक ठहरिने अनावश्यक रूपमा थपिएका संस्कारहरू र अपेक्षाहरूद्वारा हृदयको उचित ध्यानलाई मोडिदिन्छन्। मानिसहरूलाई परमेश्वरतिर टुर्याउनुको सट्टा धर्मगुरूहरूले आफैतिर र आफ्नै निजी नियमतिर ध्यानलाई केन्द्रित गर्नतर्फ लागेका हुन्छन्। धर्मगुरूहरू त्यस्ता व्यक्तिहरू हुन् जसले केवल प्रभु येशू ख्रिस्टले मात्र गर्न सक्नुहुने कार्यहरूका निम्ति तिनीहरूका आफ्ना धर्मका विश्वासहरू र कार्यहरूमा भर पर्दछन्। अब आउनुहोस्, धर्ममा भन्दा ख्रिस्ट येशूमा विश्वास गरिनुपर्ने दशौं कारणतिर जाउँ, र त्यो हो धर्मले त्यसमाथि आस्था राख्नेहरूलाई अनुचित बाटोतिर डोर्याउँदछ। प्रिय मित्र, पवित्र बाइबलको मत्ती 23:15 येशूले भन्नुभयो, धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो पाखण्डीहरू, किनकि तिमीहरू एकजनालाई आफ्नो मतमा ल्याउनलाई समुद्र र जमिन चाहर्दछौ र त्यो तिमीहरूको मतमा आएपछि त्यसलाई आफूभन्दा दोब्बर नरकको छोरो बनाउँछौ। प्रिय मित्र, तपाईँले यस वचनबाट पनि स्पष्ट थाहा पाउनुभयो कि धर्मका अनुयायीहरू दोब्बर खतरामा छन्। तिनीहरूले आफ्नो नयाँ मार्गतिर बढेको जीवनमा दोब्बर उत्साह ल्याउँछन् र जोसका साथ तिनीहरूले विवेकशून्य तवरमा आफ्ना नेत्रहीन शिक्षकहरूका प्रतिरक्षा गर्दछन्। तिनीहरूले आफ्नो भरोसा यस्ता मानिसहरूमा राखेका छन् जसले जीवन र क्षमा र एक असीम मुक्तिदाताको सम्बन्धलाई संस्कारहरू र नियमहरूका एउटा प्रणालीसित साथफेर गरेका छन्। धर्म त्यसको आफ्नै स्थानमा महत्वपूर्ण छ। याकुब 1:26-27, तर त्यो केवल तब मात्र एउटा महत्वपूर्ण भाग बन्न पुगेको हुन्छ जब त्यसले हामी मानिसहरूलाई प्रभु येशु ख्रिस्ततिर जानलाई निर्देशन दिदछ। ख्रिस्त येशु प्रभु जो हाम्रा पापहरूका निम्ति मर्नुभयो र उहाँले अब आफ्नो जीवनलाई तिनीहरूद्वारा जिउनलाई उपलब्ध गराउनुहुन्छ जसले उहाँमाथि भरोसा गर्दछन्। गलाती 2:20 र तितस 3:5। अब आउनुहोस् अघि भर्खरै उल्लेख गरिएका पवित्र बाइबलका वचनहरूलाई पनि पढिहालौं। यदि कोही मानिसले आफूलाई धर्मी सम्झदछ तर आफ्नो जिब्रोमा लगाम लगाउँदैन तर आफ्नो हृदयलाई धोका दिन्छ भने त त्यस मानिसको धर्म व्यर्थ हुन्छ। परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो। अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु र आफूलाई संसारबाट निष्कलङ्क राख्नु। याकुब 1:26-27। किनकि परमेश्वरको निम्ति म जिउन सकु भनेर व्यवस्थाद्वारा व्यवस्थाको लेखी म मरेको छु। म ख्रिस्तसँगै क्रुसमा टाँगिएको छु। अब उपरान्त जिउने म होइन तर ख्रिस्त ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। परमेश्वरको अनुग्रह म पन्छाउँदिन किनकि व्यवस्थाद्वारा धर्मी ठहरिने हो भने त ख्रिस्त व्यर्थैमा मर्नुभयो। गलाती 2:19-21। तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन तर उहाँले आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो जो उहाँले हाम्रा मुक्तिदाता येशु ख्रिस्तद्वारा हामीमाथि प्रशस्त गरी खन्याउनुभयो ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकार बन्न सकौं। तितस 3:5-7। मित्र, यिनै वचनको पढाइसँगै धर्ममा भन्दा ख्रिस्त येशूमा विश्वास गरिनुपर्ने 10 कारणहरू बताउने क्रमलाई म अन्त्य गर्न चाहन्छु र म विश्वास गर्छु कि तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो। यसैको साथमा म तपाईँलाई उत्साह दिन चाहन्छु कि यस विषयमा अझै अधिक कुराहरूलाई थाहा गर्नको लागि नियमित रूपमा तपाई आफैले नै प्रार्थना साथ पवित्र बाइबललाई पढ्नुहोस् र अहिलेलाई हामी अर्को प्रश्नतिर जाने छैनौं। कृपया अरू प्रश्नलाई अर्को पटक सोधिदिनुहोला। धन्यवाद। प्रिय श्रोता मित्र, आजको यस प्रसारणलाई सुनिरहँदा यदि तपाईँले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुपर्दछ भनिने कुरालाई न्यायसंगत नै देख्नुहुँदछ भने मनमा यति कुरा याद राख्नुहोस् कि परमेश्वरको परिवारलाई पवित्र बाइबलले यसो भन्दछ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, धार्मिक प्रयासहरू र काम पूरा गराईहरूद्वारा होइन, नर्तता मानिसले घमण्ड गर्नेछ। एफिसी 2:8-9 ख्रिस्टले उपलब्ध गराउनुहुने मुक्ति चाहिँ धार्मिक प्रयासहरूका निम्ति दिइएको एउटा इनाम होइन, तर ती सबैलाई दिइने वरदान हो जसले उहाँमाथि भरोसा राख्दछन्। परमेश्वरले दिनुहुने मुक्तिको वरदानलाई स्वीकार गर्नको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ। परमेश्वर, मलाई थाहा छ म एक पापी हुँ, मलाई थाहा छ म आफैले आफैलाई बचाउन सक्दिन, म विश्वास गर्छु येशु मेरा पापहरूका निम्ति क्रुसमा मर्नुभयो, म विश्वास गर्छु उहाँ मृत्युबाट बौरी उठ्नुभयो, ती सबैद्वारा उहाँको जीवन जिउनलाई जतिले उहाँमाथि विश्वास गर्दछन्, अब म उहाँलाई मेरो मुक्तिदाताको रूपमा स्वीकार गर्छु, म तपाईँले दिनुहुने क्षमा र सदा सर्वदा रहने जीवनलाई ग्रहण गर्दछु। धन्यवाद पिता, येशूको नाउँमा म प्रार्थना गर्छु, आमेन। श्रोता मित्र, हामी आशा गर्छौं तपाईँले आफ्नो हृदयमा येशु प्रभुलाई निम्त्याउनु भएको छ र उहाँले उपलब्ध गराउनु हुने मुक्ति र अनन्त जीवनको भागीदार बन्नु भएको छ।
0: हामी आशा गर्दछौ कि हाम्रो कार्यक्रमको यस भागले तपाईंलाई क्रिस्टियन विश्वासमा उत्साहित पारेको छ। हामीलाई सुन्नुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

श्रोता, हामी एकदमै खुसी छौं कि तपाईँले आज यीशुको सन्देश कार्यक्रमलाई सुनिरहनु भएको छ। तपाईँले गर्नुभएको यस कार्यको निम्ति हामी तपाईँप्रति कृतज्ञ छौं र यसरी नै निरन्तर हामीलाई सुनिरहनुहुन्छ भन्ने हाम्रो आशा छ। हामी कलवरी ख्रिस्ट महिमा चर्च परिवारले निरन्तर तपाईँ श्रोताहरूका लागि प्रार्थना गरिरहेका छौं र प्रिय ख्रिस्ट विश्वासी जनहरू, कृपया हाम्रो लागि पनि प्रार्थना गरिदिनुहोला।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com, yeshukosandesh@gmail.com। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम खेलकुद र विश्वास।

0: जेएमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खेलकुद र विश्वासमा आदरणीय श्रोता कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी तपाईलाई खेलसँग सम्बन्धित रहेर सुसमाचार पनि सुनाउन सकिन्छ भन्ने विषयहरूमा विभिन्न कुराकानीहरू तपाईँको लागि राख्दै आइरहेको छौ। साथै खेलकुद र विश्वासका कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्दै आइरहेको छौ र आज पनि केही आशिषमय कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्न गइरहेको छौ र हामी परशुराम गिरीज्यूबाट कुराकानीहरू सुन्न र सुनाउन गइरहेको छौ र म ढिला नगरिकन यो समय दिन चाहन्छु परशुराम गिरीज्यूलाई।
1: जयमिश्री, हामी आज फेरि तपाईँहरूको माझमा विश्वास तथा कार्यक्रम खेलकुद कार्यक्रममा हामी प्रस्तुत भइसकेको छौँ। म प्रस्तुतकर्ता परशुराम गिरी, आज हाम्रो साथमा हुनुहुन्छ हाम्रो आदरणीय महेन्द्र खड्का सर, उहाँ आशिष चर्चमा हुनुहुन्छ। जयमिश्री हजुरलाई
2: जयमिश्री,
1: सबैभन्दा पहिला हजुरको परिचय र जीवनको पृष्ठभूमि बारे बताइदिनुहोस् न।
2: अब मेरो नाम महेन्द्र खड्का हो। मेरो खास मेरो ओरिजन सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वार्ड नम्बर 10 पर्छ। मेरो बाल्यकाल त्यहीँ सुर्खेतमै बित्यो र पढाइको सिलसिलामा अनि म काठमाडौँतिर आएँ। पढाइ अनि सँगसँगै काम गर्दै पढ्दै यसरी आफ्नो जीवनलाई अगाडि बढाउने क्रममा आज तपाईँहरूको माझमा छु। मेरो घरमा मेरो श्रीमती, मेरा दुईटा नानीहरू छन् छोरीहरू, अनि मेरो आमा हुनुहुन्छ, अनि हामी तीन दाजुभाइ अनि एउटा दिदी हो मेरो परिवारमा। सबै कुरा राम्रै छ। मेरो जीवन पनि अरू मानिसहरू जस्तै सामान्य सङ्घर्षबाटै सुरु भएको हो। दुःख, अभाव, अशान्ति यी सबै मैले अनुभव गरेँ, तर आज म खुलेर भन्न सक्छु परमेश्वरले मलाई कहिले पनि छोड्नु भएन। परमेश्वरका कारणले मेरो जीवनमा धेरै उतार चढावहरू आए तापनि, मलाई व्यवसायिक कुरामा होस्, मलाई आफ्नो जीवनमा स्वास्थ्य सम्बन्धी ब्लड क्यान्सर भएको बेलामा होस्, परमेश्वरले मलाई कहिले पनि छोड्नु भएन। उहाँको अनुग्रह र उहाँको आशिषमा आज म फेरि तपाईँहरूको माझमा यसरी बोल्न सक्नु भएको छ।
1: हजुरले ब्लड क्यान्सरको बारेमा कुरा गर्नुभयो, तपाईँ ब्लड क्यान्सर जस्तो गम्भीर जुन चाहिँ एउटा गम्भीर रोगबाट तपाईँ कसरी बच्नुभयो, केही यसबारेमा बताइदिनुहुन्छ?
2: मलाई आजभन्दा लगभग 15-16 वर्ष अगाडि ब्लड क्यान्सर भएको थियो। त्यो बीचमा अब क्यान्सर भन्ने बित्तिकै अनि हाम्रो समाज अनि हाम्रो भोगाई एकछिन त अब स्तब्ध भइन्छ, होइन, जहाँ सुने म त्यहीँ थचक्कै बसेको स्थिति थियो। त्यस्तो अवस्थामा अनि म जब सुनेपछि म सबै ट्रिटमेन्टहरू कहाँ के कसरी गर्न सकिन्छ भनेर बुझ्ने क्रममा त्यसको भोलिपल्टै म इन्डियाको दिल्लीमा गएर मैले त्यहाँ आफ्नो उपचार सुरु गरेँ। लामो समयको उपचार पश्चात म गरिरहेको थिएँ र उपचार गर्दा गर्दै पनि मलाई त्यति राम्रो निको भइरहेको थिएन। त्यसमा फेरि मुटुमा अलिकति समस्याहरू थपिएको थियो। त्यो बीचमा धेरै अशान्तिहरू भएका थिए, घरमा औषधि गर्ने कुराहरूदेखि लिएर घरमा अन्य अशान्तिहरू कुराहरू, घरमा मेरो भाउजूहरू पनि जिउहरू कामले उहाँहरूको पनि सायद शैतानले काम गरिरहेको थियो। त्यो बीचमा औषधिले पनि काम नगरेको अवस्था थियो। जब त्यो सबै कुराहरू जिन्दगीमा अब सकिँदैन, सबै कुराहरूबाट निराशा भइसकेपछि अब कहाँ गएर के हुन्छ, धामी झाँक्री अब सबै कुराहरू गर्ने कुराहरू भयो। त्यो पनि नभइसकेपछि, त्यसले पनि ठिक नभइसकेपछि सपनामा जहिले पनि साँपहरू आएर सपनामा साँपहरू डस्ने त्यस्तो अवस्था थियो। त्यो भइसकेपछि हो परमेश्वरमा जानुपर्छ, परमेश्वर त हामीलाई थाहा थिएन, क्रिस्चियन हुनुपर्छ भन्ने हाम्रो कुरा भएको थियो। सायद परमेश्वरको योजना नै थियो होला। मलाई पहिला क्रिस्चियन भन्ने बित्तिकै म एकदमै हेट गर्ने मान्छे, क्रिस्चियनलाई एकदमै हेरेको दृष्टिले हेर्ने मान्छे थिएँ। परमेश्वरले यसैलाई नै चुन्नुपर्छ भन्ने भएको हुनुपर्छ मेरो विचारमा। अनि म यहाँ काठमाडौँमा दुःख पाइरहेको थिएँ अनि मलाई उपचार गर्ने पैसाहरू थिएन। त्यतिखेर पैसा धेरै चाहिने, अब उपचार गर्नलाई पनि पैसा चाहिने, घर व्यवहार केटाकेटी पढाउन लेखाउन सबै गर्नु पनि, आफ्नो भएको बास पनि नभएको अवस्था, अरूलाई बेचेर भाडामा बसेको अवस्था थियो। त्यस्तो बीचमा यहाँबाट सुर्खेत गएको थिएँ, मेरो आफ्नो सम्पत्ति केही बेचेर या ब्याङ्किङ लोन गरेर अब विदेश जानुपर्छ उपचार गर्न भन्ने सोचिरहेको बेलामा सुर्खेत जब घरमा पुग्यौँ अनि मेरो आमा पनि मसँगै हुनुहुन्थ्यो, किनकि उहाँ आमालाई सँगै लानुपर्ने थियो किनकि उहाँको नाममा प्रपर्टीहरू थियो, त्यो गर्न भनेर गयौँ हामी। तर त्यो सबै भइसकेपछि जब म सुर्खेत गएको थिएँ, आमा र म चाहिँ ब्याङ्कतिर गयौँ अनि मेरो भाउजू हुनुहुन्थ्यो, ज्योति भाउजू घरमा, अनि उहाँले चाहिँ नानीहरूलाई, तिनवटा नानीहरूलाई स्कुलबाट निकाल्नु भएछ, निकालेर चाहिँ अब आज मामाको घर जाने भन्नुभएछ। अनि मामाको घर जाने क्रममा चाहिँ त्यो बीचमा भेरी नदी पर्छ अनि उहाँहरू तिनजना केटाकेटी र भाउजू चारजना एकैपटक त्यो नदीमा सुसाइड गर्ने भएर उहाँले डिसिजन गर्नुभएछ। त्यो हामीले सुन्यौँ अनि हामी पनि त्यो नदीको तिर जान कोसिस गर्यौँ अनि साधनहरू खोजेर हामी गयौँ त्यहाँ। त्यो गइसकेपछि त्यो नदीको छेउमा पुगिसकेपछि मेरो भतिजी कान्छी चाहिँ नानीले चाहिँ मम्मी म चाहिँ मर्दैन तपाईँहरू चाहिँ जानुहोस् भने चाहिँ उसमा भेरीको पुलको बिचमा जङ्गलको बिचमा बसिरहेको अवस्था थियो अनि उताबाट कोही गाउँले एकजना दाई आउनुभएछ अनि उहाँले चिनजानको तपाईँ जङ्गलको बिचमा कसले ल्याए नानी भनेर सोधपुछ गर्ने क्रममा चाहिँ यसो यसो भयो भनेपछि अनि त्यो दाईका कारणले परमेश्वरले फेरि त्यहाँ पनि सहायता गर्नुभयो हामीलाई भन्नुपर्छ अनि म पनि पुग्नु अनि त्यो दाईले पनि त्यो भाउजूहरूलाई समातेर राखेको अवस्था थियो अनि उहाँहरूलाई असारको महिनाको पानीको समय थियो उहाँहरूलाई लिएर हामी आयौँ अनि आएपछि मेरो एकजना फुपू हुनुहुन्छ उहाँ त इसाई भइसक्नु भएको थियो उहाँको धेरै स्वास्थ्य समस्या भयो सातवटा जति अपरेसन गरेको उहाँलाई इसाई भएपछि स्वास्थ्य लाभ भएको थियो अनि म चाहिँ त्यही घरमा मेरो घरभन्दा अगाडि उहाँको घर थियो म त्यहीँ झरेँ गाडीमा झरेर अनि त्यहीँ गएँ घरमा अब दाजु पनि विदेशमा हुनुहुन्थ्यो आमालाई छोड्यो अब कसैले बुवा पहिले बित्नु भएको अनि त्यस्तो अवस्था थियो अनि त्यो दिन त्यहीँ बस्यौँ हामी त्यसको भोलिपल्ट बिहान चिया खाने क्रममा चाहिँ भाउजूसँग बस्यौँ अब भाउजूलाई यस्तो यस्तो छ यस्तो समस्याहरू छ जिउ काम नै मनस्थिति ठिक छैन भन्ने अवस्था भएपछि अब के गर्ने कसो गर्ने अब म त फेरि जानुपर्छ उपचार गर्न मलाई टाइम छैन भन्ने कुरा भइरहेको थियो अनि त्यो बिचमा चाहिँ मैले भने भाउजूलाई पुलिसमा जिम्मा लगाइदिउँ अनि म त जानुपर्छ उसको शिरमा आएर केही सल्लाह गर्ला उनीहरूसँग भन्ने कुरा गरिरहेको थिएँ फुपूले भन्नुभयो त्यसो गर्नु हुँदैन नचाहिने काम गर्नु हुँदैन अब क्रिस्चियन हुनुपर्छ बाबु भन्नुभयो अनि मैले भने फुपू म सबै हुन तयार छु चाहे क्रिस्चियन बनाउनुहोस् चाहे मुस्लिम बनाउनुहोस् तर म यो समस्याबाट मुक्त हुन चाहन्छु क्यान्सर छ घरको समस्या छ नानी केटाकेटी आफू कहिले मर्ने थाहा छैन त्यस्तो अवस्थामा थाकेको थकित अवस्थामा अनि त्यो पाइसकेपछि सबै कुराहरू सुरु भयो शनिबार गएर ग्रहण गरियो अनि त्यसको एक महिना जति मेरो भाउजूले निरन्तर मण्डली प्रार्थना गर्दा उहाँलाई निको भयो उहाँको पहिला ब्रेन ट्युमर छ भन्ने कुरा थियो त्यो पनि निको भयो अनि उहाँ स्वास्थ्यमा लाभ उहाँको भयो मेरो आमाको पनि स्वास्थ्य लाभ भयो किनकि मेरो आमालाई पनि किडनीको समस्या थियो पहिला त्यो पनि ठिक भयो तर मलाई क्यान्सर ठिक भइरहेको थिएन अलिक टाइम लागेको थियो र विश्वासी भएको तीन महिनापछि एउटा थलीमा एउटा राजु पास्टर हुनुहुन्छ दाई जेपी भन्छन् धेरै अनि उहाँले मलाई बोलाउनु भएको थियो यसो किचनहरूको एउटा चियापानमा उहाँसँग मेरो भेट भएको थियो अनि डाक्टर सुन्दर थापाहरू लगायतका थुप्रै हुनुहुन्थ्यो अनि मैले उहाँहरूलाई भने तपाईँहरूको धर्म काम लाग्दो रहेछ भने मैले
3: विश्वास गरिसकेपछि
2: के भयो बाबु भन्नुभयो राजुले जेपी दाईले अनि मैले भने कि खै मलाई ठिकै भएको छैन उहाँ हाँस्नु हो अनि एक दिन मेरो मण्डलीमा आउनु मिल्छ भाइ भन्नुभयो मैले पनि धेरै धामी झाँक्री काँगै थिएँ कहाँ एकदम आइदिउँला दाई होइन भनेर कुराकानी गरेँ मैले त्यसपछि उहाँले चाहिँ हुन्छ आउनुहोस् भन्नु म गएँ मेरो नानी ठुलो नानीलाई पनि लिएर गयौँ सानै थियो उसको दाहिने याद चल्थेन बेला बेलामा बाबु छोरी गयौँ हामी त्यहाँ गइसकेपछि सङ्गतिको दुई घन्टा पछि अनि उहाँले तेल राखेर हातमा प्रार्थना गर्नुभयो बाबु अब ठिक हुन्छ भाइ भन्नुभयो मैले ठिक भएको छैन दाई भन्यो होइन उहाँ हाँस्नुभयो अनि एकछिन बसौँ भन्नुभयो अनि त्यो दिन मलाई उहाँले धेरै कुराहरू सिकाउनु भयो बाइबल कसरी पढ्ने प्रार्थना कसरी गर्ने विश्वासको अलिकति भाग परमेश्वरलाई कसरी राख्ने विश्वासमा भनेर कुराहरू गर्दै गएपछि चाहिँ उहाँले सिकाउनु भयो अनि त्यो कुराहरू म लिएर आएँ असारको महिना अन्तिम या साउन पहिलो हप्ता थियो गर्मी समय थियो अनि म बहालमा बस्थेँ नक्सालमा त्यो दिन आएर मैले साँचो रूपमा घुँडा टेकेर 45 मिनट प्रार्थना गरेँ राति प्रभु मलाई हजुरको चरणमा आएँ म मलाई जीवन दान दिने या मलाई उठाउने हजुरकै इच्छा प्रभु यदि मलाई दुःख यहाँभन्दा सन्चो नहुने हो भने म प्रार्थना गरेको बेलामा हजुरले मलाई उठाउनुपर्छ प्रभु भनेर म दुरुदुर गरेर धेरै प्रार्थना गरेँ 45 मिनट प्रार्थना गरेपछि सुते म त्यो दिन वा त्यसको भोलिपल्ट मलाई थाहा छैन सपनामा मलाई जिजस क्राइस्टले दर्शन दिनुभयो म त्यसरी नै रोएर प्रार्थना गरिरहेको थिएँ अहिले पनि मलाई झल्झली याद छ सेतो कपडामा कालो कपास कालो दारी भएको परमेश्वर अग्लो आउनुभयो म प्रार्थना गरेको गरेछु प्रभु मलाई तपाईँले छुटकारा दिनुपर्छ या तपाईँले मलाई साथमा लानुपर्छ भनेर म प्रार्थना गरिरहेको थिएँ अनि परमेश्वर हाँस्नुभयो र हात उठाएर जानुभयो बोल्नु भएन मसँग त्यसको उठेँ म 2:15 गरेछ राति त्यतिकै सुतेँ त्यो दिन प्रभु धन्यवाद आजसम्म मैले कुनै एउटा पहिले हिन्दू थिएँ कसैको दर्शन पाएको होइन र आज मैले साँचो परमेश्वरको दर्शन पाएँ म आजबाट पक्का इच्छा गर्छु प्रभु भनेर मैले धन्यवाद दिएँ परमेश्वरलाई अनि त्यसको भोलिपल्ट त्यही काठमाडौँकै नक्सालमा जहाँ बहालमा बस्थेँ म त्यो घरमा फेरि सपना देखेँ मैले राति त्यो सपना यहाँ सुते तापनि म सुर्खेतको देखेँ जुन घरमा म जन्मेको हुर्केको ठाउँ थियो त्यहाँ चाहिँ मलाई एउटा साँपले फेरि खेद्दै थियो पहिला म साँपदेखि एकदमै भाग्थेँ त्यो दिन चाहिँ मलाई कहाँबाट परमेश्वरले त्यो ज्ञान बुद्धि दिइदिनुभयो, जब मलाई साहस दिनुभयो, पहिला भाग्ने मान्छे म घर गएर मेरो घरको त्यो पुरानो घरमा तीन तला माथि तरवारहरू थियो, त्यहाँ छेत्री घरमा तरवार धुनु पर्यो, म दुईटा जाय तरवार लिएर आएर मैले त्यो ठुलो न ठुलो अहिलेको भाषामा भन्दा अब त्यो एनाकोन्डा भनौँ या ठुलो अजिङ्गर भनौँ त्यस्तो टाइपको सर्पले मलाई खेद्दै थियो, तर मैले त्यसलाई धेरै टुक्रा गरेँ सपनामा, टुक्रा गरेर अनि मैले सपनामा त्यो अरूलाई भन्दो रहेछ यसलाई वालमा राख्नुपर्छ भित्तामा सबले देख्नुपर्छ मैले गरेको काम भनेर त्यो सपना मैले जब काटेँ, काटिसकेपछि त्यो दिनदेखि मेरो शरीरमा चङ्गाई आयो र हेर्दा रातिको दुवा दुई बजेको रहेछ, त्यो दिनदेखि मेरो परिवारमा स्वास्थ्यमा म काम काज केही नभएको मान्छे, फेरि मरिसकेको एउटा धुलो भइसकेको मान्छेलाई परमेश्वरले फेरि जोडेर डल्ला बनाएर जोडजाड गरेर फेरि मेरो जीवनमा आशिष दिनुभयो, खाना लाउनलाई समस्या हुन दिनु भएन, सबै कुरा मेरो सकिसकेको स्थिति थियो, मसँग केही पनि थिएन, शैतानले त्यसरी लगेको थियो, परमेश्वरले फेरि मलाई एउटा आशा दिनुभयो, एकदमै त्यो ठ्याक्कै मिल्न जान्छ, त्यस कारण मलाई अयुबको पुस्तक एकदम मनपर्छ, म धेरै पढ्छु, मण्डलीहरूमा पनि यसलाई म बाँड्छु धेरै।
1: भनेपछि तपाईँको चरणमा जब तपाईँले अहिले हेर्दाखेरि सोच्दाखेरि त्यति बेलामा तपाईँ पारिवारिकमा आत्महत्याको संकट आयो भन्दा सुन्दा कस्तो फिल भएको थियो, अहिले सुन्दाखेरि कस्तो भएको थियो, तपाईँलाई गाह्रो भएको थियो, कस्तो भएको थियो?
2: त्यो गाह्रो त नहुने कुरा भएन, त्यतिखेर म इसाई नहुने कुरामा एउटा थियो, जब इसाई भइसके जब परमेश्वरलाई पाइसकेपछि जस्तो भजन संग्रह 23:1 भनिएको छ, परमप्रभु मेरो गोठालो हुनुहुन्छ मलाई केहीको कमी हुने छैन, यो कुराले म भावुक पनि हुन्छु बेला बेलामा, त्यो निराशामा भएको अभावमा भएको दुःखमा रहेको अशान्तिमा रहेको समाजदेखि त्यागिएको म जस्तो मान्छेलाई परमेश्वरले फेरि जोड्नु, यो कुरा अन्य जातिका मान्छेहरूलाई रचम लाग्छ होला, जो विश्वासमा रहेका मान्छेहरू जो मेरो घरमा पटक पटक यस्ता घटनाहरू घटेका छन्, बुवा क्यान्सरले बित्नुभयो, आमालाई किडनी फेल भयो, मलाई क्यान्सर भयो, त्यो समस्याबाट गुज्रेको मान्छे हामीहरू सम्पूर्ण जीवन औषधि गर्दा गर्दै सकिएका हामीहरू अहिले मेरो घरमा साधारण रोगा खोकी त हुन्छ होला, नत्र ठुलो रोग छैन।
1: आमाको किडनीको बारेमा अथवा तपाईँले त्यो क्यान्सर हुँदा हुँदै आमाको किडनी फेल भयो भन्दा सुन्दाखेरि तपाईँलाई कस्तो अनुभव भयो? कस्तो
2: अब मलाई क्यान्सर हुनुभन्दा अगाडि आमाको किडनी बिग्रिएको, त्यो उपचार चलिरहेको थियो,
1: उपचार चलिरहेको, तपाईँको क्यान्सर हुनु अरू अरूको आत्महत्याको कुराहरू छ तपाईँको
2: सबै
1: यस्तो कसरी सम्हाल्न छ?
2: यस्तो सिलसिलेवार घटनाहरू घट्यो कि म काठमाडौँको भेनस हस्पिटलमा बोर्ड मेम्बर भएँ, म त्यो हस्पिटलमा अलिकति लगानी गरेर जानको एउटै कारण के थियो त भन्दा मेरो घरका मान्छे धेरै बिरामी हुन्छन् र त्यहाँ सेक्योर हुन्छ, सधैँ पैसा हुँदैन घरमा, कमसेकम मेरो हस्पिटल भयो भने त पैसा नहुँदा नि उपचार हुन्छ, केही छुटमा उपचार हुन्छ, यस्तो दिन आयो कि मलाई त्यो क्यान्सर हुने बेलासम्ममा चाहिँ प्रत्येक दिन घरको एउटा मान्छे हस्पिटल लानु पर्थ्यो एभ्री डे, अनि पछि पछि म बाहिर हुन्थेँ, कामकाजमा हुन्थेँ, क्यान्सर भए तापनि म सानसानो कामहरू गरिरहेको थिएँ, अनि घरमा कसरी बिरामी भयो भने म घर जान दिक्क लाग्ने, तिम्रो हस्पिटलतिर सिधै आऊ न, म यताबाट हस्पिटल जान्छु भन्ने त्यस्तो अवस्था थियो। परमेश्वरले सबै कुराहरूबाट मलाई त्यो पीडाहरूबाट मुक्त गर्नु
1: भनेपछि हाम्रो मन्दिर सर यो भनेपछि परमेश्वरले जुन चाहिँ तपाईँहरूको घरमा भएको तपाईँले यसलाई के श्राप मान्नुहुन्छ?
2: हो एकदमै, दुईवटा कुरा छ यसमा, अब एउटा श्राप त हो नै परापूर्व कालदेखि, अनि मलाई कस्तो लाग्छ भने कहीँ कतै हाम्रा पुर्खाहरूले केही मिस्टेकहरू गरेका हुन सक्छन्, उहाँहरूले आर्जन गरेको सम्पत्तिले हामीले हक गरिरहेका हुन सक्छौँ, उहाँहरूको सम्पत्ति चाहिँ हामीले लिने र उहाँहरूको त्यो पाप नलिने भन्ने हुँदैन, त्यो सँगसँगै आउँछ त्यो है। अनि एउटा कुरा त्यो, अनि एकजना अर्को मेरो आफ्नै काकी एकजना हुनुहुन्थ्यो, अब उहाँलाई मैले क्षमा गरिसकेको छु, उहाँलाई उहाँसँग मेरो केही कुरा छैन, उहाँलाई मैले उहाँको लागि प्रार्थना गर्छु, उहाँले हाम्रो विरुद्धमा पूजाहरू गर्नुहुन्थ्यो, उहाँहरू पञ्चबली दिनुहुन्थ्यो, विभिन्न पूजाहरू गर्नुहुन्थ्यो, अनि त्यो कारण पनि हिन्दू धर्ममा रहिरहेको भए अहिलेसम्म मलाई उहाँले सक्नुहुन्थ्यो, जब मलाई परमेश्वर मेरो एउटा ढाल बनेर मेरो अगाडि उभिनुभयो त्यो कुराहरूले मलाई छुन सकेन, र उहाँहरूलाई पनि राम्रो छैन, तर उहाँहरूको लागि अहिले पनि मेरो प्रार्थना छ, उहाँहरूलाई पनि परमेश्वरले आशिष दिनुभएको होस्, उहाँहरूले पनि परमेश्वरलाई चिन्नु भएको होस्, र उहाँहरूको जीवनमा पनि त्यो मैले पाएको जस्तो आशिष उहाँहरूले पनि पाउनु भएको होस् भन्न म चाहन्छु।
1: भनेपछि हजुरको भनाइ अनुसार जति पनि हाम्रो पिता पुर्खाले गरेका पापहरू अधर्महरू ती श्रापहरूलाई चाहिँ प्रभु येशू ख्रीष्टको रगतद्वारा मात्र त्यो शुद्धिकरण अथवा त्यो क्षमा अथवा त्यो काट्न सक्छ भन्ने तपाईँको भन्नु?
2: एकदमै, अहिले अन्य जातिका मानवहरूले मानिसहरूले जुन गर्नुहुन्छ रक्तदान गर्नुहुन्छ त्यहाँ पनि बलि चढाउनुहुन्छ तर त्यसबाट पाप क्षमा हुँदो रहेनछ, मैले पनि त्यो गरेर मलाई क्यान्सर भइसकेपछि मैले धेरै मठ मन्दिरमा रगतको बलि चढाएको छु, तर त्यसले मलाई मुक्ति दिन सकेन. त्यो बलि यस्तो चिजको हुनु पर्यो जो निष्खुर छ, जो पवित्र छ, त्यो अरूमा सम्भव छ.
1: थुमाकोले मात्र हुँदैन, पशुकोले
2: हुँदैन. त्यो पवित्र यीशु ख्रीष्टको रगतले हाम्रा पिता पुर्खादेखिका सबै पापहरू पखाले हामी चाहिँ आशिषित हुने कुरा त्यसले मात्र हो. त्यसकारण जब परमेश्वरले हामीलाई बाइबलमा भन्नुभएको छ यर्मिया 30:17 म तलाई स्वास्थ्य दिन्छु र तेरा घाउहरू निको पार्नेछु परमप्रभु भन्नुहुन्छ. उहाँ बिना कसै वा डाक्टरबाट या अन्य कुराबाट सम्भव छैन. उहाँको चरणमा आएर हामीले गरेका पापहरू धोई पखाली गर्ने र हामीसँग भएका सम्पूर्ण कुराहरूलाई निको गर्ने परमेश्वर मात्र हुनुहुन्छ. अरूमा सम्भवै छैन त्यो, किनकि त्यो भोगेर आएको मान्छे हो हामीहरू. हामी कुनै कुरा मलाई क्यान्सर भयो भन्दै हिँडेको होइन, किनकि हामीसँग डाक्टरको रिपोर्ट छ, औषधि गरेको ठाउँहरूको प्रमाण छ र भोग्दा भोग्दै धेरै संसारका मलाई चिन्ने जतिले देख्नु भएको छ त्यो रोग लागेर पनि फेरि यो लेभलमा आउनु, साधारण जीवन फेरि जिउन सक्नु, त्यो अरू कहीँ पनि सम्भव छैन. हाम्रो यसो ख्रिस्टमा मात्र
1: भनेपछि तपाईँ एउटा मेडिकल व्यवसाय, मेडिकल क्षेत्रमा तपाईँ एकदमै राम्रो दखल भएको मान्छेलाई ब्लड क्यान्सर भएपछि अब तपाईँले यस्तो निको हुन्छ भनेर तपाईँले 100% कति पर्सेन्ट मात्र मेडिकलले निको पार्छ अथवा हुन्छ भन्ने थियो तपाईँको?
2: त्यतिखेर जब म रोग लागेको थियो म परमेश्वरमा आइपुगेको थिइनँ. त्यतिखेर त म आफ्नो सके जति प्रतिदिन बाँच्छु गर्छु भन्ने थियो. जब म परमेश्वरमा आइसकेपछि जस्तो एक्ट 5:15 भनिएको छ, विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ. जब हामी घुँडा टेक्यौँ परमेश्वरमा, सम्पूर्ण विकल्पहरू कहीँ केही नभएपछि अनि हामी त्यहाँ आएका थियौँ अनि हाम्रो त्यो प्रार्थना परमेश्वरले सुन्नु.
1: भनेपछि तपाईँले अहिले जुन यो कुराहरू गरिरहनु भएको छ, तपाईँको मेडिकल व्यवसायहरूलाई अथवा तपाईँको साथी डाक्टरहरूलाई अनि भन्दाखेरि तपाईँले कसरी भन्नुहुन्छ अथवा कसरी तपाईँले गवाही दिनुहुन्छ?
2: म उहाँलाई अहिले पनि भन्छु, चाहे सोसियल मिडियामा होस् चाहे व्यक्तिगत रूपमा भेट्दा होस्, परमेश्वरले मलाई निको गर्नुभयो. अनि उहाँहरू पनि भन्नुहुन्छ एउटा चमत्कार तपाईँको जीवनमा भयो, उहाँहरू पनि स्वीकार गर्नुहुन्छ.
1: तर उहाँले प्रभुलाई चाहिँ विश्वास गर्नुहुन्छ,
2: उहाँहरूले गर्नुभएको छैन तर पनि कहिले काहीँ भन्नुहुन्छ प्रार्थना गरिदिनु है भन्नुहुन्छ. त्यसकारण हामीलाई बचाउने भनेको जब हामी विश्वासमा रहेर जब घुँडा टेक्छौँ प्रार्थनामा रहन्छौँ अनि हामीलाई परमेश्वरले त्यसरी बचाउनुहुन्छ अनि आशिष दिनुहुन्छ. र कुनै पनि दुःखमा निराशामा जब मेरो घरमा आत्महत्याका कुराहरू आए, सुसाइड गर्ने कुराहरू आए, त्यस्तो बेलामा पनि जब हामीले घुँडा टेक्यौँ जब त्यसपछि हामी प्रार्थनामा आयौँ, जसरी यहुन्ना 10:10 भनिएको छ, म तिमीहरूले जीवन पाउन र प्रशस्त पाउन भनेर आएको हुँ. हामी जस्ता पापीहरूका लागि, हामी जस्ता दुःखमा कष्टमा अभावमा रोगमा दुःखमा भएका मान्छेहरूलाई बचाउनलाई जब परमेश्वर यस पृथ्वीमा आउनुभयो भने यदि हामीले उहाँका नाउँमा घुँडा टेक्यौँ भने सबै कुराहरू सम्भव रहेछ. एउटा उदाहरण, म मेरो परिवार हो, मैले अहिले यहाँलाई भन्न चाहन्छु, मलाई क्यान्सर हुँदा मेरो नानी जम्मा 10 महिनाको थियो, ठुलो नानी. आज त्यो नानी एसी दिँदैछ यो वर्ष. त्यतिखेर म प्रार्थना गर्थेँ, प्रभु मेरो नानीलाई एसएलसी दिने बेलासम्म मलाई देख्ने मलाई दिनुहोला प्रभु. परमेश्वरले त्यो दिन पनि अहिले ल्याउनु भयो.
1: भनेपछि तपाईँले त्यो बेलालाई हेर्दाखेरि सोच्दाखेरि त एउटा यो जीवनको त्यो परिवेशमा तपाईँले अहिले फर्केर हेर्दाखेरि कस्तो अनुभूति हुन्छ?
2: तपाईँलाई नानीको कुरा जोडिहालेँ मैले. प्ले ग्रुपमा नानीलाई भर्ना गर्ने बेलामा म स्कुलहरू खोज्दै थिएँ अनि नक्सालको एउटा बृहस्पति विद्या सदन स्कुलमा म पुगेँ. म रोगमा थिएँ, समस्यामा थिएँ, मसँग पैसा त थिएन, तर त्यो स्कुल म हो थियो. अनि मैले नानीलाई त्यहाँ भर्ना गरेँ. भर्ना गर्ने एउटै कारण थियो, एलकेजी युकेजी केकेकेजीमा 3-4 गर्दाखेरि त्यहाँ 1 कम रहेछ. अनि मैले त्यहाँ नानीलाई भर्ना गरेँ, कारण 1 पनि मेरो नानी अगाडि छिटो बढ्ला, म बाँच्दा बाँझे उसले माथि प्रगति गर्ला भनेर मैले त्यसरी भर्ना गरेको थिएँ. आज त्यो नानीले एसी दिँदैछ 14/19.
1: भनेपछि तपाईँको जीवन त परमेश्वरले एउटा नयाँ एउटा वरदान दिनुभएको जीवन.
2: दुई मात्रै छैन. मैले भने त्यो समयमा यस्तो पीडामा थिएँ म, नानीहरूलाई दुध किन्ने पैसा हुन्थेन, घर बाल किन्ने पैसा हुन्थेन, नानीहरूलाई चकलेट किन्ने पैसा हुन्थेन, किराना पसलमा उधारो हुन्थ्यो, ती सबै कुराहरू थिए. नानीहरूको फी तिर्न सक्थिनँ टाइममा.
1: भनेपछि यो कुरालाई लिएर हेर्दाखेरि बेला बेला मानस पटलमा आउँदाखेरि परमेश्वरलाई तपाईँलाई झन् धन्यवाद, झन् धन्यवाद दिन मन लाग्छ.
2: परमेश्वरले गर्नुभएको उपकार त मैले कसरी तिर्न सक्छु? सम्भवै छैन त्यो, मेरो त्यो जीवनभरि नै सम्भव छैन त्यो कुरा. तर उहाँले जहिले पनि आशिष दिनु कुरा अहिले पनि कमी गर्नुभएको छैन. हरेक क्षण मलाई परमेश्वरले आशिष दिइरहनु भएको छ, त्यसको त वर्णनै गर्न सक्दैछ.
1: भनेपछि महेन्द्र सर, परमेश्वरले तपाईँलाई अब परमेश्वरको सन्तान हुने अधिकार पनि दिनुभएको छ यहुन्ना 1:12 अनुसार, अनि तपाईँलाई एउटा वैभव व्यवसाय र चर्चको अगुवा बनाउनु भयो, अनि यसलाई तपाईँले कसरी हेरिरहनु भएको छ र यसलाई कसरी अगाडि लानु भएको छ तपाईँ?
2: मैले सेवा यस्तो निस्वार्थ रूपले गर्नुपर्छ भन्ने एउटा परमेश्वरबाट आशिष पाएको छु. जसरी हामीलाई सिकाइन्छ, बाइबलले सिकाउँछ, देऊ त तिमीलाई दिइनेछ, त्यो कुरा म आफ्नो जीवनबाट पनि लागू गर्छु. म दिन दुखीहरूलाई सहायता गर्छु, परमेश्वरले मलाई गरिखानलाई काम दिनुभएको छ. हो, कहिले काहीँ व्यस्तता भइन्छ, धेरै कामहरू हुन्छ, सेवागाई गर्ने टाइम पुग्दैन, तर पनि म बचेको समय एकदमै सदुपयोग गर्छु. विश्वासीहरूको बीचमा जाने, मण्डलीको काम गर्ने कुराहरूमा म एकदमै आफूलाई व्यस्त राख्न खोज्छु. मलाई गुरुवार पनि भन्नुहुन्छ, तिमी कसरी भ्याउँछौ भन्नुहुन्छ, किनकि परमेश्वरले जुन योजना राखेर मलाई जिउँदो बनाउनु भएको छ, जुन आशिष दिनुभएको छ, अझ धेरै समय मैले दिनु पर्थ्यो परमेश्वरलाई, किनकि म त काल पर्खेर बसेको मान्छे थिएँ. त्यस्तो बीचमा पनि उहाँले फेरि जीवित बनाउनु भयो, आशा दिनुभयो, भोकबाट भोकबाट अभावबाट समाजमा एउटा गिरेको जस्तो अवस्थामा फेरि जुरुक्कै उठाउनुभयो, समाजमा एउटा स्थापित गर्नुभयो. त्यो चाम्चुने कुरा छैन, अरू कहीँ कतै सम्भव छैन, किनकि अनुभव गरेर आएको मान्छे उहाँ. त्यस कारण कहिलेकाहीँ गर्व लाग्छ, कहिलेकाहीँ मात्तिन पनि खोजिन्छ, अलिकति घमण्ड पनि आउँछ, मेरो साथमा परमेश्वर हुनुहुन्छ भनेर. त्यो ठुलो आशिषको कुरा छ नि.
1: भनेपछि तपाईँले अघि प्रसङ्गवश भन्नुभएको फुपूले जुन चाहिँ देवतालाई भाकल गरेर तपाईँलाई मार्न खोजेको छ भन्ने थियो, त्यसमा चाहिँ सैतानिक शक्ति र परमेश्वरको शक्तिको बीचमा जुन चाहिँ एउटा युद्ध छ नि, जसरी हामीले एफिसी छ अध्यायमा हामीले हेऱ्यौँ भने आत्मिक लडन्तको कुरा छ. भनेपछि तपाईँलाई चाहिँ बचाउनको लागि परमेश्वर चाहिँ ढाल भएर बसिदिनु भयो, यो कुरामा अझ हाम्रो श्रोता पनि कसरी तपाईँले व्याख्या गर्नुहुन्छ?
2: मेरो फुपू होइन, काकी
1: सरी
2: हो. उहाँहरूको त्यो नेगेटिभिटी जुन सैतानिक शक्तिहरूबाट परमेश्वरले मलाई ठ्याक्कै बचाउनु भयो, नत्र भए उहाँले मलाई सक्नुहुन्थ्यो यदि म परमेश्वर नपाएको भए. उहाँका बीचमा परमेश्वरको अगाडि सैतान जहिले पनि हारेको छ. हामीले सबै कुराहरू हेर्दै गयौँ भने बाइबल अनुसार परमेश्वरको अगाडि कुनै कुरा टिक्न सक्दैन, चाहे त्यो कुकर्म होस्, चाहे सैतानी स्वभाव होस्, चाहे सैतान आफै होस्, त्यो परास्त हुन्छ. र अन्य जातिहरूका बीचमा, हाम्रा विरोधीहरूका बीचमा परमेश्वरले भन्नुभएको छ, तैँले तिनीहरूलाई माफी दे र तेरा पापहरू अपराधहरूको बारेमा माफी दिन्छु. जब परमेश्वरले भन्नुभएको छ त्यस्तै कुरा मैले पनि उहाँहरूलाई कुनै रिस राख, उहाँहरू पनि मेरो छैन. मैले पनि अघि पनि भने यहाँलाई परमेश्वरसँग मेरो प्रार्थना छ, परमेश्वरले उहाँहरूलाई पनि आशिष दिनुभएको होस्, उहाँलाई चुन्नु भएको होस्, उहाँहरू पनि दुःखमा समस्यामा अभावमा हुनुहुन्छ, उहाँहरूलाई पनि बचाउनु भएको होस् परमेश्वरले भन्ने मेरो अनुरोध छ परमेश्वर.
1: भनेपछि महेन्द्र सर, तपाईँको विश्वासको बिउ चाहिँ तपाईँले यसो फर्केर हेर्दाखेरि कहिलेबाट सुरु भएको जस्तो लाग्छ? कि तपाईँले त्यो घुँडा टेकेको अवस्थामा तपाईँ रोएर बस्ने बेलामा त्यसपछि
2: हामीले परमेश्वर योजना रहेछ पक्कै पनि, परमेश्वर योजना नभएको भए म यसरी आइपुग्थेन त, मलाई त्यो रोग पनि यहीसँग जोडिएको जस्तो लाग्छ, नत्र भए म परमेश्वरसँग आउँथिनँ. म अहिले घमण्डमा रहेको मान्छे, म 26 वर्षको उमेरमा कलेजको प्रिन्सिपल भएको, 26 वर्ष उसले आफ्नै कलेज चलाएको, किङ्स कलेज चलाएको, आर्थिक रूपमा सबै कुरा टाकर टुक्कर ठिकठाक भइसकेको र एउटा घमण्डमा पनि आइसकेको मान्छे मसँग त सबै छ नि भन्ने भइसकेको अवस्थामा थिएँ. त्यो सबै कुराहरू मलाई असल मान्छे बनाउनलाई, एउटा ढुङ्गाको मुटु भएको मान्छेलाई फेरि मासुको मुटु बनाउनु पर्ने अवस्था र परमेश्वरको योजनामा थियो. अनि मलाई सबै कुराहरूबाट लानुभयो. अनि घरको अलिकति म दाजुभाइ दिदी बहिनीहरूमा परिवारमा अलिक ठिकठाकको मान्छे, मैलाई नै सैतानले ढाल्न खोजेको थियो. तर जब म परमेश्वरमा आइसकेपछि सैतानले जहिले पनि के गर्छ त भन्दा, जो सक्षम छ त्यसलाई ढाल्छ ताकि त्यो परिवारलाई खान सकु भन्छ. जब म परमेश्वरमा आएपछि मेरो सम्पूर्ण परिवारले घुँडा टेकेको, दाजुभाइ दिदी बहिनी, मेरो 80 वर्षको आमाले सुद्धा परमेश्वरमा घुँडा टेक्नु भएको छ. त्यसकारण परमेश्वरसँग नहाएको भए मेरो जीवन सकिन्थ्यो, र म मात्र होइन मेरो सँगसँगै मेरो परिवार सकिन्थ्यो.
1: सबैलाई रोग बिमार
2: कोही पनि खाली छ. यस्तो समय थियो कि मैले सुन छोए भने पनि फलामुने अवस्था थियो. जुन काम छोए त्यही बिग्रिने. सबै छु, पढ्या छु, लेख्या छु, ज्ञान बुद्धि सबै छ, नेपालको बारेमा संसारमा नलेज छ, तर हुँदैन त केही पनि. त्यहाँनिर परमेश्वरको जब आशिष आइसकेपछि सबै कुराहरू बिस्तारै बिस्तारै बिस्तारै, जुन हामी भन्छौँ आशिषको झरीको कुरा गर्छौँ, परमेश्वरले अलिअलि अलिअलि गरेर आशिष दिनुहुन्छ.
1: भनेपछि तपाईँको त्यो एउटा विश्वासको बिउले त्यो ठुलो फलहरू फलिरहेको छ, त्यो बेलामा फली पनि रहेको छ, होइन? त्यस कारणले पनि अब मन्दिरसी हामी कार्यक्रमको अन्त्यमा आएको छु. आज तपाईँलाई, तपाईँको बीचबाट, तपाईँबाट श्रोताहरूलाई के सन्देश दिन चाहनुहुन्छ अन्त्यमा?
2: अब सन्देश त धेरै कुराहरूबाट दिन सकिन्छ. पहिलो कुरा त मेरो आफ्नै जीवनबाट पनि विश्वासमा रहेका म जस्ता धेरै मान्छेहरू, लाखौं मान्छेहरू संसारमा हुनुहुन्छ, उहाँहरू पनि केही न केही दुःख पीड़ा राखेरै परमेश्वरमा आउनुभएको छ. सुखमा आनन्दमा रहेको मान्छे कमै देख्छु म परमेश्वरमा आएको. आज म यति भन्न चाहन्छु, जुनसुकै परिस्थिति होस्, परमेश्वरलाई नछोड्नुहोस्। जसरी म मृत्युको मुखबाट फर्किएको मानिस हो, मलाई शैतानले मिल्नै खोजेको थियो र परमेश्वरले मलाई बचाउनुभयो, मेरो परिवार बच्यो, मेरो आमा बस्नुभयो अनि मेरो दुईटा नानीहरू छन्, सन्तानहरू मैले पाएको छु, उनीहरूलाई पढाउन लेखाउन सबै कुराहरू परमेश्वरले आशिष दिनुभयो र मैले आफ्नो एउटा व्यवसाय गर्न पाएको छु र सँगसँगै परमेश्वरको सेवा पनि गर्न पाएको छु। यो एउटा विरलै मान्छेले पाउने एउटा आशिष हो यो, र परमेश्वरमा रह्यो भने असम्भावना केही पनि छैन। त्यसकारण रोमी 8:28 भनिएको छ, परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाई नै हुन्छ। परमेश्वरको नजिक हुने मान्छेहरूलाई परमेश्वरले आशिष नदिने भन्ने कुरै हुन्न, तर हामी आफू कति पवित्र छौँ, हाम्रो मन कस्तो छ, परमेश्वरप्रतिको हाम्रो लगाव कस्तो छ, र अर्को कुरा, अरू मान्छेप्रति हामीले क्षमा दिएका छौँ कि छैनौँ। यदि तपाईँ सबै कुरा गर्न सक्नुभयो भने तपाईँको जीवन पनि ठ्याक्कै यीशु ख्रीष्टको साथै हुन सक्छ, किनभने उहाँले सबैलाई आफू रित्तिएर आफू शरीरको एक एक थोपा रगत बची पनि जुन र शरीरमा बग्ने पानीको थुपा आउँछ नि, त्यो पनि उहाँले हाम्रो लागि सक्नु भएको छ। त्यसकारण त्यस्ता परमेश्वर पाएका हामीहरू त्यसै पनि आशिषित छौँ। त्यसकारण 2 कोरिन्थी 5:17 भनिएको छ, यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। परमेश्वरमा जब हामी आइसक्छौँ, परमेश्वरमा आइसकेकी परमेश्वरलाई जब पाउँछौँ, सबैले पाउने कुरै छैन यो, जसलाई परमेश्वरले चुन्नुहुन्छ त्यो आशिषको कुरा पहिलो कुरा त, र त्यसपछि हामी कति रहन सक्छौँ परमेश्वरको विश्वासमा। पाउनु ठुलो कुरा छैन, परमेश्वरमा रहेर टिक्नु ठुलो कुरा छ। मान्छेहरू आज पनि तपाईँले मैले कुरा गर्दै पनि आज हजारौँ लाखौँ मान्छेहरू परमेश्वर आयो होला, तर त्यो परमेश्वरसँगको त्यो सँगै सँगैको हिँडाइ कति मान्छेले हिँडेका छन्, त्यो नै प्रमुख ठुलो कुरा हो। त्यसकारण म एकदमै परमेश्वरप्रति धन्यवादी छु, सबै कुरा उहाँले नै सिर्जन भएको हो। उहाँको इच्छा भएसम्म हामीलाई कुनै कुराको कमी घटी, चाहे त्यो भौतिक कुरा होस्, चाहे त्यो आत्मिक रूपमा होस्, चाहे हाम्रो समाजमा रहोस्, चाहे हाम्रो मान सम्मानमा रहोस्, हामीले परमेश्वरलाई गरेको सम्मान उहाँले हामीलाई पनि सम्मानमा राख्नुहुन्छ, उहाँले हामीलाई आशिष दिनुहुन्छ।
1: हुन्छ, हाम्रो श्रोताबिन हामी यो समय सकेको हामी घोषणा गर्न चाहन्छौँ, अनि आज हाम्रो बिचमा महेन्द्र खड्का सर आउनु भएको छ। उहाँले एकदमै मार्मिक, सामर्थिक अनि विश्वासको कुराहरू गरेर हामीसँग एउटा आशिषको कुरा राख्नुभयो, त्यसको लागि म महेन्द्र सरलाई धेरै धेरै धन्यवाद छ। अब हामी यो कार्यक्रमबाट हामी बिदा लिन चाहन्छौँ। आज खेलकुद तथा विश्वासको कार्यक्रमबाट म प्रस्तुतकर्ता परशुराम गिरी पनि बिदा हुन चाहन्छु। आगामी दिनहरूमा यस्तै विश्वासको तथा खेलकुदको कार्यक्रम लिएर तपाईँहरूको माझमा म आउनेछु। हुन्छ, सबैलाई जय मसी।
2: जय मसी।
0: आदरणीय श्रोता, आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ आजको कार्यक्रमबाट तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ। र यो समय हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ। अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ म पुनम विदा हुन चाहन्छु। जय मसी, नमस्कार।
3: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पक्नुहोस् है। ए ए नानी, छोरी।
5: हजुर।
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
5: लु दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर।
5: हजुर,
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, म किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ज्ञान का कुरा, जीवन का कुरा, सफलताका कुरा
9: अनि दर्शनका कुरा कार्यक्रम
8: ज्ञान दर्पण।
10: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला। टाइम चेक यति बेला रातिको 9 बज्यो।

गुड न्यूज एफएम 105.1 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। हितोपदेश 29 18 पदले भन्छ, जहाँ दर्शन छैन त्यहाँ मानिसहरू चाहिँ भाँडिन्छन्। भाँडिनु शब्दले बिग्रने र क्षयका चित्रहरू चाहिँ सृजना गर्दछ, जस्तो फलभित्रबाट सर्छ। कुन चाहिँ विशेष दिनमा विवाहबाट उत्साह हराउँछ वा कुनै कामदारले एक समय आफूलाई रोमाञ्चित गर्ने कामप्रति चासो गुमाउँछ, टायरबाट चुपचाप चुहिएको हावा जस्तै हाम्रो भार बोक्न र हाम्रो गन्तव्यमा हामीलाई शक्ति दिनको लागि बनाइएको कुरो अब मुस्किलले हल्लन सक्छ। यदि तपाईँ अहिले त्यस्तै महसुस गर्दै हुनुहुन्छ भने यो प्रतिज्ञा पढ्नुहोस् र यसलाई तपाईँ भित्र जरा गाड्न दिनुहोस्। वचनले भन्दछ, उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ। युवकहरू पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लुट्छन्, तर परमप्रभुको बाटो हेर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू चिल झैं माथि माथि उड्नेछन्, तिनीहरू दगुर्नेछन् तापनि थाक्ने छैनन्, तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31 पद। महान प्रेरित पावलले आफ्ना प्रशंसकहरूलाई भने, हामी पनि त तपाईहरू जस्तै दुःख सुख भोग्ने मानिसहरू हौ। हामी सबै एउटै त्रुटिपूर्ण सामग्रीबाट बनेका छौं, त्यसैले हामीलाई परमेश्वरको शक्ति र दया चाहिन्छ, जुन चाहिँ हामीलाई हरेक दिन नयाँ गरी प्रदान गरिएको छ। त्यसैले जब तपाईँ निराश महसुस गर्दै हुनुहुन्छ तब के गर्ने भन्ने कुराहरूमा चाहिँ दुईवटा कुराहरू छन्। पहिलो, तपाईँ शारीरिक रूपमा थकित हुनुहुन्छ भने आराम गर्नुहोस्। दोस्रो, परमेश्वरको परिवारले कसरी काम गर्छ भन्ने बारेमा सोची अलग्गै बस्न छोड्नुहोस्। बाइबलले भन्छ, एकले अर्काको चाहिँ बोझ उठाओ, गलाती 6:2। तथ्य यो हो कि तपाईँले विगतमा अरूलाई दिनुभएको थियो, तर अब तिनीहरूबाट अनुग्रह र नम्रता प्राप्त गर्ने समय आएको छ। अगाडि बढ्नुहोस्, आफ्नो सम्बन्ध प्रयोग गर्नुहोस्, परमेश्वरको वचन पढ्न शुरू गर्नुहोस्, उत्साहजनक संगीत सुन्नुहोस् र आफ्नो ठाउँ प्रशंसाले भर्नुहोस्। जब तपाईँ काम गर्नुहुन्छ तपाईँको ध्यान परिवर्तन हुनेछ र तपाईँको विश्वास बढ्न थाल्नेछ। निराश महसुस गर्नुहुँदा परमप्रभुको बाटो हेर्नेहरूको बल फेरि नयाँ हुनेछ भन्ने वचनबाट उत्साह पाउनुहोस् भन्ने यो उत्साह तपाईँको लागि राख्दै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जयमसी, नमस्कार।

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ उदयको पुनः प्रसारण।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामीरहेका छौं। सुजन जीरमा आइसकेका छौं कार्यक्रम नयाँ उदय लिएर। आज सोमबार हो, हामी दुईदेखि तीन बजीसम्म यो कार्यक्रममा रहनेछौ। श्रोता मित्र, परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू गर्ने कार्यक्रम हो यो। हामी बाइबलमा आधारित रहेर यी सबै कुराहरू गर्ने गर्छौं र सदा चाहिँ हामी निकै मिठा मिठा भजनहरू पनि सुन्छौं। आज भने रोहित थापाले गाउनुभएको यो शरीर तिम्रै मन्दिर होबाट कार्यक्रमलाई शुरूआत गर्न चाहन्छु।

आनन्दमा भरिएर पोखिन्छौ भने पनि यीशुको पाउमा पोखिनुपर्छ, यीशुको चरणमा पोखिनुपर्छ भन्ने कुराहरू निकै धेरै अर्थपूर्ण छ। र पावलले पनि भन्छन्, तिमीहरूलाई थाहा छैन तिमीहरू परमेश्वरका मन्दिरहरू र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भनेर भनिएको छ। र तपाईँ र म चाहिँ परमेश्वरको पवित्र आत्माको मन्दिर हौ र यसमा हामीले विभिन्न किसिमको आफ्नै तरिकाले घर बनाउनु हुँदैन भनेर पनि भनिएको छ। हामीलाई यहाँ भनिएको छ, मलाई दिएको परमेश्वरको अनुग्रह अनुसार घर बनाउने निपुण कारिगरले जस्तो मैले जग बसाले अर्काले त्यसमाथि घर बनाउँदै जान्छ, त्यसमाथि बनाउँदै जाने हरेक मानिसले कसरी बनाउँछ सो ध्यान दिओस् भनेर भनिएको छ। यो के भन्न खोजिएको भन्दाखेरि, जसरी पावल अपोलसका कुराहरू आउँदछन् बाइबलमा, र एकजनाले जग बसाले अर्कोले पानी हाल्यो, बढाउने चाहिँ प्रभु नै हुनुहुन्छ भन्ने कुराहरू पनि, त्यहाँ रोप्ने एकजना अनि बढाउने चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुराहरू पनि गरिएको छ। र यो बनाउने क्रममा पनि हामी पनि विश्वासमा बनिएका नबनिएको समयमा कतैद्वारा हामीले परमेश्वरको वचन सुनेर हाम्रो जगमा प्रभु येशूलाई राखेर हामीले त्यो घरलाई निर्माण गरेका छौँ भने अब यो मन्दिरलाई हामीले चाहिँ एकदमै पवित्र आत्माले सजाउनु पर्ने हुन्छ, श्रोता परमेश्वरको महिमाले भर्नुपर्ने हुन्छ। र यसरी नै भनिएको छ, पावलले लेख्छन्, तिमीहरूलाई जसले जग बसाल दिए पनि प्रभु येशू तिमीहरूको विश्वासको जग हुनुहुन्छ, त्यसमाथि चाहिँ तिमीहरूले परमेश्वरलाई मनपर्ने किसिमको घर रहिरहन दिनुपर्छ भन्ने कुराहरू छ। किनकि जुन जग बसालिएको छ सो प्रभु येशू नै हुनुहुन्छ, त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन भनेको छ। अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने प्रत्येक मानिसको काम प्रत्यक्ष हुनेछ, किनकि न्यायको दिनले त्यो खुलस्त गरिदिनेछ, त्यो आगोद्वारा प्रकट हुनेछ र हरेकले कस्तो काम गरेको छ सो आगोले जाँच गर्नेछ भनेर भनिएको छ। र कति मानिसहरूले आफ्नो जीवनलाई सिँगारेर होइन शारीरिक रूपमा एउटा भौतिक रूपमा आकर्षक देखिनको निम्ति अथवा परमेश्वरको बाटोदेखि अलगिएर आफूलाई सिँगार्ने काम गर्छन् अनि नचाहिँदा कुराहरू खाने, नचाहिँदा कुराहरू लगाउने, होइन नचाहिँदा स्थानहरूमा जानु भनेको नै हाम्रो मन्दिरलाई नष्ट गर्नु हो। आज हामी चाहिँ हामीसँग धेरै सवारी साधनहरू छन्, सवारी साधनमा चाहिँ हामीले राम्रो किसिमको फ्युल हाल्न खोज्छौँ अनि जहाँ चाहिँ अलिकति स्तरीय किसिमको पाइन्छ त्यहाँ गएर चाहिँ हामीले फ्युल हाल्नको लागि लाम लागेर पनि हामी तयार हुन्छौँ, किनभने हाम्रो इन्जिनलाई चाहिँ राम्रो राख्नुपर्नेछ, तन्दुरुस्त चुस्त राख्नुपर्नेछ। तर मानिसले शरीरमा भने व्यवस्था गरेको देखिन्छ, मादक पदार्थहरू पिउने होइन अनि जुन कुराहरूले शरीरलाई फाइदा गर्छ ती कुराहरू चाहिँ यो शरीरमा राख्ने यस्ता कुराहरूले पनि हाम्रो जीवनलाई नष्ट पारेको हुन्छ। र परमेश्वरको वचनले पनि भन्दछ चाहिँ हामी चाहिँ यो शरीरलाई सुरक्षित राख्नको निम्ति कसरी हुन्छ पवित्र आत्माको मन्दिरमा चाहिँ परमेश्वरको महिमाको काम हुनुपर्छ। मन्दिरमा के हुन्छ होइन, मन्दिरमा आराधना स्तुति गर्ने कामहरू हुन्छ। जसरी मन्दिरका कुराहरू गर्दै गर्दाखेरि पुरानो नियममा धेरै कुराहरू छन् सोधा, जसरी हारुन पुजारीका कुराहरू छन् अनि एली पुजारीका कुराहरू छन् होइन, एलीका दुई छोराहरू पनि ती नहास, त्यहाँ फेरि समुएल पनि बालक समुएल बढ्दै गरेर हन्नाले चाहिँ समुएललाई आफ्नो परमेश्वरको महिमाको लागि सुम्पिएका कुराहरू छन्। त्यो मन्दिरमा कस्ता कुराहरू हुन्छन् भन्दाखेरि परमेश्वरलाई महिमा दिने कुराहरू हुन्छन्, परमेश्वरलाई बलिदान चढाउने, भेटी चढाउने कुराहरू हुन्छ। त्यसैले हामी पवित्र आत्माको मन्दिर अनि परमेश्वरको आत्माको मन्दिर हो भने हाम्रो जीवनमा पनि त्यस्तै किसिमका असल कुराहरूले भर्नुपर्ने हुन्छ सदा। जब हामी हवा र आदमलाई अदनको बगैँचामा परमेश्वरले बनाउनु भयो, तिमीहरू मौज मस्ती गर, तिमीहरू एउटा जिन्दगी त हो, तिमीहरू सकिन्छौ, खत्तम हुन्छौ, त्योभन्दा अगाडि चाहिँ रमाइलो गर भनेर चाहिँ त्यो जीवन दिनुभएको होइन पक्कै पनि। मानिसलाई किन परमेश्वरले सृष्टि गर्नुभयो भन्दाखेरि उहाँले साँच्ची नै एउटा उद्देश्यका साथ मानिसलाई राख्नुभयो, ताकि मानिसले चाहिँ उहाँको स्तुति, महिमा, प्रशंसा गरोस् अनि परमेश्वरलाई सधैँ धन्यवाद दिएर परमेश्वरको आज्ञाकारी भएर हिँडोस् भन्ने हेतुले बनाउनु भएको थियो। त्यसैले आज कति मानिसहरूले यो पनि भन्ने गर्छन्, त्यसको सट्टामा खाइसार लाइसार, मरेपछि लम्पासार, यो जीवन के छ र बाँचुन्जेल रमाइलो गर्नुपर्छ, अहिले नगरे कहिले गर्ने भन्ने कुराहरू मानिसहरूले एउटा अलिकति बुद्धिलाई अलिकति कमतिर लगिरहेको हुन्छ, अलिकति भ्रष्ट पथतिर चाहिँ भनौँ न। र यो होइन, परमेश्वरले चाहनुभएको जीवन त्यो होइन। खाइसार लाइसार मरेपछि लम्पसार भन्न पाइँदैन, किनभने परमेश्वरको वचनको

एउटा विधि विधान छ, जसरी हामी देशको संविधान मान्छौ परमेश्वरको संविधान पनि हामीसँग छ बाइबल, अनि बाइबलले हामीलाई त्यस्तो सजिलो तरिकाले फ्रिडममा छोडिदिएको छैन। हो, जब अदनको बगैँचामा थियौं एकजना मानिसले प्रश्न गर्दै हुनुहुन्थ्यो, एकजना विश्वासीले, हामी सबैको प्रश्न हुन सक्छ, हवाले जब फल खाँदै थिइन् अदनको बगैँचामा, शैतानलाई रोक्नको लागि परमेश्वरले हवाको हात समाइदिन पनि त सक्नुहुन्थ्यो, परमेश्वर त अन्तर्यामी हुनुहुन्थ्यो, सबै कुराहरू थाहा थियो परमेश्वरलाई, तर किन त्यो गर्नु भएन? यदि त्यसो गर्नुभएको भए त सायद सबै मानिसहरू धर्मी हुन्थे नि भन्ने प्रश्न हाम्रो पनि आउन सक्छ। तर त्यहाँ हामीले के देख्छौं भने श्रोता, मानिसलाई एउटा फ्री विल भनिन्छ, आफ्नै चुनाव गर्ने चाहिँ इच्छा दिनुभयो, आफैले चुनेको परमेश्वरले चाहनुहुन्छ, आफ्नै इच्छाले काम गरेको एउटा स्वतन्त्रतामा छोडिदिनु भएको हामीले देख्छौं। त्यसैले गर्दा नै हवाको हात उहाँले समाउनु भएन। आज तपाईँ र मैले पनि आज्ञाकारी हुने क्रममा, अनि के कुरा गर्नुहुन्छ के कुरा गर्नुहुँदैन भन्ने क्रममा चाहिँ कहिलेकाहीँ हामी पापका कामहरू गर्दै गरेको बेला, आज त येशु आएर हाम्रो हात समाइदिनु भयो, भोलि येशु आएर हाम्रो हात समाइदिनु भयो, पर्सि यदि उहाँ कुनै कामले अर्काकोमा गएर म कहाँ हात समाउन आउनु भएन भने त्यतिखेर त निर्णय मैले नै लिनुपर्छ। जस्तै मेरो हातमा एउटा चुरोटको ठुटो छ, अब प्रभु पनि आउनु भएन मेरो हात समाउनको निम्ति भने मैले आज्ञाकारी हुनको निम्ति त्यो खाने कि फाँक्ने होइन, त्यसलाई आजदेखि मैले बन्द गर्ने कि कसो गर्ने भन्नेको कुरा चाहिँ तपाईँको आफ्नै निर्णय हुनुपर्छ। त्यसैले यसरी हामी एकान्तमा कस्तो हुन्छौं त्यो चाहिँ महत्वपूर्ण कुरा छ श्रोता। हामी सबै मानिसहरूको अगाडि चाहिँ एउटा ड्रामेटिक तरिकाले प्रस्तुत हुन पनि सक्छौ, म राम्रो विश्वासी हुँ भनेर देखाउन पनि सक्छु, म भलो हुँ भनेर त्यस्तो किसिमको मैले एक्टिङ पनि गर्न सक्छु, तर जब म एक्लो अवस्थामा हुन्छु नि, परिवारदेखि पनि एक्लो, सबै एक्लो, त्यतिखेर चढाएको स्तुति आराधना चाहिँ बडो जोसको हुन्छ अनि बडो पावरफुल हुन्छ। त्यतिखेर गरिएको प्रार्थनाले धेरै ठूला उत्तरहरू ल्याउन सक्छन्। हामीले ती कुराहरू भोगेका पनि छौं। त्यसैले गर्दा अघि शुरूआतमा पनि मैले यसरी तिम्रै मन्दिर हो भनेर भजन रोहित थापाले भन्दै हुनुहुन्थ्यो, अनि मलाई यो वचनको याद आयो कि साँच्ची नै हाम्रो शरीरमा चाहिँ परमेश्वरले इच्छा गर्नुभएको बाहेक अरू कुराहरू गर्न दिनु हुँदैन। चरा आकाशमा उड्दछ तर चरालाई टाउकोमा गुड लगाउन दिनु चाहिँ पक्कै पनि ठिक होइन। चरा आकाशमा उड्दछ यो चाहिँ एउटा मुनासिब हो होइन, यो चाहिँ एउटा ठिकै कुरो हो, तर यदि ऊ आएर हाम्रो शिरमै चाहिँ गुड लगाएर बस्नु हुँदैन, ताकि उसले उसको कन्ट्रोलमा हामी हिँड्नु हुँदैन। त्यसले गर्दाखेरि हामी चाहिँ परमेश्वरले हामीलाई रगतद्वारा किनिसक्नुभएको व्यक्तिहरू हौ, र कसैले किनिसकेको कुरा चाहिँ किनेको व्यक्तिसँग नै हुन्छ पक्कै पनि, र हामी जोसुकैको हुन सक्दैनौ। अनि परमेश्वरको वचनले पनि भन्छ दुईटा नाउँमा एउटा व्यक्तिले खुट्टा हाल्न सक्दैन, गन्तव्यमा पुग्न सकिँदैन भन्ने कुराहरू भन्छन्, संसारसँग एकै जुवामा ननारियो भन्ने कुराहरू भन्छन्। त्यसैले गर्दा श्रोता, जीवन अमूल्य छ, यसैको पुस्तकले भन्दछ तिमीहरू मेरो नजरमा अमूल्य छौ भनेर भन्नुभएको छ, र तपाईँ र मलाई अमूल्य तरिकाले परमेश्वरले बनाउनु भयो, अनि त्यस्तै तरिकाले जीवन जिउन कोसिस पक्कै पनि गर्नुपर्छ। कार्यक्रम हामी नै आउँदै सुन्दैछौ, कार्यक्रम नै आउँदैमा निकै मिठो गीतको पालो भएको छ, त्यसपछि म विविध कुराकानी लिएर आउँदै नै छु।

हजुर, निकै नै मिठो गीत हामीले सुन्यौँ। मलाई मनपर्ने गायक हुनुहुन्छ विज्ञान प्रणालीज्यू, र हाम्रो टेक्निसियन मित्र र मेरो मनको कुरा मिल्दछ। कहिलेकाहीँ एकदम खुसी लागिरहेको छ श्रोताजी, जति कुराहरू मैले चाहिँ यहाँबाट भजनहरू बजोस् भन्ने अपेक्षा गर्दछु, त्यही अनुरूप उहाँले भजनहरू बजाइदिनुहुन्छ। यो पनि एउटा धन्यवादको लागि म परमेश्वरलाई धन्यवाद दिन्छु। र हामी कार्यक्रम नयाँ उदयमा जीवनका कुराहरू नै सुनिरहेका छौँ, जीवन के हो अनि परमेश्वरले बनाउनु भएको मन्दिर के हो भन्ने कुराहरू, र हाम्रो जीवनका विभिन्न स्टेजेसहरू छन् अनि हाम्रो एज फ्याक्टर अनुसार विभिन्न स्टेजेसहरू पार गर्दै हामी आउँछौँ, अनि बाल्यावस्थादेखि युवा अवस्था अनि वृद्धावस्था हुँदै हामी आउँछौँ। कति मानिसहरूले भन्ने गर्छन् बुढेसकालमा चाहिँ अब मृत्युलाई कुर्नुभन्दा अरू काम हुँदैन, बुढेसकालमा चाहिँ अब के गर्ने होला, अनि वृद्ध अवस्था आउँदाखेरि मानिसहरू चिन्तित हुने कुराहरू पनि गर्दछन्, र यो स्वाभाविक पनि हो। मलाई पनि चिन्ता लाग्छ, तपाईँलाई पनि चिन्ता लाग्छ, जहिले पनि जवान भइरहन पाए हुन्थ्यो जस्तो लाग्दछ। कतिजनाले अलिकति मुखमा चाउरी परे भने पनि यसरी बनाउने ओर्ने होइन, जवान रहनको लागि नै मानिसले विभिन्न किसिमका तरिकाहरू अप्नाउने गर्छन्। तर यो चाहिँ एउटा सत्य कुरा के हो भने, हाम्रो जीवन यसरी बनाइएको छ कि हामी एक दिन बुढो हुन्छौँ नै अनि मृत्युमा पनि जान्छौँ। हामीलाई अझभरि जीवन परमेश्वरले दिनुभएको छैन, त्यो जीवन चाहिँ हवा र आदमको अदनको बगैँचाको सम्बन्धबाट नै टुटेको हो। त्यस कारणले गर्दा प्रभु ख्रिस्टमा विश्वास गरेर मात्रै अब मृत्युपछिको नयाँ जीवनको लागि हामी पर्खिरहेका छौँ। र वृद्ध भइन्छ, वृद्ध हुँदा निराश हुनुहुँदैन, तर चिन्तित यसले बनाउँछ। हामीले घरमा जस्तै एक्लिएको आभासहरू हुँदछ। संसारमा एउटा आकलनले के भन्छ भन्दाखेरि, लगभग 60 वर्षदेखि उता गइसकेपछि मानिसहरूले आफूलाई एक्लिएको अनुभव गर्छन् अनि फ्रस्ट्रेसन डिप्रेसनको शिकारहरू पनि हुन्छन् भनेर भनिएको छ। पक्कै पनि हो श्रोता, हामीलाई चाहिँ एउटा वचनले पनि भन्दछ, भजन सङ्ग्रह 71:7 के भन्दछ भन्दाखेरि, एकजना वृद्ध मानिसले यसरी परमेश्वरसँग प्रार्थना गर्छन्, म सबैको निम्ति अपशकुन अथवा म सबैको निम्ति अनौठो भएको छु, तर तपाईँ मेरो बलियो शरण स्थान हुनुहुन्छ भनेर भन्नुहुन्छ। र वृद्ध अवस्था चाहिँ घिनलाग्दो अवस्था हो मानिसको नजरमा चाहिँ, यो चाहिँ अब परमेश्वरको तर्फबाट त धेरै नै हामी बहुमूल्य छौँ होइन, तर मानिसको हेराइबाट चाहिँ वृद्ध अवस्था चाहिँ कसैलाई मन नपर्ने अनि दुर्गन्धसहितको अनि कुनै पनि रूप नभएको अनि त्यहाँ कुनै मनपर्दा कुराहरू हुँदैनन्, त्यसैले वृद्ध अवस्थामा सबैजना हेलित पनि हुन्छन्। किनभने केही गरौँ भने पनि आफूसँग बल अनि शक्ति सामर्थ्य हुँदैन अनि हामी निरीह प्राणी जस्तो भएर बस्नुपर्ने हुन्छ। र 60 वर्षदेखि उता अलिकति एक्लिएको महसुस हुने अनि अझ 70 वर्ष पुग्दै गइसकेपछि खासै आफूले कमाएको सम्पत्तिहरूको अनि आफ्नो परिवारहरूको बाहेक आफूले कमाएको सम्पत्तिहरूमा एउटा आडम्बर गर्ने कुराहरू पनि हराएर जान्छन्। किनभने मानिसको यो एज अनुसार होइन, हाम्रो उमेर अनुसार नै यस्ता इच्छा आकांक्षाहरू हराउँदै जानेछन्। यसरी नै हामी बनिएका छौँ श्रोता। तर पनि हामी चाहिँ परमेश्वरलाई विश्वास गर्ने मानिसहरू चाहिँ जहिले पनि ताजा हुन्छन् भनेर भनिएको छ। फेरि यो कसरी होला त, हामीलाई भजन सङ्ग्रह 92 केही पदले भन्छ, तिनीहरू परमप्रभुको भवनमा रोपिएका हुन्छन्, हाम्रा परमेश्वरका चोकहरूमा तिनीहरू मौलाउँछन्, बुढेसकालमा पनि तिनीहरू फलदायी हुन्छन् र तिनीहरू ताजा र हरिया रहन्छन् भनेर भनिएको छ। कोही कोही व्यक्तिहरूलाई मैले यस्तो देखेको छु, जति बुढो हुँदाखेरि पनि जति उमेर बित्दाखेरि पनि एकदमै स्मार्ट देखिने कि उहाँहरू, अलिकति मानिसले के भन्छन् भन्दाखेरि, शरीर बुढो भए पनि मन बुढो भएन भने पुग्छ भन्ने कुराहरू पनि मान्छेले गर्छन्। सायद त्यसरी पनि होला, आफूले आफूलाई एउटा हौसला दिन कन्फिडेन्समा लानको निम्ति चाहिँ हामी जहिले पनि जवान सोच राख्नुपर्छ, म बलियो हुन्छु, परमेश्वरको निम्ति केही गर्छु, म बुढो भएर के गर्नु भनेर परमेश्वरले चाहिँ भन्नुभएको छ। यिनीहरू ताजा हुन्छन् फलदायी हुन्छन् भनेर भन्नुभएको छ, किनभने अब्राहमले त 100 वर्षमा बालक जन्माएका थिए भनेर हामीले ती कुराहरू चाहिँ गर्न पक्कै पनि सक्छौं। तर शरीर त पक्कै पनि बुढो हुन्छ, तर पनि केही तरिकाहरू, केही हामीले उमेरलाई सस्टेन गरेर राख्ने तरिकाहरू चाहिँ, आफ्नो स्वास्थ्यको रक्षा गर्ने तरिकाहरू पनि हुन्छन्। उहाँ चाहिँ कति बुढेसकाल लागिसकेपछि हामीले हल्का जति सक्छौँ एक्सर्साइजहरू गर्ने होइन, अनि आफूलाई जुन कुराहरू ठिक छ हाम्रो शरीरले माग्दछ ती कुरा मात्रै खाने, नचाहिँदा कुराहरू नखाने होइन, त्यस्ता कुराले पनि हामीले हाम्रो
स्वास्थ्यलाई रक्षा गरेर पनि केही समय अलिकति हाम्रो उमेरलाई लम्ब्याउन सक्छौं। यो चाहिँ परमेश्वरले चाहनु पनि हुन्छ, किनभने हामी सरसफाई रहेको, हामी सचेत रहेको चाहिँ परमेश्वर चाहनुहुन्छ। सोलोमनले हामीलाई उपदेशक पुस्तक 12 अध्यायमा वृद्धावस्थाको बारेमा राम्रो चित्रण गरिदिनु भएको छ। वृद्धावस्था कस्तो हुन्छ, म पनि कहिलेकाहीँ त्यो पढ्दाखेरि चाँदीका तारका कुराहरू, सुनका तारका कुराहरू, चाँदीका चक्काहरू, यस्ता कुराहरू, कुवाका चक्काहरूका कुराहरू उहाँले गर्नुभएको छ। र सबै मानिसहरूले किन यस्ता कुराहरू गरे बाइबलमा पनि भन्दाखेरि चाहिँ वृद्धावस्था चाहिँ सत्य कुरा हो। हाम्रो जीवनमा वृद्धावस्था आउँछ, कोही चाहिँ वृद्धावस्था नदेखिकन नै प्रभुले उठाउनुहुन्छ, तर पनि वृद्धावस्था आउँदाखेरि सजिलो चाहिँ पक्कै पनि हुँदैन। वृद्धावस्थाकै कुराहरू हामी गर्दै गर्छौँ। अहिले पनि जीवन सम्बन्धी एउटा भजन सुन्छौँ विज्ञान प्रणालीको आवाजमा, एकदमै मिठो भजन छ, जीवन सम्बन्धी भजन सुनाउँछु, त्यसपछि म आउनेछु।

निकै अर्थपूर्ण भजन हामीले सुन्यौं, तर मैले यो भजन चाहिँ राख्न खोजेको थिइनँ श्रोता। बाँच्छु भन्दा पनि मर्नुपर्ने जिन्दगी जीवन भन्ने भूलको भजन चाहिँ राख्न चाहेको थिएँ। म नै झुकिएँ यसमध्ये पक्कै पनि। निकै नै मिठा भजनहरू उहाँले गाउनुभएको छ र जीवन सम्बन्धी भजन बाँच्छु भन्दा पनि मर्नुपर्ने जिन्दगी भन्ने निकै नै मिठो भजन एकछिनमा हामी सुन्ने नै छौं। र हामीले वृद्धावस्थाका कुराहरू गरिरहनु पर्दाखेरि चाहिँ सोलोमनले हामीलाई उपदेशक बारेमा भन्नुहुन्छ, दुःखको समय र वृद्धावस्था आउन अघि नै जब तिमी भन्नेछौ यस समयमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर। सूर्य र दिनको उज्यालोलाई अँध्यारोले ढाक्न अघि नै, चन्द्रमा र ताराहरू धमिला हुन र बादलहरू वर्षापछि फर्कन अघि नै, जब घरको हेरचाह गर्नेहरू काम्दछन् र बलिया मानिसहरू झुक्दछन्, जब जाँतो पिप्ने स्त्रीहरू कम भएकाले आफ्नो काम बन्द गर्दछन्, झ्यालबाट हेर्नेहरूका आँखा धमिला हुन्छन्, जब गल्लीतिर जाने बाटोहरू बन्द हुन्छन् र जाँतोको आवाज कम हुँदै जान्छ, जब चराको छिरबिरे आवाजमा मानिसहरू उर्दछन् तर तिनीहरूका सबै गीत मधुरा हुन्छन्, जब मानिसहरू अल्गो ठाउँदेखि र गल्लीका खतरादेखि डरले भरिएका हुन्छन्, जब हाडे बदामको बोट सेतै फुलेर फक्रन्छ र फटेङ्ग्रो पेटले घस्रँदै हिँड्छ, मनको कामनामा उत्तेजित रहँदैन, यी सबै हुनुभन्दा अघि नै उहाँको सम्झना गर, तब मानिस आफ्नो अनन्तको घरमा जानेछ र मलामीहरू गल्लीमा यताउता लाग्नेछन्, चाँदीको तार चुनिन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्रो पँधेरोमा टुक्रा टुक्रा पारिन अघि, कुवामा पाङ्रा मचाइन अघि, जमीनबाट आएको धुलो जमीनमै फर्कन अघि, तथा आत्मा दिनुहुने परमेश्वर कहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर। यी सबै व्यर्थ हुन्, संसार चाहिँ व्यर्थ हो भनेर चाहिँ सोलोमनले भन्दछन्। यी सबै कुराहरू हामीले सुन्दाखेरि श्रोता, हाम्रो वृद्धावस्थाको वर्णन गरिएको छ, हामी चाहिँ हाम्रा केशहरू फुल्ने अवस्थाहरू छ, त्यहाँ दाँतहरू कमजोर हुने, हाम्रो पाइलाहरू हराउने, होइन आवाज सुन्ने शक्ति श्रवण शक्तिहरू कमी हुने कुराहरू छन्। मेरो हजुरबुवा हजुरआमालाई मैले देख्दाखेरि उहाँहरू वृद्धावस्थामा चाहिँ अनि कान सुन्नुहुन्नथ्यो, अनि एउटा कुरा भन्दाखेरि अर्को सुन्नुहुन्थ्यो, फेरि अलिकति अप्ठ्यारो कुरो भन्दा चाहिँ जाँदै सुन्नुहुन्थ्यो, यही हुन चाहिँ होइन त्यस्तो हुँदो रहेछ, तर जिउस वृद्धावस्थामा चाहिँ श्रवण शक्ति अवश्य पनि कम भएर जान्छ। तपाईँ हाम्रो पनि यो अनौठो कुरो होइन, हामीले वृद्धावस्थामा यस्तो भयो भनेर वृद्धाहरूलाई हेला गर्ने कुरा छैन, किनभनेदेखि हामी सबैलाई भोग्नुपर्ने त्यो दिन आउँछ नै पक्कै पनि। सदा हाम्रा इन्द्रियहरू कमजोर हुँदै जाने समय पक्कै पनि हो त्यो, र यसरी सुनाई कम भएको हामीले देख्छौँ, हाम्रै परिवारमा पनि त्यो समस्याहरू हामीले भोगेका छौँ होला, र हामीले खान्छौँ भनेका कुराहरू खान पाइँदैन। कति वृद्धावस्थाका मानिसहरूलाई मकै भटमास खान मन लाग्छ धेरै नै, होइन अलिकति कडा कुराहरू खान मन लाग्छ, तर के गर्नु दाँत हुँदैन, होइन दाँत बलियो कि आँत बलियो भन्ने कुराहरू पनि छ, दाँत यदि बलियो भयो भने आँत पनि बलियो शरीर पनि बलियो हुन्छ, किनभने खाएका कुराहरू राम्रै डाइजेसन हुन्छ, चबाउन सकिन्छ, त्यसैले गर्दा दाँत पनि हुँदैनन् त्यो समय। सोलोमनले कति राम्रा कुराहरू यहाँ लेख्नु भएको छ, र जाँतो पिन्ने स्त्रीहरू कम भएकाले कान कामहरू बन्द हुन्छन्, झ्यालबाट हेर्ने आँगन पनि पर्दै हुन्छ, र हामी यताउति जान पनि सक्दैनौ, त्यसैले गर्दा बाध्यतामा खुम्चिएर बस्नुपर्छ। वृद्धावस्था भनेको चाहिँ यस्तो हो, र वृद्धावस्थामा चाहिँ परमेश्वरले हामीलाई दाजु पाहुले पनि पत्रहरूमा के लेख्नु भएको छ भन्दाखेरि, वृद्धाहरूलाई नहप्काऊ, वृद्धाहरूको आज्ञाकारी बन, वृद्धाहरूलाई चाहिँ आदर गर, सेवा गर, सत्कार गर भनेर भनिएको छ। त्यसैले आज कति संसारमा कति असल छोराछोरी पाउनुभएका आमा बुबाहरूलाई छोराछोरीले कति धेरै डोर्याइरहेको, कति वास्ता गरिरहेको हामी देख्छौं, यही कारणले हो, किनभने वृद्धावस्था आउन आएपछि यो पालो हो, उहाँहरूले सक्नुहुन्न अनि हाम्रो पालो हो। त्यसैले गर्दाखेरि चाहिँ सोलोमनले भनेका कुराहरू चाहिँ मानिसको जीवनमा सत्य घटना हो आउँछ, त्यसैले गर्दा हामी चाहिँ यो घटनादेखि डराउनु हुँदैन। परमेश्वरले भन्नुभएको छ, बुढेसकालमा पनि तिनीहरू फलदायी हुन्छन् र तिनीहरू ताजा र हरिया रहन्छन् भन्नाले, यो चाहिँ अब हाम्रो जवानी फुटेर नआए पनि हाम्रो मन भने परमेश्वरको वचनले भर्नुपर्छ पछि पनि, र जीवनका कुराहरू हामीले गर्दैछौ, र एउटा भजन सुनाउन यो समयमा, बाँच्छु भन्दा पनि मर्नुपर्ने जिन्दगी, हाम्रो इच्छाले चाहिँ मृत्युमा आउँदैन पक्कै पनि भन्ने भजन सुनौ।

निकै नै निकै नै अर्थपूर्ण भजन हामीले सुन्यौं श्रोता मित्र. हामीलाई भजन सङ्ग्रह 71 नौपतले भन्दछ, एकदमै मार्मिक यो वचन छ. मलाई पनि कस्तो कस्तो लाग्यो जब यो पढ्दै थिएँ. अनि एकजना वृद्ध मानिसको प्रार्थना हो, परमेश्वरसँग उसले गरिएको पुकारा हो. यहाँ भनिएको छ, बुढेसकालमा मलाई नत्याग्नुहोस्, मेरो बल घटेको बेला बखतमा मलाई नछोड्नुहोस् भनेर परमेश्वरसँग उहाँले गुहार माग्दै हुनुहुन्छ. र वृद्ध मानिसको अन्तमा सहारा नै परमेश्वर हुन्छ. हुन त जुनसुकै उमेरसम्मका मानिसले पनि एउटा साँचो सहारा चाहिँ प्रभु ख्रीष्ट नै हुनुहुन्छ भनेर जानेको हुन्छ. तर पनि एउटा वृद्ध अवस्थामा चाहिँ हामीले त जियोस् एउटा मौका पाएका छौँ नि त परमेश्वरलाई महिमा दिने, उहाँलाई उहाँमा अहिले चाहिँ धेरै वचनहरू हामीले मनमा राखिराख्यौँ भने बुढेसकालमा बाइबल पढ्न नसकेको बेला, हामीलाई आँखाले काम नगरेको बेला, हाम्रा उठमुखहरू नचलेका बेला पनि हाम्रो हृदयमा मनन गर्न पक्कै पनि सक्छौं. र उहाँले भन्दै हुनुहुन्छ एकजना वृद्ध मानिसले, हे परमप्रभु, तपाईँमा मैले शरण लिएको छु, मैले कहिल्यै शर्माउन नपरोस् भनेर भनिएको छ. र मेरो परमेश्वर, मलाई दुष्टको हातबाट र अन्यायी निर्दयी मानिसहरूको पञ्जाबाट छुटाउनुहोस्, किनकि हे परमप्रभु परमेश्वर, तपाईँ मेरो आशा हुनुभएको छ. मेरो युवाकालदेखि नै तपाईँ मेरो भरोसा हुँदै आउनुभएको छ. साथै नै म युवा अवस्थामा थिएँ अनि वृद्ध भएँ, त्यतिखेरसम्म पनि तपाईँले नै डोर्याउनु भएको छ भनेर एकजना वृद्ध मानिसले चाहिँ यसरी प्रार्थना गर्छन्. अनि फेरि पनि उहाँले भन्नुहुन्छ, धेरैको निम्ति म अपशकुन भएको छु, तर तपाईँ मेरो बलियो शरण स्थान हुनुहुन्छ. मैले अघि पनि भने, धेरैको निम्ति बुढेसकाल चाहिँ एउटा अनौठो कुरो हो. सदा मानिसहरूले बुढो हुनु पर्दैन जस्तो गरेर चाहिँ व्यवहार गर्छन् होइन बुढाबुढी मानिसहरूलाई, र किनभने उहाँहरूको रूप पनि त राम्रो हुँदैन. उहाँहरूले चाहिँ अब दिसा पिसा पनि अब थलामा हुन सक्छ होइन, दुर्गन्धित जीवन हुन सक्छ उनीहरूको. त्यतिखेर त कसैले चिहार सुसार गर्यो भने हामी सरसफाई रहन सक्छौ. त्यसैले गर्दाखेरि त्यतिखेरको समय चाहिँ एउटा अनौठो समय हो. मानिसहरूले पनि कस्तो रहेछ भन्ने समय हो. र त्यसैले गर्दाखेरि हामीले जब मानिसको अवस्थालाई बुझ्दैनौ नि, नबुझेपछि चाहिँ मानिसले त्यस्तो किसिमको व्यवहार पनि गरेको हामीले देखेका छौँ. धेरै वृद्ध वृद्धहरू आज असहाय बनेर हिँड्नु परेका कुराहरू पनि हामीले देखेका छौँ आफ्नै सन्तानहरूबाट. त्यसैले परमेश्वरले जे भन्नुहुन्छ, यस्ता अवस्थामा चाहिँ हामीले अरूको वास्ता गर्नुपर्छ. र त्यो वृद्ध मानिसले फेरि पनि भन्छन्, मेरो मुख तपाईँको प्रशंसाले भरिएको छ, सारा दिन तपाईँको प्रतापको घोषणामा गर्दछु. आज मेरो यो कार्यक्रमलाई तपाईँ वृद्ध भएर पनि कसरी रेडियो सुन्दै हुनुहुन्छ भने, यो पनि भन्न चाहन्छु, तपाईँसँग परमेश्वर हुनुहुन्छ, तपाईँ प्रशंसाका भजनहरू गाउनुहोस्, प्रशंसाका गीतहरू गाउनुहोस्, जीवनलाई एउटा रंगमञ्च बनाउनुहोस्, प्रभु सँगसँगै रमाउनुहोस्. ठिकै छ, तपाईँको हात खुट्टा चलेन, तपाईँले राम्रो सुन्न सक्नुहुन्न, राम्रो बोल्न सक्नुहुन्न, तर पनि तपाईँ जसरी सक्नुहुन्छ त्यसरी परमेश्वरको महिमा गर्नुहोस्, किनभने तपाईँको हृदयमा वचन छ नि त होइन. त्यसैले गर्दा आज बुढेसकालको अवस्था सबैलाई आउँछ. त्यो समयमा चाहिँ हामीले के गर्नुपर्ने भन्ने सिकाइएको छ. यहाँ अब धेरै कुराहरू छन् श्रोता. परमेश्वरले त्यसलाई त्याग्नु भएको छैन. हे परमेश्वर, मबाट टाढा नहुनुहोस्, हे मेरा परमेश्वर, मलाई सहायता गर्न चाँडै आउनुहोस्. कहिलेकाहीँ हामीलाई कस्तो लाग्छ भने, वृद्ध अवस्था आउँदाखेरि परमेश्वरले मलाई त्यागिदिनु भयो होला, म त वृद्ध छु, मलाई मानिसले हेप्ने, परमेश्वरले पनि हेप्ने भन्ने कुराहरू पनि आउँछन्. किनभने मानिसलाई नकारात्मक सोचहरू पनि त्यतिखेर आउँछ, रिस उठ्ने होइन, हरेक किसिमका कुराहरू आउँछन्. बुढाबुढीहरू कति अवस्थामा रिसाई पनि रहनु भएको हुन्छ, अनि हामीले ती कुरालाई सहन पनि गर्नुपर्छ. सदा यो चाहिँ समयको समय अनुसार आउने कुरा हो भनेर जसले चाहिँ सोच्न सक्छ, नसक्ने मानिसले चाहिँ कुटलान पिटलान वृद्ध अवस्थाका मानिसहरूलाई पनि कुटपिट गर्लान् होइन, के अरे उनीहरूलाई जवाफ लगाउँला, तर त्यो होइन. किनभनेदेखि परमेश्वरले भन्नुहुन्छ, यो अवस्थामा चाहिँ उहाँले परमेश्वरमा आशा राखेको हुनाले चाहिँ म तिमीलाई म सहायता गर्नेछु भनेर भनिएको छ. तर म चाहिँ निरन्तर आशा गरिरहनेछु, अझ धेरै तपाईँको प्रशंसा गर्नेछु, मेरो मुखले तपाईँको धार्मिकता र तपाईँबाट हुने उद्धारको विषयमा सारा दिन बोल्नेछु, यद्यपि तिनको परिणाम मलाई थाहा छैन. हे परमेश्वर, युवा अवस्थादेखि तपाईँले मलाई शिक्षा दिनुभएको छ, आजको दिनसम्म तपाईँका उदेक कार्यहरूको घोषणा म गर्दछु भनेर भन्नुपर्छ. हामीले 18 पदले भन्छ, हे परमेश्वर, म वृद्ध हुँदा र मेरो कपाल फुलिसक्दा मलाई नत्याग्नुहोस्, अर्को पुस्तालाई र पछि आउने सबैलाई मैले तपाईँका सामर्थ्यको घोषणा नगरेसम्म मलाई नत्याग्नुहोस्.
कतिजनाको मानिसहरूको यो सोच हुन्छ कि पास्टर यीशु गाई गर्दै गर्नुभएको विशेष गरी उहाँहरूले के भन्नुभएको सुन्छु भनेदेखि मैले अझ धेरै आत्मा बचाएर मात्रै प्रभुले मलाई उठाउनु भएको होस् मेरो अझै इच्छा आकांक्षाहरू छन् भन्ने कुराहरू गर्नुहुन्छ होइन र त्यस्तै कुराहरू यहाँ भन्छन् एकजना वृद्ध मानिसले हे परमेश्वर म वृद्ध हुँदा मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस् किनभने अर्को पुस्तालाई र पछि आउने सबैलाई मैले तपाईँका सामर्थ्यको घोषणा गर्न सकौँ भनेर भनेको छ कस्तो असल वचन छ शोभा तपाईँ र मेरो आज इच्छा आकांक्षा के छ होइन हामी युवा अवस्था हुँदाखेरि चाहिँ बल हुन्छ भैँस हुन्छ हाम्रो रूप हुन्छ अनि हामी जहिले पनि यस्तै हुन्छौँ होला जस्तो लाग्छ तर त्यो दिन जब आउँछ त्यतिखेर हामीले पनि यही भन्नुपर्छ त्यसैले गर्दा भजन सङ्ग्रह 71 अध्यायलाई तपाईँले पनि अध्ययन गर्नुहोस् अनि तपाईँले गर्नुपर्ने कामहरू परमेश्वरले पक्कै पनि सिकाउनुहुन्छ परमेश्वरको धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। गुड न्युज एफएम प्रसारणमा हामी कार्यक्रम नयाँ उदय सुन्दैछौँ। कार्यक्रम नयाँ उदय परमेश्वरले दिनुहुने उदयका कुराहरू अनन्त जीवनका कुराहरू आशाका कुराहरू गर्ने कार्यक्रम भएको हुनाले हामी यतिखेर एउटा निकै नै मिठो गीतको पालो भएको हुनाले गीत सुनाउँछौ त्यसपछि फेरि पनि आउनेछौं।

प्रधानले के अर्को पूर्ण वचन सुनिरहेका छौँ कार्यक्रम नयाँ उदयमा फेरि पनि भन्न चाहन्छु वृद्ध अवस्थाका कुराहरू हामीले गरिरहेका थियौँ। हामी उमेर हुँदाखेरि धेरै राम्रो राम्रो भजन गाउँथ्यौँ होइन, धेरै राम्रो राम्रो परमेश्वरका वचनहरू बोल्दथ्यौँ, तर अब वृद्ध भएको छ, केही पनि गर्न सकिँदैन। अनि मनले चाहिँ धेरै कुराहरू इच्छा गर्छ तर शरीरले गर्न सक्दैन। जिन्दगी यस्तै छ, जीवन यस्तै छ, प्रभुले जान्नुहुन्छ सबै कुरा। तर परमेश्वरको वचन यसायाको पुस्तकले भन्दछ, तिमीहरूलाई म बोकेर हिँड्दैछु कपाल फुलेको अवस्थामा पनि भन्नुभएको छ, सायद त्यो वचन तपाईँले पढ्नुभएको होला। म तिमीहरूको परमेश्वर जहिलेदेखि थिएँ आज पनि त्यही हुनेछु। तिमी वृद्ध अवस्थामा भयो भन्दैमा म छोड्ने छैन, तिमीलाई म बोकेर हिँड्दैछु कपाल फुलेको अवस्था पनि म स्वीकार गर्नेछु भनेर भनेको छ। सानो कुरा भनिहाल्छु, मेरो कपाल फुल्दै गर्दाखेरि मेरो पनि कपाल फुलेको छ, सायद उमेर भएर हो होइन, त्यो चाहिँ पछि म प्रकट गरौँला होइन। अनि कतिजनाले चाहिँ भन्नुभयो होइन त्यो कलर लगाउनुपर्छ तपाईँको कपाल फुलेछ भन्ने, किनभने मानिसले चाहिँ यसरी यस्ता किसिमका सल्लाहहरू दिन्छन्। अनि छ्या कस्तो कपाल फुलेछ, मान्छेले के भन्लान् भन्ने मानिसको हेराइ हुन्छ। तर परमेश्वरले चाहिँ भन्नुहुन्छ कपाल फुल्नु चाहिँ वृद्धावस्थाको शोभा हो, म यो कुरालाई स्वीकार गर्छु भन्नुभएको छ। मानिसको सोच र परमेश्वरको सोच मिल्दैन, मानिसले चाहिँ कपाल फुलेका अवस्थालाई स्वीकार गर्दैनन् होइन, बिरामी अवस्थालाई स्वीकार गर्दैनन्, कमजोर अवस्था वृद्ध अवस्थालाई मन पराउँदैनन्। तर परमेश्वरले चाहिँ यी सबै कुरा मन पराउनुहुन्छ किनभने हामीसँग परमेश्वर हुनुहुन्छ। अब पनि कार्यक्रमको लगभग अन्ततिर म आइसकेको छु। हामीले आज विविध कुराकानीहरू गरेका छौँ श्रोता, र तपाईँहरूले सुनेर साथ दिनुभयो समयसम्म धन्यवाद दिन्छु। अनि हामीलाई फेसबुक लाइभ मार्फत पनि पक्कै पनि देख्नुभयो सुन्नुभयो, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै फेरि पनि जाँदा जाँदा एउटा कुरा नबिर्सि भन्नुपर्छ, मैले 4 बजे कार्यक्रम सरगम लिएर आउनेछु, तयार हुनुहोला, निकै मिठा मिठा भजन रहनेछन् भन्दै म भने छुट्टिन चाहन्छु। धन्यवाद, जय मसीह।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।